0: सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ। शहीद भीमनारायण गोल्ड कपका संस्थापक राजेश्वर बहादुर श्रेष्ठ,
1: पछिल्लो समयमा यसको खेल सञ्चालनको क्रममा चाहिँ सबैलाई समेट नसकेको हो कि भन्ने गुनासाहरू पनि सुन्नु आइरहेको छ र आयोजकले चाहिँ विशेष गरी यो धनकुटाकै सानको रूपमा रहेको खेल प्रतियोगिता भएको कारणले जुन आयोजक समितिमा चाहिँ समेटेर लानु पायो भने यो सम्पूर्ण धनकुटावासीको अपनत्व हुने थियो।
0: प्रतियोगिता अवधिभर करिब 45 लाख रुपियाँ खर्च हुने आयोजक अनुमान छ, जसमध्ये धनकुटा नगरपालिकाले 13 लाख रुपियाँ दिएको छ। त्यसै गरी धनकुटाका अन्य स्थानीय तहले समेत बजेट दिएका छन्। तर एक्सट्रिम इनर्जी ड्रिङ्कले 6 लाख रुपियाँ दिएपछि शहीद भीमनारायण गोल्ड कपको नामै परिवर्तन गरेर शहीद भीमनारायण एक्सट्रिम इनर्जी ड्रिङ्क गोल्ड कप बनाइएको छ।
2: मोरङको सुन्दर हरिसामा ट्रकसँग कार ठोकिँदा 7 जना घाइते भएका छन्। ट्रकको टक्करबाट भारतीय कारमा सवार घाइते भएका सबैको विराटनगर आर्य अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

0: राष्ट्रपति सरकारले ल्याएको बजेट प्रति विपक्षी दलका सांसदहरू बेखुशी देखिएका छन्। कांग्रेसका अर्जुन नरसिंह केसीले मध्यम वर्गको उत्थानमा जोड गरेको बजेटले निरपेक्ष गरिबीमा रहेकालाई हेपेको दावी गर्नुभयो।
1: अब जस्तो मध्यम वर्गलाई बढ्दा यसमा इन्फ्लेसन गरेर देखिन्छ, तल्लो स्तरबाटै मध्यम वर्गको विकास हुने हो, त्यो राम्रो पक्ष हो। तर कुनै पनि बजेटको सबभन्दा ठुलो महत्त्वपूर्ण केन्द्र चाहिँ केमा हुनुपर्छ भने निरपेक्ष गरिबी मुनि बसेका सीमान्तीकृत समुदाय, दलित, महिला, आदिवासी, मधेसलाई कति केन्द्रित गरेका छ त्यसलाई पनि छुट्याउनु पर्ने आवश्यकता छ। त्यस कारण यो सबै दृष्टिकोणले यसलाई चाहिँ नि अध्ययन गरौँ, साधन र स्रोतको सुनिश्चितता नभएको।
0: राप्रपाकी खुशबु ओलीले ऋण लिने मामिलामा बजेटमा खोट देख्नु भएको छ।
2: तर आन्तरिक ऋणको चाहिँ वास्तविक चाहिँ एकदमै ठुलो समस्याले हामीलाई, हाम्रो सरकारलाई, हाम्रो देशलाई जकडिसकेको छ। बाहिरी ऋण भन्दा पनि अहिलेको समस्या सम्बोधन भनेको आन्तरिक ऋण गर्नुपर्ने हो, त्यो कुरामा देखियो। अब ओभरअल मैले अघि पनि भने जस्तै एकदमै महत्त्वाकाङ्क्षी छ, अब सरकारलाई शङ्काको लाभ दिने हो, तर भोलि कार्यान्वयनको पाटो चाहिँ हामीले नियाल्दै जानुपर्छ।
0: बजेट वक्तव्यलाई लिएर निजी क्षेत्रका प्रतिनिधिले सकारात्मक प्रतिक्रिया दिएका छन्। उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले घोषणा भएका योजना लागू भएमा स्वागत योग्य छन् भन्नुभयो।
3: त्यो हिसाबले हेर्दाखेरि सरकार चाहिँ पहिला भन्दा अलिक सिरियस भएर जाने र सबभन्दा कुरा त यो चाहिँ अहिले व्यक्त गरेका कुराहरू छ नि, सरकारको छँदैछ, प्रतिबद्धता आउँछ, तर यसलाई चाहिँ कार्यान्वयन पक्ष चाहिँ नि एकदम मजबुत हुनुपर्ने जरुरी छ।
0: श्रेष्ठका अनुसार विभिन्न खालका शुल्क नलिने र कृषिमा कर्जा दिने जस्ता विषयले सकारात्मक परिणाम दिन सक्नेछ। अर्का व्यवसायी कमलेश कुमार अग्रवालले ऋण धेरै उठाउँदा बैंकको ब्याज दर बढ्ने जोखिम रहे पनि बजेट राम्रो भएको बताउनुभयो।
4: 403 बिलियन आन्तरिक ऋण उठाउने जुन कुराहरू गरिएको छ, यसले कहीँ अलिकति बजारमा फेरि यदि यो हिसाबले आर्थिक वृद्धि दर 7% भयो भने झन्डै झन्डै हामीलाई 20% कर्जाको वृद्धि दर हुनुपर्ने हुन्छ। यसले कहीँ अलिकति ब्याज दर बढाउनतिर प्रेरित नगरोस् भन्ने मात्रै हो, अन्य कुराहरूमा यो बजेट अत्यन्त उत्साहित बनाउने खालको छ।
0: मध्य प्रदेश सरकारले कृषि उद्योग र पर्यटनलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम ल्याएको छ। जनकपुरबाट लक्ष्मण यादव।
5: प्रदेश प्रमुख डाक्टर सुरेन्द्र लाभ कर्णले नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारको नीति तथा कार्यक्रम वाचन गर्नु भएको छ। महिलाको सिप र साहस, मध्य विकासको विश्वास नारा अन्तर्गत महिलालाई सिप विकास, प्रविधि हस्तान्तरण र सहुलियत पूर्ण वित्तीय पहुँचको नीति अवलम्बन गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
6: महिलाको सिप र साहस, मधेस विकासको विश्वास नारालाई आत्मसात गर्दै महिलाहरूलाई आत्मनिर्भर र उद्यमशील तर्फ उन्मुख गराउन सिप विकास, प्रविधि हस्तान्तरण र सहुलियत पूर्ण वित्तीय पहुँचको नीति अवलम्बन गरिनेछ।
5: नीति तथा कार्यक्रममा मेड इन मधेस, समृद्ध प्रदेश नारा अघि सारिएको छ। यस्तै उत्पादनशील मधेस, आत्मनिर्भर देश अभियानलाई केन्द्रमा राखी खाद्यान्नमा आत्मनिर्भरता बढाउन कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। यसै गरी खेलकुद रोजौ, लागु औषध त्यागौ नारा अन्तर्गत प्रदेश सरकारले युवा पुस्तालाई लागु औषध दुर्व्यसनबाट टाढा राख्न खेलकुद तथा रचनात्मक गतिविधिमा सघन रूपमा संलग्न गराउने लक्ष्य अघि सारेको छ।
6: खेलकुद रोजौ, लागु औषध त्यागौ भन्ने अभियान मार्फत युवा पुस्तालाई लागु औषध दुर्व्यसनबाट टाढा राख्न खेलकुद तथा रचनात्मक गतिविधिमा सघन रूपमा सञ्चालन गराइनेछ।
5: नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रममा केही नयाँ नरहेको प्रमुख प्रतिपक्षी दल जसपा नेपालले दावी गरेको छ। प्रदेश गौरवको आयोजनाहरूलाई प्राथमिकता नदिएर पुरानै योजनालाई वर्तमान सरकारले नयाँ रूपमा प्रस्तुत गरेको जसपा नेपालका प्रदेश सभा सदस्य समेत रहनुभएका पूर्व मुख्यमन्त्री लालबाबु राउतले तर्क गर्नुभयो।
7: पुरानो नीति तथा कार्यक्रमलाई अलिकता तोडमोड गरेर त्यस्तै प्रस्तुत गरिएको छ, यसमा कुनै किसिमको नयाँ मैले पाइने प्रदेशले गर्व गर्न सक्ने त्यो परियोजनाको परिकल्पना गर्नुपर्ने त्यो हुन सकेको छैन।
5: मधेसवादी दलमुक्त मधेस प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा बहुउद्देश्य राम जानकी अन्तर्राष्ट्रिय रङशाला निर्माण कार्य प्राथमिकतामा परेको छैन।
0: रोमानियाको आवासीय भवनमा ड्रोन आक्रमण गरेको आरोपलाई रुसी राष्ट्रपतिले अस्वीकार गरेका छन्।
8: Ursula von der Leyen was not, after all, in Romania, nor did she examine the wreckage of this drone. No one can say what origin a particular aircraft has until it has been examined.
0: गलाती शहरमा भएको आक्रमणमा 2 जना घाइते भएका थिए। घटनालाई बेलायतका प्रधानमन्त्री सर कीर स्टार्मरले नेटो हवाई क्षेत्रको उल्लङ्घन भन्नुभएको थियो।
9: रेडियो बीएफबीएस कुल

0: सैन्य समुदायमा
1: बिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतकले 7% आर्थिक वृद्धि दर चुनौतीपूर्ण रहेको भन्दै सतर्क गराएका छन्। संसद बैठकपछि प्रमुख सचेतक निष्कल राईले सरकारले अव्यवहारिक कुरा गरेको दावी गर्नुभयो।
4: तर आर्थिक वृद्धि दर जुन उहाँहरूले प्रक्षेपण गरेको 7% छ पुर्याउनको लागि तपाईँको 657 तपाईँको खर्ब ऋण लिएर 431 अर्ब पुँजीगत खर्च गर्ने प्रस्तावले नै सरकारको प्राथमिकता कस्तो छ भन्ने कुराको त यथार्थ चित्रण गरेको छ।
3: अघिल्ला सरकारले ल्याएका कतिपय कार्यक्रमलाई नयाँ सरकारले प्राथमिकताका साथ अघि बढाउने बताएको छ। 30 मिनटभित्र सड़क सञ्जालमा पुग्न सक्ने गरी झुलुङ्गे पुल बनाउन 5.25 अर्ब छुट्याइएको छ। दैलेखमा पेट्रोलियम उत्खननको चिनिया सहयोगका आयोजना अघि बढाइने डाक्टर वाग्लेले बताउनु भएको छ।
5: दैलेखमा रहेको पेट्रोलियमको व्यावसायिक उत्पादनका लागि आवश्यक प्रक्रिया शीघ्र अगाडि बढाउनेछौ। खानी सम्बन्धी लाइसेन्सको पुनरावलोकन गर्नेछौ। नयाँ खानीको अन्वेषणका क्रममा फेज 2 सम्मको अध्ययनका लागि आवश्यक जियोलोजिकल ल्याब र परीक्षण अन्वेषणको व्यवस्था गर्नेछौ।
3: सरकारले निजी क्षेत्रको साझेदारीमा पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने उद्घोष गरेको छ। पोखरा र गौतम बुद्ध विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न निजी क्षेत्रसँगको साझेदारीमा व्यवस्थापन अघि बढाउन अर्थमन्त्री सोनी मुआगेले बजेटमा घोषणा गर्नुभएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि 1.53 अर्ब विनियोजन, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ढाँचा आगामी 6 महिनाभित्र तय गरिने विषय पनि समेटेको छ। चितवनको भरतपुर विमानस्थल विस्तार गरी रात्रिकालीन उडानको व्यवस्था गरिने र सुर्खेत मुगुको तालचा र दाङको टरीगाउँ विमानस्थलको स्तरोन्नति गरिने वाग्लेको भनाइ छ। धनकुटामा जेठ 10 गतेदेखि जारी 18 संस्करणको शहीद भीमनारायण गोल्ड कप विवादित बनेको छ। धनकुटाबाट गोपाल बराइलीको रिपोर्ट।
6: धनकुटामा लामो इतिहास बोकेको शहीद भीमनारायण गोल्ड कपको नामबाट सञ्चालन हुँदै आएकोमा यो पटक एक्सट्रिम इनर्जी ड्रिङ्कले प्रायोजन गरेसँगै नाम परिवर्तन भएको छ। धनकुटा नगरपालिकाको मुख्य सहयोग रहेको छ, तर प्रतियोगिताको मुख्य प्रायोजक एक्सट्रिम इनर्जी ड्रिङ्कलाई राखिएपछि भीमनारायण गोल्ड कपको नाम नै परिवर्तन गरिएको छ। अहिले जिल्लामा यसको व्यापक विरोध भइरहेको छ। नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास।
7: आयोजकहरूलाई प्रश्न छ, स्थानीय सहयोग लिँदा स्थानीय संचारको सम्मान र सहभागिता किन नहुने? धनकुटाको अर्थतन्त्र, सूचना प्रणाली र संचार क्षेत्रलाई सँगै बलियो बनाउने संस्कार कहिले विकास हुन्छ? स्थानीय सरकार र स्थानीय सहयोगी संघ संस्थाहरूले पनि सोच्नु होला।
6: 2055 सालमा पहिलो पटक ओडा कपबाट सुरु भएको यो खेल अहिले शहीद भीमनारायण गोल्ड कप भएको छ, तर अहिले आयोजकले संस्थापनलाई समेत व्यवस्था गर्दै आएको छ। केही वर्ष स्थगित भएपछि 2063 सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ। शहीद भीमनारायण गोल्ड कपका संस्थापक राजेश्वर बहादुर श्रेष्ठ।
8: पछिल्लो समयमा यसको खेल सञ्चालनको क्रममा चाहिँ सबैलाई समेट्न नसकेको हो कि भन्ने गुनासाहरू पनि सुन्नु आइरहेको छ, र आयोजकले चाहिँ विशेष गरी यो धनकुटाकै सानको रूपमा रहेको खेल प्रतियोगिता भएको कारणले जुन आयोजक समितिमा चाहिँ समेटेर लानु पायो भने यो सम्पूर्ण धनकुटावासीको अपनत्व हुने थियो।
6: प्रतियोगिता अवधिभर करिब 45 लाख रुपियाँ खर्च हुने आयोजक अनुमान छ, जसमध्ये धनकुटा नगरपालिकाले 13 लाख रुपियाँ दिएको छ। त्यसै गरी धनकुटाका अन्य स्थानीय तहले समेत बजेट दिएका छन्। तर एक्सट्रिम इनर्जी ड्रिङ्कले 6 लाख रुपियाँ दिएपछि शहीद भीमनारायण गोल्ड कपको नामै परिवर्तन गरेर शहीद भीमनारायण एक्सट्रिम इनर्जी ड्रिङ्क गोल्ड कप बनाइएको छ। शहीद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्र लाल श्रेष्ठ। प्रतियोगिताको विजेताले नगद 6 लाख रुपियाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले 3 लाख रुपियाँ सहित कप मेडल र प्रमाणपत्र हात पार्नेछ। सो प्रतियोगिता 16 गते समापन हुँदैछ।
3: प्रतिरक्षा मन्त्री जोन हिलीले रोमानियामा रुसी ड्रोन लागेर 2 जना घाइते भएको घटनाको विरोध गर्नुभएको छ। रुसको लापरवाहीपूर्ण गतिविधि बढ़िरहेको भन्दै मन्त्री हिलीले सतर्कताका लागि रोयल एयरफोर्सका जेट परिचालन भइसकेको बताउनु भएको छ। रुस र युक्रेनमा गरिरहेको अवैधानिक गतिविधि फैलिँदो क्रममा रहेको भन्दै उहाँले आवश्यक परे थप बल परिचालन हुने बताउनुभयो। फौजी मामिला विश्लेषक माइकी के
2: NATO's Article 5 effectively is an attack on one as an attack on all as collective self-defense. But there is an important part in that language about that, which is it has to be a sustained attack. So a one-off wouldn't necessarily invoke Article 5. And I think this is so far from what we've seen as is a one-off.
9: Yo, BFBS, Gorkha Radio.

बीएफबीएस गोर्खा रेडियोको हाम्रो कार्यक्रम मुभी एन्ड मोर आज फेरि पनि आइसकेको छ र मेरो साथमा मैले आजको लागि केही विशेष यस्तो जानकारीहरू लिएर आएको छु जुन तपाईँहरूसँग सेयर गर्नुको लागि म एकदमै हतारिएको छु। कार्यक्रममा हरेक पल्ट हरेक हप्ता भनेको जस्तै मैले यो कार्यक्रममा नेपाली सिनेमाहरूको बारेमा अलिकति बढी जानकारीहरू लिएर आउने गर्दछु भने केही इन्टरनेसनल सिनेमासँग जोडिएका कुराहरू पनि। र आज पनि तपाईँहरूलाई स्वागत गर्दै म सङ्गीता श्रेष्ठ कार्यक्रमको सुरुवात हामीले गरिसकेका छौँ। म तपाईँहरूलाई जानकारी गराउनेछु आजको मेरो कलेक्सनको बारेमा, तर त्यो जानकारीतर्फ लाग्नुभन्दा पहिले हामी कार्यक्रममा कुरा गरौँ आजको गीतको बारेमा।

आजको कार्यक्रमको सुरुवातमा मैले भने कि मलाई केही यस्ता न्युजहरू तपाईँहरूसँग सेयर गर्नलाई हतार भएको छ, जुन न्युजले साँच्चै पनि हामी नेपाली फिल्म मेकर्सलाई र नेपाली फिल्मलाई माया गर्ने दर्शकहरूको लागि एउटा प्राउड मोमेन्ट हो भन्दा फरक पर्दैन। कुरा गरौँ विश्वकै प्रतिष्ठित मानिने क्यान्स फिल्म फेस्टिभलको बारेमा, जुन फेस्टिभलमा यस वर्ष नेपाली सिनेमाले इतिहास रचेको छ। बोल्दै गर्दा पनि भन्दै गर्दा पनि यो कुराहरू सेयर गर्दै गर्दा पनि जुन प्राउडनेस मैले आफूले फिल गरिरहेको छु, जुन एकदमै मोमेन्ट, एउटा प्राउड मोमेन्ट मैले फिल गरिरहेको छु, तपाईँहरू आफैले पनि फिल गर्न सक्नुहुन्छ या गरिरहनु भएको हुनुपर्छ कि विश्वमै सिनेमाहरूको लागि एउटा यस्तो अवसर, एउटा यस्तो समय, एउटा यस्तो मोमेन्ट भनेर चिनिन्छ जहाँ संसारभरिको सिनेमाहरू प्रदर्शन गरिन्छ, जहाँ संसारभरिको सिनेमा मेकर्सहरू, आर्टिस्ट त्यो फेस्टिभलमा भाग लिन चाहन्छन्, पुग्न चाहन्छन्, जसको चर्चा संसारभरि नै एकपल्ट हुने गरेको छ। यस्तो किसिमको विश्व प्रतिष्ठित क्यान्स फिल्म फेस्टिभलमा नेपाली सिनेमाले एउटा रेकर्ड राख्नु त्यो आफैमा एउटा इतिहास पनि हो। म कुरा गर्दैछु नेपाली फिल्म एलिफेन्ट इन द फगको बारेमा, जसको बारेमा चर्चा यति बेला चारैतिर चुलिएको छ। नेपालमा त झन् चर्चा नहुने कुरै भएन, होइन? नेपालमा यसरी इतिहास रचिने सिनेमाको रूपमा जसरी यो सिनेमा चिनियो, एलिफेन्ट इन द फग, जसलाई निर्देशन गरेका थिए अविनाश विक्रम शाहले र निर्माता अनुप पौडेल र सिनेमाको अभिनेत्री पुष्पा थिङ लामा। एउटा कुरा के भने, यो सिनेमा नेपालको एउटा कोर विषयलाई लिएर बनाइएको थियो, होइन? नेपालमा नेपालीहरूले गर्नु परेको स्ट्रगलको बारेमा बनाइएको थियो, होइन? यस सिनेमालाई जुन किसिमको रिकग्नेसन यो फेस्टिभलमा पायो त्यसको चर्चा यति बेला संसारभरि भइरहेको छ। पछिल्लो हप्ता मात्रै आयोजना भएको यो क्यान्स वर्ल्ड प्रिमियरमा चाहिँ हाम्रो नेपाली यो सिनेमा एलिफेन्ट इन द फग चाहिँ अनसर्टेन रिगार्ड विदातर्फको एउटा एकदमै महत्त्वपूर्ण मानिने पुरस्कार जुन छ एउटा, जसलाई चाहिँ जुरी प्राइज भनेर पनि नाम दिएको छ, होइन? हो, त्यही जुरी प्राइज चाहिँ यो सिनेमाले जित्न सफल भएको। फ्रान्समा आयोजना भएको यो फेस्टिभलको चर्चा परिचर्चा यो फेस्टिभल सुरु हुनुभन्दा अगाडिदेखि नै हुन थाल्छ र फेस्टिभल सकिएको धेरै समयसम्म पनि यसको चर्चा हुने गरेको हुन्छ कि कसले पार्टिसिपेसन जनायो, को को पुग्यो, कस कसले कस्तो ड्रेस लगाएको थियो, कसरी प्रेजेन्ट भयो, होइन? त्यो सबै कुरा त हुन्छ नि, त्यो बाहेक पनि सिनेमाको कुरा त नहुने कुरै भएन। त्यसमाथि पनि नेपाली सिनेमाले जुरी प्राइज जितेको छ भनेपछि हाम्रो लागि त डबल सेलिब्रेसन भयो। सो यो एउटा खुसी तपाईँहरूसँग आजको कार्यक्रमको सुरुवातमै मलाई एकदमै गर्न मन लाग्यो, होइन? जुन खुसी यति बेला सबैले अनुभव गरि पनि रहनु भएको छ। अनि यो सिनेमाले जुन जुरी अवार्ड पाइसकेपछि यतिमा मात्रै सीमित भएन कि, संसारभरिबाट क्यान्स फिल्म फेस्टिभलमा पार्टिसिपेट जनाउन आएका विश्वका चर्चित फिल्म मेकर्सहरूले पनि यो सिनेमाको खुलेर तारिफ गरे। बलिउड निर्देशक अनुराग कश्यपको कुरा गर्ने हो भने उनले त आफ्नो प्लेटफर्म मार्फत नै यो सिनेमाको बारेमा के भनेका छन् भने, अब नेपाली सिनेमाले वर्ल्डमै नै एउटा ठुलो फड्को मारेको छ भन्नेसम्म पनि आफ्नो प्लेटफर्ममा तारिफ गर्दै लेखेका छन्। र साथमा उनले के पनि जोडेका छन् भने, जति पनि सिनेमा उनले हेरे क्यान्स फिल्म फेस्टिभलमा यसपल्ट, तीमध्येको सबैभन्दा उनलाई आफूलाई उत्कृष्ट लागेको सिनेमा नै एलिफेन्ट इन द फग हो भनेर भनेका छन्। र यो सिनेमाको कथा मैले भनिहालेँ, नेपालमा विभिन्न किसिमको स्ट्रगलहरू छ जुन नेपालीहरूले गर्नुपर्ने हुन्छ, है? त्योमध्ये चाहिँ हामीलाई थाहा नै छ, जङ्गल चाहिँ जनावरहरूको लागि बासस्थान भनेर भन्छौँ हामी, तर त्यही जङ्गलमा भएको जङ्गली हात्तीको जुन आतंक झेल्दै बसोबास गर्नु परेको छ, जङ्गली हात्तीहरूबाट जुन त्रास, कुनै पनि बेला आफ्नो ज्यान जान सक्छ भन्ने अवस्थाहरू हेर्दै बाँच्दै गर्नु परेको वरिपरिको बस्तीको मानिसहरू जुन छन् उनीहरूलाई लिएर उनीहरूको समुदायको कथा चाहिँ भनिएको सिनेमा हो यो एलिफेन्ट्स इन द फग, है? यति बेला विशेष चर्चाको विषय बनेको छ। सो म के भन्न चाहन्छु भने, अविनाश विक्रम शाह जसले निर्देशन गर्नुभयो सिनेमा, उहाँ लगायत उहाँको होल टिमलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। र यो अवार्ड लिइसकेर जब यो टिम नेपाल फर्किए, एयरपोर्टमा पुगेर उनीहरूलाई स्वागत गर्न, उनीहरूलाई बधाई दिनको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री, पर्यटन नागरिक मन्त्री, त्यस्तै गरिकन चर्चित विकास बोर्डका अध्यक्ष सबैजना पुगेका थिए। सो यो एउटा ह्युज सेलिब्रेसन गर्ने समय हो हामी सबैको लागि। यो कुराको जानकारी आजको मुभी एन्ड मोरको सुरुवातमा मैले राखेँ भने, मसँग अन्य कलेक्सनहरू पनि छ तपाईँहरूसँग सेयर गर्नुको लागि। फेरि कुरा गर्नेछौँ अहिलेलाई गीत।

आउनुहोस् कार्यक्रममा हामी फेरि पनि एकछिन कुरा गरौँ हालै मात्र फ्रान्समा आयोजना भएको विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको बारेमा। यो फेस्टिभल यस वर्षको लागि नेपालीसँग यदि जोड्ने हो, नेपाली सिनेमासँग जोड्ने हो भने हाम्रो लागि एउटा इतिहास रचेको वर्ष बन्यो एलिफेन्ट इन द फक फिल्मले जुरी अवार्ड पाएसँगै। तर यो बाहेक पनि मलाई कुरा गर्न मन लाग्यो अरू विषयमा पनि। अलिकति मैले अघि पनि सुरुवातमा भने कि यो फेस्टिभलमा पार्टिसिपेसन जनाउनु नै पनि आफैमा एकदमै ठुलो कुरा मानिन्छ। कलाकारहरू बलिउड हलिउड सबै ठाउँमा चाहिँ यो वर्षको कान्स फिल्म फेस्टिभलमा को को गए त, कस कसले कस्तो किसिमको ड्रेसअप गरेका थिए, कस कसले आफ्नो आफ्नो सहभागिता जनाए त भन्ने किसिमको कुराहरू निकै हुने गर्छ र वर्षौँदेखि हुने गरेको एउटा प्र्याक्टिस पनि हो। नेपाली सिनेमाको लागि चाहिँ एकदमै नयाँ प्लेटफर्म हो यो, नयाँ ठाउँ हो, एकदमै नयाँ इन्भाइरोमेन्ट हो होइन, जसमा चाहिँ आई थिङ्क अब यो जुन अवार्ड यो सिनेमाले लिइसकेपछि आउने दिनको वर्षहरू चाहिँ नेपाली फिल्म मेकर्सहरूको लागि पनि एउटा अवसर हुनेछ यहाँ पुग्ने, यहाँ गएर चाहिँ आफ्नो प्रेजेन्स चाहिँ फिल गराउने होइन। यो वर्षको कुरा गर्ने हो, 2026 कुरा गर्ने हो भने 2026 यसपल्ट कान्स फिल्म फेस्टिभलमा नेपालबाट आफ्नो प्रेजेन्टेसन दिने केही कलाकारहरू, केही होइन नाम चलेका व्यक्तित्वहरू, सेलिब्रिटिजहरूको कुरा गर्ने हो भने मलाई सेयर गर्नु मन लाग्यो कि यस वर्ष नेपालबाट फिल्म इन्डस्ट्रीबाट स्पेसली अभिनेता प्रदीप खड्का, त्यस्तै गरी निर्देशक प्रचण्ड बाणश्रेष्ठ, फिल्मका निर्देशक प्रदीप शाही, त्यस्तै गरिकन निर्माता अनुप पौडेल लगायतकाहरूले चाहिँ यो पल्ट कान्स फिल्म फेस्टिभलमा चाहिँ आफ्नो प्रेजेन्स जनाए। त्यसबाहेक यसपल्ट काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता नङ्गोल पनि यो कान्स फिल्म फेस्टिभलमा आफ्नो उपस्थिति जनाउँदै त्यहाँ प्रस्तुत भए। र यो वर्षदेखि एउटा अर्को नयाँ सुरुवात के भयो भने चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्ड दुवैको सहकार्यमा चाहिँ नेपाली फिल्मको प्रवर्धन गर्ने एउटा उद्देश्य राखेर चाहिँ स्टल पनि राख्न सुरु गरियो। हुन त स्टललाई लिएर अलिकति विवाद भएको कुरा मैले योभन्दा अगाडिको एपिसोडमा पनि तपाईँलाई बताइसकेको थिएँ कि कसरी स्टलमा जुन सिनेमाहरूको एक्चुअली पोस्टर्स हुनुपर्ने त्यो बाहेक अन्य सिनेमाहरूको केही इन्टेन्सनली चाहिँ पोस्टरहरू राखियो जुन त्यति धेरै रिलेटेड थिएन, त्यो पनि मैले तपाईँसँग सेयर गरेँ। तर एनिवेज सुरुवात चाहिँ एउटा स्टल राख्ने कुराबाट पनि सुरुवात भयो। त्यो बाहेक अर्को एउटा कुरा के भने यो पल्टको कान्स फिल्म फेस्टिभलमा नेपालबाट चाहिँ नेपाली एक्ट्रेसको रूपमा चाहिँ अदिति बुढाथोकीले पनि सहभागिता जनाइन्। अदिति बुढाथोकी जसको त्यस्तो धेरै चिनिएको सिनेमाहरू केही पनि छैन, साँच्चै कुरा गर्नुपर्दाखेरि त्यस्तो धेरै सिनेमाको लागि, उनको प्रस्तुतिको लागि, उनको अभिनयको लागि त्यस्तो धेरै कुनै पनि उनको कुरा गर्नुपर्ने कुराहरू छैन। उनलाई हामीले मोडलको रूपमा चिन्यौँ होइन, तर 2074 कुरा गर्ने हो भने क्री नाम गरेको सिनेमाबाट उनले सिनेमामा डेब्यू गरिन्, नेपाली सिनेमामा डेब्यू गरिन्। उनलाई हामीले कतिपय भारतीय म्युजिक भिडियोमा पनि देख्यौँ, विज्ञापनमा पनि देख्यौँ, तर नेपाली सिनेमामा चाहिँ त्यस्तो धेरै उनले छाप छोडेकी छैन। पछिल्लो उनको सिनेमा बाबरीको कुरा गर्ने हो भने बाबरीले पनि त्यस्तो सोचेको जस्तो कुनै पनि चमत्कार देखाउन सकेन, त्यस्तो सक्सेस पाउन सकेन। तर पनि उनको अनुभव यसो हेर्ने हो भने कान्स फिल्म फेस्टिभलमा उनको अनुभव चाहिँ गजब थियो। र उनले आफैले पनि के लेखेकी थिइन् भने पहिलोपल्ट कान्सको रेड कार्पेटमा हिँड्नु मेरो लागि साँच्चै नै अविश्वसनीय अनुभूति रह्यो, एउटा अनबिलिभेबल मोमेन्ट उनको लाइफको भनेर पनि राखिन्। सो यसो हेर्दाखेरि सायद अबको वर्षदेखि झन् कान्स फिल्म फेस्टिभलमा नेपाली टिम, नेपाली फिल्म होइन चाहिँ त्यहाँ पुग्ने, त्यो मोमेन्टलाई बाँच्ने, त्यो मोमेन्टलाई अनुभव गर्ने क्रम चाहिँ अझै सुरु होला कि जस्तो चाहिँ देखिएको छ। एनिवेज यो नयाँ सुरुवात जुन भयो नेपाली सिनेमालाई लिएर मैले तपाईँहरूसँग सेयर गरेँ हाम्रो मुभी एन्ड मोरमा।

0: SBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: आउनुहोस् आजको कार्यक्रममा सिनेमाको कुरा गर्ने क्रममा अब मलाई एकैछिन चाहिँ काजीको कुरा गर्न मन लाग्यो। काजी सिनेमाको बारेमा धेरै थोरै इन्फर्मेसन मैले तपाईँलाई योभन्दा अगाडि पनि दिइसकेको थिएँ, होइन? काजीको बारेमा कुरा गर्नुपर्दा पछिल्लो हप्ता रिलिज भयो यो सिनेमा, एउटा लभ स्टोरी हस्बेन्ड वाइफ बिचको एकअर्कालाई माया प्रेमलाई लिएर बनाइएको सिनेमा काजी, जुन प्रदर्शनमा आयो, होइन? एक्लै प्रदर्शनमा आउन त पाएन यो सिनेमाले, तर पनि जे होस् प्रदर्शनमा आइसकेपछि भने दर्शकहरूको साथ चाहिँ राम्रै भएको जस्तो देखिन्छ। अहिले नै यति भयो यस्तो भयो भनेर भनिहाले अवस्था त होइन, तर पनि दर्शकहरूको यो सिनेमाप्रतिको रुचि, विशेष गरी विपिन कार्की अनि त्यसमाथि के अधिकारीको जोडी, सिनेमाको ट्रेलर बाहिर आयो मन पराइयो, सिनेमाको केही भिडियोहरू बाहिर आयो मन परायो, र सिनेमा नै बाहिर आइसकेपछि पनि दर्शकहरूले एक किसिमले सिनेमालाई चाहिँ मन छुने कथा भनेर चाहिँ डिस्क्राइब गरेको पनि देखियो, उत्कृष्ट लभ स्टोरी भनिएको पनि सुन्यो, होइन? सो हेर्दाखेरि एकदमै हामीले कथा नै पढिरहेका छौँ, होइन? आफ्नो मनमा बसेर किताब पढिरहेको छ, एउटा नलेज दिइरहेको छौँ, नलेज ग्यादरिङ गरिरहेको छौँ भन्ने जस्तो कुराहरू पनि दर्शकहरूबाट आयो भने कतिले चाहिँ यो सिनेमाको कथालाई चाहिँ एकदमै

तर यो सिनेमा हेर्दाखेरि सबै दर्शकहरूको अनुभवमा चाहिँ यो एउटा म्यारिड कपालको एउटा दम्पतिको चाहिँ एउटा आदर्श प्रेम कथा हो भनेर पनि उनीहरूले लिएका छन्, सबै दर्शकले लिएका छन् भनौँ. सो त्यो हिसाबले हामीले के भन्न सक्छौँ भने विपिन कार्कीले योभन्दा अगाडि दिएको उनको स्वेटर जसमा चाहिँ एउटा लभ स्टोरी फिल्म नै थियो, त्यो आफ्नै किसिमको कथा थियो, आफ्नै किसिमको मायाप्रेम थियो भने यो एउटा म्यारिड कपालको बिचमा रहेको मायाप्रेमलाई दर्शाउने फिल्म जसलाई असाध्यै मन पराएको छ यति बेला, र हामी पनि धेरै धेरै बधाई दिन चाहन्छौँ लक्ष्मण रिजाल र उनको टिमलाई.

आउनुहोस् एकैछिन हामी कुरा गरौँ कलाकार निर्माता निर्देशकको रूपमा जसलाई हामी चिन्दछौँ र नेपाली सिनेमा इन्डस्ट्रीको लागि एउटा पिल्लरको रूपमा पनि जसलाई हामी चिन्दछौँ, अग्रज कलाकारको रूपमा चिन्दछौँ, एउटा गार्जियनको रूपमा चिन्दछौँ, होइन, यति धेरै परिचय बोक्नुभएका निर शाहको बारेमा एकैछिन कुरा गरौँ। निर शाह जसलाई हामीले कलाकारको रूपमा कुनै बेला देख्यौँ, चिन्यौँ, त्यसपछि निर्देशकको रूपमा, निर्माताको रूपमा पनि चिन्यौँ, होइन, उहाँले आफैले अभिनय गर्नुभएको

सिनेमाको संख्या त निकै लामो छ। निर्देशकको रूपमा कुरा गर्ने हो भने उहाँले आफूले निर्देशन गरेर बनाउनु भएको सिनेमाहरू पनि 101 छ। हामी वासुदेवको कुरा गर्छौँ, 25 बसन्तको कुरा गर्छौँ, या हामी राजमतीको कुरा गर्छौँ, या बसन्ती सिनेमाको कुरा गर्छौँ, या मसानको सिनेमाको कुरा गर्छौँ भने पनि यी सबै सिनेमाहरू प्राय जसो चाहिँ कुनै उपन्यासमा आधारित थियो, नेपालको इतिहास बोकेको बारेमा थियो, होइन? यी सिनेमाहरू र एक्साइक सिनेमाहरू नै बने जसले चाहिँ नेपाली सिनेमालाई आजको दिनमा फर्केर हेर्दा यस्तो यस्तो सिनेमा पनि बनेको थियो है भनेर जुन एउटा हामी लिस्ट तयार गर्छौँ त्यो लिस्टमा पढ्ने सिनेमाहरू नै उहाँले निर्देशन गर्नुभएको थियो। र पछिल्लो समय हेर्ने हो भने परान सिनेमा जसलाई चाहिँ एउटा रेकर्ड होल्डर सिनेमा भन्दा पनि फरक पर्दैन, र विशेष गरी यो सिनेमामा निर शाहज्यूले जुन एउटा बुवाको क्यारेक्टर निभाउनु भएको थियो जसले धेरैको मन छोएको थियो होइन, त्यो सिनेमापछि चाहिँ उहाँको अझ धेरै चर्चा चुलिएको छ यति बेला। र कुरा गर्नु मन लाग्यो यति बेला उहाँको कलाकारिता भन्दा पनि निर्देशनको बारेमा, जुन निर्देशनमा एउटा अर्को नयाँ सिनेमा बनेको छ कमला मिस भनेर। कमला मिस सिनेमाको ट्रेलर बाहिर आयो, हामीले टिजर त्यसको हेऱ्यौँ होइन। यो हेरिसकेपछि हामीले के अनुमान गर्न सक्यौँ भने कि यो सिनेमा एउटा बाल कलाकारको या भनौँ एउटा बालबालिकाको मनोविज्ञानमा आधारित सिनेमा हो भनेर भन्दा फरक पर्दैन। र यो कुरा मलाई किन गर्नु मन लाग्यो भने प्राय जसो हामीले सिनेमा बनाउने बित्तिकै त्यो सिनेमामा धेरै जसो कथा चाहिँ रिपिटेड कथाहरू चाहिँ लभ स्टोरी हुन्छ अनि त्यसै गरी एक्सन हुन्छ होइन, प्राय जसो हामीले देख्ने चाहिँ त्यो बाहेक पनि यसरी चाइल्ड साइकोलोजीमा सिनेमा बनाउन भन्ने चाहिँ एकदमै कम मात्र हुन्छ, जसमध्ये चाहिँ निशाजीले पनि एउटा कथा रोज्नुभयो जुन कथाले चाहिँ चाइल्ड साइकोलोजीको बारेमा केही कुराहरू गर्छ। साउनको 22 गते यो सिनेमा प्रदर्शनमा आउने तयारीमा छ, सायद त्यसैले यसको टिजर यसको पब्लिसिटी टुल्सहरू बिस्तारै बिस्तारै बाहिर आउने तयारीमा छ, यति बेला बाहिर आउन थालेको छ। र विशेष गरी विजय मल्ल स्मृति प्रतिष्ठानका लागि चाहिँ उमा मल्लज्यूले निर्माण गर्नुभएको सिनेमा हो यो, जसलाई निर शाहले निर्देशन गर्नुभएको छ। यो सिनेमाको मुख्य भूमिकामा को छन् भनेर हेर्ने हो भने रमेश पुडाथोकी, वासना तिमल सिन्हा, शिवम सराफ छेत्री, अरब दाहाल, भावना मगर होइन, यस्ता कलाकारहरूले भरिएको छ यो सिनेमा। र मैले भनिहालेँ चाइल्ड साइकोलोजीमा कमै मात्र बन्ने सिनेमाहरू मध्येको एउटा सिनेमा यो पनि बनेको छ भने जब यो सिनेमा श्रावणको 22 गते रिलिज भएर आउँछ तब हामीले थाहा पाउनेछौँ कि कलाकारितामा अनुभव राम्रो बटुलिसक्नुभएका होइन निर्माता निर्देशक निर शाहले बनाउनु भयो यो एउटा अर्को नयाँ सिनेमाको छाप तपाईँहरूमाझ कस्तो रह्यो अनि त्यो बारेमा हामी कुराकानी गर्नेछौँ आगामी दिनमा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS, गोर्खा रेडियो।

अनुस्कुरा गरौँ यति बेला हामीले असाध्यै माया गर्ने, हामीले असाध्यै सम्मान गर्ने होइन कलाकार अभिनेता जी भनौँ हरिवंश आचार्यजीको बारेमा। अभिनेता हरिवंश आचार्यले युधिष्ठिरको भूमिकामा अभिनय गरेको एउटा सिनेमा हो, त्यो सिनेमाको नाम पाँच पाण्डव। पाँच पाण्डवको सुटिङ सुरु हुँदैछ है भनेर मैले तपाईँलाई इन्फर्म पनि गरेको थिएँ, त्यो बारेमा हामीले कुरा पनि गरेको थिएँ। यति बेला तपाईँलाई म जानकारी दिन चाहन्छु कि हरिवंश आचार्यले युधिष्ठिरको भूमिका निभाउनु भएको यो सिनेमा पाँच पाण्डवको सुटिङ सकिएको छ। लास्ट टाइम हेऱ्यौँ भने चैतको 2 गतेबाट सुरु भएको थियो यो सिनेमाको सुटिङ, करिब 66 दिन लाग्यो सुटिङ पुऱ्याउनको लागि। र काठमाडौँमा नै यो सिनेमाको क्लाइमेक्स सुट गरिसकेपछि, एउटा अन्तिम दृश्य सुट गरिसकेपछि सिनेमाको ब्याकअप भएको छ सुटिङको, होइन? विशेष गरी योभन्दा अगाडि चाहिँ, काठमाडौँभन्दा अगाडि चाहिँ सिनेमाको सुटिङ चाहिँ पूर्वमा झापामा चाहिँ खिचिएको थियो। सिनेमामा 101 कलाकारहरू देखेको छ, केही सिनेमाको सुटिङ स्पटबाट आएको फोटोहरू देखेर पनि धेरै दर्शकहरू एक्साइटेड भएका छन् कि सिनेमा रिलिज कहिले हुन्छ, कहिले हामीले हेर्न पाउँछौँ भनेर। किनभने यस सिनेमामा हरिवंश आचार्य मात्र होइन, हरिवंश आचार्यको साथमा जितु नेपाल अनि तपाईँले एकदमै माया गर्नुभएको कलाकार एक्टर आर्यन सिग्देल, त्यस्तै गरिकन महेश त्रिपाठी भयो, सुशील सिटौला भयो, दिपाश्री निरौला भयो, सरिता गिरी भयो, होइन, रमा थपलिया भयो, विनोद न्यौपाने भयो, प्रशान्त अमरकार भयो र इभा गिरी पनि, र यति धेरै आफ्नो आफ्नै किसिमको एउटा परिचय बोकेका राम्रा राम्रा कलाकारहरू होइन, इन्फ्लुएन्सर्सहरूको कुरा गर्ने हो भने सबैलाई लिएर समेटिएर बनाइएको एउटा कथा सिनेमा हो पाँच पाण्डव। लास्ट शरणम सिनेमा तपाईँले सम्झिनु भएको छ भने यही सिनेमाको निर्माता नवीन श्रेष्ठले चाहिँ यो अहिलेको सिनेमा पाँच पाण्डव चाहिँ निर्माण गरेका हुन्। तर एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के भने, सिनेमाको नाम पाँच पाण्डव, मैले भनिहालेँ युधिष्ठिरको भूमिका हरिवंश आचार्यले निभाएका छन्। तर त्यो हुँदाहुँदै पनि यो सिनेमालाई चाहिँ फिल्मको टिमले के भनेको छ भने, यो सिनेमा कुनै पनि धार्मिक या कुनै पनि पौराणिक कथामा आधारित चाहिँ होइन, एकदमै क्लियर। यो आफ्नै किसिमको हाम्रो आफ्नो समाजको कथा हो, जुन समाजको कथामा चाहिँ आधारित भएको सिनेमा हो यो, यसलाई चाहिँ धार्मिक या पौराणिक सिनेमा हो भनेर कम्पेयर चाहिँ नगरिदिनुहोस् भनेर पनि भनेका छन्। हुन त यो सिनेमामा मैले अघि युधिष्ठिरको भूमिका हरिवंश आचार्य भनेको जस्तै अरू क्यारेक्टरहरू पनि, जस्तो युधिष्ठिर क्यारेक्टर भयो भीमको, अर्जुनको, नकुलको र सहदेवको, त्यो क्यारेक्टरहरू जुन महाभारतमा हामीले पढ्छौँ होइन, हाम्रो धर्म धार्मिक या हाम्रो पौराणिक कथासँग रिलेटेड छ, त्यो क्यारेक्टर्सहरू जुन छ त्यो क्यारेक्टरबाट इन्फ्लुएन्स चाहिँ भएर जुन अहिलेको समाजको कथालाई उठाएका छन् त्यसमा केही न केही इन्फ्लुएन्स भएको छ, तर यो कुनै पनि किसिमले धार्मिक या पौराणिक कथा चाहिँ होइन भनेर फिल्मले बताएका छन्, फिल्मको टिमले बताएका छन् भनौँ। सो फिल्म आइसकेपछि हामीले धेरै कुराहरू क्लियर हुन्छौँ, धेरै कुराहरू बुझ्छौँ कि कस्तो आधारमा बनाएको सिनेमा हो यो भनेर। अहिले भने मैले तपाईँलाई यति इन्फर्म गरेँ कि तपाईँहरूले एकदमै प्रतीक्षा गर्नुभयो, यो सिनेमाको सुट सकेको छ, अब यो सिनेमा पोस्ट प्रोडक्सनमा गएको छ भने चाँडीभन्दा चाँडी यो सिनेमा तपाईँहरूमा आज अब आउनेछ, प्रतीक्षा चाहिँ गर्नुपर्नेछ।

मुभी एन्ड मोर तपाईँहरूको साथमा छु, म सङ्गीता श्रेष्ठ। आजको कार्यक्रममा केही विशेष जानकारीहरू होइन, नेसनल इन्टरनेसनल केही जानकारीहरू मैले तपाईँहरूसँग सेयर गरेँ र ती सेयर गरिएको कुराहरूसँगै आजको लागि मैले कार्यक्रमबाट बिदा माग्नुपर्ने समय भइसकेको छ। नेक्स्ट विक आउँदा म तपाईँहरूको लागि अन्य कलेक्सनहरू लिएर आउने प्रमिस गर्दै आजको लागि तपाईँहरूसँग बिदा माग्न चाहन्छु। तपाईँहरूको समय शुभ रहोस्। नमस्ते।

0: Te live buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bun hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Gorkha Radio.
3: एक्काइस खर्ब चौबिस अर्ब चौतिस करोड़ रुपियाँको बजेटले आएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान प्रस्तुत गर्नु भएको हो।
4: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124 अर्ब 34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालु तर्फ रु 1270 अर्ब 58 करोड अर्थात् कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ रु 431 अर्ब 10 करोड अर्थात् 20.3%, वित्तीय व्यवस्थातर्फ रु 422 अर्ब 64 करोड अर्थात् 19.9% रहेको छ। यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा 25% बढी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड बेहोर्दा रु 657 अर्ब 29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड परिचालन गर्नेछौँ।
3: यो बजेट हालसम्मकै ठूलो हो। चालु आर्थिक वर्षका लागि सरकारले 19 खर्ब 64 अर्ब 11 करोडको बजेट विनियोजन गरेको थियो। बजेटका सबल र दुर्बल पक्षबारे हामीले अर्थविद प्राध्यापक डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेका छौँ।
5: यसको सबल पक्ष भनेको यसले चाहिँ सुशासन कायम गर्ने कुरा गरेको छ। सुशासन कायम गर्नको लागि ऐन कानूनमा संशोधनका कुराहरू, कार्यविधिमा संशोधनका कुराहरू र प्रशासनलाई जवाफदेही बनाउने कुराहरू गरेको छ र अर्थतन्त्र निर्माणका आधारहरूको पहिचान यसले गरेको छ। अब अर्को एउटा कुरा के छ भन्दा राम्रो पक्षमा कर सन्दर्भमा मैले पनि भन्दै आएका कुराहरू, करमा समायोजन गर्नुपर्ने कुरा, आयकरको दरमा समायोजन गरेर मान्छेको जीवन स्तरलाई सहज बनाउनु पर्ने कुरा, आयकरको दरमा परिवर्तन गरेर लगानीलाई अभिवृद्धि गर्नुपर्ने कुरा र अन्त शुल्कको सूची घटाउने कुरा र संस्थागत आयकरमा पुनरावलोकन गर्ने कुरा, मूल्यवृद्धि करमा दुईटा दर लगाउने गरी अध्ययन गर्ने कुराहरू, यो कुरा पनि राम्रो आएको छ। अनि अर्को मितव्ययिताको लागि कतिपय संस्थाहरूलाई खारेज गर्ने, त्यसलाई मर्ज गर्ने र पुनर्व्यवस्थित गर्ने कुराहरू आएको छ, त्यो राम्रो देखिन्छ। तर यसको चाहिँ के छ भन्दाखेरि यसले बजेटको आकार चाहिँ ठुलो 21 खर्ब 24 अर्बको बजेट हुँदाखेरि पनि यसले उद्योग र कृषि क्षेत्रमा बजेट बढाउन सकेका छैन। अनि चालु खर्च बढेको छ, अनि वित्त व्यवस्थापनको खर्च बढेको छ, तर पुँजीगत विनियोजन चाहिँ खासै बढ्न खर्चेको छैन। गत साल भन्दा जम्मा 14 अर्ब रुपियाँ बढेको देखिन्छ। यसले चाहिँ आर्थिक वृद्धिको दर हासिल गर्न चाहिँ निकै मुस्किल हुने देख्छु है मैले।
6: पहिलाको भन्दा त बजेटको आकार बढेको छ नि,
5: बजेटको आकार बढेको छ। अब बजेटको आकार गत साल पनि ठुलै हुन्थ्यो, त्यो बजेट त कार्यान्वयन हुन नसकेर संशोधन गरेर 15 खर्ब 34 करोडमा राखिएको छ चालु आर्थिक वर्षको बजेट। आर्थिक वर्ष 81-82मा तीनटा तहका सरकारले कति खर्च गर्यो भन्दा जम्मा 17 खर्ब 50 अर्ब मात्रै खर्च गर्न सकेका छ। अब अहिले संघीय सरकारले मात्रै 21 खर्ब 24 अर्ब खर्च गर्न सक्ला त हाम्रो चाहिँ नि संस्थागत क्षमता, जनशक्ति, निजी क्षेत्र त्यही अनुसार तयार छ त भनेर हेर्दा चाहिँ फेरि बजेट घट्ने सम्भावना, घटाएर राख्नुपर्ने सम्भावना छ। त्यस कारणले यो चाहिँ यसको कमजोर पक्ष।
6: यो बजेट लागू गर्न के चुनौती देख्नुहुन्छ?
5: अब एउटा सबभन्दा पहिला त स्रोतको नै कहाँबाट ल्याउने भन्ने नै छ, किनभने 6 खर्ब रुपियाँ त बजेट घाटा देखिन्छ। 14 खर्बको बजेट राजस्व परिचालन गर्ने 14 खर्ब 5 अर्ब भनेको यसपालि 11 खर्ब पुग्न पुग हुन्छ। त्यस कारण सबभन्दा ठुलो त स्रोतकै कमी हुन्छ, स्रोत जम्मा गर्नै गाह्रो छ। दोस्रो कुरा चाहिँ के छ भन्दाखेरि यसले खर्च भइहाल्यो भने यसले मूल्य पनि बढाउँछ यो बजेटले, किनभने चालु खर्च बढी छ यसमा। त्यस कारणले त्यो मूल्य वृद्धिलाई सीमाभित्र राख्न यो बजेटको कारणले र अन्तर्राष्ट्रिय स्तरमा भएको द्वन्द्वको कारणले गर्दा पनि चुनौतीपूर्ण देखिन्छ। अर्को बजेटको खर्च गर्नको लागि संस्थागत क्षमतामा सुधार गर्ने र बजेटलाई कार्यान्वयन गर्न सहयोग पुर्याउने निर्माण व्यवसायीहरू जुन छन् उनीहरूको क्षमता अभिवृद्धि गरेर अगाडि बढ्नुपर्ने चुनौती छ। अर्को चाहिँ स्रोत र साधनलाई गाउँसम्म पुर्याएर कृषि क्षेत्रको उन्नति गर्नेमा पनि यसमा चुनौती देख्छौँ।
3: मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनौट अन्तर्गत नेपाल आज सेमी फाइनलमा घरेलु टोली मलेसियासँग भिड्दैछ। क्वालालम्पुरको बायोमास ओभरमा हुने खेल नेपाली समयअनुसार बिहान पाउने 12 बजे शुरू हुनेछ। समूह बीको विजेता बनेर नेपाल सेमी फाइनलमा पुगेको हो भने मलेसिया समूह एको उपविजेता
2: बनेको हो।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारी आइपुगेको छ, आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ भनौँ, तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा। र सदा चाहिँ आज पनि एकजना विशेष नारी, एकजना विशेष पाहुनालाई लिएर आएको छ आजको नारी। र कार्यक्रमको थालनीमा एउटा मिठो गीत हामीले सुनिहाल्यौँ श्रोताहरू। आजको नारीमा हामी सधैँ विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूसँग कुराकानी गर्ने गर्छौँ र साथसाथै गीत सङ्गीत पनि सुन्ने गर्छौँ कार्यक्रममा। र आजको नारीमा आज हामीसँग एकजना गेस्ट स्टुडियोमा आइपुग्नु भएको छ र उहाँ हुनुहुन्छ कल्पना महर्जन। उहाँ माउन्टेनियर हुनुहुन्छ र समाजसेवी हुनुहुन्छ। उहाँ ह्युमन ट्राफिकिङमा उहाँ काम गर्दै हुनुहुन्छ भनौँ, रेस्क्यु टिममा उहाँ एसोसिएट भएर काम गर्दै हुनुहुन्छ र उहाँ एगेन्स्ट चाइल्ड म्यारेजमा पनि काम गर्दै हुनुहुन्छ र उहाँले धेरै चोटि हिमाल पनि चढिसक्नु भएको छ, माउन्ट एभरेस्ट। र आज हामीसँग उहाँ कल्पना महर्जन हुनुहुन्छ श्रोताहरू। आजको नारीमा आउनुहोस् अब हामी अवेर नगरौँ, आजको नारीमा हाम्रो पर्वतारोही हाम्रो कल्पना महर्जनलाई स्वागत गरौँ। नमस्ते कल्पनाजी।
1: नमस्ते दी।
0: सन्चै हुनुहुन्छ?
1: एकदमै सन्चै। हजुरलाई कस्तो छ?
0: मलाई पनि ठिकठाकै छ है, सन्चै छु भनौँ। अनि आज भोलि केमा व्यस्त हुनुहुन्छ? म त तपाईँ त हिमालतिरै हुनुहुन्छ होला सोचेको थिएँ।
1: हजुर, अहिले चाहिँ म विशेष गरी चाहिँ हाम्रो नेपालमा भइरहेको बाल बिया रोकथाम र एन्टी ह्युमन ट्राफिकिङ मानव बेचबिखन विरुद्धको अभियान र रेस्क्युसँग सम्बन्धित रहेर कामहरू गरिरहेको छु। यो ह्युमन ट्राफिकिङको लागि चाहिँ म आजको दिनमा किन इन्डिया, जो दिल्लीमा रहेको अर्गनाइजेसन छ, यो अर्गनाइजेसनको एज अ ग्लोबल एम्बेसडरको रूपमा मैले चाहिँ एउटा अवेरनेसको काम गरिरहेछु। उहाँसँग मिलेर रेस्क्युहरूमा पनि इन्भल्भ भएर काम गरिरहेछु। अगेन्स्ट चाइल्ड म्यारेजको प्रोग्रामलाई पनि स्कुल मार्फत यो कामहरू चाहिँ गरिरहेछु।
0: हजुर, कुन चाहिँ संस्था भन्नुभयो?
1: केआइएन, किन इन्डिया दिल्ली भनेर चाहिँ हाम्रो यो चाहिँ दिल्लीमा रहेको छ, यो विशेष गरी नेपालीहरूले खोलेको एउटा अर्गनाइजेसन हो। विगत धेरै लामो समयदेखि नेपाली महिला बालबालिका दाजुभाइहरू जो इन्डियामा अलपत्र परेर बस्नुभएको छ, बेचबिखनमा पर्नु भएको छ, उहाँहरूलाई चाहिँ उद्धार गर्ने कार्य चाहिँ किन इन्डियाले गरिरहेको छ।
0: हजुर, भनेपछि यो संस्था चाहिँ दिल्लीमा बेस भएर काम गर्दै हुनुहुन्छ हैन? अस्ति भर्खर आउनु भएको थियो उहाँ।
1: हजुर, भर्खरै एउटा हजुरहरू सबैजनाले न्युजमा पनि थाहा पाउनु भयो होला, संसदमा पनि कुरा उठेको थियो, ज्ञानु पौडेल म्यामले कुरा उठाउनु भएको थियो कि दुईजना ब्रसलबाट 16 वर्ष र 17 वर्षको नानीहरूलाई चाहिँ रेस्क्यु गरेर नेपाल ल्याइएको थियो र ह्यान्ड ओभर पनि भयो। त्यसको लगत्तै हिजो अस्ति भर्खरै 2 दिन अगाडि मात्र पनि 6 जना नानीहरूलाई चाहिँ रेस्क्यु गरेको छ बिहारबाट। सो यस्तै कामहरूमा,
0: भनेपछि धेरै धेरै राम्रो राम्रो कामहरूमा व्यस्त हुनुहुँदो रहेछ होइन? अब राम्रै राम्रो काम सगरमाथाको चुच्चोमा होइन पुग्ने काम धेरै धेरै धेरै राम्रो, त्यति उच्चमा पुगेर आउनुहुन्छ, त्यो पनि एउटा मिसनको साथमै जानुहुन्छ, त्यसमा पनि एउटा थिम हुन्छ होइन? के गर्दै हुनुहुन्छ, त्यो उचाइमा गएर चाहिँ के सङ्कल्प गर्नु भएको छ, के कामहरू गर्दै हुनुहुन्छ?
1: विशेष गरी मैले अब सानैदेखि सङ्घर्ष गरेको नै एउटा महिला एउटा छोरी मान्छे भएर छोरीले गर्न सक्छ भन्ने एउटा त्यो थिम नै हो, किनभने आजको नारी कार्यक्रममा हामी छौँ। एउटा महिलाले चाह्यो भने जे पनि गर्न सम्भव छ भन्ने आफूले प्रमाणित गर्नको लागि नै सानैदेखि लागि परे र सगरमाथाको यात्रा पनि एउटा छोरी मान्छेले चाह्यो भने जे पनि गर्न सक्छ भन्ने एउटा प्रमाणित गर्ने अन्तिम गन्तव्य नै सगरमाथाको शिखर पुग्यो, जसमा मैले कल्पना ब्याक टु एभरेस्ट अ क्याम्पेन अगेन्स्ट चाइल्ड म्यारेज थ्रु एजुकेसन भनेर लिएको थिएँ। त्यसको साथसाथै किन इन्डियासँग मिलेर चाहिँ यो एन्टी ह्युमन ट्राफिकिङमा काम गर्छु भन्ने सङ्कल्प भन्दा पनि सगरमाथाको चाहिँ आशीर्वाद लिएर आएँ भने भनौँ। र अहिलेको थिम भनेको चाहिँ क्लाइम्बिङ फर ह्युम्यानिटिज भनेर चाहिँ गरेको छु, जसमा चाहिँ हामीले दोलखा जिल्लाको यालुङरी जो मेलबर्न जोनको नाममा चाहिँ आरोहण गरेको थियो, यसमा पनि मैले यही क्लाइम्बिङ फर ह्युम्यानिटिज भनेर नै गरेको छु। र ह्युम्यानिटिजमा हामीले अब सगरमाथा हिमाल भनेको चाहिँ इन्टरनेसनली मान्छेहरूको चाहिँ एउटा नजर पर्ने भनौँ, सबैको इन्ट्रेस्ट भएको जो एडभेन्चर लभर्सहरू हुनुहुन्छ उहाँहरूको माझमा पनि हाम्रो सोसियल इस्युलाई चाहिँ हामी उजागर गर्न सकिन्छ भनेर चाहिँ यसरी मैले चाहिँ सोसियल कजलाई चाहिँ हाई अल्टिट्युडबाट चाहिँ अनाउन्स गर्ने र हिमालको आशीर्वाद लिएर काम गर्ने गरिरहेछु।
0: हजुर हजुर, अब हाई अल्टिट्युडमा गएर भनौँ, सगरमाथाको चुचुरोमा गएर, अन्य अग्ला अग्ला हिमालहरूको चुचुरोमा गएर तपाईँ एउटा सङ्कल्प गर्नुहुन्छ, त्यहाँको आशीर्वाद लिएर आउनुहुन्छ, काम गर्नुहुन्छ होइन, तर हल्ला खल्ला थोरै जस्तो लाग्दैन तपाईँलाई? यस्तो ठुलो काम त सबैले थाहा पाउनु, बच्चा बच्चाले थाहा पाउनु पर्छ नि।
1: यस्तो हुँदो रहेछ, यो इन्ट्रेस्टमा पनि भर पर्छ होइन, कसलाई इन्ट्रेस्ट हुन्छ त्यो मान्छेले चाहिँ खोजी खोजी परिन्छ, जसलाई इन्ट्रेस्ट हुँदैन त्यो हुँदैन। अनि मिडिया कभरेजको कुरा गर्दाखेरि पनि हजुरको कसलाई केमा इन्ट्रेस्ट छ त्यसमा चाहिँ डिपेन्ड हुन्छ, तर मिडिया साथीहरूले मजाले सहयोग गरिरहनु भएको छ, कभरेज पनि मजाले नै भइरहेको छ, इच एन्ड एभ्री रेस्क्यूको चाहिँ मजाले कभरेजहरू भइरहेको छ, इच एन्ड एभ्री एक्टिभिटिजलाई चाहिँ मिडियाको साथीहरूले साथ दिइरहनु भएको छ।
0: धेरै राम्रो होइन। अघि तपाईँले भन्नुभयो नि एउटा छोरी मान्छेले पनि हिमाल चढ्नु सक्छ, एउटा छोरी मान्छे पनि यति स्ट्रङ चाहिँ हुनसक्छ है भन्ने हिसाबले चाहिँ खासमा मेरो सुरुवात भयो भने जस्तो कुरा गर्नुभयो अघि होइन, के को रिस थियो त्यति साह्रो?
1: रिस त समाजप्रतिको रिस हुन्छ नि होइन, एउटा जसलाई पनि खालि छोरा चाहिएको छ कि,
0: त्यो उकालोमा भनौँ न है, चढ्दाखेरि दात किटिटिटिटिटिटिटि परेर है,
1: पक्कै पनि रिस समाजप्रति र समाजको धारणाप्रति र समाजले गरिने व्यवहारप्रतिको रिस भनौँ। आजको दिनमा अहिले 2026 छौँ, आजको दिनमा चाहिँ सायद केही हदसम्म हाम्रो सोचाइ, हाम्रो भोगाई, हाम्रो व्यवहारहरू परिवर्तन पक्कै भएको छ, तर हामीले म 13 वर्षको उमेरको सम्झिँदाखेरि त जतिखेर पनि जसलाई पनि छोरा चाहिएको छ हौ, खालि छोरा, जसलाई पनि छोरा चाहिएको छ। मेरो मामुको म पछि अर्को एकजना छोरी भएको थियो जो सुटकेरी बस्न जाँदाखेरि बित्नु भयो, त्यसपछि फेरि अर्को छोरी नै भयो, त्यसपछि मामु प्रेग्नेन्ट छ भन्ने कुरा मैले छिमेकीको कुरा गराइले थाहा पाएँ पछि होइन, 13 वर्षको उमेरमा त्यो ल है इन्द्र, मेरो मामुको नाम चाहिँ इन्द्र कमल हो, ल है इन्द्र अब चाहिँ तिम्रो छोरा चाहिन्छ हौ भन्न थाल्यो कि सबले। अनि के साह्रो हो, सबलाई छोरै चाहेको, छोरी मान्छेले पनि त परिवार हेर्न सकिहाल्छ, छोरीले पनि समाजको लागि गर्न सकिहाल्छ, छोरीले पनि देशको लागि गर्न सकिहाल्छ, के साह्रो खालि छोरा छोरा भन्ने गरेको भन्ने रिस चाहिँ त्यतिखेर थियो कि होइन। त्यसलाई नै अब बिस्तारै अब आफू पनि अब अगाडि बढ्दै गयो, उमेर पनि हुँदै गयो, तर पनि यो 13 वर्षको उमेरमा एउटा दिमागमा बलेको सानो आगोको जुन छिल्को, छोरी मान्छे भएर मैले गर्न सक्छु, म प्रमाणित गर्छु भन्ने जुन त्यो त्यो हुटुटी चाहिँ मर्दैन
0: क्या।
1: अब हेर्नु न, सुरुमा मैले छोरीले सक्छ भन्ने भयो होइन, अब बि भयो हेर्नु है, अब बिहे भइसकेपछि छोरीले मात्र होइन बुहारीले पनि गर्न सक्छ। हामी अब काठमाडौँ उपत्यकाको एउटा नेवार कम्युनिटीको बुहारी होइन, अब जेठी बुहारी, त्यसमा पनि कल्चर होइन।
0: हजुर हजुर, तपाईँ त छोरा भइसके पश्चात पहिलोचोटि पढ्नु?
1: हजुर हजुर, मेरो चाहिँ छोरा जन्मेपछि यस्तै, अब छोरीले सक्छ, अब बुहारीले सक्छ, अनि बुहारी भएको बिहा भएको 3 वर्षपछि छोरा जन्मियो, अब बच्चाको आमाले सक्छ भन्ने भयो के होइन। त्यसरी चाहिँ हुँदाखेरि बाबु जन्मेको 2.5 महिनापछि इन्टरमिडिया रक क्लाइम्बिङ कम्पिटिसन, वाल क्लाइम्बिङ कम्पिटिसन भएको, त्यसमा मैले भाग लिएँ। त्यसपछि बल्ल एउटा अब नेवार कम्युनिटीको मान्छेले पनि अपर्च्युनिटी पायो भने त्यो वालमा त फर्स्ट हुँदो सक्दो रहेछ नि त होइन, सुटकेरी त्यो पनि हेर्नु, 2.5 महिनाको सुटकेरी हाम्रो कम्युनिटीमा हामी कसरी बस्छौँ होइन, हेल्थको टेक केयर गरेर यता सुटकेरी भनेर स्याहार सुसार गरेर बस्ने हामी, त्यसपछि सुरु भयो एडभेन्चर लाइफ।
0: रिस मरेको छ कि छैन?
1: रिस त एउटा चाहिँ प्रमाणित भइसक्दाखेरि पनि रिस त नमर्दो रहेछ हौ दिदी।
0: अब त टेस्ट आयो नि त फेरि, त्यो चाख्नु भयो नि त, त्यो माथि हिमाल चढ्दाको आनन्द त्यो चाख्नु भयो, अब त रिस त होइन, अब आफ्नै आनन्दको लागि जानु पर्यो।
1: होइन त्यसरी चाहिँ गएको छैन, सायद त्यसरी म जानिने पनि होला, किन मैले जुन पहिलोचोटिको मेरो सगरमाथाको यात्रामा प्रिपेसनको दौरानमा मेरापिक हिमालमा जुन क्लाइम्बिङ गर्दाखेरि 7 डे कोमामा परे, हाई अल्टिट्युड सिकनेस भएर होइन, सो त्यसपछि आई जस्ट फिल लाइक गड गिभ मी अ सेकेन्ड लाइफ, सो आई सुड गिभ ब्याक फर सोसाइटी होइन। त्यो कारणले गर्दाखेरि अबको मेरो बाँकी जीवनको केही पार्ट चाहिँ मैले, मेरो समय चाहिँ मैले समाजको लागि नै दिन्छु भनेर अगेन्स्ट चाइल्ड म्यारिज र एन्टी ह्युमन ट्राफिकिङलाई नै फोकस गरिरहेको छु। सो योसँग रिलेटेड कहीँ कतै माउन्टेन जाने भयो भने चाहिँ पक्कै जान्छु, तर त्यस्तो हिमाल चढ्ने नै सोखै भन्दा पनि
0: भन्नाले एउटा फर अ गुड कज, कुनै एउटा गुड कजको लागि तपाईँ जान सक्नुहुन्छ होइन, किनभने क्लाइम्बिङ फर ह्युमेनिटी तपाईँको यो छँदैछ होइन, र अर्को अब तपाईँको यो ग्लोबल एम्बासेडर नै हुनुहुन्छ ह्युमन ट्राफिकिङको होइन, अनि एगेन्स्ट चाइल्ड म्यारेज पनि काम गर्दै हुनुहुन्छ। मलाई लाग्छ तपाईँको विशेष आशीर्वाद तपाईँलाई ब्लेसिङ चाहिँ त्यहीँबाट हुन्छ हिमालको चुचुराबाट भनौँ होइन। कतिचोटि चाहिँ चढिसक्नु भयो सगरमाथा?
1: मैले म चाहिँ सगरमाथा चढ्ने नेपाल र चाइना बोथ साइड क्लाइम्ब गर्ने वर्ल्डको फर्स्ट फिमेल जर्नलिस्टको वर्ल्ड रेकर्ड होल्डर भएँ। त्यसपछि म यसैमा लागिरहेको छु एन्टी ह्युमन ट्राफिकिङ र चाइल्ड म्यारेजकै इस्युमा, र यसमा लाग्दै गर्दाखेरि अलिकति फरक ढङ्गमा कसरी काम गरिरहेको छु भन्दाखेरि, हामीले जुन स्कुलमा गएर चाहिँ बाल विवाह गर्नु हुँदैन अनि यो तरिकाले चाहिँ मान्छेले फकाएर चाहिँ बेचबिखनमा पढ्न सक्छ अथवा यो खालको हुनसक्छ भनेर अवेरनेस प्रोग्राम गर्दै गर्दाखेरि चाहिँ हामीले सामुदायिक स्कुलको बच्चाहरूलाई चाहिँ स्पोर्ट्स क्लाइम्बिङ सिकाउँछौँ, र स्पोर्ट्स क्लाइम्बिङ चाहिँ एउटा ओलम्पिक लेभलको गेम हो, जहाँ चाहिँ हामीले ललितपुर जिल्लाभरिमा अहिले हामीसँग 150 स्टुडेन्ट छ, र त्यसमध्येमा हामीले 24 चाहिँ नेसनल प्लेयरको रूपमा प्रमोट गर्न सकेका छौँ। सो विद्यार्थीहरूलाई एउटा करियर बनाउने क्षेत्रमा चाहिँ स्पोर्ट्स क्लाइम्बिङमा पनि हामीले करियर बनाउन सक्छौँ है भन्ने खालको त्यो मल्टी डाइमेन्सनमा बसेर काम गरिरहेको छौँ। र अब यता चाहिँ मोटिभेसनल स्पिकर, विभिन्न अर्गनाइजेसनमा गएर आफ्नो एक्सपिरियन्स सेयरिङ गर्ने त्यो त छँदैछ।
0: तपाईँको यो पहिलो हिमाल चढ्दाको एक्सपिरियन्स छोटोमा सुनाउन अलिकति छोटकरीमा।
1: उपत्यकामा जन्मिएको कारणले गर्दा मेरो लागि बेस क्याम्पसम्म पुग्नु नै एकदमै उत्साहजनक थियो होइन, किनभने अब यहाँ त त्यो खालको इन्भाइरोमेन्ट, त्यो खालको भौगोलिक बनावट पनि होइन, त्यो कारणले एकदमै धेरै उत्साहित थिएँ म। र बेस क्याम्प पुगिसकेपछि त्यहाँको त्यो टेन्टहरू लगाएको देखाएर कस्तो सानो छुट्टै अर्कै गाउँमा पुगेको, टेन्टै टेन्टको यता गाउँ जस्तो, यता छुट्टै सहर जस्तो होइन। र सुरुवाती दिनमा जब हामी क्लाइम्बिङको लागि निस्क्यौँ र बेस क्याम्पमा बसेर पूजापाठ सकेपछि अब चाहिँ हामी एक्लोमेटाइजेसन क्लाइम्बिङ प्रोसेस भनेर गऱ्यौँ, ठुल्ठुलो हिउँको जुन खुम्बु आइसफल ग्लेसियरमा क्रस गर्दाखेरि चाहिँ पातनको गल्लीहरूमा हिँडेको म होइन, हिमालको गल्लीहरूमा हिँड्दैछु त्यो खालको फिलिङ थियो कि। अब पातनको गल्लीहरू, असनको गल्लीहरू भनेको चाहिँ मानव निर्मित भयो, तर हिमालको गल्लीहरू भनेको चाहिँ प्रकृतिले निर्माण गरेको गल्लीहरू होइन। सो एकदमै धेरै उत्साहित थिएँ र इच एन्ड एभ्री पाइलाहरूमा मैले भगवान्लाई भनौँ, नेचर भनौँ, र हिमालमा अवस्थित सम्पूर्ण शक्तिहरूलाई पुकारिरहेको थिएँ, मैले प्रार्थना गरिरहेको थिएँ कि तपाईँको आशीर्वाद लिएर मलाई मेरो देशको लागि, मेरो समाजको लागि केही गर्नु छ, मलाई आशीर्वाद दिनुहोस्, म एउटा गुड कजमा आएको छु भन्ने हिसाबमा मैले पालै पछि चाहिँ गर्दै गएँ। र जब तपाईँको भनौँ न गाह्रो चाहिँ फिजिकल अलिक धेरै गाह्रो चाहिँ उपत्यकामा जन्मेको कारणले पनि एक्लोमेटाइजेसनमा चाहिँ अलिक धेरै टाइम चाहिँ लिँदो रहेछ, चाहिँदो रहेछ भन्ने कुरा आफ्नो बडीलाई पनि बुझ्दै गएँ, र बिस्तारै मेन्टली यति धेरै कुराहरू थियो होइन, किनभने यता बुवाको आफ्नै कुरा थियो नजाऊ भनेर रिसाइरहनु भएको थियो, परिवारहरू रिसाइरहनु भएको थियो नजाऊ भनेर, तैपनि एउटा जितिपनले गर्दाखेरि गइरहेको थिएँ। सो मिक्स म्याक्सको खालको मेन्टालिटी थियो, तर पनि म सक्छु, मलाई जसरी भए पनि सफल भएर जान्छु भन्ने थियो। र अर्को यता कतै कतै चाहिँ हाम्रो मान्छेहरूले चाहिँ यति सानो बच्चालाई छोडेर गएको, 4.5 वर्षको बच्चालाई छोडा कस्तो निर्दय आमा पनि भन्ने शब्दहरू सुनेको थिएँ, तर मेरो लागि चाहिँ मेरो बच्चा नै तपाईँको चाहिँ पावर थियो, मेरो बच्चा नै मेरो लागि शक्ति थियो। एउटा के बिलिभ थियो भने भगवान् म प्रति यति धेरै निर्दय पनि हुन सक्दैन होला, नहोला कि बच्चाको भाग्यले गर्दाखेरि पनि म हिमालमा मर्दिनँ, म झुन्डो फर्किन्छु भन्ने खालको चाहिँ त्यो चाहिँ थियो, त्यो खालको मिक्स खालको चाहिँ मेरो अनुभूति थियो।
0: त्यसपछि तपाईँ कुन कुन हिमाल चढ्नुभयो?
1: मैले यालुङ्री, रामदुङ, दोलखा जिल्लाको रोलवालिङ भ्यालीमा रहेको पिक क्लाइम्बिङ गरेको छु, र यसपालि भर्खरै पनि यालुङ्री चाहिँ हामीले लायन्स क्लबको फाउन्डर प्रेसिडेन्ट, इन्टरनेसनल फाउन्डर प्रेसिडेन्ट मेल्भिन जोनको नाममा चाहिँ पिक क्लाइम्बिङ भएको छ। यसको नामाङ्करण चाहिँ यालुङ्रीलाई अहिले चाहिँ हामीले मेल्भिन जोनको नाम दिएका छौँ, र यो चाहिँ विशेष गरी हाम्रो इन्टरनेसनल जो लायन्सहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ नेपालको दोलखा जिल्ला भिजिट गर्न र दोलखाको यालुङ्री पिक लाई चाहिँ प्रमोट गर्ने टार्गेटमा नै यो काम भएको छ, जुन लायन्स क्लब अफ चाभेल सिटीले चाहिँ अर्गनाइज गरेर चाभेल सिटीको मेम्बरहरू जिम्बा जाम्बु शेर्पा लगायतको टिम नै गएर चाहिँ त्यहाँनिर चाहिँ पार्टिसिपेट भएका छौँ, जसमा चाहिँ दावा छिरी शेर्पा, फुर्वा शेर्पा, पाएँ दाव छिरिङ शेर्पा दाई उहाँहरूले चाहिँ माथि चाहिँ हाम्रो पिकमा चाहिँ लायन्सको चाहिँ चन्दालाई फरफराएर होइन हामीले चाहिँ यसलाई चाहिँ सक्सेसफुल्ली चाहिँ क्लाइम्ब गरेका छौँ।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: हजुर, अब लायन्स क्लबहरूले अर्गनाइज गर्दाखेरि त उनीहरूकै भइहाल्यो खर्चहरू सहित है, तब आफ्नो खर्चमा होइन भनौँ क्लाइम्बिङ फर ह्युमेनिटी भयो होइन अरू कुनै आफ्नो भनौँ न आफूले यसो सोचेर फर गुड कज तपाईँ चढ्दाखेरि चाहिँ कुनै पनि हिमाल चढ्दाखेरि चाहिँ के छ तपाईँको खर्च चाहिँ आफै बिहोर्नुहुन्छ कि
1: आफै भन्दा पनि विदेशीहरू पनि स्पोन्सर खोजेरै आउने हो होइन?
0: हजुर,
1: कुनै पनि गुड कजमा चाहिँ यदि हामी यस्तो गर्दैछौँ भन्दाखेरि चाहिँ सोसाइटीले पनि साथ चाहिँ दिन्छ, अर्गनाइजेसनहरूले पनि साथ दिन्छ। म चाहिँ आफूले आफूले लक्की मान्छु, किनभने ललितपुर महानगरपालिका स्ट्याब्लिस भएको 100 इयर्सको सेलिब्रेसनमा चाहिँ तिब्बत साइडबाट क्लाइम्बिङ गर्ने बेलामा मेरो फाइनेन्सियल ब्याकबोन ललितपुर महानगरपालिका हुनुभयो। सो अहिले पनि म आभारी छु ललितपुर महानगरपालिकाको अहिलेको टिम, चिरबाउ दाई, रविन्द्र महर्जन दाई लगायतको नगरपालिका सम्पूर्ण परिवारप्रति म आभारी छु। उहाँहरूले चाहिँ मलाई अपर्च्युनिटी दिनुभयो कि ललितपुर महानगरपालिकाको लोगोलाई चाहिँ एभरेस्टको टपमा पुर्याउने, साथी सत्यमन जोशी बाजी वाङ्वे शताब्दी पुरुष उहाँको फोटोलाई पनि एभरेस्टको टपमा पुर्याउने एउटा गौरवशाली योजना अन्तर्गत रहेर मलाई सहयोग गर्नुभयो। सो यसरी डिफ्रेन्ट कजहरूमा काम गर्दाखेरि चाहिँ स्पोन्सर खोज्न सकिन्छ। अब यसमा चाहिँ डिपेन्ड हुन्छ हामी केमा इन्ट्रेस्ट छौँ र को मान्छेलाई केमा इन्ट्रेस्ट छ भनेर, त्यसरी चाहिँ हुन्छ अर्गनाइजेसनहरूले सपोर्ट चाहिँ।
0: अब तपाईँलाई त हिमाल चढ्नुमा इन्ट्रेस्ट छ होइन, तापनि मैले यसो सोच्दाखेरि होइन मान्छेको लाटा विचार भन्छ नि होइन, अनि लाटा सोच भन्छ नि होइन, त्यत्रो पैसा खर्च गरेर कुनै एउटा गुड कजको लागि हिमाल चढ्नुहुन्छ तपाईँ, त्यहाँ त काम हुँदैन होइन, त्यो त्यत्रो खर्चले त तपाईँले यहीँ कुनै एउटा ठुलो काम सल्ट्याउनु सक्नुहुन्छ, एउटा गुड भनौँ न काम भनौँ न,
1: त्यो आफ्नो इच्छा आफ्नो सोचाइ र आफ्नो उद्देश्यमा पनि भर पर्ने भयो होइन। मैले त्यत्रो पैसा खर्च गरेर त्यत्रो काम गरेर नै मैले वर्ल्ड रेकर्ड बनाएँ नि त, आज यही वर्ल्ड रेकर्डले हो नि त सुशान्त बाला राई दिदीले मलाई यहाँ बोलाएर इन्टरभ्यू लिइरहनु भएको छ होइन। सो आज मेरो वर्ल्ड रेकर्ड नभइदिएको भए म समाजमा चाहिँ आफूले आफूलाई म यो हो अथवा समाजमा यो पनि काम गर्न सकिन्छ भनेर मैले काम गर्नु, अहिले जसरी मैले सजिलैसँग ह्युमन ट्राफिकिङमा काम गरिरहेको छु अथवा अगेन्स्ट चाइल्ड म्यारेजमा काम गरिरहेको छु, अझ कुनै पनि होइन सोसाइटीमा चाहिँ ल हामीले टुरिज्मको यो एउटा काम गर्दा चाहिँ हाम्रो सोसाइटीलाई फाइदा हुन्छ भनेर भन्दै गर्दाखेरि त्यो सुन्ने इन्भाइरोमेन्ट क्रिएट गरेको भनेको त यही वर्ल्ड रेकर्डले हो नि। त्यो कारणले गर्दाखेरि त्यो कज अनि त्यो पैसा र आजको हाम्रो चाहिँ त्यो एसिड होइन, यो सबै कुरा चाहिँ सोसाइटीमा मैले कसरी मैले व्यक्तिगत रूपमा आफ्नो लागि मात्र काम गरिरहेको छु र मैले व्यक्तिगत फाइदाको लागि मात्र हिँडिरहेको छु भने चाहिँ पक्कै हजुरले भन्नुभएको एकदमै राइट हो, यति पैसा यो त व्यक्तिको लागि किन खर्च गर्ने भन्ने कुरा राइट हो। अब जो जो अर्गनाइजेसनले मलाई पैसा सहयोग गरेर मलाई एभरेस्ट चढाउन सपोर्ट गर्नुभयो उहाँहरूले मसँग ब्याक टु मैले कसरी उहाँहरूसँग काम गर्ने त्यो त उहाँहरूमा डिपेन्ड हुन्छ। फर इक्जाम्पल हजुर को ललितपुर महानगरपालिकाले चाहिँ एभरेस्टबाट फर्किसकेपछि ललितपुरको टुरिज्म प्रमोसन भनेर गुडविल एम्बेसडर भनेर 2 इयर्स भिजिट नेपाल 2020 एम्बेसडर बनाएर मलाई चाहिँ ललितपुरको प्रमोसनको लागि ठाउँ दिनुभयो, काम गर्न दिनुभयो होइन। त्यसपछि मैले युरोपहरूमा गएर ललितपुर र नेपालको टुरिज्मको प्रमोसनको कामहरू गरेँ। सो यो चाहिँ हामीले कसरी लिन्छ त्यसमा डिपेन्ड हुन्छ।
0: मैले एकछिनसम्म त्यसरी नै लिएँ
4: त्यत्रो पैसा खर्च गरेर त्यहाँ चढ्नु भन्दा त त्यो पैसाले यहाँनिर कुनै एउटा संस्थालाई कुनै अनाथ बालबालिकालाई एक वर्षको खर्च राखिदिएको भए भन्ने खालको सोच मेरो मनमा तपाईँ बोल्दा बोल्दै आयो क्या. हुन तपाईँको कुरा ठिक हो, तपाईँले सुरुवातमा दुःख गरेर चढ्नु भयो, नाम कमाउनु भयो, अहिले त्यही नामलाई क्यास गर्दै हुनुहुन्छ, त्यही नामलाई क्यास गर्दै तपाईँले अरूलाई सहयोग गर्दै हुनुहुन्छ, होइन? ठिक छ.

0: BFBS Gorkha Radio. Gorkha Radio. अनि अब ह्युमन ट्राफिकिङ मा पाउनुहुन्छ तपाईँ एउटा दिल्लीको एउटा संस्था किन इन्डियामा उहाँहरूसँग एसोसिएट भएर काम गर्दै हुनुहुन्छ होइन, कतिवटा काम गरिसक्नु भयो उहाँहरूसँग?
1: म 1 year भयो उहाँहरूसँग डाइरेक्ट फिल्डमा चाहिँ इन्भल्भ भएको, तर किन इन्डियाले चाहिँ हाम्रो रेकर्डहरू हेर्ने हो भने 2025 मात्र 200 भन्दा बेसी नेपालीहरूको उद्धार गरेको हामीसँग रेकर्ड छ, त्यो डाटा छ। हजुरहरूले पनि किन

0: या दिल्लीको अनलाइनमा गएर अथवा फेसबुक पेजमा गएर हेर्नुभयो भने किन इन्डियाले अहिलेसम्म कति रेस्क्युहरू गरिसक्यो भन्ने कुरा त्यो त्यहाँनिर फोटो भिडियो न्युजहरू पाउनुहुन्छ. जस्तै अस्ति न नेपालमा 57 नेपाली दाजुभाइहरूलाई चाहिँ रेस्क्यु गर्यो होइन, जुन हाम्रो परराष्ट्र मन्त्री त्यतिखेर तत्कालीन हाम्रो मन्त्री जो हुनुहुन्थ्यो आरजु देवा राणा उहाँले संसदमा पनि उठाउनु भयो. यो ग्रुपलाई पनि हामीले किन इन्डियाले नै गरेको. त्यसपछि हामीले 40 महिलाहरूको गर्यौँ. थुप्रै हामीसँग चाहिँ त्यो रेकर्डहरू छ जुन हजुरले किन इन्डिया दिल्लीको वेबसाइट अथवा फेसबुक पेजमा गएर हेर्नुभयो भने धेरै कुराहरू अझ जानकारी हासिल गर्न सक्नुहुन्छ.
1: जुन चाहिँ रेस्क्यु गर्नेहरू धेरै हुनुहुन्छ, तपाईँहरू जस्तो मान्छेहरू धेरै हुनुहुन्छ है, जति रेस्क्यु गरेर नेपालमा फर्काएर ल्याउनुहुन्छ तपाईँहरू जस्तो मान्छेहरूले त्यति नै फेरि पुगिरहेको हुन्छ. यो बिचको यो जुन चाहिँ खेल्ने मान्छे छ, ओसार्ने मान्छे छ, तपाईँहरूबाट केही हुँदैन उनीहरूलाई पहिला त्यो चाहिँ रोक्ने.
0: त्यो रोक्नको लागि यो त अर्गनाइजेसनले मात्र सक्दैन. यहाँनिर थुप्रै अर्गनाइजेसन हुनुहुन्छ हजुरले भन्नुभएको जस्तै होइन, तर यसमा सरकार सम्बन्धित निकाय ब्युरो आफै पनि लागिरहनु भएको छ होइन. तर हाम्रो नेपालको चाहिँ एउटा जुन ठाउँबाट चाहिँ मधेस प्रदेशबाट बेसी हुन्छ यो तपाईँको भनौँ न खुल्ला बोर्डर एरियाको कारणले गर्दाखेरि पनि, र कतिपय अवस्थामा हजुरले भनेको जस्तै फर्केर गएको पनि छ, कतिपय अवस्थामा उहाँहरू फर्किसकेपछि नेपालमै एउटा व्यवसाय गरेर बसेको पनि हुनुहुन्छ होइन. कति हामीसँग भएको यो भनौँ न सक्सेस स्टोरीहरूलाई किन इन्डियाको सक्सेस स्टोरीहरूलाई हेर्ने हो भने धेरै नानी बाबुहरूले चाहिँ पढिरहनु भएको छ. जस्तै लास्ट टाइम 6 नानी थियो जो भैरवाबाट चाहिँ एउटा किडन्याप भएर बिहार पुगेको थियो, ऊ अहिले स्कुलमा पढिरहेछ. पढ्नको लागि किन इन्डियाले सपोर्ट पनि जुराइदिएको छ होइन. त्यसै गरी किन इन्डियाले चाहिँ डिफ्रेन्ट अर्गनाइजेसनहरूसँग मिलेर काम गर्ने गरेछ. इच एन्ड एभ्री ग्रुप रेस्क्युमा चाहिँ एउटै अर्गनाइजेसन भन्ने हुँदैन, डिफ्रेन्ट टाइममा डिफ्रेन्ट ग्रुपसँग डिफ्रेन्ट अर्गनाइजेसन रहेको हुन्छ. जस्तै शान्ति एजुकेसन इनिसिएटिभ नेपाल, शान्ति शिक्षा अभियान नेपालले पनि सहकार्य गरिरहेछ. र यस्तै गर्दै गर्दाखेरि हामीसँग एकजना किन इन्डियाको अर्को एउटा स्टोरी भनेको चाहिँ जो तपाईँको बलि दिनलाई लगेको एकजना नानीलाई चाहिँ मेन टाइममा रेस्क्यु गर्न सक्सेस भएको, र त्यो उहाँ जो नानी हुनुहुन्छ अहिले ल परेर बस्नु भएको छ होइन. सो यस्तो स्टोरीहरू पनि छ. तर धेरैजनाको कन्सेप्ट चाहिँ त्यो अलिकति फेरि रेस्क्यु गरेर ल्याइसकेपछि फर्केर उतै जान्छ भन्ने खालको त्यो मिसकन्सेप्ट पनि रहेको छ.
1: तपाईँ त अब एज अ ग्लोबल एम्बासेडर होइन पुरै खट्नुपर्ने हुन्छ, चारैतिर हेर्नुपर्ने हुन्छ, जानुपर्ने हुन्छ, एटेन्ड गर्नुपर्ने हुन्छ होइन, लिएर आएको भाइ बहिनीहरूलाई ठिक ठाउँमा कता कता छ त्यो पनि हेर्दै गर्नुपर्ने हुन्छ होला सायद, किनभने
0: सकेसम्म केस फलोहरूमा पनि इन्भल्भमेन्ट चाहिँ गर्नु खोजिरहेछु हुन्छु, किनभने के भइरहेछ नानीहरूको अथवा के भइरहेछ त भन्ने कुराहरूमा कसैको त मुद्दा पनि चलाउनु पर्ने हुन्छ, मुद्दामा सपोर्ट गरिदिनु पर्ने हुन्छ. हेर्दाखेरि एउटै मात्र काम जस्तो देखिन्छ. अनि फ्यामिली ह्यान्ड ओभर गरिसकेपछि पनि हामी चाहिँ फलोअपमा चाहिँ बस्छौँ,
1: ठिक छ कि छैन, घरमै छ कि छैन होइन, त्यो पनि हेर्नु पर्यो. ठिकै हो, एज अ ग्लोबल एम्बासेडर तपाईँले त सबै डिटेलमै हेर्नुपर्ने हुन्छ जस्तो लाग्छ है. अन्त अब भ्याउनु नभ्याउनु पनि छ, आफ्नो साथमा अन्य भनौँ सपोर्टरहरू हुन्छन् है. 1 भयो तपाईँ होइन, अहिलेसम्म चाहिँ कस्तो लाग्छ?
0: मलाई चाहिँ कस्तो लाग्छ भने एउटा चाहिँ मैले मात्रै सबै गर्ने भन्ने कुरा त होइन, यहाँ चाहिँ आफ्नो ड्युटी आफ्नो जिम्मेवारी त छँदैछ. तर जुन केस मलाई किन इन्डियाले यो चाहिँ तिमीले गर्ने काम हो है, यो चाहिँ तिम्रो जिम्मेवारी हो है भनेर जुन दिनुहुन्छ त्यसमा चाहिँ मैले सकेसम्म 100% नै मैले चाहिँ सबै कुरा लगाएर चाहिँ मैले खत्ने मेरो प्रयास चाहिँ जहिले पनि रहिरहेको छ र त्यो पछिसम्म पनि रहनेछ. र नेपालमा हाम्रो इन्द्र भट्टराई सर हुनुहुन्छ होइन, अरू पनि हुनुहुन्छ. सो हामीले चाहिँ टिममा कसले के गर्ने भन्ने हिसाबमा एउटा उसमै जान्छौँ हामी.
1: एगेन्स्ट चाइल्ड म्यारेज चाहिँ कस्तो प्रकारले चल्दैछ तपाईँ?
0: अगेन्स्ट चाइल्ड म्यारेजको एडभोकेसी अवेरनेस प्रोग्राम र एन्टी ह्युमन ट्राफिकिङको त्यो सँगसँगै जस्तै नै लगिरहेछौँ, किनभने कतिपय अवस्थामा चाहिँ बाल विवाह गरेर लगेर आफ्नै श्रीमानले बेचेको घटनाहरू पनि हामीसँग छ. त्यो कारणले गर्दाखेरि चाहिँ चाइल्ड म्यारेज र अगेन्स्ट ह्युमन ट्राफिकिङ चाहिँ एउटै सिक्काका दुई पाता जस्तो मलाई लाग्छ होइन. दुवै अवेरनेस त्यति नै जरुरी छ र त्यही हिसाबमा चाहिँ अवेरनेसको कामहरू अगाडि बढिरहेको छ. र विगत केही समयदेखि यो राष्ट्रिय बाल अधिकार परिषदमा पनि एउटा चाइल्ड राइट प्रोटेक्सन कमिटीमा पनि भएको कारणले गर्दाखेरि चाहिँ अलिकति मोर हुन्छ नि मेन्टली इमोसनली चाहिँ महिला बालबालिका क्षेत्रको काममा चाहिँ अझ एट्याचमेन्ट चाहिँ फिल हुन्छ. र यो सँगसँगै जस्तै हामीले किनभने नीति निर्माणको कामको लागि यता राष्ट्रिय बाल अधिकार परिषदसँग पनि समन्वय गरेर मैले फिल्डमा काम गर्दाखेरि यस्तो पेताएँ यस्तो पाहारेछ भन्ने कुरा आफ्नो स्योरिङ एक्सपिरियन्स स्योरिङ म्यामहरू सरहरूसँग बसेर गर्नु मन्त्रालयमा मन्त्रीज्यूहरूसँग स्योर गर्नु होइन डिफ्रेन्ट टाइममा त्यो हुँदाखेरि चाहिँ एउटा आत्मसन्तुष्टि चाहिँ मैले जुन मेरो जीवनको केही समय समाज र यो महिला बालबालिकाको क्षेत्रमा दिन्छु भनेर लागिरहेको छु आत्मसन्तुष्टि चाहिँ हुन्छ मैले जे गरिरहेको छु सोसाइटीमा एटलिस्ट मेरो कारण कसैको लागि राम्रो भएको छ भन्ने त्यो चाहिँ फिलिङ्स चाहिँ आउँछ.
1: एकदमै राम्रो. तर अब यस्तो छ नि तपाईँले अघि जुन चाहिँ भन्नुभयो एउटा महिला भएको कारणले महिला बालबालिकासँगको उहाँहरूको बारेमा काम गर्दाखेरि त्यो छुट्टै आनन्द होइन. र अब भनौँ न तपाईँ जस्तो मान्छेहरू भनौँ तपाईँ जस्तो यो क्षेत्रमा लागेको मान्छेहरूले भनौँ न तपाईँको एक्सपिरियन्स पनि त सेयर गर्दै जानुपर्छ सबैसँग होइन अरूले पनि त सिक्नु पर्यो किनभने हाम्रो छरछिमेकी हाम्रो परिवारहरूलाई पनि त अवेरनेस चाहिन्छ नि. अनि महिलाहरू समुदायलाई महिला समुदायलाई बटुलेर आमा समुदायलाई बटुलेर
0: गरिरहेछु महिला समूहहरूसँग पनि गरिरहेको यो त इन्सिडेन्ट सेयर गर्नु मन लाग्यो. त्यो यो चाहिँ हामीले अब त्यही छ वर्षको बिहारको छ वर्षको नानीलाई चाहिँ ह्यान्ड ओभर गराउने बेलामा जेन्जी आन्दोलनको टाइममा थियौँ हामी र पहिरावामा तत्कालीन प्रधानमन्त्री केपी ओली पहिरावा आउने भन्ने कुरा भएपछि पहिरावा एयरपोर्ट पनि जलाउने कि के भने त्यो दाङनुङ हुलदङ्गा जस्तो कन्डिसनमा हामी त्यो नानीलाई चाहिँ ह्यान्ड ओभर प्रोग्राम हाम्रो चलिरहेको थियो हामीलाई प्रहरीले पनि सुरक्षा दिइरहनु भएको थियो. तर त्यहाँनिर जुन गाउँमा जो एउटा छ सात महिनादेखि हराइरहेको 12-13 वर्षको नानी गाउँ फर्किँदाखेरि होल गाउँ नै खुसी भएर गाउँ नै बाहिर आएर जुन खालको एउटा त्यो आत्मीयता देखाउनु भयो त्यो बच्चा पाएको खुसियालीमा समाजमा त्यो छिमेकीमा परिवारमा देखेको खुसियाली त्यो आमा बुवाको परिवार मिलन गर्दाखेरिको त्यो इमोसनल अट्याचमेन्ट त्यो रुवाई हामी पनि सँगसँगै रोइरह हुन्छौँ कि होइन. त्यो परिवारले भेट्दाखेरि अब 6-7 महिनादेखि भनौँ न नानी हराएको अब पाउँदैन भने एक किसिमको आशा मारिसकेको थियो. तर किन इन्डियाको पहलमा जब छोरीलाई लिएर हामी गाउँमा गयौँ त्यो होल गाउँ नै एउटा उत्साह एउटा हुन्छ नि पर्व मनाइरहेको जस्तो फिल भएको क्या. उहाँको नानीको आमा बुवा जुन बच्चालाई अँगालो हारेर रुँदै गर्दाखेरि हाम्रो आँखाबाट आँसु रसाएको थियो होइन. सो यो हालको कुराले एकदमै छुट्टै हालको हुन्छ नि त्यो जुन पैसाले किन्न सक्ने आनन्द त पक्कै होइन होइन यो हालको अनुभूति चाहिँ हुन्छ त्यो एउटा खुसी भनौँ न.
1: हजुर हजुर हजुर.
2: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो केही छैन. कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ. अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ. दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ. तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्. तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला. यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्. यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ.
1: हामीलाई सुन्दा पनि सुन्दा मात्रै पनि त कस्तो आनन्द लाग्छ होइन. तपाईँहरू त झन् आफ्नै हातले भनौँ आफै गएर रेस्क्यु गर्नुहुन्छ आफै गएर आफन्तसँग भेटाउनुहुन्छ त्यो तपाईँको भित्रको खुसी सायद त्यो चाहिँ हामी अनुमान लाउन सक्दैनौँ होइन. हामी महसुस मात्र गर्न सक्छौँ. र अब अरू के छ तपाईँको अब हिमाल चढ्ने अब अरू आउँदो दिनहरूमा प्लानहरू के छ.
0: हिमालसँग सम्बन्धित अघि भने म अब गुड कज मा हो भने आफ्नै भइहाल्यो, नभए चाहिँ मैले खासै हिमाल चढ्नको लागि मात्र हिमाल चाहिँ मैले गरेको छैन। तर यस अफकोर्स कोही अब छ म जान्छु, कल्पना मलाई सहयोग गरिदिनु पर्यो भन्दाखेरि चाहिँ हामीले सपोर्ट चाहिँ गरिरहेको हुन्छौँ। गेस्टहरू आउँदाखेरि हामीले ग्रुप जोइनिङ गराएर पनि हामीले काम चाहिँ गरिरहेको हुन्छौँ। कोही गेस्टहरू मेरो थ्रु अथवा कसैको थ्रु आउँछ भने हामीले चाहिँ ग्रुप जोइनिङ गरेर हिमाल चढाउने काम पनि हामीले गरिरहेछौँ। र यसमा पनि फेरि यही कज छ, अगेन्स्ट चाइल्ड म्यारिज र अगेन्स्ट ह्युमन ट्राफिकिङकै सपोर्टको लागि नै हामीले काम गरिरहेछौँ। जे जस्तो गरिरहेछौँ घुमी फेरि यसैमा जोडेर नै काम गरिरहेछौँ। र किनभने यो त फेरि ह्युज बजेट पनि हुँदो रहेछ, नानीलाई रेस्क्यु गर्दाखेरिको अपरेसन खर्च एकातिर हुन्छ भने फ्यामिलीसँग पुर्याउँदाखेरि अर्को खर्च हुन्छ। सो यो हुँदाखेरि संस्थाको आफ्नै बजेट भनेर छैन, इन्टरनेसनल डोनरहरूसँग हामीले काम गरिरहेको छैनौँ र यो के इन्टरनल अर्गनाइजेसनहरूको सिएसआरबाट नै हामीले कामहरू गरिरहेछौँ, जसले गर्दाखेरि कतिपय अवस्थामा हामीले फन्ड रेजिङको कामहरू पनि गरिरहेको हुन्छौँ। सो यसरी पनि काम गरिरहेछौँ।
1: हजुर हजुर, एउटा कुरा सोध्नु मन लाग्यो कल्पनाजी, हिमाल चढ्दाखेरि विशेष गरेर सगरमाथा चढ्दाखेरि त्यहाँनिर थुप्रै बडीहरू भेटिन्छ अरे भन्छ नि, हो
0: हो लासहरू पक्कै पनि छ, तर यस्तो पनि होइन कि लासै लासमाथि टेकेर जाने त्यो तरिका पनि होइन, किनभने लास हुन्छ जुन क्लाइम्बिङ गर्ने रुट हो त्यसको दायाँ बायाँ हुन्छ, र कसैले अब रातिमा जाँदाखेरि त देखिँदैन, फर्किँदाखेरि चाहिँ देख्न सक्छौँ हामी ग्रिन बुट्स अनि माउन्टेन ब्युटी भनेर यस्तो नाम गरेको लासहरू चाहिँ छ होइन, नभएको होइन। टिबेट साइडमा पनि मसरुम रकमा मैले चाहिँ मेरो अक्सिजन चेन्ज गरेँ रातिमा, मलाई त्यहाँ लास भन्ने कुरा थाहा थिएन, फर्केर आउँदाखेरि म जुन ठाउँमा बसेको थिएँ त्यसकै नजिक लास रहेछ, लाससँगै बसेको रहेछ, अनि पछि शेर्पा साथीले चाहिँ यो चाहिँ नेपालीको लास हो भनेर चाहिँ भनेको थियो कि त्यस्तो चाहिँ हुन्छ।
1: कल्पना पनि अलिकति सरल हो भनेर अन्तिम त मै माथि पो बस्यो तपाईँ
0: त्यस्तो चाहिँ भनेर सायद लागेन थियो कि लागेन कि
1: त्यही त है, कुनै पनि चिजमा अब रमाइलो पनि छ कहिलेकाहीँ दुःख लाग्दो कुराहरू पनि देखिन्छ भनौँ सुनिन्छ भनौँ होइन। हामी त अब त्यो हिमाल चढ्नु त कल्पना महर्जन बहिनी कल्पनाकै कुरा मात्र हो, जे होस् राम्रो कामको लागि फर अ गुड कज तपाईँ हिमाल चढ्ने काम पनि गर्दै हुनुहुन्छ होइन, ह्युमन ट्राफिकिङ मा पनि काम गर्दै हुनुहुन्छ, किन इन्डिया दिल्लीसँग मिलेर गर्दै हुनुहुन्छ, राम्रोसँग गर्दै जानुहोला होइन, अनि एगेन्स्ट चाइल्ड म्यारिज पनि काम गर्दै हुनुहुन्छ, यो त अहिले धेरै हट्यो भनौँ है, यो
0: हाम्रो सस्टेनेबल गोल अनुसार हाम्रो 2030 चाहिँ नेपालबाट चाहिँ यो सबै इरेडिकेट गर्नुपर्ने हो होइन, तर हामीले कति लक्ष्य प्राप्त गर्यौँ र यो लक्ष्य प्राप्त गर्नुको लागि सबै अर्गनाइजेसन अनि स्थानीय निकाय प्रदेश र सबैजना मिलेर चाहिँ एक एक किसिमको सहकार्यमा चाहिँ अगाडि बढ्न सक्यौँ भने पक्कै पनि हामीले हाम्रो गोल मिट गर्छौँ जस्तो मलाई लाग्छ, लागिरहेछौँ।
1: जे होस् तपाईँ जे गर्दै हुनुहुन्छ राम्रोसँग भनौँ न, किप गोइङ,
0: थ्याङ्क यू
1: भन्न चाहन्छौँ हामी होइन, र विश्वभरि छरिएर बस्नुभएका सम्पूर्ण श्रोताहरूको तर्फबाट मेरो तर्फबाट अल द बेस्ट पनि भन्न चाहन्छौँ।
0: थ्याङ्क यू सो मच।
1: र अब भनौँ अन्य के गर्नुहुन्छ तपाईँ, अरू चाहिँ अब यो तपाईँको सेवै सेवाको कुरा भयो
0: होइन,
1: अरू आफूलाई खुसी पार्नलाई आफूलाई फुर्सद हुँदा आफ्नो लागि
0: आफूलाई फुर्सद हुँदा आफ्नो लागि भन्दाखेरि चाहिँ खेतबारीमा काम गरिन्छ होइन,
1: तेलको
0: फ्याक्ट्री छ, तेल श्रीमानलाई सहयोग गर्छु, त्यसको साथसाथै यो अघि पनि भने स्पोर्ट्स क्लाइम्बिङलाई चाहिँ अलिकति ट्रेनिङहरू दिलाउनुको लागि चाहिँ लागि परेको छु। मलाई चाहिँ के लाग्छ भने हामी नेवारहरू खासै बाहिर निस्किँदैनौँ, यसको बारेमा नलेज छैन र मलाई जे नलेज छ त्यो चाहिँ स्योर गर्नुपर्छ भन्ने हिसाबमा चाहिँ स्पोर्ट्स क्लाइम्बिङ एउटा चाहिँ ओलम्पिक लेभलको गेम हो, यसमा चाहिँ हामीले हाम्रो बच्चाहरूलाई सिकायौँ भने चाहिँ एकदमै छिटो एउटा नेसनल प्लेयर अथवा इन्टरनेसनल प्लेयर बनाउन सकिन्छ, किनभने अहिले यो सेक्टरमा चाहिँ नेपालमा धेरैजना खेलाडी नै छैन, गन्ने मात्रै छ होइन, इन्टरनेसनल कम्पिटिसन र एसियन गेमहरू भइरहेछ तर हामीबाट जाने खेलाडी एकजना दुईजना मात्र छ होइन, अलिकति हामीसँग अलिक खेलाडी भएको भए अथवा फेरि ओलम्पिक लेभलको मेडल ल्याउन सक्ने गेम पनि फेरि यो वाल क्लाइम्बिङ पनि हो।
1: हजुर हजुर, अनि एउटा कुरा मलाई सोध्नु मन पर्यो, तपाईँको वाल क्लाइम्बिङ गर्ने ठाउँ छ होइन, तपाईँ ट्रेनिङ गर्नुहुन्छ, बच्चाहरू इन्टरटेनमेन्टको लागि पनि आउँछन् होइन, हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ आज खनारीमा होइन, एउटा तपाईँ एउटा पर्वतारोही हुनुहुन्छ, तपाईँको आफ्नै ट्रेनिङ गराउने ठाउँ छ, रक क्लाइम्बिङ गराउने ठाउँ छ, सपोज छुट्टी आउँदाखेरि होइन बच्चाहरूलाई यसो रक क्लाइम्बिङ लैजाउँ न त भन्ने उहाँहरूको सोचाइ भयो भने तपाईँलाई कन्ट्याक्ट गर्दा हुन्छ है?
0: अफकोर्स, कल्पना ब्याक टु एभरेस्ट भनेर फेसबुक पेज छ, त्यहाँनिर इनबक्स गर्नुभयो भने मबाट कनेक्सन हुन्छ र यसमा हामी काम गर्न सक्छौँ, सहयोग गर्न सक्छौँ। र यो ह्युमन ट्राफिकिङ र अगेन्स्ट चाइल्ड म्यारिजमा पनि कसैले हामी पनि सहयोग गर्न चाहन्छौँ, हामी पनि सहकार्य गर्न चाहन्छौँ भन्नुहुन्छ भने पनि कल्पना ब्याक टु एभरेस्ट पेज मार्फत पनि गर्न सक्नुहुन्छ, नभए किन इन्डिया दिल्लीको फेसबुक पेजमा गएर पनि डाइरेक्ट कन्ट्याक्ट गर्न सकिन्छ।
1: हजुर श्रोताहरू, कल्पना ब्याक टु एभरेस्ट यो पेजमा चाहिँ आउनुहोला, त्यहाँ जोइन गर्नुहोला, त्यहाँ तपाईँहरू आउनुभयो भने चाहिँ कल्पनाजीसँग भेट गर्न सक्नुहुन्छ र उहाँबाट धेरै इन्फर्मेसनहरू लिन सक्नुहुन्छ र क्लाइम्बिङको बारेमा नानीहरूलाई यसो छुट्टी आउँदाखेरि यसो एउटा एक्सपिरियन्स हुन्छ होइन, न्यू एक्सपिरियन्स हुन्छ भन्ने चाहनुहुन्छ भने त्यहाँ लगेर यसो विकेन्डमा तपाईँ जान सक्नुहुन्छ र तपाईँहरू पनि रक क्लाइम्बिङको एउटा एक्सपिरियन्स लिएर फर्किनुहोला र हिमाल चढ्ने इच्छा छ भने पनि यसो उहाँलाई कन्ट्याक्ट गर्नुहोला, माउन्ट एभरेस्टतिर जानु इच्छा छ भने होइन। र यसो भन्दै अब आजको नारीलाई बिट मार्ने बेला भइसक्यो, कल्पना बहिनी विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
0: सबैजनालाई धन्यवाद, मलाई सुनिदिनुभयो, सुशान बाला राई दिदीलाई धेरै धन्यवाद, र त्यसको साथसाथै विश्वभरि छरिएर बसेका सम्पूर्ण व्यक्तिहरूलाई सहकार्य गरौँ, एउटा सोसियल काममा तपाईँहरूको पनि साथ सहयोग रहोस् यही अपेक्षाका साथ धन्यवाद दिन चाहन्छु।
1: हस् कल्पना बहिनी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद, आउनुभयो, समय दिनुभयो होइन, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद
1: दि। हजुर श्रोताहरू, हाम्रो कल्पना बहिनीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति आजको नारीलाई बिट मार्ने बेला भइसकेको छ र अर्को साथ फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु। आजलाई भने म सुशान बालालाई आँकिदिनुहोस्। नमस्ते, बाई बाई।

0: Belain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: अर्थमन्त्री डाक्टर सोनी मवाग्लेले यो बजेटलाई नागरिकसँग गरिएको करारको कामको शुरूआत भन्नुभएको छ। हालसम्मका अर्थमन्त्रीले पृष्ठभूमि र बजेटका उद्देश्य तथा प्राथमिकताबाट बजेट वक्तव्य प्रस्तुति शुरू गर्ने गरिएकामा अर्थमन्त्री मवाग्लेले जेएनजी आन्दोलन र चुनावलाई विपुल जनादेशको संज्ञा दिँदै कर व्यवस्थाको सुधारबाट शुरू गर्नुभएको छ। चालू आर्थिक वर्षको बजेटमा करारका दरमा व्यापक पुनरावलोकन गरिएको छ। अन्तशुल्क र अनावश्यक एकति संरचना खारेज गरिएको छ। पूर्वाधार क्षेत्रमा फड्को मार्न सनसेट कानून ल्याउने केही नेपाल ऐन मार्फत असान्दर्भिक कानून खारेज गरिने कुरा नयाँ समेटिएका छन्। एआई फ्याक्ट्री, मातृभूमि कोष, रुख र उद्योगलाई निजी सरकारी साझेदारी, सूचना प्रविधिको विस्तारमा अर्जुन दृष्टि, नेपाललाई टेक हब बनाउने जस्ता नयाँ कार्यक्रम राखिएका छन्। यस्तै सिलचटारमा एआई कम्प्युट क्षेत्र स्थापना, काठमाडौँ उपत्यकाको विकासका लागि भिजन 2040, कालीगण्डकीमा शालिग्राम पथ निर्माण, नेपाली उडानमा युरोपेली आयोगको कालो सूची हटाउन पहल, कृषि क्षेत्रको पुनरुत्थान, कृषिमा 40% प्रोत्साहन अनुदान नमूना कार्यक्रम ल्याउने तथा किसान केन्द्रित प्रणाली शुरू गर्ने अर्थमन्त्रीको घोषणा छ। यसै गरी कच्चा काठ बिक्री गर्ने, मोतीपुर र मयूरपुर औद्योगिक क्षेत्र निजी क्षेत्रबाट सञ्चालन गर्ने, विशेष आर्थिक प्रशासन केन्द्र, विज्ञान प्रविधिमा पुँजीगत खर्चको 1% बजेट र राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको प्रस्ताव गरिएको छ। सामाजिक सुरक्षा भत्तामा सक्नेले छोडौं नसक्नेले जोडौं नारा बजेटमा समावेश गरिएको छ भने धुलो र खाल्डो मुक्त काठमाडौँको घोषणा गरिएको छ। बजेटमा अन्तर्राष्ट्रिय पदमा विजेता खेलाड़ीलाई आजीवन निशुल्क स्वास्थ्य उपचार पनि प्रस्ताव गरिएको छ। सम्पूर्ण शैक्षिक संस्थामा सफा शौचालय अभियान सञ्चालन गर्ने भनिएको छ। मध्य प्रदेशमा मिर्गौला उपचार तथा ट्रमा सेन्टर स्थापना शुरू गर्ने र निशुल्क वितरण गरिने 25 प्रकारका औषधि नेपाल औषधि लिमिटेड मार्फत उत्पादन गरिने घोषणा गरिएको छ। बजेटमा एक नागरिक एक डिजिटल प्रोफाइल, दलित केन्द्रित लगानी बढाउने, दलित बालबालिकाका लागि बाल पोषण भत्ता दोब्बर बनाउने, विभेद अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने पनि भनिएको छ।
4: आगामी आर्थिक वर्षका लागि सरकारले 21.24 अर्ब 34 करोड रुपियाँको बजेट ल्याएको छ। यो बजेट हालसम्मकै ठूलो हो। चालु आर्थिक वर्षका लागि सरकारले 19.64 अर्ब 11 करोडको बजेट विनियोजन गरेको थियो। रासोपा सरकारले ल्याएको बजेटप्रति विपक्षी दलका सांसदहरू बेखुशी देखिएका छन्। काँग्रेसका अर्जुन नरसिंह केसीले मध्यम वर्गको उत्थानमा जोड गरेको बजेटले निरपेक्ष गरिबीमा रहेकालाई हेपेको दावी गर्नुभयो।
5: अब जस्तो मध्यम वर्गलाई बढ्दा यसमा इन्फ्लेसन गरेर देखिन्छ, तल्लो स्तरबाटै मध्यम वर्गको विकास हुने हो, त्यो राम्रो पक्ष हो। तर कुनै पनि बजेटको सबभन्दा ठुलो महत्त्वपूर्ण केन्द्र चाहिँ केमा हुनुपर्छ भने निरपेक्ष गरिबी मुनि बसेका सीमान्तीकृत समुदाय, दलित, महिला, आदिवासी, मधेसलाई कति केन्द्रित गरेका छ त्यसलाई पनि छुट्याउनु पर्ने आवश्यकता छ। त्यस कारण यो सबै दृष्टिकोणले यसलाई चाहिँ नि अध्ययन गरौँ। साधन र स्रोतको सुनिश्चितता नभएको
4: राप्रपाकी खुसबु ओलीले ऋण लिने मामिलामा बजेटमा खोट देख्नु भएको छ।
6: तर आन्तरिक ऋणको चाहिँ वास्तविक चाहिँ एकदमै ठुलो समस्याले हामीलाई, हाम्रो सरकारलाई, हाम्रो देशलाई जकडिसकेको छ। बाहिर ऋणभन्दा पनि अहिलेको समस्या सम्बोधन भनेको आन्तरिक ऋण गर्नुपर्ने हो, त्यो कुरामा देखियो। अब ओभरअल मैले अघि पनि भने जस्तै एकदमै महत्त्वाकाङ्क्षी छ, अब सरकारलाई शङ्काको लाभ दिने हो, तर भोलि कार्यान्वयनको पाटो चाहिँ हामीले नियाल्दै जानु।
4: सिक्टा सिँचाइ आयोजनालाई आगामी आर्थिक वर्ष बजेट सिलिङ बढेको छ।
7: अर्थमन्त्री डाक्टर स्वर्णिम बागेले ल्याएको बजेटमा सिक्टा आयोजनालाई 2.55 अर्ब करोड विनियोजन गरिएको छ। चालु आर्थिक वर्ष 82-83 सो आयोजनालाई 1.57 अर्ब विनियोजन गरिएको आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर मनोज कुमार शाहले जानकारी दिनुभयो। सिक्टा आयोजना अन्तर्गत अहिले डुडुवा शाखा नहर निर्माण धमाधम भइरहेको छ भने सिधानिया, प्रसेनीपुर र अकल घरवा शाखा नहरमा ठेक्का सम्झौता गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ। बाँकेको राप्ती सुनारी गाउँपालिका 2 अगैया राप्ती नदीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिंचाइ सुविधा पुर्याउन आयोजना निर्माण गरिएको हो। आर्थिक वर्ष 62-63 सुरु भएको आयोजना पछिल्लो संशोधित गुरु योजना अनुसार आर्थिक वर्ष 89-90 सम्पन्न गर्ने लक्ष्य रहेको छ। आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँकेको राप्ती नदी पश्चिम भेगको 33,766 हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब 9,000 हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउने लक्ष्य रहेको शाहले जानकारी दिनुभयो। संशोधित गुरु योजना अनुसार आयोजनाको लागत 52.99 करोड रहेको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

तपाईँले कहिले काहीँ याद गर्नुभएको छ, जति जति रात छिपिँदै जान्छ नि अनि चकमन्न हुन्छ नि, त्यतिखेर चाहिँ यो मनले ठुल्ठुलो आवाजले जोड जोडले बोल्न थाल्छ, तपाईँलाई तपाईँको मनले नै थुप्रै कुरा सुनाउन थाल्छ। यो भएन, यो गर्नु थियो, यसो गर्नुहुन्न थियो, आज यसो भयो, तैँले यसो गरिस्, तैँले उसो गरिस्, उसले यसो भन्यो, तैँले किन यसो गरेको, आदि इत्यादि। कुनै राम्रो कुरा होला, कुनै ठिकै कुरा होला, कुनै नराम्रो पनि कुरा होला, तर कहिलेकाहीँ यो मनले पाप पनि चिताउँछ। त्यस्ता विचार आए भने चाहिँ मन शान्त शान्त शान्त जीवनमा यो भइरहन्छ, ठिकै छ, मबाट गल्ती भयो, अब आइन्दा गर्दिनँ भनेर आफूले आफैलाई सम्झाउनु पर्छ। यो मन त चकचके छ नि त। तपाईँ सुन्दै हुनुहुन्छ मनका आवाज, रेडियो स्टेसन BFBS गोर्खा रेडियोमा, अनि तपाईँको छेउमा मन्दिरा छु र तपाईँलाई थुप्रै थुप्रै मायाका साथ स्वागत तथा अभिनन्दन।

र यो चकचकै मनको कुरा अलिकति तपाईँले सुनिहाल्नु भयो होइन, तपाईँको मनले चाहिँ के भन्दैछ? अब कहिलेकाहीँ हँसाउँछ होला, कहिलेकाहीँ रुन्छ होला, कहिलेकाहीँ ठिकै छ भन्छ होला, कहिलेकाहीँ उत्साहित हुन्छ होला, कहिलेकाहीँ हत्तेरी भन्छ होला, कहिलेकाहीँ कसैलाई सम्झिन्छ होला, कहिलेकाहीँ कसैप्रति रिस देखाउँछ होला। अचम्मको मन छ, यो मनले के गराउँछ गराउँछ, कहिलेकाहीँ कसैको मिठो सम्झना याद पनि बोकिल्याउँछ। ओके नि भन्नुहोस् त। र यति बेला मनको आवाजमा थुप्रै मिठा मिठा सम्झनाहरू, राम्रा राम्रा गीतहरूको साथमा म तपाईँलाई भेट्न आएकी छु। तपाईँको हालखबर के छ, के गर्दै हुनुहुन्छ, सन्चो बिसन्चो कस्तो छ, जे जस्तो भए पनि मनै हो, मनले जिते जित, मनले हारे हार। तपाईँले आ यस्ता कुरा त आउँछ जान्छ, तत् अगाडि बढ्नुपर्छ भनेर यो मनलाई थामथाम थुमथुम पारेर अगाडि बढ्नुभयो भने बढ्या बढ्या हो। ला मलाई त यस्तो भयो, गल्यो, म त सक्दिनँ, म त अब गर्नै सक्दिनँ, म त अगाडि बढ्नै सक्दिनँ भनेर तपाईँ गल्नु भयो भने यो मनले तपाईँलाई अगाडि बढ्नै दिँदैन। ए तँ त सन्चो छैन, तँ त सुत, तैँले यो गर्न सक्दैनस्, तैँले ऊ गर्न सक्दैनस् भनेर यो मनले हामीलाई झन गलाउने काम गर्छ। त्यसै कारणले मनले जिते जित होइन, गर्नुपर्छ, सकिन्छ, सबैले गरेको काम हो किन नसक्ने भन्ने कुरा चाहिँ हाम्रो मनमा अठोट चाहिँ हुनैपर्छ। ल हजुर, धेरै कुराहरू छन्, धेरै कुरा गरौँला मनको आवाजमा। आज पनि खुसी खुसी थुप्रै थुप्रै रमाइला कुराहरूको साथमा म हाजिर भएको छु र तपाईँको नाममा यो सुन्दर गीत राख्दछु, सुन्नुहोला।

अब नेपालको बसाईमा नेपालको हिसाबले क्याल्कुलेसन गर्ने हो भने यो तथ्य अब सत्य नहुन पनि सक्छ होइन, तर विदेशहरूको कुरा गर्ने हो भने चाहिँ औसतमा यस्तो मानिँदो रहेछ होइन, जसले मलाई अचम्ममा पनि पार्यो, तपाईँलाई पनि छक्क पार्न सक्छ यो कुराले। कुरा के भन्दाखेरि चाहिँ एउटा मानिसले आफ्नो जीवनको लगभग 6 महिना चाहिँ ट्राफिक सिग्नलमा अड्किएर त्यो ग्रिन लाइटको प्रतीक्षा गर्दाखेरि चाहिँ बिताउने गर्छ अरे, यस्तो एउटा अनुमान गरिएको छ। हो होइन, तपाईँ आफै अनुमान लगाउन सक्नुहुन्छ। त्यसै कारणले अब यो ट्राफिक लाइटले हामीलाई वेट त गराउँछ, प्रतीक्षा गराउँछ, कहिलेकाहीँ यस्ता कुराले हाम्रो मनमा निराशा पनि उत्पन्न गराउँछ। किन भन्दाखेरि आफूलाई हतार छ, काम सिध्याउनु पर्ने हुन्छ, समयमा पुग्नु पर्ने हुन्छ, ट्राफिक जामले गर्दाखेरि हामी समयमा पुग्न सक्दैनौँ अनि निराशा त आउँछ आउँछ। अब निराशालाई भगाउनु पनि पर्यो, आफ्नो मनलाई प्रेरित गरेर अगाडि हामीले बढ्छौँ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFPS Gorkha Radio।
3: BFBS गोरखा रेडियोमा मनको आवाज।

होइन के गरिरहेको होइन के गरिरहेको होइन के गरिरहेको होइन के गरिरहेको होइन के गरिरहेको होइन के गरिरहेको होइन के गरिरहेको एउटै कुरालाई कतिवटा तरिकाले टोनले हामीले बोल्न सक्छौँ। डेली क्रियाकलापमा हामी यस्ता कुरा पनि बोल्छौँ होइन, बच्चाहरूलाई हप्काउन पनि बोल्छौँ, मन नपरेका मान्छेहरूसँग पनि बोल्छौँ, रिस उठ्यो भने पनि बोल्छौँ, तर यही हो हाम्रो रिलेसनलाई हाम्रो सम्बन्धलाई बचाउनलाई चाहिँ धेरै शब्दहरूको आवश्यकता पर्दैन, टोनको आवश्यकता पर्छ। होइन के गरिरहेको यता आऊ न, अथवा भोक लाग्यो केही छैन, कस्तो मिठो पकाएको, यसरी भन्नु र छ्या के गरेको, कस्तो नमिठो, मिठो पकाउन सकिँदैन, के गरेको यो। अब यस्तो भनिदियो भने मान्छे त्यसै थर र कामेर आँसु झार्न बेर लाउँदैन, तर त्यही शब्दलाई त्यो बोल्ने तरिकामा तपाईँले कसरी व्यक्त गर्नुहुन्छ भन्ने कुराले कति ठुलो महत्त्व राख्छ भन्नुहोस् त। मान्छेको मनलाई पगाल्ने कि मान्छेको मनलाई ढुङ्गा जस्तो बनाउने हाम्रै हातको कुरा हो। कहिलेकाहीँ मानिसलाई सल्युसन भन्दा पनि सफ्ट बिहेभियर, हाम्रो सफ्ट मधुर मिठो बोली वचनको आवश्यकता पर्दछ। उसको मनले उसको कानले यस्ता कुरा सुन्न चाहन्छ, मनमा माया होला तर कठोर बोल्नाले मान्छेको मन छिया छिया हुन्छ। त्यसैले रेस्पेक्ट भनेको सधैँभरि चाहिन्छ, सधैँभरि त्यो रेस्पेक्टले नै हो हाम्रो आफ्नो रेस्पेक्ट बढ्ने। मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मान्दिरा छु र एउटा सानो कथा छ, म तपाईँलाई यो गीतपछि सुनाउँछु।

त्यो रिसाउने मान्छेको साथीले भनेछ, अनि उसलाई पनि आफ्नो असली स्वरूप हेर्न मन लागेछ। अनि उसले भनेछ, ल जाउँ, तुरुन्तै जाउँ। उनीहरू दुवैजना तुरुन्तै जङ्गलमा गएछन्। जसै जङ्गलमा पुगे, उनीहरूले ठुलो एउटा ऐना देखेछन्। ऐनामा गएर त्यो रिसाउने साथीले चाहिँ आफ्नो अनुहार हेरेछ। त्यहाँ उसले रिसाएको अनुहार देख्यो, अनि त्यो देखेपछि त ऊ झन् रिसायो। यो ऐना त कामै नलाग्ने रहेछ, यो बिग्रेको ऐना ल्याएर राखेर यस्तो खराब, यस्तो नराम्रो रिसाको अनुहार आयो भनेर ऊ झन् रिसाउन थालेछ। त्यही गाउँको एउटा सानो बच्चा त्यहीँ पुगेछ, अनि उसले मुस्कुराउँदै ऐनामा हेर्यो। त्यसपछि ऐनाले पनि मुस्कुराइदियो। हेर्नुहोस् त, साधारण कुरा हो, कहिलेकाहीँ मानिसको जीवनमा पनि यस्तै ससाना घटनाहरूले अर्थ उपदेश दिइरहेको हुन्छ, हामीलाई पाठ पढाइरहेको हुन्छ, हामीलाई सिकाइरहेको हुन्छ। अनि त्यति बेला त्यो रिसालु मान्छेलाई चाहिँ रियलाइजेसन भएछ, ओहो, यो त ऐना हो, जे यसको अगाडि पर्छ यसले त्यही नै देखाउँछ। यो बालक मुस्कुरायो, उसमा निश्चल भावना थियो, ऊ मुस्कुरायो, ऐनामा पनि उसको मुस्कान देखियो। म रिसाएँ अनि मेरो रिस ऐनामा पनि देखियो, मेरो रिसले चुर भएको अनुहार ऐनामा देखियो, म त्यस्तै थिएँ त्यस्तै देखायो। यो संसारमा पनि त्यही हो, संसारले हामीलाई धेरै जसो त्यही चिज फर्काउँछ जुन हामीले अरूलाई दिइरहेका हुन्छौँ, अथवा हामी आफूले जस्तो व्यवहार गर्छौँ। जे रोप्यो त्यही फल्छ भने जस्तै हो। सानो कथा हो, रोचक कथा हो, रमाइलो लाग्यो, त्यही भएर कथा त सुनाएँ, तर कथाले केही सन्देश पनि दियो होला। अब ऐना त घरमा होला, हेर्न पनि सकिन्छ, महसुस गर्न पनि सकिन्छ, ऐना नभएको बेलाको आफ्नो व्यवहारलाई पनि अवलोकन गर्न सकिन्छ।

मीठो मुस्कान का साथ में सबैलाई विनम्रता का साथ व्यवहार गर्छन् अनि चुपचाप लागेर बेला बेलामा गाउँमा पुगेर सहयोग पनि गर्छन् उनी सामाजिक कार्यमा हात पनि अघि बढाउँछन् कसैलाई भन्नु पर्छ होइन सुटुक्क भए पनि उनी वर्षमा एकचोटि दुईचोटि आफूले सकेको सहयोग गर्छन् कहिले बालबालिकाहरूलाई किताब दिएर हुन्छ कि कहिले पुल बनाएर हुन्छ कि कहिले गाउँका व्यक्तिहरूलाई सहयोग गरेर हुन्छ कि उनी सहयोगी भावना मनमा राख्ने गर्दछन् र सबैसँग मिठो व्यवहार गर्छन् अनि मधुर आवाजले गीत गाएर सबैको मनलाई जितिरहेका छन् धेरै वर्षदेखि उनी निरन्तर अगाडि बढिरहेका छन् हजुर म कुरा गर्दैछु मंगोलियन हार्टका वोकलिस्ट राजु लामाको मंगोलियन हार्टका राजु लामा अहिले पनि कहिले विदेश त कहिले स्वदेश गरिरहेका छन् अनि फाट्टाफुट्टा गीतहरू पनि निकालिरहेका छन् र उनका गीतहरूलाई प्रशंसक

कुरा भन हाम्रो सम्बन्धमा हाम्रो रिलेसनसिपमा चाहिँ सबैभन्दा डेन्जर कुरा एकदम खतरा कुरा चाहिँ के होला खास तपाईँलाई रिसाउने होइन मनभित्र चाहिँ गुम्सिने कुराहरू तन्न अनि मरिसाएको छैन भनेर त्यो सेन्टेन्स बोलिदिने मरिसाएको छैन भन्ने सेन्टेन्स चाहिँ हामी धेरै बोल्छौँ र यो हामीले के गर्छौँ मनभरि रिस थुपारेका हुन्छौँ ईर्ष्या थुपारेका हुन्छौँ मनमनि उकुस मुकुस भएका हुन्छौँ अब भित्रभित्र माया पनि छ रिस पनि छ अनि रिसाएको हो भन्दा होइन म रिसाएको छैन भनेर त्यो सेन्टेन्स चाहिँ भन्छौँ किनकि त्यो सेन्टेन्स पछि अनि के निस्किन्छ पाँच वर्ष दस वर्ष अगाडिका कुराहरू पनि अनि ठ्याक्क ओपन भइदिन्छ र तैँले यसो गरे होइन त्यति बेला आजभन्दा अगाडि यति बेला पनि तैँले यस्तो भनेको थिइस् अथवा तपाईँले यस्तो भन्नुभएको थियो अथवा यस्तो यस्तो भएको थियो भनेर हामी त्यो भित्र मनभित्र गुम्सेको त्यो कहिले कहिले गुम्सेर कुहिसकेका कुरा पनि निकाल्छौँ अनि मुखले के भन्छौँ मरिसा छैन अनि अर्को रोचक कुरा के भन्नुहोस् न अनि यो चाहिँ अलि केटा र केटीहरूको कुरा है सुटुक्क भन्छु है केटाहरूले चाहिँ के भन्छन् रे भने म पाँचै मिनट है म आइहाल्छु भन्छन् रे अनि केटीहरूले जे मन लाग्छ त्यही गर भन्छन् रे यो दुवैको चाहिँ वास्तविक मिनिङ रियल मिनिङ चाहिँ फरक हुन्छ अरे के अब तपाईँले कहिलेकाहीँ भन्नुभएको होला र तपाईँले कहिलेकाहीँ यस्तो सुन्नु पनि भएको होला अब के लाग्छ तपाईँ आफै मनन गर्नुहोस् म चाहिँ तपाईँको लागि गीत सुनाउँछु

0: इज गोर्खा रेडियो। गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियोमा मनको आवाज।

एक युवक थियो, उसले चाहिँ हरेक राति आफूलाई मन परेको एक युवती रहेछिन् र तिनलाई चाहिँ सधैँ गुड नाइट मेसेज पठाउँदो रहेछ होइन। केटीलाई पनि थाहा थियो उसले मन पराउँछ भनेर, तर केटीले उसलाई मन पराएको छु भनेर कहिले पनि त्यस्तो हिन्ट पनि दिइन र मन पनि पराइन। अनि उसले जहिले पनि त्यो केटीलाई चाहिँ गुड नाइट मेसेज पठाउँदो रहेछ, केटीले चाहिँ कहिले पनि रिप्लाई गर्दिरहेनछ। उसले चाहिँ यो क्रमलाई छोडेनछ, हरेक दिन जति व्यस्त भए पनि केटीलाई गुड नाइट मेसेज पठाइरह्यो। अनि त्यसपछि उसले लामो रिप्लाई नगरिकन ओके, ठिकै छु अथवा ठिक छ, धन्यवाद यस्ता शब्दहरू मात्रै प्रयोग गर्न थाली। यति भए पनि उनीहरूको यो क्रम चलिरहेको थियो। थुप्रै दिन यसरी उसले गुड नाइट मेसेज पठाउने, केटीले ओके यस्तो खालको एन्सर गरिरहे। त्योभन्दा अगाडि उनीहरूको सम्बन्ध बढ्न सकेन। त्यसपछि एक दिन केटाले अचानक मेसेज पठाउन छोड्यो। ऊ अनलाइनमै छ तर मेसेज आएन। धेरै पटक उसले फोन चेक गरिरहे, अनलाइनमै भएर पनि किन मेसेज पठाएन, ऊ सोच्न बाध्य भई। त्यति बेला उसले बुझी, बानी हेबिट कस्तो अचम्मको चिज रहेछ। उसलाई अब सदैव सुत्नुभन्दा अगाडि त्यो गुड नाइट मेसेज हेर्ने बानी परेको थियो। त्यो दिनदेखि उसले मेसेज पाइन, तर उसलाई धेरै छटपटी भयो किनकि उसलाई उसको मेसेजको हेबिट भइसकेको थियो, बानी परिसकेको थियो। साँच्चै नै कहिलेकाहीँ त्यही हेबिटले गर्दा गर्दै प्रेम बस्छ, कहिलेकाहीँ त्यस्तै साना साना कुराहरूमा मन बस्दा बस्दै त्यसले एउटा गहिरो प्रेमको जन्म पनि लिन्छ, जस्तो यी युवकले एकहोरो प्रेम दर्शाइरहे। युवती मौन बसिरहिन्, जब उसले लेख्न छोड्यो युवतीलाई छटपटी भयो। पछि उसले रियलाइज गरे उसलाई उससँग प्रेम बसिसकेको रहेछ। माया यस्तै हुन्छ, मिठो अत्तो पत्तो नभइकन तपाईँको मनले महसुस गरिदिन्छ।

जीवनमा केही मानिसहरू धेरै समयका लागि आउँदैनन्, थोरै समयका लागि आउँछन् र थोरै समयमा नै छोडेर पनि जान्छन्। र कहिलेकाहीँ हामीलाई धेरै सम्झिने मानिसहरू नै तिनीहरू नै हुन्छन् जस्तो हुन्छ, जसलाई हामीले खुलेर कहिले भन्न सक्दैनौँ, तिमी कति राम्रो छौ, तिमी कति असल छौ, तिमी कति व्यवहारिक छौ, अथवा तिमी कति राम्रो मनको धनी हौ। बस यति भनिदिएको भए के जान्थ्यो र, तर यति पनि भन्न सक्दैनौ, मनको कुरा मनमै लुकाएर राख्छौ। यदि तपाईँको जीवनमा कोही यस्ता राम्रा व्यक्तिहरू छन् र तपाईँले यस्ता कुरा भन्नै पर्नेछ भने मनको कुरालाई बाँधि नराख, गाठो परिजाला चट्टै सुनाइदेऊ। गीत पनि छ नि होइन, त्यस कारणले समय हेरेर मनका कुराहरू खोल्नु पनि पर्छ, कहिलेकाहीँ लुकाउँदा राम्रो, कहिलेकाहीँ खोल्दा राम्रो। विचार पुर्याउनु होला तपाईँको मनले के भन्दैछ।

दिनमा कहिलेकाहीँ यसो एकान्तमा आफै टोलाउँदा पनि यदि त्यस्तो समयमा तपाईँले कसैलाई सम्झिरहनु भएको छ भने सायद त्यो मान्छेले पनि तपाईँलाई कतै सम्झिरहेको हुनसक्छ। कहिलेकाहीँ हामी भन्छौँ नि, ओहो ठ्याक्कै मैले तपाईँलाई सम्झेको थिएँ, तपाईँको फोन आयो भन्छौँ नि, त्यो साँच्चीकै हुने गर्दछ के। अनि त्यति बेला चाहिँ एउटा मिठो मुस्कान हाम्रो ओठमा छल्किने गर्दछ। साँच्ची नै त्यही हो मिठो सम्झना, त्यही हो मिठो माया। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला, आफ्नो मनको ख्याल राख्नुहोला। यही मनले नै हामीलाई दुःख सुख हरेक ठाउँमा अगाडि बढ्नको लागि प्रेरणा दिन्छ। कहिलेकाहीँ यो मनले बदमासी पनि गर्छ, तर उयो बाँदरलाई सम्झाए जस्तै, बच्चालाई सम्झाए जस्तै यो मनलाई पनि सम्झाएर यसको पनि रेखदेख गर्नुपर्दछ। लौ तपाईँको त्यो मनको कुरा पनि सुन्नुहोला, मनको आवाज पनि सुन्नुहोला। म फेरि अर्को साता थुप्रै कोसिलेहरू लिएर तपाईँलाई भेट्न अवश्य आउनेछु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, आजलाई मन्दिरालाई बिदा दिनुहोस्। तपाईँको हरेक पल सुखद रहोस्, शुभ रहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: सरकारले हाल बन्द अवस्थामा रहेका र अरू केही सरकारी संस्थामा सुधारको कार्यक्रम ल्याएको छ गोर्खाली टायर उद्योग निजी क्षेत्रसँग मिलेर चलाउने र नेपाल टेलिकममा आगामी पुसभित्र सरकारको 66% मात्रै स्वामित्व राखेर रा बाँकी हिस्सा सर्वसाधारणलाई बेचिने भएको छ अर्थमन्त्री डाक्टर सोनी मुवागले
4: नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौ गोरखकाली रबर उद्योग लगायत 7 सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन DDA गरी निजी सार्वजनिक साझेदारी मोडलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्रै सम्पन्न गर्नेछौ नेपाल टेलिकममा संघीय सरकारको 66% सेयर कायम राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्नेछौँ
3: हाल टेलिकममा संस्थागत लगानीकर्ताको हिस्सा 91.53% छ भने सर्वसाधारणको हिस्सा 8.47% छ सरकारले 31 सरकारी निकाय खारेज र 6 निकाय गाभ्ने निर्णय पनि गरेको छ बजेट भाषणका क्रममा मन्त्री वाग्रेले 31 निकाय खारेजी 6 निकाय मर्जर 6 निकाय हस्तान्तरण र 18 निकायको पुनः संरचना गरिने जानकारी दिनुभएको हो सरकारले खेलकुद क्षेत्रका लागि 4 अर्ब बढी बजेट विनियोजन गरेको छ आउँदो आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोनी मुवागले खेलकुदका लागि 4.3 अर्ब बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो सरकारले 3 वर्षभित्र 8,000 दर्शक क्षमता भएका 10 फुटबल रङ्गशालालाई फ्लड लाइटमा स्तरोन्नति गर्नेछ
4: खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी 3 वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताका 10 फुटबल रङ्गशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्नेछौँ प्रमुख 8 सहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्नेछौँ विराटनगर लहान काठमाडौँ पोखरा बुटवल सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा 2,000 क्षमताका इन्डोर मल्टिपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्नेछौँ
3: सरकारले खानेपानी तथा सरसफाई क्षेत्रका लागि 37 अर्ब बढी बजेट विनियोजन गरेको छ आउँदो आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोनी मुवागले खानेपानी तथा सरसफाई क्षेत्रका लागि 37.17 अर्ब बजेट विनियोजन गरिएको जानकारी दिनुभयो
4: सहरी क्षेत्रमा बिजुली ढल तथा खानेपानी व्यवस्थापन एकीकृत रूपमा गर्नेछौँ दमक धरान इटहरी वीरगन्ज र हेटौँडा लगायत प्रमुख सहर खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न ₹2.34 करोड विनियोजन गरेको छु उन्नत फिल्ट्रेसन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्जाल स्थापना गरी पानीको नियमित परीक्षण र QR कोडमा आधारित अनुगमन गर्नेछौँ काठमाडौँ उपत्यकाको सल्लागारी कोडकू धोबीघाट गोकर्ण र हनुमानघाटमा दैनिक 7.27 करोड लिटरको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गर्नेछौँ यस कार्यका लागि ₹3.46 करोड विनियोजन गरेको छु उपत्यका बाहिर खाँदबारी बेलौरी टाउन बजार बारपाक र त्रिशुली बजारमा ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनेछौँ खानेपानी तथा सरसफाईतर्फ ₹37.17 करोड विनियोजन गरेको छु
3: त्यस्तै सरकारले एकीकृत रूपमा सहरी क्षेत्रमा बिजुली ढल तथा खानेपानी व्यवस्थापन गर्ने उहाँले बताउनुभयो
4: सहरी क्षेत्रमा बिजुली ढल तथा खानेपानी व्यवस्थापन एकीकृत रूपमा गर्नेछौँ दमक धरान इटहरी वीरगन्ज र हेटौँडा लगायत प्रमुख सहर खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न ₹2.34 करोड विनियोजन गरेको छु उन्नत फिल्ट्रेसन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्जाल स्थापना गरी पानीको नियमित परीक्षण र QR कोडमा आधारित अनुगमन गर्नेछौँ काठमाडौँ उपत्यकाको सल्लागारी कोडकु धोबीघाट गोकर्ण र हनुमानघाटमा दैनिक 7.27 करोड लिटरको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गर्नेछौँ यस कार्यका लागि ₹3.46 करोड विनियोजन गरेको छु उपत्यका बाहिर खाँदबारी बेलौरी टाउन बजार बारपाक र त्रिशुली बजारमा ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनेछौँ खानेपानी तथा सरसफाईतर्फ ₹37.17 करोड विनियोजन गरेको छु
3: मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनौट अन्तर्गत नेपाल आज सेमी फाइनलमा घरेलु टोली मलेसियासँग भिड्दैछ। क्वालालम्पुरको बायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान 12:15 शुरू हुनेछ। समूह बीको विजेता बनेर नेपाल सेमी फाइनलमा पुगेको हो भने मलेसिया समूह एको उपविजेता हो।
2: BS Gorkha Radio.

बिहार बिहार गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बिहार बिहार गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिहार बिहार गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शनिबार हो आदरणीय श्रोता, शनिबार हामी भगवान् शिवको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। अर्धनारीश्व रूपमा रहनुभएका आशुतोष तथा अवतारदानी भगवान् शिवको उपासनाबाट हामी सम्पूर्ण रूपमा धन धान्यले समृद्ध हुनेछौँ, स्वास्थ्य हाम्रो ठिकठाक रहनेछ र हामीले भगवान्को भक्ति प्राप्त गर्ने इच्छा गर्यौँ भने भगवान् भोले नै हो भक्तिका दाता। यो सृष्टिमा अरू त्यति दानी भक्तिका दानी कोही पनि छैनन्। शिवजीले जसलाई दिनुहुन्छ त्यसले कतै न कतै भक्ति नै प्राप्त गर्छ। त्यसैले हामी पनि त्यस्ता अवतार दानीको निरन्तर रूपमा उपासना गर्ने गर्दछौँ र उहाँका विविध स्वरूपहरूको शक्ति स्वरूपिणी अर्धनारीश्व रूपमा रहनुभएका देवीहरू तथा भक्त राजका रूपमा पूजित हुनुभएका हनुमानजीको पनि हामी शनिबारका दिन भैरवारी देवताहरूसहित हामी उपासना गर्ने गर्दछौँ र हाम्रो उपासनाबाट प्रसन्न भएर भगवान् भोलेले हामी सबैको इच्छा पूर्ति गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ। त्यसै अन्तर्गत आज पनि हामी तपाईँ समक्ष उपस्थित भइसकेका छौँ र हामी केही न केही विषयबिन्दुमा रहेर हाम्रो चर्चालाई अगाडि बढाउने गर्दछौँ, जसको श्रवणबाट आदरणीय श्रोता चित्तमा रहेका मलहरूको नाश होस्, दुर्गन्धहरूको नाश होस् र वास्तवमा हाम्रो दुःखहरूको नाश होस्, यही बताइएको छ र यतैतर्फ हाम्रो दृष्टि तिखारिने अवस्थामा छ भन्ने हाम्रो बुझाइ हो। त्यसैले हामी यतैतर्फ उत्प्रेरित भएर अगाडि बढिरहेका छौँ र शास्त्रका आज्ञाहरूको नै हामी चर्चा गर्छौँ। अप्रामाणिक गन्थनहरूको चर्चा वास्तवमा गर्नु हुँदैन भनिएको छ, शास्त्रद्वारा निषेध गरिएको छ। त्यसैले त्यतातर्फ धेरै कम मात्र हामी प्रवृत्त हुने चेष्टा गर्छौँ र त्यसै अन्तर्गत तपाईँ समक्ष भेट्ने गर्छौँ र आज हामी केही शिक्षाप्रद चर्चाहरू गरौँ। कस्य दोष कुले नास्ति, व्याधि न केन पीडिता, व्यसनम केन न प्राप्तम, कस्य सौख्यम निरन्तरम। आदरणीय श्रोता, वास्तवमा शास्त्रले मनुष्यको हृदयमा प्रवेश गरेर त्यहाँ जस्तो चिज चाहिन्छ त्यस्तै चिज पस्किएको छ। मनुष्यले त्यसलाई अलिकति तिखो नजरले नहेरेर मात्रै यो समस्या हो भनेर शास्त्र भन्छ। जस्तो मनुष्यहरू हामीहरू संसारमा रहेका मनुष्यहरूको चरित्रलाई उल्लेख गर्दै शास्त्र भन्छ, अरूलाई अत्यन्तै सुखी देख्छ, अरूलाई जान्ने बुझ्ने ठुलो मान्छे मान्छ र आफू ऊभन्दा ठुलो हुने ऊभन्दा सुखी हुने दौडमा दौडिएर नरकको यातनामा पुग्छ भनेर शास्त्र भन्छ। वास्तवमा त्यस्तै छ, किनभने संसारमा एक अर्काप्रतिको हेराइ प्रतिस्पर्धा र जित्ने एउटा आकाङ्क्षाले गर्दा नै दुःखहरूको यो विस्कुन फिजाइएको छ र त्यसैमा हामी लटपटिरहेका छौँ भनिएको छ। किनभने संसार दोषयुक्त छ, भगवान्ले भन्नुभएको छ, जसरी आगामा धुवाँ हुन्छ त्यसै गरी सांसारिक पदार्थहरूमा दुःख अर्थात् दोष हुने गर्दछ। त्यसैले सुख यहाँ प्राप्त हुन सक्दैन। सहजम कर्म कौन्तेय सदोषमपि न त्यजेत भनेर भगवान्ले भन्नुभयो। किनभने संसारमा दोषयुक्त पदार्थहरूको नै उपस्थिति रहेको छ, त्यसैले त्यसमा सुख प्राप्त हुन सक्दैन। त्यसै सन्दर्भमा यो पद्यले भन्छ, संसारमा दोष नभएको कुल कहाँ छ? कुनै पनि कुलमा जुनसुकै कुल होस्, जतिसुकै ठुलो कुल भनेर छाती फुलाए पनि त्यो कुलमा काहीँ न काहीँ दोष रहेकै हुन्छ। त्यसै गरी कसलाई चाहिँ व्याधिले पीडित गरेको छैन, अर्थात् रोगले कसलाई आक्रमण गरेको छैन? धनीलाई, विद्वानलाई, ठुलोलाई, सानोलाई, भक्तलाई, गरिबलाई, दुखीलाई, स्त्रीलाई, पुरुषलाई, हिन्दूलाई, मुस्लिमलाई, क्रिस्चियनलाई, बौद्धलाई, जैनलाई कसैलाई काहीँ पनि छोडेको छैन। त्यसैले हामीले पनि त्यतातर्फ धेरै उत्सुक हुनु आवश्यक छैन। त्यसै गरी व्यसनम केन न प्राप्तम, व्यसन कसले प्राप्त गरेका छैन, अर्थात् कुसङ्गको प्राप्ति, दुर्व्यसनहरूको प्राप्ति, अथवा व्यसन भनेको एउटा निश्चित बानी बेहोरालाई भनिन्छ र त्यसमा प्रगाढताका साथ मान्छे लाग्ने गर्छ। र सौख्यम निरन्तरम कस्य, कसलाई सुख निरन्तर प्राप्त भएको छ र? त्यसैले संसारको यो समग्र स्थितिलाई हेरेर तिमीलाई जे प्राप्त भएको छ त्यसैमा सन्तोष गर्ने चेष्टा गर, यही हो धर्मको मर्म र यसैलाई मानेर तिमी सुखी हुन सक्छौ र भोलिका दिनमा तिमी अझ अगाडि सुखी हुँदै सुखी हुँदै सुखी हुँदै एक दिन परमात्मा रूपी परम आनन्दको प्राप्ति गर्नेछौ भनेर शास्त्रले उल्लेख गरेको छ। त्यसैले अरू सुखी छन्, धनी छन्, अरू विशिष्ट छन् भनेर भ्रममा परेर हामी दौडिनु हुँदैन, किनभने अरू पनि हामी जस्तै स्थितिमा पीडित भएर कुनै न कुनै रूपमा दोषले न्याकिएको अवस्थामा नै रहेका छन् भनेर बुझ्नुपर्छ भनिएको छ।
त्यसैले यो शिक्षालाई लिएर हामी अलिकति सुखको अनुभूति हाम्रो जीवनमा गर्न सकौँ यही प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

Gautam Prabhu. धन्यवाद छ परमेश्वर सबै थोकको निम्ति प्रभु. आज हाम्रो उद्धारकर्ता हाम्रो मुक्तिदाता परमेश्वर तपाईँ हुनुभएको निम्ति तपाईँको प्रेमको निम्ति हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ. तपाईँको अनुग्रहको निम्ति हामी

0: संखुवा सभाको भोटखोला गाउँपालिका चारमा सुक्खा पहिरो खस्ता उत्तर दक्षिणको सिरास मार्ग बन्द भएको छ। खातबारी किमाथाङका सड़क खण्डमा माथिबाट खसेको पहिरोले करिब 15 मिटर कच्ची सड़क पुरिएको छ। सड़क पुरिँदा खातबारीबाट भोटखोलाको च्यामताङतर्फ जाने सवारी साधन ठप्प भएका छन्। जिल्ला प्रहरी कार्यालय संखुवा सभाका अनुसार पहिरो हटाएर सड़क सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको बजेटमध्ये सबैभन्दा बढी बजेट पूर्वाधार विकास मन्त्रालयले पाएको छ। पूर्वाधार विकास मन्त्रालयका लागि 3,02,83 करोड़ विनियोजन गरिएको छ। यसै गरी शिक्षा तथा खेलकुद मन्त्रालयका लागि 2,18,30 करोड़ विनियोजन हुँदा महिला बालबालिका मन्त्रालयका लागि 1,22,61 करोड़ विनियोजन गरिएको छ। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका लागि 1,14,02 करोड़, गृह मन्त्रालयका लागि 1,08,32 करोड़ रुपियाँ छुटाइएको छ। यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 96,43 करोड़ रुपियाँ पाउँदा अर्थ मन्त्रालयका लागि 84,73 करोड़ विनियोजन गरिएको छ। कृषि वन तथा वातावरण मन्त्रालयका लागि 83,12 करोड़ र रक्षा मन्त्रालयका लागि 64,96 करोड़ विनियोजन गरिएको छ। यसैबीच अर्थ मन्त्रालयले आफ्नो नियमित बजेट बाहेक खर्च नखुल्ने विविध शीर्षकमा थप 90,42 करोड़ बजेट राखेको छ। अर्थ मन्त्रालयले भएपरि आउने प्राकृतिक विपत्ति तथा आकस्मिक परिबन्धहरू सुल्झाउन यो बजेट आवश्यक पर्ने दावी गर्दै बजेट छुट्याएको बताएको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई 14,94 करोड़ बजेट छुट्याइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई 10,53 करोड़, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा 9,34 करोड़, परराष्ट्र मन्त्रालयमा 8,83 करोड़, सूचना तथा संचार मन्त्रालयमा 5,93 करोड़, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा 4,00,000, युवा श्रम तथा रोजगार मन्त्रालयमा 3,62 करोड़ र कानून न्याय तथा संसदीय मामला मन्त्रालयमा 58 करोड़ रुपियाँ बजेट विनियोजन गरिएको छ। मुलुकमा आज 8 राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। 2063 जेठ 16 गते तत्कालीन पुनस्थापित प्रतिनिधि सभाले महिला अधिकार सम्बन्धी 4 महत्वपूर्ण प्रस्ताव पारित गरेको स्मरणमा यो दिवस मनाउने गरिएको हो। यस वर्ष महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान भन्ने नारासहित कार्यक्रमहरू आयोजना गरिएका छन्। दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई देश विकासको आधारमा स्थापित गर्नुपर्ने बताउँदै समृद्धि र दिगो विकासका लागि महिला सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभएको छ। यस्तै उपराष्ट्रपति रामसाय प्रसाद यादवले महिलाको शिक्षा, नेतृत्व र उद्यमशीलतामा सहभागिता बढाउनु पर्नेमा जोड़ दिनुभएको छ। दुईवटा भैँसी चोरीको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एकजनालाई पक्राउ गरेको छ। भोलि वर्षायन नगरपालिका 5 जाजरका 19 वर्षीय शिव कुमारी सदा पक्राउ परेका हुन्। मंगलबार डाक्नेश्वरी नगरपालिका 5 पातो सुन्दरपुर टोलका मदनेश्वर सदाको गोठबाट रातिको 12 बजेतिर 2 भैँसी चोरी भएको थियो। खोजी गर्ने क्रममा भैँसी सहित सदालाई पैदल हिँडिरहेको अवस्थामै फेला पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभएको छ। उनीमाथि चोरी कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। युद्धविराम लम्ब्याउने कि नलम्ब्याउने भन्ने विषयमा हुने बैठक अघि अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले इरानसँग डोनाल्ड ट्रम्पले राखेका मागहरूलाई समर्थन गरेको देखिएको छ। हिजो राति व्हाइट हाउसमा हुने वार्तामा जानु अघि राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग परमाणु हतियार नराख्ने कुरामा सहमति हुनुपर्ने आफ्नो इच्छा दोहोऱ्याउनु भएको थियो। उहाँले हर्मुज जल डमरू तुरन्तै पुनः खोल्न चाहेको पनि आशय व्यक्त गर्नुभएको छ। सिङ्गापुरमा भएको रक्षा शिखर सम्मेलनमा बोल्दै मन्त्री पीट हेक्सेट,
1: "We still have global obligations to ensure that, say, Iran doesn't get a nuclear weapon. We're supercharging our defense industrial base so that we're building 2x, 3x, 4x the munitions. Status as of right now is that any deal will be a good deal."
0: आगामी आर्थिक वर्ष 2083-84 बजेटमा जापानमा हुने विश्व एसियन गेम्सको तयारीका लागि बजेट विनियोजन भएको छैन। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले प्रस्तुत गरेको बजेटमा खेलकुदका लागि करिब 4,03 करोड़ रुपियाँ छुटाइए पनि एसियन गेम्स, 2 राष्ट्रिय खेलकुद र पारा खेलकुद जस्ता महत्वपूर्ण कार्यक्रम नसमेटिएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

PFB स्कोरका भिडियो कार्यक्रम अहिले हामी सुनौल बिहानीमा प्रवेश गरेका छौँ। तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत छ आजको यो विकेन्ड मर्निङ ब्रेकफास्ट शोमा म सिरेको तर्फबाट। र अवश्य पनि यसै गीतको साथमा कार्यक्रमको आरम्भ भएको छ। हरेक शनिबार अनि आइतबारको दिन युके टाइम सुन्न सक्नुहुन्छ। कार्यक्रम सुनौलो बिहानी बिहानको 7 बजेदेखि 10 बजेसम्म 3 घन्टाको कार्यक्रम। र आज 30th of May 2026 रहेको छ श्रोता, स्याटरडे यानि कि शनिबारको दिन। र अवश्य यो समय 3 घन्टाभरि मेरो साथमा रहनुहोला। मेरा मेरो गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा अवश्य रहने नै छु। तपाईँले हामीलाई रेडियो मार्फत फोकस्टोनवासीहरूले 105.4 MHz टिने गरेर सुन्न सक्नुहुन्छ। यदि तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली PFB's app डाउन गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा। र विभिन्न स्टेसन्सहरूमध्ये BFBS गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ। त्यसै गरी स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले BFBS गोर्खा भनेर सुन्न सक्नुहुनेछ। र कार्यक्रमको यो 3 घन्टाभरि हामी रहने नै छौँ। यो पहिलो र दोस्रो घन्टामा पनि रहनेछ भरपूर मनोरञ्जन राख्नेछु। अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि जानकारी रहनेछ। र थर्ड आवरमा आज यु ड्रिम्स रहेको छैन, हाउ एभर तपाईँले सुन्न सक्नुहुन्छ। विशेष गरी सिना लिम्बु अन्टरप्रेनर नेपाली यङ हुनुहुन्छ र उहाँसँग रहेको कुराकानी पनि हुनेछ। तपाईँले पार्ट 1 पाउन सक्नुहुन्छ 9:28 जाँदा भने पार्ट 2 रहनेछ 10 बजेको लागि 13 मिनट बाँकी हुँदा। र कार्यक्रममा अब पनि हामी अगाडि बढ्ने नै छौँ। अहिलेको लागि पनि यो मिठो गीतको साथमा केहर सिंह लिम्बुको आवाजमा च्यालेमा

Bí FBS go ga video kadi crumbs to no le bi hani ja yo bi ni ba ko ko sami fast hour ma honun sa ma se ni go sat ma is it ya no sami wa de ko bare ma bi ke char sa kari halo ai le ko sami folks stood ma pretty much ramra so whether you hop da da ek dabi garmi bhai rahe ko sa ina heat wave pen sa ta heat wave bhai pani yo summer after a while out the heat we're not complaining so it's called opportunity we were trying to make most of it most of it but the heat pani quite shocking with the body like I'm happy you came as a surprise so see abroadly winter ma basne pani huncha chiso ma basne pani huncha tara achanak body lai se so heat wave ro dare tabi garmi extreme ma hoda heri se डरलाग्दो पनि हुन्छ र कतिले ज्यान पनि गुमाएको तपाईँले न्युजहरू सुन्नुभएको छ विशेष गरी अब सिसाइडहरूमा चिसो युकेको समुद्रको पानी कति चिसो हुन्छ होइन त्यहाँ गएर अब स्विमिङ खेलेको र कति टिनेजर्सहरूको पनि त्यहाँ त भएको र हामीले सुनेका छौँ त्यसै कारणले गर्दाखेरि अलिकति सतर्क पनि रहौँ हामीलाई सेल्फ कन्ट्रोल जुनै सुकै आधारमा पनि हुन्छ र यसमा पनि सेल्फ कन्ट्रोल गरौँ र सनस्क्रिन लगाऊ स्टे हाइड्रेटेड एकदमै इम्पोर्टेन्ट छ र यसै अनुसार चाहिँ बडीलाई ग्रेजुअली चाहिँ युज गर्ने कुराहरू पनि हामीले मध्यनजर राख्नुहुन्छ वेल अफिसियली हामी अब सुन जुनदेखि चाहिँ समरमा पनि एन्टर गर्नेछौँ वी नेभर नो कस्तो खालको हिटवेभ हुन्छ र यो अर्ली फेजमै एकदमै गर्मी भएको क्रमहरूमा चाहिँ प्लिज स्टे केयरफुल एन्ड स्टे अलर्ट भने पनि भन्न चाहन्छु त्यसै गरी अहिले फोक्सटोनको सन्दर्भमा आज विकेन्डको दिन राम्रो रहेको छ वेदर टेम्परेचर पनि 18 डिग्री सेल्सियस र ह्युमिडिटी 82% रहेको छ विन्ड 6 किलोमिटर पर आवर सो राम्रो छ आज वेदर 18 भने पछाडि त्यस्तो साह्रो गर्मी हुँदैन अब लास्ट विक हामी कुरा गर्छौँ भने ब्याङ्क होलिडेको टाइमहरूमा चाहिँ 32 डिग्री सेल्सियस 33 पुगेको अवस्थाहरू रहेको थियो त्यसै कारणले गर्दाखेरि एकदमै गर्मी थियो सो यो विक आज त्यति साह्रो छैन र भोलिको दिन पनि क्लाउडी छ अलि पानी पर्न सक्ने सम्भावना चाहिँ मन्डेको दिनदेखि देखाएको छ र यस अनुसार अवश्य होला आज चाहिँ प्रिटी मच एकदमै राम्रो रहेको छ वेदर त्यसै गरी लन्डनको सन्दर्भमा पनि हामी वेदर फोरकास्ट राखिहालौँ श्रोता लन्डनमा पनि अहिले 18 डिग्री सेल्सियस छ पार्टली सनी र ह्युमिडिटी पनि 69% रहेको छ र लन्डनमा पनि मन्डेदेखि चाहिँ मोस्ट लाइकली पानी पर्न सक्ने सम्भावना रहेको छ त यसअनुसार अवश्य पनि जानकारी लिइरहनु होला श्रोता वेदरबारेमा जानकारी रहेको थियो अब भने लागौँ फेरि पनि अर्को एउटा मिठो गीत सुन्ने क्रमतर्फ मखमली फुलफुली छ रहेछ यो मिठो गीत सुनिता थिगीको आवाजमा

0: चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइभिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

BFB स्कोरकार रेडियो कार्यक्रम अहिले 99.5 हुन्छ। म सिनेको साथमा श्रोता र समयले 7:28 गइसकेको छ। यसै क्रममा म अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि केही जानकारी राख्ने नै छु। अब पनि हुन गइरहेको छ यो चाहिँ आजको दिनमा चाहिँ 9th लोकदोहोरी गोल्डन नाइट 9 लोकदोहोरी स्वर्णिम साँझ हुन गइरहेको छ र यहाँ चाहिँ विभिन्न लोकदोहोरी आर्टिस्टहरूको चाहिँ प्रस्तुतिहरू रहनेछ र तपाईँ पनि इच्छुक हुने भन्छ राम्रो अपर्च्युनिटी छ। 15 लोकदोहोरी आर्टिस्टहरू हुनुहुन्छ जो चाहिँ त्यो लोकदोहोरीको यो सङ्गीतको प्रेमीहरू हुनुहुन्छ। तपाईँहरूको लागि त एकदमै राम्रो यो अवश्य अपर्च्युनिटी पनि रहेको छ र भेन्यू चाहिँ एम्पायर ब्याङ्कुटिङ एन्ड हलमा हुन गइरहेको छ, हाई स्ट्रिट अल्टरशर्टमा। र आज शनिबारको दिन दिउँसोको 2:30 हुन गइरहेको छ। एडभान्समै तपाईँले किन्नुभएको छ भने £20 टिकटको लागि, डोरमा भने £25 र जो चाहिँ 6 to 12 इयर्स ओल्डका चिल्ड्रेन छन् र सिनियर सिटिजन्सहरूको लागि पनि £15 रहेको छ। र यस अनुसार तपाईँलाई कुनै क्वेरिजहरू छन् भने कल गर्न सक्नुहुन्छ 07475028111। रेसीको साथमा आउनुहोस्। सबैमा हामी कार्यक्रममा अगाडि बढ्ने नै छौँ श्रोता। यो समय फेरि पनि अर्को एउटा मिठो गीत राख्ने क्रम आइसकेको छ र यो मिठो गीतबाट अहिलेको लागिरहेको छ नितेश जङ्कुवरको आवाजमा तिमी मेरै।

भएको हुन्छ। अब तपाईँको फ्रेन्ड, तपाईँको लभ वान्स, तपाईँको कलिग्सहरू जो जो डिस्टर्ब गरिरहनु भएको छ उहाँहरू पनि यो विषयमा चाहिँ इन्भल्भ हुन चाहनुहुन्छ भने चाहिँ उहाँले मेसेज गर्न सक्नुहुन्छ र यसमा चाहिँ तपाईँले हाम्रो पिएफपिएसको वेबसाइट पनि भिजिट गर्न सक्नुहुन्छ। साथै आर्म फोर्सेसले तपाईँले सोसियल मिडिया प्लेटफर्महरूमा पनि विभिन्न ठाउँहरूमा चाहिँ टाइप गरेर चाहिँ त्यहाँ अझै विस्तृत रूपमा जानकारी पाउन सक्नुहुन्छ। र अवश्य पनि ब्रिटिस आर्मी भनेको एकदमै भास्ट छ, हामी ब्रिगेडियर गोर्खासमा मात्र केन्द्रित अवश्य पनि यसमा लिमिटेड नभएर इट्स वाइड होइन, र ब्रिटिस आर्मीको रङ छ। सो यसैमा चाहिँ कति धेरै हाम्रो मिलिट्री पर्सनल र उहाँहरूको स्पाउजेसहरू, उहाँहरूको फ्यामिलीजहरूको लागि चाहिँ विभिन्न तरिकाको सपोर्टहरू, गाइडेन्सहरू, हेल्पहरू प्रोभाइड गरिरहेको हुन्छ। कति हामीलाई थाहा हुँदैन, त यस अनुसार पनि तपाईँले निकै नै धेरै सपोर्टहरू चाहिँ प्राप्त गर्न सक्नुहुनेछ। र कार्यक्रममा रद्द गर्नुहोस् विभिन्न हालका जानकारीहरू तपाईँको समीक्षामा त म राख्दै नै गर्नेछु। र अहिलेलाई पनि आउनुहोस् फेरि पनि लागौँ अर्को एउटा गीत सुन्ने क्रमतर्फ, र मिठा मिठा गीत सङ्गीतहरूको साथमा तपाईँलाई मनोरञ्जन पनि गराइरहेको छु। र अहिलेलाई भनिरहेको छ दीक्षिता कार्की र यसै गरी साकारको आवाजमा अहिले भेट्न आऊ।

0: BFBS Gorkha Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोले थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

Maya Firi si Maraiko Awas Ma Yumito Yid. Samay Adbasika Lagi Hamar Sanga Bada Minute Baki Reku Sa Shrita Ra BFB's Gurkha Radio Prasthiti Karikram Maile Sanol Bi Hani Mahun Sa Weekend Morning Breakfast Show Ma Siri Ko Saath Ma Ra Awas Shubini Yu Summer Time Tira Hami Officially Purpose Kani Kram Sa Ra Bishas Kani Country Wise Haru Bivinna Weather Un Sa Desar Koi Na Ra UK Maazi Summer Alikati Heat Around Bani Koi Se It's Like Lottery Lagi Koi Sa Stani Ho Ra Alikoi Samay Ma Bani Bishas Asti Bar Kani Gurkha Khop Sa Da Heri Bani आइस क्रीम को कंजम्पशन से एकदम धेरै भइरहेको थियो र एकदमै लामो क्यू थियो त्यो समयमा चाहिँ र तपाईँले आइसक्रिमहरू तपाईँ खानुहुन्छ भने चाहिँ तपाईँको फेभरेट कुन टाइपको आइसक्रिम हो पनि तपाईँले भन्न सक्नुहुन्छ र अपेरेन्टली चाहिँ अहिले यो एकदमै इट्स बिन द्याट विशेष गरी हामी हेर्छौँ भने अब युरोपियन पार्ट्सहरूमा चाहिँ लाइक इटलीहरू जस्तो एरियाजहरूमा चाहिँ अनि ग्रिसहरूमा चाहिँ यो कम्बिनेसनहरू चाहिँ एकदमै गरिन्छ तर अलिभ ओइल एन्ड सी सल्ट त्यो कम्बिनेसन चाहिँ आइसक्रिम बनाएर आइसक्रिममा खाँदाखेरि चाहिँ एकदमै राम्रो हुन्छ भनेर पनि भनेको थियो सो इफ यु नेभर ट्राई द्याट कम्बिनेसन प्रोबेब्ली तपाईँलाई अलिकति सल्टी टेस्टहरू अनि अलिभ ओइलको टेस्ट मनपर्छ भने चाहिँ यु क्यान गिभ द्याट अ ट्राई र यसै गरी अहिलेको समयमा चाहिँ खानाहरूले चाहिँ अब हामी हाम्रो फुड कन्जम्पसनहरूले चाहिँ हामीलाई कति पटकहरू हेर्छ भने हेल्दी पनि बनाउँछ र साथीहरूले अनहेल्दी पनि बनाउँछ र कति फुडहरूको कन्जम्पसनहरू गर्दाखेरि चाहिँ हामी होसियार पनि हुनुपर्छ र कतिहरूले चाहिँ विशेष गरी स्मोक साल्मनहरू पनि मन पराउनुहुन्छ दिज आर सम अफ दि अब हामीलाई डे टु डे लाइफमा चाहिने खालको एउटा यो इन्फोसहरू पनि हो कस हामी कहिले काहीँ बाहिरहरू रेस्टुरेन्टहरू कतै गएर खाँदाखेरि चाहिँ यस्तो ज्ञानहरू भएन भने चाहिँ त्यो चाहिँ लाइफ थ्रेटनिङसम्म पनि हुने अवस्थाहरू चाहिँ हुन्छ सो इट्स बेस्ट टु स्टे अवेयर यस्तो कुराहरूमा चाहिँ र अब स्मोक सामानहरू तपाईँहरूले कति मन पराउनुहुन्छ र स्मोक सामान खाने क्रममा चाहिँ अब यो हेल्दी छ कि छैन भन्दाखेरि चाहिँ अलिकति यो समयमा चाहिँ हेर्छ भने विशेष गरी एकदमै मान्छेले चाहिँ धेरै नै कन्जम्पसनहरू गर्ने कुराहरू पनि गरेको छ र यसैमा चाहिँ स्मोक सामान चाहिँ बेसिकली यो अलि न्युट्रिसन युक्त नै छ भन्ने कुराहरूमा क्लासिफाई गरेको छ तर यसमा तपाईँले अब कस्तो प्रकारले पनि लिनुहुन्छ भन्ने विषयहरूमा हो अब यसमा चाहिँ धेरै हेल्थ बेनिफिट्सहरू चाहिँ हुन्छ अफकोर्स फिस भने पछाडि त यसमा ओमेगा थ्रीमा पनि हाई हुन्छ भिटामिन टीमाको पनि एकदमै हाई हुन्छ र एकदमै प्रोटिनहरू युक्त चाहिँ प्याक्ड पनि हुन्छ एन्टी इन्फ्लेमेटरी पनि हुन्छ त अवश्य पनि यस अनुसार चाहिँ कतिहरू तपाईँलाई कन्फ्युजन छ भने स्मोक सामान कन्ज्युम गर्न मिल्छ कि मिल्दैन भन्दाखेरि चाहिँ इट इज अ हेल्दी चोइस र कार्यक्रममा रद्द गर्नुहोस् म केही समयमा अब हाम्रो अपकमिङ ब्रिगेड इभेन्ट्सहरूको बारेमा पनि तपाईँको माझमा जानकारी राख्ने नै छु विभिन्न ब्रिगेड इभेन्ट्सहरू पनि हुनु गइरहेको छ अब अस्तिको यो अवस्था साथै अब जुलाई मन्थमा पनि नेपाल कप यानि कि गोर्खा ब्रिगेड एसोसिएसन भेला पनि हुन गइरहेको छ यो बारेमा पनि म तपाईँको समीक्षामा जानकारी राख्दै नै गर्नेछु र अहिलेलाई भने आउनुहोस् फेरि पनि लागौँ अर्को एउटा मिठो गीत सुन्ने क्रमतर्फ रहेको छ स्वप्न सुबर्ण यसै गरी सुशान्त केसीको आवाजमा छ हराउन देऊ

Sobna Simanri Sigari Sistan Kisikawasma Yogi Tragasa Harauna Deura B F B S Korka Radio Good Prasities Aile Yu Sunoli Bihani Mountains are you first hour batabani Bida Liri Same Lagbak Aisake Gusa. र कार्यक्रमको दोस्रो घण्टामा पनि से मनोरञ्जनहरू तपाईँलाई गराउँदै गर्ने नै छु श्रोता र अवश्य पनि तपाईँ स्टे ट्युन भन्न चाहन्छु कार्यक्रम यो सुनौली बिहानी एभ्री स्याटरडे एन्ड सन्डे युके टाइम सुन्न सक्नुहुन्छ यो पनि जसरी बिहानको 7 बजीदेखि 10 बजीसम्म रहेको छ 3 घन्टाको कार्यक्रम र कार्यक्रमको थर्ड आवरमा भने सिना लिम्बू यङ नेपाली अन्टरप्रेनर उहाँसँगको कुराकानी अस्ति तपाईँले लास्ट विक मिस गर्नुभएको छ भने आज अवश्य पनि सुन्न सक्नुहुनेछ र समय चाहिँ 9:28 जाँदाखेरि पार्ट वान रहनेछ भने पार्ट टू चाहिँ 10:13 बाँकी हुँदाहुनेछ र कार्यक्रमको अब भने यो आवरमा अर्को एउटा मिठो गीतको साथमा तपाईँलाई अगाडि बढाउने नै छु र हामी अवश्य पनि भेट्ने नै छौँ कार्यक्रमको केही क्षणमा सकिन र यो रहेको छ तिमीमै नेप्रिफ ब्यान्ड एन्जो गर्नुहोस् यो मिठो गीत पनि अहिलेको लागि

0: सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 को बजेटमा गण्डकी प्रदेशका महत्वपूर्ण योजना परेका छन्।
1: नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गरिने 1200 मेगावटको बूढी गण्डकी जलाशयुक्त जलविद्युत आयोजनालाई अधिकार सम्पन्न प्राधिकरण ढाँचामा निर्माण गरिने महत्वपूर्ण कुरा बजेटमा उठाएका छन्। पाग्लुङ ढोरपाटनको उत्तर गंगा जलाशयुक्त जलविद्युत आयोजना वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया शुरू गरिने, म्याग्दीको 40 मेगावटको राहुघाट जलविद्युत आयोजना यही आर्थिक वर्षभित्र सम्पन्न गरिने र निर्माणाधीन तनहु जलाशयुक्त जलविद्युत आयोजनाको कामलाई तीव्रता दिने अर्थमन्त्री सोनी मुवाग्रेले घोषणा गर्नुभएको छ। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन दमौली पोखरा खण्ड छिट्टै सम्पन्न गरिने, सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रिय स्तरमा रूपान्तरण शुरू गरी काली गण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ उद्यम व्यवसायिक केन्द्रित गण्डकी चतुर्भुज बनाइने बजेटमा उल्लेख छ। त्रिवेणीधाम देवघाट रूरू क्षेत्र कागबेनी मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गरिने, लुम्बिनी मुक्तिनाथ धार्मिक सांस्कृतिक मार्गमा आधारित निर्माण पथ प्रवर्धन गर्दै ध्यान साधना योग बौद्ध वैदिक दर्शन तथा मुस्ताङ मनाङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गरिने भएको छ। पोखरा उपत्यकामा सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई मोबिलिटी सेवा छिटै शुरू गरिने, सिद्धार्थ राजमार्गको बुटोल पोखरा खण्डलाई द्रुत मार्गका रूपमा निर्माण शुरू गरिने, तनहुको आबुखरिणीदेखि पोखरासम्मको 4 लेन सड़क चाँडै सम्पन्न गरिने पनि बजेटमा उल्लेख छ। खप्तर रामारोशन बढीमालिका बुढी नन्दा रारा स्वर्गद्वारी हुँदै मुक्तिनाथ जोड्ने गरी डाफी रूटको विकास गरिने भएको छ। अपी हिमाल दोर्दी हिमाल सिकलेस कोहुपुचे मनाङ जोड्ने पदमार्ग विकास गरिने भएको छ। साइकल ट्रेलका लागि कास्कीको लिपेनी थुम्सीकोट भाचोक लम्तरी प्रिन्स चार्ल्स रूट हुँदै कारापुसम्म र ब्यास छाप्दी बराही बन्दीपुर छिम्केश्वरी लाब्दी देवघाट रूट निर्माण गरिने बजेटमा उल्लेख छ। पोखरा काठमाडौँ विराटनगर लगायत शहरमा 2000 क्षमताको इन्डोर मल्टिपर्पज स्टेडियम 3 वर्षभित्र निर्माण गरिने भएको छ। पोखराको प्राकृतिक तथा वैकल्पिक चिकित्सा सहितको आयुर्वेद अस्पताललाई सञ्चालनमा ल्याइ आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई स्वास्थ्य पर्यटन जोडिने कुरा पनि समेटिएका छन्। मुस्ताङ र मनाङमा रहेको ऐतिहासिक गुम्बाहरूको संरक्षणका लागि विशेष परियोजना सञ्चालन गरिने र देवघाट मुक्तिनाथ तिलिजो जोड्ने गरी प्रादेशिक पर्यटकीय करिडोर निर्माण गरिने पनि बजेटमा उल्लेख छ।
0: सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत सुदूरपश्चिम प्रदेशका अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिएको छ भने केही नयाँ योजना पनि घोषणा गरेको छ। बजेटमा धनगढ़ीको फाफ्ला क्रिकेट रंगशालामा 2000 दर्शक अट्ने इन्डोर मल्टीपर्पज स्टेडियम निर्माण, दलित बस्ती लक्षित नमूना होमस्टे सञ्चालन तथा गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस सहित चिकित्सा शिक्षाका 4 कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। सड़क पूर्वाधारतर्फ पूर्व पश्चिम राजमार्ग 5 वर्षभित्र 4 लेनमा स्तरोन्नति गर्ने, महाकाली करिडोरको दार्चुला तिंकर खण्डलाई प्राथमिकता दिने तथा सेती करिडोर र खुटिया दिपायल सड़क स्तरोन्नति गर्ने योजना अघि सारिएको छ। यसअघि 2082-83 बजेटमा चालू आर्थिक वर्षभित्रै स्तरोन्नतिको काम शुरू हुने बताइएको थियो। गड्डा चौकी अतरिया खण्ड स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा 21 अर्ब 19 करोड़ रूपियाँ विनियोजन गरिएको थियो। अहिलेको बजेट मार्फत अर्थमन्त्री डाक्टर सोनी मुवाग्ले 1028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई 4 लेनमा स्तरोन्नति गर्ने काम 5 वर्षभित्र सम्पन्न गर्ने र यसका लागि 37 अर्ब 46 करोड़ रूपियाँ विनियोजन गरिएको घोषणा गर्नुभएको छ। ऊर्जा क्षेत्रमा वेतन कर्णाली चैनपुर सेती र बुढीगंगा जलविद्युत आयोजनालाई अघि बढाइने भएको छ। साथै महाकाली सिंचाई आयोजना विस्तार, रानी जमरा सिंचाई पूर्वाधार विकास तथा महाकाली नदी व्यवस्थापन कार्यक्रमलाई पनि बजेटमा समेटिएको छ। सूचना तथा संचारतर्फ सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोनको सेवा र नेटवर्क विस्तार गरिने बताइएको छ। कञ्चनपुरको बेलौरी र टाउनमा बजार ढल प्रशोधन केन्द्र निर्माण गरिने कुरा बजेटमा छ। पर्यटनतर्फ खप्तर रामारोशन बढी मालिका शैलेश्वरी उग्रतारा र मालिका अर्जुनलाई जोड्ने पर्यटन विकास कार्यक्रम सञ्चालन गरिने भएको छ। तर कञ्चनपुरको मझगाउँ विमानस्थल र दैजी छेला औद्योगिक क्षेत्र भने बजेटमा समावेश भएका छैनन्। मुलुकभर आजदेखि निजी अस्पतालहरूमा आकस्मिक बाहेक स्वास्थ्य बीमा सम्बन्धी सबै सेवा स्थगित भएका छन्। स्वास्थ्य बीमा बोर्डको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्म निजी अस्पताल र मेडिकल कलेजहरूमा बीमा मार्फत प्रदान गरिँदै आएका ओपीडी सेवा, स्वास्थ्य परीक्षण, औषधि तथा अरू नियमित उपचार सेवा बन्द हुने भएका हुन्। जेठ 11 गते बसेको बोर्डको बैठकले यो निर्णय गरेको थियो। बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई 15 अर्ब रुपियाँ भन्दा बढी भुक्तानी गर्न बाँकी रहेकाले स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परेको छ। कञ्चनपुरको पुनर्वासमा बाढीमा फसेका 20 जनाको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुष्का।
2: यो BFBS गोर्खा रेडियो।

पीएफपी स्कोरकार्ड भिडियो कार्यक्रम अहिले हामी सुनौलो बिहानीको यो सेकेन्ड आवरमा छौँ। या विस्थापक आवाजमा मिठो गीत फिरफिरे र समय हामीहरूसँग 8:09 गएको छ र तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ म सुनेको तर्फबाट। कार्यक्रम सुनौलो बिहानी सुन्न सक्नुहुन्छ हरेक शनिबार अनि आइतबारको दिन रहेको छ युके टाइम भने यो चाहिँ 7:00-10:00 तिन घन्टाको कार्यक्रम र अवश्य पनि मिठा मिठी सङ्गीत र विभिन्न जानकारीहरूको साथमा रहनु नै हुनेछ कार्यक्रमको यो दोस्रो घन्टामा पनि र थर्ड आवरमा चाहिँ सुन नबिर्सिनुहोला रहेको छ यो सेना लिम्बू जसरी उहाँ चाहिँ यङ नेपाली अन्टरप्रेनर हुनुहुन्छ उहाँसँग रहेको कुराकानी तपाईँले पाउन सक्नुहुनेछ। पार्ट वान चाहिँ हुनेछ यो 9:28 जाँदा भने पार्ट टू चाहिँ 10:00 लागि 13 बाँकी उता हुनेछ र यसैको साथमा अहिले हामीलाई विभिन्न ठाउँबाट लिसनर्सले सुनिरहनु भएको छ शोभा गुरुङ उहाँले पनि आन्टीले पनि गुड मर्निङ र सबैलाई ह्याप्पी स्याटरडे भनेर भन्नुभएको छ र अहिलेको यो समयमा झुम बहादुर मामाले पनि गुड मर्निङ भनेर पठाउनु भएको छ। यसै अनुसार अवश्य पनि कार्यक्रम सुन्दै गर्नुहोस् भन्न चाहन्छु र अहिलेलाई पनि हामी फेरि पनि कार्यक्रममा अगाडि बढाउने रहेछौँ। रहेको छ गोली यो गीत रहेको छ कोहीले

BFB's Gurgaon Radio कार्यक्रममा हामी छौँ श्रोता यो समय सुनौलो बिहानी र समय 8:15 गएको छ मेरा मेरा गीत सङ्गीतहरूको साथमा हुनुहुन्छ र साथै आउनुहोस् अब पनि केही यो समयमा चाहिँ अपकमिङ ब्रिगेड इभेन्ट्सहरूको बारेमा पनि तपाईँको समक्ष जानकारीहरू राखिहालौँ र अब यो समर टाइमहरू आउने क्रममा चाहिँ हामीले विभिन्न आउटडोर इभेन्ट्स एक्टिभिटिजहरू चाहिँ जेनरली पाइ नै रहेका छौँ जसमध्ये ब्रिगेड इभेन्ट्सकै कुरा गर्दाखेरि चाहिँ अब भने 3 जुनमा चाहिँ हुन गइरहेको छ QOJLRको चाहिँ कर्नल अफ द रेजिमेन्ट खुकुरी च्यालेन्ज र यसै गरी 4 जुनमा चाहिँ केजिएको चाहिँ फर्मेसन परेड पनि हुन गइरहेको छ र यसैमा नेपाल कप ग्रुप स्टेज म्याचहरू पनि यो 1 जुनदेखि लिएर 4 जुनसम्म हुने विभिन्न ठाउँहरूमा र यसैमा फाइनल नेपाल कप र यसै गरी गोर्खा ब्रिगेड एसोसिएसन मेला चाहिँ 4 जुलाईमा हुन गएको छ जहाँ तपाईँ पनि अवश्य पनि आउन सक्नुहुनेछ भन्न चाहन्छु र यसै गरी कार्यक्रममा हामी कुरा गर्दै गर्दाखेरि QJLRको भर्तीको पनि गरौँ अब ब्रिगेड अफ गोर्खाजको विभिन्न रेजिमेन्टहरूको भर्तीहरू पनि हुन्छ जसमध्ये चाहिँ QJLRको चाहिँ हुन गएको छ 20th of June यही यो अब सुन आइ नै सकेको छ फ्यु विक्स मात्र बाँकी छ र आजियाको भर्ती 1 आजियाको सन्दर्भमा म कुरा गरिरहेको छु यो चाहिँ 27th of June 2026 स्याटरडेको दिन हुन गइरहेको छ र लास्ट बट नट लिस्ट QGSको बर्थडे चाहिँ यो चाहिँ फार अवे छ चाहिँ 19th of September हुन गइरहेको छ र यसै गरी अब RI-26 को पनि पास आउट पास अफ दि स्क्वायर हुन गइरहेको छ यो चाहिँ 2nd of July हुनेछ हेर्दा हेर्दै अब RI-26 पनि बिस्तारै वेलकम गर्ने क्रम पनि हुन्छ हरेक वर्ष नेपालबाट सपना बोकेर युवाहरू ब्रिगेड अफ गोर्खास जोइन गर्छु गोर्खास भएर सर्भ गर्छु भन्ने सपनाहरू पनि उहाँले बोक्नुहुन्छ र यसअनुसार कतिको सपना पुरा हुन्छ त थोरैको हुन्छ र कतिको हुँदैन र यही नै हामी हेर्छौँ भने इतिहास चाहिँ ब्रिगेड अफ गोर्खासमा चाहिँ 200 वर्ष अगाडिदेखि नै रहेको छ अब एभ यसैमा मैले मौका पनि लिन चाहिहालेँ भोलिको दिनमा चाहिँ भोइस अफ गोर्खास पक्कै पनि सुन्नुहोला यस्तै सोजर्सहरू जसको चाहिँ ड्रिम पुरा भएर आएको हुन्छ उहाँहरूको बारेमा पनि कस्तो रहेको थियो उहाँहरूको जर्नी भन्ने विषयहरूमा पनि तपाईँले निकै नै जानकारीहरू प्राप्त गर्न सक्नुहुनेछ श्रोता र अब पनि कार्यक्रममा हामी अगाडि बढ्ने क्रम छ समय अनुसार नै तपाईँको माझमा अर्को एउटा मेरो गीत पनि फेरि पनि राख्नेछु यो रहेको छ अहिलेलाई पनि तिमी भए काफी समीर श्रेष्ठको आवाजमा

0: BFBS गोर्खा रेडियो
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: यो BFPS गोर्खा रेडियो हो।

कुर्खी खुकुरी रहेको छ यो मिठो गीत शान्तिश्री परियार र निश्चल दावतको आवाजमा इन्जोय गरिसक्नु भएको छ श्रोता र कार्यक्रम अहिले हामी छौँ यो समय सुनौलो बिहानीको सेकेन्ड आवरमा अपकमिङ इभेन्ट्सहरूको बारेमा म फेरि पनि केही जानकारी राख्ने नै छु कोलमा बहुकोट समाज युकेले चाहिँ समर बाबिक्यू आयोजना गर्दैछ यो भेटघाट 6th of June 2026 हुने गइरहेको छ र शनिबारको दिन हुनेछ यो चाहिँ स्थान चाहिँ ग्रेन्स कम्युनिटी जुनियर स्कुल फान्ब्रो ह्याम्पसायरमा हुन गइरहेको छ दिउँसोको 12 बजेदेखि बेलुकी 10 बजेसम्म हुनेछ र यसअनुसार यदि तपाईँलाई अझै विस्तृत रूपमा जानकारीहरू परेको खण्डमा भने सम्पर्क गर्न सक्नुहुन्छ प्रोग्राम कोअर्डिनेटर हुनुहुन्छ मिस्टर रामचन्द्र गुरुङ उहाँको फोन नम्बर रहेको छ 0742851910 चाहिँ कल गरेर क्वारिजहरू बुझ्न सक्नुहुन्छ र अब भने आउनुहोस् हामी कार्यक्रममा यो समय भरपूर मनोरञ्जन गराउने क्रम चल्दैछ श्रोता र कार्यक्रमको थर्ड आवरमा भने तपाईँले सुन्न सक्नुहुन्छ सीना लिम्बू नेपाली यङ अन्टरप्रेनर उहाँसँग रहेको कुराकानी हुनेछ लास्ट विक तपाईँले मिस गर्नुभएको छ भने आज यो ड्रिम चाहिँ रहेको छैन र यसैमा चाहिँ तपाईँले समय चाहिँ पाउन सक्नुहुन्छ 2:28 जाँदा पार्ट वान भने पार्ट टू चाहिँ हुनेछ 10 बजेको लागि 13 मिनट बाँकी हुँदाखेरि र कार्यक्रममा यो मिठो गीत अहिलेको लागि भने तपाईँको समक्ष राख्ने नि छु अभाय एन्ड द स्टिम इन्जिन्स रहेको छ सधैँभरि

BFB's Gorkha Radio Karikram Sunoli Bihani Ra Aile Samay 9 Baje Lagi Hamro Sanga Baki Raheko Cha 24 Minute Ra Mita Mita Yi Sangeet Haruko Sathma Hununcha Aile Karikram Sunoli Bihani Ma Ra Yesai Gari Aunu Sabha Pani Kehi Community Sambandhi Ma Pani Ma Jankari Rakhne Nai Chu Bishesh Gari Aile Ko Yi Samay Ma Chai Hami Ekdamai Aware Hunu Parne Bhaneko Chai Aile Ko Jun Yo technology advancement को साथ ही कुरान रूपनी आवश्यक रहे समासे अब cyber criminals और कोपनी एक दमे awareness को कुरान रूप रहे को सब हमारे listeners आरु से एक दमे यह victim boy को कुरान रूप रहे को सब cyber attacks को कारण कर दा खेरी से कती पटक हमारे service personnel चमकर डाला हमारे presenter आरु को से imitation करे रहा से मानी साला से फसाए को कुरान रूप रहे को सब यू कुरान से जान कर ली नॉला कि BFPS ले से कई ले पनी तब को payment details और mark देना yes अनुसार चाहिँ तपाईको पर्सनल यसो कन्फिडेन्सियल डिटेल्स चाहिँ माग्दैन यस अनुसार एकदमै सतर्क रहनुहोस् भन्न चाहन्छु अहिलेको यो समयमा चाहिँ मोर देन एभर हामी एकदमै झन् विजिलेन्ट रहनुपर्ने अवस्थाहरू पनि रहेको छ र कार्यक्रममा रद्दै गर्नुहोस् सब पनि फेरि पनि यो समयमा अर्को एउटा मिठो गीत राख्ने नै छु तपाईँको माझमा न्याउली बनेमा रहेको छ शान्तिश्री परिया रहेछ गरी प्रकाश सेवा कोटीको आवाजमा रहेको छ यो गीत पनि तपाईँले इन्जोय गर्नुहोला

BFBS BFBS Gorkha Radio. यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

BFBS Gurkhar Radio कार्यक्रम मैले हामी छौं सुनौरे बिहानीको सेकेन्ड आवरमा समय 9 बजेको लागि अब पनि 13 मिनट बाँकी रहेको छ त्यसैगरी केही इभेन्ट्सहरूको बारेमा कुराकानीहरू गर्ने नै छु अब पनि हुन गएको इभेन्ट्सकै कुरा गर्दाखेरि ब्रिगेड इभेन्ट्सहरूको बारेमा जानकारी छ अब गोर्खा ट्रेनिङ कम्पनीको 75th बर्थडे पनि यो 31st अफ जुलाईमा हुन गएको छ र यसैगरी हामी हेर्दै जाँदाखेरि अब एक्सर्साइज यो एक्सट्रेला वक पनि हुन गइरहेको छ सेप्टेम्बरमा सदा चाहिँ हुन्छ 11th अफ सेप्टेम्बरदेखि 14th अफ सेप्टेम्बरसम्म र कार्यक्रममा रद्दै गर्दाखेरि अब हामी कतिपटक मिलिट्री पर्सनलहरू अब सर्भिङ पर्सनलहरू उहाँहरूलाई पनि अब एउटा मेन्टल हेल्थ अवेरनेसको कुराहरू पनि एकदमै हुन्छ होइन कति सपोर्टहरू पनि चाहिरहेको हुन्छ आफूले सर्भहरू गर्ने क्रममा र यस्तो प्रकारको कसैले हेल्पहरू पनि सिक गरिरहनु भएको छ भने चाहिँ तपाईँको लागि चाहिँ अभाइलेबल छ यो बारेमा पनि म जानकारी राख्न चाहन्छु यदि तपाईँहरू जो जति ब्रिटिस आर्मीको हुनुहुन्छ भने ब्रिटिस आर्मीको वेबसाइटमा आरएफको वेबसाइटमा यसै गरी कतिपटक हामी विभिन्न माध्यमहरूमा चाहिँ हेर्दछौँ होइन स्ट्रगलहरू गरेको हुनसक्छ एउटा लोनलीनेसको कुरा हुन्छ होला एउटा मेन्टल हेल्थको कुरा हुन्छ कति बुलिङहरू पनि हुन्छ होला एउटा डेट पनि हुन्छ ओ सर्टेन एडिक्सनको पनि कुराहरू हुन्छ अथवा डोमेस्टिक भाइलेन्स रेसिजम यस्तो कुराहरू धेरै कुराहरू हुन्छ अब र इभन सेक्सुअल अब्युज अनि भाइलेन्सको पनि कुरा हुन्छ यदि यस्ता कुराहरूमा पनि कसैले तपाईँले डिल गरिरहनु भएको छ भने चाहिँ द हेल्प इज प्रोभाइडेड यो बारेमा चाहिँ अवश्य पनि जानकारी लिनुहोला र विदिन वाइडर यो कम्युनिटी छ हामीले थाहा मात्र नभएको हुन्छ र यसै गरी अहिले समारिटन भन्ने पनि एउटा संस्था हुनुहुन्छ जसले चाहिँ जहिले पनि 24 आवर्स तपाईँलाई चाहिँ हेल्पको लागि पनि बसिरहनु भएको हुन्छ र हेल्पलाइनको लागि चाहिँ तपाईँले कल गर्न सक्नुहुन्छ नम्बर 116123 र इमेलको लागि चाहिँ तपाईँले jo@samaritans.org गएर पनि भिजिट गर्न सक्नुहुन्छ उहाँहरूको वेबसाइटहरू पनि रहेको छ यसै गरी भेटरन्सहरूको लागि पनि छ उपलब्धहरू हामी यो कम्ब्याट स्ट्रेसको बारेमा पनि तपाईँले हाम्रो एडभर्ट्सहरूमा सुनिरहनु भएको छ यो पनि helpline@combatstress.org.ukमा पनि पाउन सक्नुहुनेछ सो डिफेन्समा भएकाहरू मात्रै अहिले सर्भिङ पर्सनहरू मात्र नभएर चाहिँ विभिन्न हाम्रो यो भेटरन्सहरूको लागि पनि सर्भिसहरू उपलब्ध भएको छ र अहिलेको समयमा चाहिँ हामी यस्तो अवस्थामा रहेका छौँ कि हामी एकदमै जस सेल्फ आफ्नो सेल्फ लभर मात्र भइरहेको अवस्थाहरू छ मान्छेहरू होइन कन्सटेन्टली हामी कम्युनिटीमा चाहिँ हामी के पाउँछौँ मात्र सोचिरहेको हुन्छ राधा त हामी के दिन सक्छौँ भन्ने यो खालको मेन्टालिटी चाहिँ मान्छेहरूमा एकदमै हराइरहेको कुराहरू पनि छ त्यसै कारणले यो बेला चाहिँ मोर देन एभर हामी झन् काइन्ड हुनुपर्ने अवस्थाहरू पनि छ र काइन्डनेसले चाहिँ एउटा सानो मान्छेले दिने एउटा पोजिटिभ वर्डले चाहिँ कसैको लाइफमा यति ठुलो इम्प्याक्ट पर्छ हामी बुझ्नै सक्दैनौँ द सच अ पावर इन आवर वर्ड होइन हाम्रो शब्दमा चाहिँ यति शक्ति छ हामीले त्यो कुरा चाहिँ कतिपटकहरू महसुस पनि गरिरहेको हुँदैनौँ सो त्यसै कारणले गर्दाखेरि कमिङ ब्याक टु द पोइन्ट तपाईँले यदि कुनै प्रकारको सपोर्टहरू सिक गरिरहनु भएको छ भने तपाईँ सर्भिङ पर्सनल ओरपी तपाईँ भेटरन्सहरू हुनुहुन्छ भने चाहिँ यो खालको सपोर्टहरू चाहिँ तपाईँले उपलब्ध गर्न सक्नुहुनेछ र कार्यक्रममा आउनुहोस् सब भने हामी अगाडि बढ्ने रहेछौँ फेरि पनि अर्को एउटा मिठो गीतको साथमा जन चामलिङ राईको छ र

यो गीत जोगरी सक्नु भएको छ श्रोता र यसैको साथमा अब भने कार्यक्रम सुनौले बिहानीको यो दोस्रो घण्टाबाट बिदा लिने समय आइ नै सकेको छ। पक्कै पनि आशा गर्छु भरपूर मनोरञ्जनहरू पनि लिइरहनु भएको छ र समय हामीहरूसँग अहिले 9 बजेको लागि 4 मिनट बाँकी रहेको छ। कार्यक्रमको तेस्रो घण्टामा म कुराकानी गर्ने नै छु हाम्रो जसरी अहिले यङ नेपाली अन्टरप्रेनर सिना लिम्बूको साथमा। यदि तपाईँले लास्ट विक उहाँसँग रहेको कुराकानी मिस गर्नुभएको छ भने आज पक्कै पनि सुन्न सक्नुहुनेछ र सबै चाहिँ पार्ट 1 9:28 ज्यादा सुन्नुहुनेछ भने 10 बजेको लागि 13 मिनट बाकी हुँदा पनि पार्ट 2 रहनेछ र यसैको साथमा अब भने आउनुहोस् कार्यक्रमको यो आवरमा मिठो गीत म तपाईँको माझमा राख्ने नै छु श्रोता। इन्जोय गर्नुहोला र कार्यक्रमको हामी केही क्षणमा भेट्ने नै छौँ यो थर्ड यानि कि फाइनल आवरमा र यो मिठो गीत भने इन्जोय गर्न सक्नुहुनेछ। अहिलेलाई भने मुटुमै बसेछ रहेको छ समीक्षा अधिकारी र यसै गरी ब्रिजेश श्रेष्ठको आवाजमा इन्जोय गर्नुहोस् भन्दै स्टे ट्युन्ड समाचार प्रसाद भेटौँ।

0: The Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक प्रचण्ड निमोनियाका कारण निमोनियाको संक्रमण भएपछि अस्पताल भर्ना हुनुभएको छ। उहाँलाई ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको उहाँका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभएको छ। पछिल्ला केही दिनदेखि रुगा खोकी र ज्वरोको समस्या देखिएपछि स्वास्थ्य परीक्षण गर्दा हल्का निमोनिया पुष्टि भएको जनाइएको छ। चिकित्सकको निगरानीमा उपचार भइरहेको र उहाँको स्वास्थ्य अवस्था क्रमिक सुधार हुँदै गएको स्वकीय सचिव आचार्यले जानकारी दिनुभएको छ। स्वास्थ्य अवस्थाकै कारण प्रचण्ड हिजो संघीय संसदको दुवै बैठकमा सहभागी हुनुभएको थिएन। कञ्चनपुरको पुनर्वास गाउँ बाढीमा फँसेका 20 जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ। पुनर्वास नगरपालिका 9 को दोदा नदीमा पानीको बहाव 81 बढेपछि न्युरो टिप्न गएका 5 जना महिला फँसेका थिए। उनीहरूलाई सशस्त्र प्रहरीको विपद व्यवस्थापनको टोलीले सुरक्षित उद्धार गरेको हो। यस्तै हरियाली टोलको बाहुन खोलामा पानीको सतह बढेपछि दाउरा घाँस गर्न गएका 15 जना महिलालाई पनि सकुशल उद्धार गरिएको छ। उद्धार कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको सहयोग थियो। मनसुन शुरू भएसँगै नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले सतर्क रहन पनि सशस्त्र प्रहरीले आग्रह गरेको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत सुदूरपश्चिम प्रदेशका अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिएको छ भने केही नयाँ योजना पनि थपेको छ।
4: बजेटमा धनगढीको फाफ्ला क्रिकेट रंगशालामा 2000 दर्शक अट्ने इन्डोर मल्टीपर्पोज स्टेडियम निर्माण, दलित बस्ती लक्षित नमूना होमस्टे सञ्चालन तथा गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस सहित चिकित्सा शिक्षाका 4 कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। सड़क पूर्वाधारतर्फ पूर्व पश्चिम राजमार्गलाई 5 वर्षभित्र 4 लेनमा स्तरोन्नति गर्ने, महाकाली करिडोरको दार्चुला तिंकर खण्डलाई प्राथमिकता दिने तथा सेती करिडोर र खुटिया दिपायल सड़क स्तरोन्नति गर्ने योजना अघि सारिएको छ। यसअघि 2082-83 बजेटमा चालू आर्थिक वर्षभित्रै स्तर उन्नतिको काम शुरू हुने बताइएको थियो। गड्डा चौकी अतरिया खण्ड स्तर उन्नतिका लागि चालू आर्थिक वर्षमा 21.19 करोड़ रूपियाँ विनियोजन गरिएको थियो। अहिलेको बजेट मार्फत अर्थमन्त्री डाक्टर सोनी मुआगले 1028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई 4 लेनमा स्तर उन्नति गर्ने काम 5 वर्षभित्र सम्पन्न गर्ने र यसका लागि 37.46 करोड़ रूपियाँ विनियोजन गरिएको घोषणा गर्नुभएको छ। ऊर्जा क्षेत्रमा वेतन कर्णाली, चैनपुर सेती र बुढी गंगा जलविद्युत आयोजनालाई अघि बढाइने भएको छ। साथै महाकाली सिंचाई आयोजना विस्तार, रानी जमरा सिंचाई पूर्वाधार विकास तथा महाकाली नदी व्यवस्थापन कार्यक्रमलाई पनि बजेटमा समेटिएको छ। सूचना तथा संचारतर्फ सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोनको सेवा र नेटवर्क विस्तार गरिने बताइएको छ। कञ्चनपुरको बेलौरी र टाउनमा बजार ढल प्रशोधन केन्द्र निर्माण गरिने कुरा बजेटमा छ। पर्यटनतर्फ खपतट, रामारोशन, बढी मालिका, शैलेश्वरी, उग्रतारा र मालिका अर्जुनलाई जोड्ने पर्यटन विकास कार्यक्रम सञ्चालन गरिने भएको छ। तर कञ्चनपुरको मझगाउँ विमानस्थल र दैजी छेला औद्योगिक क्षेत्र भने बजेटमा समावेश भएका छैनन्।
3: मेडिकल व्यवसायी दुर्गा प्रसाईले बालिन शाह नेतृत्वको सरकारले सुगमवासी बस्ती हटाउने, सड़क किनारका साना व्यवसायीलाई विस्थापित गरेको भन्दै आपत्ति जनाउनु भएको छ। भक्तपुरको आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै बालेन सरकार गरीबमुखी नभई गरीबलाई नै असर पर्ने नीति अवलम्बन गरेको भन्दै आरोप लगाउनु भएको छ। प्रसाईले सरकारले निजी अस्पताल र निजी विद्यालयमा भ्याट लगाउने व्यवस्थाले सर्वसाधारणलाई थप आर्थिक भार पर्ने पनि बताउनु भएको छ। उहाँले निजी क्षेत्रले शिक्षा, स्वास्थ्य र रोजगारीमा ठूलो योगदान दिएको भन्दै सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको सट्टा दबाव दिने नीति लिएको आरोप लगाउनु भएको छ। मुलुकभर आजदेखि निजी अस्पतालहरूमा आकस्मिक बाहेक स्वास्थ्य बीमा सम्बन्धी सबै सेवा स्थगित भएका छन्।
4: स्वास्थ्य बीमा बोर्डको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्म निजी अस्पताल र मेडिकल कलेजहरूमा बीमा मार्फत प्रदान गरिँदै आएका ओपीडी सेवा, स्वास्थ्य परीक्षण, औषधि तथा अरू नियमित उपचार सेवा बन्द हुने भएका हुन्। जेठ 11 गते बसेको बोर्डको बैठकले यो निर्णय गरेको थियो। बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई 15 अर्ब रूपियाँ भन्दा बढी भुक्तानी गर्न बाँकी रहेकाले स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परेको छ। लामो समयदेखि बक्यौता रकम नपाएको भन्दै निजी अस्पतालहरूले पनि सरकारप्रति असन्तुष्टि जनाउँदै हुँदै आएका थिए। यो निर्णयसँगै स्वास्थ्य बीमामा आबद्ध लाखौं सेवाग्राही प्रभावित हुने भएका छन्। आकस्मिक सेवा भने यथावत सञ्चालनमा रहने जनाइएको छ। यता स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचार सम्बन्धी सुविधा थैलीको नयाँ दर रेट पनि आजदेखि लागू गरेको छ। बोर्डले सबै स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ शुल्क अनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको छ।
3: मुलुकभर आज 8 राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हवस् त अहिलेसम्मका खबर यति। नमस्कार, म कृष्ण।
2: यो PFBS गोर्खा रेडियो हो।

0: गोरखा रेडियो
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो PFBS गोर्खा रेडियो हो।

परिवार को सदस्य रही सक्नु भएको छ र तपाईले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइ सक्नु भएको छ। यूके मा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाई पनि

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: सभामुख टोल प्रसाद अर्यालले सरकार गलत दिशामा गए घण्टी बजाएर सचेत गराउन आग्रह गर्नुभएको छ। आज लायन्स क्लब काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्याल,
4: मैले मेरो ठाउँबाट कानून निर्माणमा यहाँहरू यति धेरै अग्रज व्यक्तित्वहरू हुनुहुन्छ कि यो देशको कानून संविधान आइसके पछाडि यहाँहरूले महसुस गरिरहनु भएको छ। कस्तो बनाउनु पर्ने हो, के बनाउनु पर्ने हो, कहाँ संशोधन गर्नुपर्ने हो, कहाँ सुधार गर्नुपर्ने हो, यहाँहरू सबैजनालाई थाहा छ। त्यस कारणले त्यसलाई चाहिँ यहाँहरूले अब चुप लाएर बसेर कस्तो बनाउँदो रहेछ हेरौँला भनेर बस्ने होइन। आदरणीय अग्रज व्यक्तित्वहरूलाई म यहीँबाट अपिल गर्न चाहन्छु, त्यस कारणले तपाईँहरूले अब कार्यपालिकामा सम्माननीय प्रधानमन्त्रीज्यूले नेतृत्व गरेको सरकारलाई सघाउने पनि तपाईँहरूको जिम्मेवारी छ, तपाईँहरूको कर्तव्य छ। र कानुन निर्माणमा व्यवस्थापिकालाई सघाउने, सुझाउने, बुझाउने र कहाँ कस्तो कानुन यो देशलाई चाहिन्छ र कस्तो कानुन बनायो भने यो देशको जनता खुसी हुन सक्छन्, सुखी हुन सक्छन्, यो देश समृद्ध हुन सक्छ, त्यो तपाईँहरूले देखाउनु पर्ने छ त्यो बाटो।
3: उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले मासिक 50 युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर निर्णय फिर्ता लिन माग गर्नुभएको छ। सरकारले प्रस्तुत गरेको बजेटमा 50 युनिटभन्दा धेरै विद्युत खपत गर्ने उपभोक्तालाई 5% कर लगाउने उल्लेख छ। घिसिङले सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै सो निर्णय आम उपभोक्ताको हित, ऊर्जाको ऊर्जा रूपान्तरणको लक्ष्य तथा स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियान विपरीत रहेकाले फिर्ता लिन माग गर्नुभएको हो। उहाँले मासिक 50 युनिटभन्दा बढी विद्युत खपत गर्ने अधिकांश उपभोक्ता सामान्य घरायसी उपभोक्ता रहेको बताउँदै नयाँ करले लाखौं परिवारको मासिक खर्च बढाउने र भान्सा अझ महँगो बन्ने दावी गर्नुभएको छ। खाना पकाउने, पानी तताउने तथा अन्य घरेलु प्रयोजनमा विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेला यस्तो कर लगाइनु उचित नभएको उहाँको तर्क छ। धनकुटामा जेठ 10 गतेदेखि जारी 18 संस्करणको शहीद भीम नारायण गोल्ड कप विवादित बनेको छ। धनकुटाबाट गोपाल बराइलीको यो रिपोर्ट।
5: धनकुटामा लामो इतिहास बोकेको शहीद भीमनारायण गोल्ड कपको नामबाट सञ्चालन हुँदै आएकोमा यो पटक एक्सट्रिम इनर्जी ड्रिङ्कले प्रायोजन गरेसँगै नाम परिवर्तन भएको छ। धनकुटा नगरपालिकाको मुख्य सहयोग रहेको छ, तर प्रतियोगिताको मुख्य प्रायोजक एक्सट्रिम इनर्जी ड्रिङ्कलाई राखिएपछि भीमनारायण गोल्ड कपको नाम नै परिवर्तन गरिएको छ। अहिले जिल्लामा यसको व्यापक विरोध भइरहेको छ। नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास,
6: आयोजकहरूलाई प्रश्न छ, स्थानीय सहयोग लिँदा स्थानीय संचारको सम्मान र सहभागिता किन नहुने? धनकुटाको अर्थतन्त्र, सूचना प्रणाली र संचार क्षेत्रलाई सँगै बलियो बनाउने संस्कार कहिले विकास हुन्छ? स्थानीय सरकार र स्थानीय सहयोगी संघ संस्थाहरूले पनि सोच्नु होला।
5: 2055 सालमा पहिलो पटक ओडा कपबाट सुरु भएको यो खेल अहिले शहीद भीमनारायण गोल्ड कप भएको छ, तर अहिले आयोजकले संस्थापनलाई समेत व्यवस्था गर्दै आएको छ। केही वर्ष स्थगित भएपछि 2063 सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ। शहीद भीमनारायण गोल्ड कपका संस्थापक राजेश्वर बहादुर श्रेष्ठ,
7: पछिल्लो समयमा यसको खेल सञ्चालनको क्रममा चाहिँ सबैलाई समेट नसकेको हो कि भन्ने गुनासाहरू पनि सुन्नु आइरहेको छ, र आयोजकले चाहिँ विशेष गरी यो धनकुटाकै शानको रूपमा रहेको खेल प्रतियोगिता भएको कारणले जुन आयोजक समितिमा चाहिँ समेटेर लानु पायो भने यो सम्पूर्ण धनकुटावासीको अपनत्व हुने थियो।
5: प्रतियोगिता अवधिभर करिब 45 लाख रुपियाँ खर्च हुने आयोजक अनुमान छ, जसमध्ये धनकुटा नगरपालिकाले 13 लाख रुपियाँ दिएको छ। त्यसै गरी धनकुटाका अन्य स्थानीय तहले समेत बजेट दिएका छन्। तर एक्सट्रिम इनर्जी ड्रिङ्कले 6 लाख रुपियाँ दिएपछि शहीद भीमनारायण गोल्ड कपको नामै परिवर्तन गरेर शहीद भीमनारायण एक्सट्रिम इनर्जी ड्रिङ्क गोल्ड कप बनाइएको छ। शहीद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्र लाल श्रेष्ठ, प्रतियोगिताको विजेताले नगद 6 लाख रुपियाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले 3 लाख रुपियाँ सहित कप मेडल र प्रमाणपत्र हात पार्नेछ। सो प्रतियोगिता 16 गते समापन हुँदैछ।
3: नेपाली कम्युनिस्ट पार्टीका नेकपाका संयोजक प्रचण्ड निमोनियाको संक्रमण भएपछि अस्पताल भर्ना हुनुभएको छ। उहाँलाई ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको उहाँका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभएको छ। पछिल्ला केही दिनदेखि रुगाखोकी र ज्वरोको समस्या देखिएपछि स्वास्थ्य परीक्षण गर्दा हल्का निमोनिया पुष्टि भएको जनाइएको छ। चिकित्सकको निगरानीमा उपचार भइरहेको र उहाँको स्वास्थ्य अवस्था क्रमिक सुधार हुँदै गएको स्वकीय सचिव आचार्यले जानकारी दिनुभएको छ। अस्वस्थताकै कारण प्रचण्ड हिजो संघीय संसदको बैठकमा उपस्थित हुनुहुन्थेन। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
2: Connecting Gorkhas around the world.
8: Gorkha Connection. BFBS.
9: 4, 3, 2, 1.

SBS गोर्खा रेडियो चालीस वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। चालिस वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत चार दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को चार दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।

0: CFVS गोरखा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
2: BFBS गोरखा रेडियो।
3: BFBS, the forces station.
4: Backs the music.
3: The forces.

0: Belain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: नागरिकको उठिवास लगाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पनि सरकारमाथि खनिनु भएको छ। आज भक्तपुरको आफ्नै निवासमा पत्रकार सम्मेलनमा बोल्दै प्रसाई,
4: ए बाबा पहिला मेयर हुँदाखेरि फुटपाथका मान्छे जम्मै खेद्दिएर सहकारीको हालत त्यो भयो। ए बाबा मैले के भनेको थिएँ एभरेस्ट होटलमा, भने यो चुनाव भनेको बालनलाई प्रधानमन्त्री बनाउन हो। बालनलाई प्रधानमन्त्री बनाइसकेपछि सबैभन्दा पहिला खोला किनारमा बसेका सुकुम्बासी छन् नि, भूमिविहीन। सुकुम्बासी भनेर नाम दियो तर भूमिविहीन हो, जसको भूमि छैन त्यसलाई भूमिविहीन भन्ने हो। भूमिविहीनहरूलाई लात हान्छ भनेको मैले भने त 15 दिनभित्रमा भनेको थियो भाइ, 15 दिन पनि परेन। केपीओलीलाई पनि मैले भनेको थियो बालेन आएको शपथ खाएको भोलिपल्ट तपाईँलाई पक्रिन्छ भनेको थियो, भोलिपल्टै पक्रियो। अब अहिले यही सुकुम्बासीहरू हुनुहुन्छ, तपाईँहरूले इन्टरभ्यू लिनु होला, अहिले सोध्नु होला उहाँहरूको पीडा। जहीँ मात्रै भत्काएको देखिन्छ, जता पनि उत्तानो मात्रै परेको छ घरहरू नि। भनेपछि मेरो भनाइ के छ भने यहाँबाट गरिबी खेद्नु पर्ने, तर गरिब जनतालाई नै खेद्ने काम भयो।
3: आफू दुर्गा माताको दर्शन गर्न वीरगंज जाँदा पक्रेर साइबर मुद्दा लगाइएको भन्दै प्रसाईले सरकारको आलोचना गर्नुभएको छ।
4: मैले आन्दोलन गरेदेखि यता झन्नै झन्नै 14-15 पल्ट थुन्ने। यता गजबको कुरा के छ भने म गहमाई माताको दर्शन गर्न जाँदाखेरि म माताको दर्शन दुर्गा माताको दर्शन गर्न वीरगंज गएको, राति 9 बजी पक्रेर लान्छ पुलिस, लगाउँछ साइबर मुद्दा। हेर्नुहोस् है, म भगवानको दर्शन गर्न जानेलाई साइबर मुद्दा लाग्छ। अब म केही दिनमा सीता माताको दर्शन गर्न जान्छु, त्यहाँ पनि मलाई पक्रिने तयारी होला। पक्रेर तिमीहरूले केही पाउँदैनौ।
3: प्रसाईले सरकारले निजी अस्पताल र निजी विद्यालयमा भ्याट लगाउने व्यवस्थाले सर्वसाधारणलाई थप आर्थिक भार पर्ने पनि बताउनु भएको छ। उहाँले निजी क्षेत्रले शिक्षा, स्वास्थ्य र रोजगारीमा ठूलो योगदान दिएको भन्दै सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको साटो दबाब दिने नीति लिएको आरोप लगाउनु भएको छ। रोजगारीको प्रलोभनमा ठगिएका र बन्धक बनेका 453 नेपालीको उद्धार गरिएको छ। दिल्लीमा रहेको नेपाली दूतावासले नेपालीको उद्धार गरी रूपन्देही प्रहरीलाई बुझाइएको बताएको छ। रोजगारीको नाममा प्रलोभन देखाउँदै बन्धक बनाउने काम बढेकाले सचेत रहन दूतावासले आग्रह गरेको छ। बिहार लगायत भारतका अन्य शहरमा बन्धक बनाउने क्रियाकलाप बढेकाले सचेत रहन दूतावासले आग्रह गरेको हो। मध्य प्रदेश सरकारले कृषि उद्योग र पर्यटनलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम ल्याएको छ। जनकपुरबाट लक्ष्मण यादव।
5: प्रदेश प्रमुख डाक्टर सुरेन्द्र लाल कर्णले नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारको नीति तथा कार्यक्रम वाचन गर्नु भएको छ। महिलाको सिप र साहस, मधेस विकासको विश्वास नारा अन्तर्गत महिलालाई सिप विकास, प्रविधि हस्तान्तरण र सहुलियत पूर्ण वित्तीय पहुँचको नीति अवलम्बन गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
6: महिलाको सिप र साहस, मधेस विकासको विश्वास नारालाई आत्मसात गर्दै महिलाहरूलाई आत्मनिर्भर र उद्यमशील तर्फ उन्मुख गराउन सिप विकास, प्रविधि हस्तान्तरण र सहुलियत पूर्ण वित्तीय पहुँचको नीति अवलम्बन गरिनेछ।
5: नीति तथा कार्यक्रममा मेड इन मधेस, समृद्ध प्रदेश नारा अघि सारिएको छ। यस्तै उत्पादनशील मधेस, आत्मनिर्भर देश अभियानलाई केन्द्रमा राखी खाद्यान्नमा आत्मनिर्भरता बढाउन कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। यसै गरी खेलकुद रोजौ, लागू औषध त्यागौ नारा अन्तर्गत प्रदेश सरकारले युवा पुस्तालाई लागू औषध दुर्व्यसनबाट टाढा राख्न खेलकुद तथा रचनात्मक गतिविधिमा सघन रूपमा संलग्न गराउने लक्ष्य अघि सारेको छ।
6: खेलकुद रोजौ, लागू औषध त्यागौ भन्ने अभियान मार्फत युवा पुस्तालाई लागू औषध दुर्व्यसनबाट टाढा राख्न खेलकुद तथा रचनात्मक गतिविधिमा सघन रूपमा सञ्चालन गराइनेछ।
5: नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रममा केही नयाँ नरहेको प्रमुख प्रतिपक्षी दल जसपा नेपालले दावी गरेको छ। प्रदेश गौरवको आयोजनाहरूलाई प्राथमिकता नदिएर पुरानै योजनालाई वर्तमान सरकारले नयाँ रूपमा प्रस्तुत गरेको जसपा नेपालका प्रदेश सभा सदस्य समेत रहनुभएका पूर्व मुख्यमन्त्री लालबाबु राउतले तर्क गर्नुभयो।
7: तोडमोडोड गरेर त्यसै प्रस्तुत गरिएको छ। यसमा कुनै किसिमको नयाँ मैले पाइने प्रदेशले गर्व गर्न सक्ने त्यो परियोजनाको परिकल्पना गर्नुपर्ने त्यो हुन सकेको छैन।
5: मधेसवादी दलमुक्त मधेस प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा बहुउद्देश्य राम जानकी अन्तर्राष्ट्रिय रङशाला निर्माण कार्य प्राथमिकतामा परेको छैन।
3: खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताका लागि गृह कार्य गरेको छ। विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताको आन्तरिक तयारी गरिएको जनाएको हो। पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी एक जलजलेमा पहिलो चरणको ड्रिलिङ अन्वेषण लगायतका काम सकिएको जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bfbs
0: गोरखा रेडियो। गोरखा रेडियो
2: BFBS, the forces station.
3: Backs the music.
2: Your

0: मुलुकभरका निजी अस्पतालहरूमा आजदेखि आकस्मिक बाहेक स्वास्थ्य बीमा सम्बन्धी सबै सेवा स्थगित भएका छन्।
1: स्वास्थ्य बीमा बोर्डको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्म निजी अस्पताल र मेडिकल कलेजहरूमा बीमा मार्फत प्रदान गरिँदै आएका ओपिडी सेवा, स्वास्थ्य परीक्षण, औषधि तथा अरू नियमित उपचार सेवा बन्द हुने भएका हुन्। जेठ 11 गते बसेको बोर्डको बैठकले यो निर्णय गरेको थियो। बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई 15 अर्ब रूपियाँ भन्दा बढी भुक्तानी गर्न बाँकी रहेकाले स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परेको छ। लामो समयदेखि बक्यौता रकम नपाएको भन्दै निजी अस्पतालहरूले पनि सरकारप्रति असन्तुष्टि जनाउँदै आएका थिए। यो निर्णयसँगै स्वास्थ्य बीमामा आबद्ध लाखौं सेवाग्राही प्रभावित हुने भएका छन्। आकस्मिक सेवा भने यथावत सञ्चालनमा रहने जनाइएको छ। यता स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचार सम्बन्धी सुविधा थैलीको नयाँ दर रेट पनि आजदेखि लागू गरेको छ। बोर्डले सबै स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ शुल्क अनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको छ।
0: सरकारले आउँदो आर्थिक वर्ष 2083-84 बजेट मार्फत सुदूरपश्चिम प्रदेशका अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिएको छ भने केही नयाँ योजना पनि घोषणा गरेको छ।
1: बजेटमा धनगढीको फाफ्ला क्रिकेट रंगशालामा 2000 दर्शक अट्ने इन्डोर मल्टीपर्पोज स्टेडियम निर्माण, दलित बस्ती लक्षित नमूना होमस्टे सञ्चालन तथा गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस सहित चिकित्सा शिक्षाका 4 कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। सड़क पूर्वाधारतर्फ पूर्व पश्चिम राजमार्गलाई 5 वर्षभित्र 4 लेनमा स्तरोन्नति गर्ने, महाकाली करिडोरको दार्चुला तिंकर खण्डलाई प्राथमिकता दिने तथा सेती करिडोर र खुटिया दिपायल सड़क स्तरोन्नति गर्ने योजना अघि सारिएको छ। यसअघि 2082-83 बजेटमा चालू आर्थिक वर्षभित्रै स्तरोन्नतिको काम शुरू हुने बताइएको थियो। गड्डा चौकी अतरिया खण्ड स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा 21 अर्ब 19 करोड़ रूपियाँ विनियोजन गरिएको थियो। अहिलेको बजेट मार्फत अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले 1028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई 4 लेनमा स्तरोन्नति गर्ने काम 5 वर्षभित्र सम्पन्न गर्ने र यसका लागि 37 अर्ब 46 करोड़ रूपियाँ विनियोजन गरिएको घोषणा गर्नुभएको छ। ऊर्जा क्षेत्रमा वेतन कर्णाली, चैनपुर सेती र बुढी गंगा जलविद्युत आयोजनालाई अघि बढ़ाइने भएको छ। साथै महाकाली सिंचाई आयोजना विस्तार, रानी जमरा सिंचाई पूर्वाधार विकास तथा महाकाली नदी व्यवस्थापन कार्यक्रमलाई पनि बजेटमा समेटिएको छ। सूचना तथा संचारतर्फ सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोनको सेवा र नेटवर्क विस्तार गरिने बताइएको छ। कञ्चनपुरको बेलौरी र टाउनमा बजार ढल प्रशोधन केन्द्र निर्माण गरिने कुरा बजेटमा छ। पर्यटनतर्फ खपतट, रामारोशन, बढी मालिका, शैलेश्वरी, उग्रतारा र मालिका अर्जुनलाई जोड्ने पर्यटन विकास कार्यक्रम सञ्चालन गरिने भएको छ। तर कञ्चनपुरको मझगाउँ विमानस्थल र दैजी छेला औद्योगिक क्षेत्र भने बजेटमा समावेश भएका छैनन्।
0: सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 बजेटमा लुम्बिनी प्रदेशको विशेष गरी सड़क र सिंचाई क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
2: सरकारले भैरहवा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गरिने घोषणा गरेको छ। साथै दाङको टरीगाउँ विमानस्थलको स्तरोन्नति गरिने पनि उल्लेख छ। सिद्धबाबा सुरुङ मार्ग यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको छ। बुटवल पोखरा खण्डलाई द्रुत मार्गका रूपमा निर्माण शुरू गरिने, बुटवल नारायणगढ सड़क यही आर्थिक वर्षभित्र सम्पन्न गरिने, बुटवल गुरूसुङ्गे सड़क निर्माणलाई तीव्रता दिने तथा दाङको धानखोला लमही 80 किलोमिटर सड़क स्तरोन्नति गर्ने घोषणा गरिएको छ। चन्द्रौटा धानखोला सड़क स्तरोन्नतिको अध्ययन पनि गरिने जनाइएको छ। सरकारले बृहत्तर लुम्बिनी क्षेत्रको एकीकृत विकासका लागि 83 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलाई समेटेर एकीकृत विकास कार्यक्रम अघि बढाइने बजेटमा उल्लेख छ। रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र तथा मयूरधाप औद्योगिक क्षेत्रको निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरिएको छ। बर्दियामा राजापुर सिंचाई आयोजनालाई पुनस्थापना गरिने, सिक्टा सिंचाई आयोजना अन्तर्गत बाँकेको पूर्व र पश्चिम क्षेत्रमा थप 5,000 हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्यसहित 2 अर्ब 55 करोड़ बजेट विनियोजन गरिएको छ। बृहत दाङ उपत्यका सिंचाई आयोजना र प्रगन्ना बड़का पथ सिंचाई आयोजना मार्फत थप 2,380 हेक्टर जमिनमा सिंचाई सुविधा विस्तार गर्न 1 अर्ब 21 करोड़ बजेट विनियोजन गरिएको छ। कपिलवस्तुको बाणगंगा सिंचाई आयोजनाको पुनस्थापना तथा मरमत कार्य पनि गरिने भएको छ। स्वर्गद्वारी र रूरू क्षेत्रलाई थप पर्यटकीय क्षेत्रका रूपमा विस्तार गरिने, स्वर्गद्वारी मुक्तिनाथ जोड्ने उच्च पर्यटकीय मार्ग विकास गरिने पनि सरकारले घोषणा गरेको छ। सरकारले खेलकुद क्षेत्र अन्तर्गत विभिन्न फुटबल रंगशालालाई फ्लड लाइट सहित स्तरोन्नति गर्ने घोषणा गरेको छ। सो सूचीमा बुटवल पनि परेको छ। बुटवल रंगशाला स्तरोन्नति गरिने घोषणा गरिएको छ। यस्तै न्यू बुटवल प्रशान्त लाइन निर्माण कामलाई तीव्रता दिने र अन्तर्देशीय बुटवल गोरखपुर प्रसारणलाई निर्माणलाई समेत गति दिने बजेट उल्लेख छ।

0: नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेमीले काङ्ग्रेसले आफ्नो मौलिक राजनीतिक पहिचान र विचारधाराको बाटो बिर्सिएको स्वीकार्नु भएको छ। नेपाल थारू संघको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अब पार्टीलाई आफ्नै मार्गमा फर्काउने अभियान शुरू भएको बताउनुभयो।
1: सत्ता प्राप्ति गर्नका निम्ति शुरू गरिएको यात्राले कहिले एमालेको चालमा ढल्किन पुग्यो, कहिले माओवादीको चालमा हामीहरू मिसिन पुग्यौँ। यी दुइटैको चालमा मिसिँदाखेरि हामीले हाम्रो चाल बिर्स्यौँ भनेर मैले अघि भने। नेपाली कङ्ग्रेसको चाल भनेको यही हो, बहुजाति भाषा धर्म संस्कृतिको हिमाल पहाड तराई मधेसभित्रको संवेदनाको यी सम्पूर्ण संवेदनाहरूको एकीकृत भावना हो नेपाली कङ्ग्रेस भनेको। नेपाली कङ्ग्रेस हिजो खल्तीको जस्तो भयो यो मैले भन्नुपर्छ, तर आज खल्तीबाट बाहिर निस्किएर हेर्दाखेरि सुन्दर संसार छ। यो संसार नेपाली कङ्ग्रेसको भूमि हो, यसभित्रबाट हामीले हाम्रो पहिचानको खोजी गर्नुपर्छ। पहिचान हराएको छैन, खोज्ने सोचहरू हराएको, खोज्ने हातहरू हराएको। आज त्यो हात र सोच हामीहरूले पाएका छौँ, उमेरको हिसाबले पाएका छौँ। उमेर छ अनि डर पनि छ, जिम्मेवारी पनि छ, यी सबैलाई राखेर जाने नेतृत्वसँग हामीहरू छौँ।
0: काङ्ग्रेस पार्टी र संसदीय दल एउटै सोच र ट्र्याकमा अघि बढिरहेको उहाँको जिकिर छ।
1: म के कुरामा मात्रै सन्तुष्ट छु अलिअलि भन्दाखेरि, कम्तीमा संसद र पार्टीलाई पृथक ढङ्गबाट हेर्ने सोचबाट निकालेर पार्टी र संसद एउटै ट्र्याकमा हिँड्नुपर्छ, एउटै सोचबाट हिँड्नुपर्छ भन्ने मान्यतालाई स्थापित गरिरहेका छौँ हामीहरू। नेपाली कङ्ग्रेसले सदैव बिर्सन खोजेको या झन्नै बिर्सनापट्टि लैजाने कोसिस गरिएको एउटा त्यो पाटो थियो, संसद र पार्टीलाई छुट्टै बनाएर पार्टीलाई बुमर्याङमा बनाउने या संसद एकादेशको कथा जस्तो पार्टी अर्कै कथा जस्तो बनाउने जुन खालका सोच र प्रवृत्तिहरू हावी हुने कोसिस गरिरहेको थियो। यी सम्पूर्ण प्रवृत्तिहरूलाई सोचहरूलाई निस्तेज गराएर संसद र पार्टी एउटै ट्र्याकबाट हिँडेर जानुपर्छ र एउटै पाठ हो भन्ने किसिमले जोड्ने कम्तीमा त्यति कुरामा हामी सफल भएका छौँ।
0: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको बजेटमध्ये सबैभन्दा बढी बजेट पूर्वाधार विकास मन्त्रालयका लागि छुट्याइएको छ।
2: पूर्वाधार विकास मन्त्रालयका लागि 3.2 अर्ब विनियोजन गरिएको छ। यसै गरी शिक्षा तथा खेलकुद मन्त्रालयका लागि 2.18 अर्ब विनियोजन हुँदा महिला बालबालिका मन्त्रालयका लागि 1.22 अर्ब विनियोजन गरिएको छ। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका लागि 1.14 अर्ब, गृह मन्त्रालयका लागि 1.08 अर्ब रुपियाँ छुटाइएको छ। यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 96.43 अर्ब रुपियाँ पाउँदा अर्थ मन्त्रालयका लागि 84.73 अर्ब विनियोजन गरिएको छ। कृषि वन तथा वातावरण मन्त्रालयका लागि 83.12 अर्ब र रक्षा मन्त्रालयका लागि 64.96 अर्ब विनियोजन गरिएको छ। यसैबीच अर्थ मन्त्रालयले आफ्नो नियमित बजेट बाहेक खर्च नखुल्ने विविध शीर्षकमा थप 90.42 अर्ब बजेट राखेको छ। अर्थ मन्त्रालयले भएपरि आउने प्राकृतिक विपत्ति तथा आकस्मिक परिबन्धहरू सुल्झाउन यो बजेट आवश्यक पर्ने दावी गर्दै बजेट छुट्याएको बताएको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई 14.94 अर्ब बजेट छुट्याइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई 10.53 अर्ब, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा 9.34 अर्ब, परराष्ट्र मन्त्रालयमा 8.83 अर्ब, सूचना तथा संचार मन्त्रालयमा 5.93 अर्ब, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा 4 अर्ब, युवा श्रम तथा रोजगार मन्त्रालयमा 3.62 अर्ब र कानून न्याय तथा संसदीय मामला मन्त्रालयमा 58 करोड रुपियाँ बजेट विनियोजन गरिएको छ।
0: इजरायली सेनाले दक्षिणी लेबनानमा आक्रमण तीव्र बनाउँदै जाँदा आपतकालीन उद्धार तथा राहत सामग्री वितरणमा गम्भीर अवरोध सिर्जना भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघ मानवीय सहायता समन्वय कार्यालयका अनुसार बिहिबार दक्षिणी लेबनानको नाभाटीय क्षेत्रमा भएको आक्रमणले मार्जायोन जिल्लाको एउटा प्रमुख सड़कमा क्षति पुगेको छ। यो सड़क घाइतेहरूको उद्धार, राहत कर्मीको आवत जावत र सर्वसाधारणलाई अत्यावश्यक वस्तु र सेवामा पहुँच पुर्याउन महत्वपूर्ण मानिन्छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार बिहिबार दक्षिणी क्षेत्रको माराकामा भएका छुट्टा छुट्टै हवाई आक्रमणमा कम्तीमा 8 जनाको ज्यान गएको छ। साथै अल्बस पालेस्टिनी शरणार्थी शिविरमा 3 जनाको ज्यान गएको र करिब 37 जना घाइते भएका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक प्रचण्ड निमोनियाको संक्रमणपछि अस्पताल भर्ना हुनुभएको छ। उहाँलाई ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको उहाँका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभएको छ। अहिलेसम्म खबर यति नै, नमस्कार।
3: BFBS गोरखा रेडियो हो।

0: नेपाली काँग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा 100 स्थानीय तहका प्रमुखमा महिलालाई उम्मेद्वार बनाउने भएको छ। सानेपामा आयोजित नेपाल थारू संघको अधिवेशनमा बोल्दै काँग्रेस सभापति गगन थापाले पार्टीले महिलाको राजनैतिक प्रतिनिधित्व बढाउने तयारी थालेको बताउनु भयो। उम्मेद्वार छनौट र तयारीलाई व्यवस्थित पार्न पार्टीले निर्वाचन ब्यूरो गठन गरेको थापाको भनाइ छ। साथै नेतृत्व विकासका लागि लिडरसिप एकाडेमी नामको छुट्टै संरचना स्थापना गरिएको र यसका लागि छिट्टै खुला आह्वान गरिने उहाँले बताउनु भयो। नेपाल भूतपूर्व सैनिक तथा प्रहरी महासंघले भारतीय सेनामा बन्द रहेको गोर्खा भर्ती खुलाउन माग गरेको छ। महासंघले रासोपाका सभापति रवि लामिछानेलाई ज्ञापन पत्र बुझाउँदै बन्द भएको भर्ती खुलाउन माग गरेको हो। गोर्खा भर्ती बन्द हुँदा वार्षिक 4,500 युवाले अवसर गुमाउँदै गएको महासंघको दावी छ। बोटौलबाट छवि पाण्डे।
1: भारतले सन् 2022 अग्निवीर योजना लागू गरेपछि नेपालले भारतमा हुने गोर्खा भर्ती बन्द गरेको हो। अग्निवीर योजना अनुसार भारतीय सेनामा भर्ती भएका युवाहरूले सुरुमा 4 वर्ष मात्रै अग्निवीरका रूपमा सेवा गर्छन्। 4 वर्षपछि 25% मात्रै थायी रूपमा भारतीय सैनिक सेवामा समावेश गरिन्छ भने बाँकी 75% सेवा समाप्त हुन्छ। नेपाल सरकारले यसैमा असहमति जनाएको छ। तर नेपाल भूतपूर्व सैनिक तथा प्रहरी महासंघका केन्द्रीय सदस्य हरिप्रसाद घिमिरेले अग्निवीर योजना नेपालको हितमा रहेको दावी गर्नुहुन्छ। भर्ती भएका 25% थायी हुने र थायी नभएकाहरूले भारतकै अन्य अर्ध सरकारी सेवामा अवसर पाउने यसले नेपालका हजारौं युवालाई रोजगारमा जोडेको उहाँको भनाइ छ।
2: सरकारले सुनेन के यो नेपालले चाहिँ बुझेन कि कुरै नबुझेर बिगारिदियो। अब त्यही रवि लामिछानेको मार्फत पठाएको के गर्छन् खै त्यही भर्ती खुल्नु पर्छ भनेर गोर्खा भर्ती हुन्छ। भारतले नेपालको कोटा त अझै पनि छुट्याएरै राखेको छ बिचरा। उसलाई उसको गल्ती थिएन, नेपालले स्वीकृति नदिनाले बिग्रियो। धेरै पहिलेबाट भएको कसैले सुनेन।
1: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ज्ञापन पत्र बुझाएपछि नेपाल भूतपूर्व सैनिक तथा प्रहरी महासंघका महासचिव कुलबहादुर केसीले रवि लामिछानेबाट सकारात्मक जवाब पाएको बताउनुभयो। रवि लामिछानेले गोर्खा भर्ती खोल्न सरकारसँग पहल गर्ने आश्वासन दिएको केसीले बताउनुभयो। स्वदेशमा रोजगारीको भरपर्दो विकल्प नभएको र वर्षेनी अर्बौं रुपियाँ रेमिटन्स मार्फत नेपाल भित्रिने अवस्थामा गोर्खा भर्ती बन्द गर्न नहुने ज्ञापन पत्रमा उल्लेख छ। महासचिव केसीले गोर्खा भर्ती नखुल्दा 4 वर्षको बीचमा करिब 14,000 बढी युवाले भारतमा सैन्य क्षेत्रमा रोजगारी गुमाएको बताउनुभयो।
3: कुरा राखेको के अरे गर्नु नगर त सरकारको कुरा भयो। एकदम सकारात्मक इम्पोर्टेन्ट सब्जेक्ट रहेछ, म एकदम मनन गर्छु, प्रधानमन्त्रीजीलाई सम्झाउँछु भन्नुभएको थियो। हेरौँ कानुनी रूपमा 2022 भर्ती भएको 4-4.5 वर्ष भयो। अहिलेसम्म 14,500 भन्दा बढी युवाहरू बेरोजगार भयो। 1 वर्षमा 4,500 समथिङले रोजगार पाउँछ।
1: भारतीय सेनामा ऐतिहासिक गोर्खा भर्ती रोकिँदा भविष्यमा भारतीय सेनामा नेपाली गोर्खा रेजिमेन्टको उपस्थिति नै नरहने हो कि भन्ने चिन्ता उत्पन्न भएको पूर्व गोर्खाहरूको गुनासो छ।
0: सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 बजेटमा गण्डकी प्रदेशका महत्वपूर्ण योजना परेका छन्।
4: नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गरिने 1,200 मेगावटको बूढी गण्डकी जलाशयुक्त जलविद्युत आयोजनालाई अधिकार सम्पन्न प्राधिकरण ढाँचामा निर्माण गरिने महत्वपूर्ण कुरा बजेटमा उठाएका छन्। बागलुङ ढोरपाटनको उत्तरगंगा जलाशयुक्त जलविद्युत आयोजना वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया शुरू गरिने, म्याग्दीको 40 मेगावट राहुघाट जलविद्युत आयोजना यही आर्थिक वर्षभित्र सम्पन्न गरिने र निर्माणाधीन तनहुँ जलाशयुक्त जलविद्युत आयोजनाको कामलाई तीव्रता दिने अर्थमन्त्री सोनी मुआगले घोषणा गर्नुभएको छ। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन दमौली पोखरा खण्ड छिट्टै सम्पन्न गरिने, सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रिय स्तरमा रूपान्तरण शुरू गरी काली गण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ उद्यम व्यवसाय केन्द्रित गण्डकी चतुर्भुज बनाइने बजेटमा उल्लेख छ। त्रिवेणी धाम देवघाट रुरु क्षेत्र कागबेनी मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गरिने, लुम्बिनी मुक्तिनाथ धार्मिक सांस्कृतिक मार्गमा आधारित निर्माण पथ प्रवर्धन गर्दै ध्यान साधना योग बौद्ध वैदिक दर्शन तथा मुस्ताङ मनाङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गरिने भएको छ। पोखरा उपत्यकामा सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई मोबिलिटी सेवा छिटै शुरू गरिने, सिद्धार्थ राजमार्गको बुटोल पोखरा खण्डलाई द्रुत मार्गका रूपमा निर्माण शुरू गरिने, तनहुँको आबुखरिनीदेखि पोखरासम्मको 4 लेन सड़क चाँडै सम्पन्न गरिने पनि बजेटमा उल्लेख छ। खप्तर रामारोशन बढी मालिका बुढी नन्दा स्वर्गद्वारी हुँदै मुक्तिनाथ जोड्ने गरी डाफी रूटको विकास गरिने भएको छ। अपि हिमाल दोर्दी हिमाल सिकलेस कोहुपुचे मनाङ जोड्ने पदमार्ग विकास गरिने भएको छ। साइकल ट्रेलका लागि कास्कीको लिपेनी थुम्सीकोट भाचोक लम्तरी प्रिन्स चार्ल्स रूट हुँदै कारापुसम्म र ब्यास छाप्दी बाराही बन्दीपुर छिम्केश्वरी लाब्दी देवघाट रूट निर्माण गरिने बजेटमा उल्लेख छ।
5: SBS गोरखा रेडियो हो। मूवी एंड

बीएफबीएस गोर्खा रेडियोको हाम्रो कार्यक्रम मुभी एन्ड मोर आज फेरि पनि आइसकेको छ र मेरो साथमा मैले आजको लागि केही विशेष यस्तो जानकारीहरू लिएर आएको छु जुन तपाईँहरूसँग सेयर गर्नुको लागि म एकदमै हतारिएको छु। कार्यक्रममा हरेक पल्ट हरेक हप्ता भनेको जस्तै मैले यो कार्यक्रममा नेपाली सिनेमाहरूको बारेमा अलिकति बढी जानकारीहरू लिएर आउने गर्दछु भने केही इन्टरनेसनल सिनेमासँग जोडिएका कुराहरू पनि। र आज पनि तपाईँहरूलाई स्वागत गर्दै म सङ्गीता श्रेष्ठ कार्यक्रमको सुरुवात हामीले गरिसकेका छौँ। म तपाईँहरूलाई जानकारी गराउनेछु आजको मेरो कलेक्सनको बारेमा, तर त्यो जानकारीतर्फ लाग्नुभन्दा पहिले हामी कार्यक्रममा कुरा गरौँ आजको गीतको बारेमा।

आजको कार्यक्रमको सुरुवातमा मैले भने कि मलाई केही यस्ता न्युजहरू तपाईँहरूसँग सेयर गर्नलाई हतार भएको छ, जुन न्युजले साँच्चै पनि हामी नेपाली फिल्म मेकर्सलाई र नेपाली फिल्मलाई माया गर्ने दर्शकहरूको लागि एउटा प्राउड मोमेन्ट हो भन्दा फरक पर्दैन। कुरा गरौँ विश्वकै प्रतिष्ठित मानिने क्यान्स फिल्म फेस्टिभलको बारेमा, जुन फेस्टिभलमा यस वर्ष नेपाली सिनेमाले इतिहास रचेको छ। बोल्दै गर्दा पनि भन्दै गर्दा पनि यो कुराहरू सेयर गर्दै गर्दा पनि जुन प्राउडनेस मैले आफूले फिल गरिरहेको छु, जुन एकदमै मोमेन्ट, एउटा प्राउड मोमेन्ट मैले फिल गरिरहेको छु, तपाईँहरू आफैले पनि फिल गर्न सक्नुहुन्छ या गरिरहनु भएको हुनुपर्छ कि विश्वमै सिनेमाहरूको लागि एउटा यस्तो अवसर, एउटा यस्तो समय, एउटा यस्तो मोमेन्ट भनेर चिनिन्छ जहाँ संसारभरिको सिनेमाहरू प्रदर्शन गरिन्छ, जहाँ संसारभरिको सिनेमा मेकर्सहरू आर्टिस्ट त्यो फेस्टिभलमा भाग लिन चाहन्छन्, पुग्न चाहन्छन्, जसको चर्चा संसारभरि नै एकपल्ट हुने गरेको छ। यस्तो किसिमको विश्व प्रतिष्ठित क्यान्स फिल्म फेस्टिभलमा नेपाली सिनेमाले एउटा रेकर्ड राख्नु त्यो आफैमा एउटा इतिहास पनि हो। म कुरा गर्दैछु नेपाली फिल्म एलिफेन्ट इन द फगको बारेमा, जसको बारेमा चर्चा यति बेला चारैतिर चुलिएको छ। नेपालमा त झन् चर्चा नहुने कुरै भएन, होइन? नेपालमा यसरी इतिहास रचिने सिनेमाको रूपमा जसरी यो सिनेमा चिनियो, एलिफेन्ट इन द फग, जसलाई निर्देशन गरेका थिए अविनाश विक्रम शाहले र निर्माता अनुप पौडेल र सिनेमाको अभिनेत्री पुष्पा थिङ लामा। एउटा कुरा के भने, यो सिनेमा नेपालको एउटा कोर विषयलाई लिएर बनाइएको थियो, होइन? नेपालमा नेपालीहरूले गर्नु परेको स्ट्रगलको बारेमा बनाइएको थियो, होइन? यो सिनेमालाई जुन किसिमको रिकग्नेसन यो फेस्टिभलमा पायो त्यसको चर्चा यति बेला संसारभरि भइरहेको छ। पछिल्लो हप्ता मात्रै आयोजना भएको यो क्यान्स वर्ल्ड प्रिमियरमा चाहिँ हाम्रो नेपाली यो सिनेमा एलिफेन्ट इन द फग चाहिँ अनसर्टेन रिगार्ड विदातर्फको एउटा एकदमै महत्त्वपूर्ण मानिने पुरस्कार जुन छ एउटा, जसलाई चाहिँ जुरी प्राइज भनेर पनि नाम दिएको छ, होइन? हो, त्यही जुरी प्राइज चाहिँ यो सिनेमाले जित्न सफल भएको। फ्रान्समा आयोजना भएको यो फेस्टिभलको चर्चा परिचर्चा यो फेस्टिभल सुरु हुनुभन्दा अगाडिदेखि नै हुन थाल्छ र फेस्टिभल सकिएको धेरै समयसम्म पनि यसको चर्चा हुने गरेको हुन्छ कि कसले पार्टिसिपेसन जनायो, को को पुग्यो, कस कसले कस्तो ड्रेस लगाएको थियो, कसरी प्रेजेन्ट भयो, होइन? त्यो सबै कुरा त हुन्छ नि, त्यो बाहेक पनि सिनेमाको कुरा त नहुने कुरै भएन। त्यसमाथि पनि नेपाली सिनेमाले जुरी प्राइज जितेको छ भनेपछि हाम्रो लागि त डबल सेलिब्रेसन भयो। सो यो एउटा खुसी तपाईँहरूसँग आजको कार्यक्रमको सुरुवातमै मलाई एकदमै गर्न मन लाग्यो, होइन? जुन खुसी यति बेला सबैले अनुभव गरि पनि रहनु भएको छ। अनि यो सिनेमाले जुन जुरी अवार्ड पाइसकेपछि यतिमा मात्रै सीमित भएन कि, संसारभरिबाट क्यान्स फिल्म फेस्टिभलमा पार्टिसिपेट जनाउन आएका विश्वका चर्चित फिल्म मेकर्सहरूले पनि यो सिनेमाको खुलेर तारिफ गरे। बलिउड निर्देशक अनुराग कश्यपको कुरा गर्ने हो भने उनले त आफ्नो प्लेटफर्म मार्फत नै यो सिनेमाको बारेमा के भनेका छन् भने, अब नेपाली सिनेमाले वर्ल्डमै नै एउटा ठुलो फड्को मारेको छ भन्नेसम्म पनि आफ्नो प्लेटफर्ममा तारिफ गर्दै लेखेका छन्। र साथमा उनले के पनि जोडेका छन् भने, जति पनि सिनेमा उनले हेरे क्यान्स फिल्म फेस्टिभलमा यसपल्ट, तीमध्येको सबैभन्दा उनलाई आफूलाई उत्कृष्ट लागेको सिनेमा नै एलिफेन्ट इन द फग हो भनेर भनेका छन्। र यो सिनेमाको कथा मैले भनिहालेँ, नेपालमा विभिन्न किसिमको स्ट्रगलहरू छ जुन नेपालीहरूले गर्नुपर्ने हुन्छ, है? त्योमध्ये चाहिँ हामीलाई थाहा नै छ, जङ्गल चाहिँ जनावरहरूको लागि बासस्थान भनेर भन्छौँ हामी, तर त्यही जङ्गलमा भएको जङ्गली हात्तीको जुन आतंक झेल्दै बसोबास गर्नु परेको छ, जङ्गली हात्तीहरूबाट जुन त्रास, कुनै पनि बेला आफ्नो ज्यान जान सक्छ भन्ने अवस्थाहरू हेर्दै बाँच्दै गर्नु परेको वरिपरिको बस्तीको मानिसहरू जुन छन् उनीहरूलाई लिएर उनीहरूको समुदायको कथा चाहिँ भनिएको सिनेमा हो यो एलिफेन्ट्स इन द फग, है? यति बेला विशेष चर्चाको विषय बनेको छ। सो म के भन्न चाहन्छु भने, अविनाश विक्रम शाह जसले निर्देशन गर्नुभयो सिनेमा, उहाँ लगायत उहाँको होल टिमलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। र यो अवार्ड लिइसकेर जब यो टिम नेपाल फर्किए, एयरपोर्टमा पुगेर उनीहरूलाई स्वागत गर्न, उनीहरूलाई बधाई दिनको लागि संचार तथा सूचना प्रविधि मन्त्री, पर्यटन नागरिक मन्त्री, त्यस्तै गरिकन चर्चित विकास बोर्डका अध्यक्ष सबैजना पुगेका थिए। सो यो एउटा ह्युज सेलिब्रेसन गर्ने समय हो हामी सबैको लागि। यो कुराको जानकारी आजको मुभी एन्ड मोरको सुरुवातमै मैले राखेँ भने, मसँग अन्य कलेक्सनहरू पनि छ तपाईँहरूसँग सेयर गर्नुको लागि। फेरि कुरा गर्नेछौँ अहिलेलाई गीत।

आउँस कार्यक्रममा हामी फेरि पनि एकछिन कुरा गरौँ हालै मात्र फ्रान्समा आयोजना भएको विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको बारेमा। यो फेस्टिभल यस वर्षको लागि नेपालीसँग यदि जोड्ने हो, नेपाली सिनेमासँग जोड्ने हो भने हाम्रो लागि एउटा इतिहास रचेको वर्ष बन्यो। एलिफेन्ट इन द फक फिल्मले जुरी अवार्ड पाएसँगै, तर यो बाहेक पनि मलाई कुरा गर्न मन लाग्यो अरू विषयमा पनि। अलिकति मैले अघि पनि सुरुवातमा भने कि यो फेस्टिभलमा पार्टिसिपेसन जनाउनु नै पनि आफैमा एकदमै ठुलो कुरा मानिन्छ। कलाकारहरू बलिउड हलिउड सबै ठाउँमा चाहिँ यो वर्षको क्यान्स फिल्म फेस्टिभलमा को को गए त, कस कसले कस्तो किसिमको ड्रेसअप गरेका थिए, कस कसले आफ्नो आफ्नो सहभागिता जनाए त भन्ने किसिमको कुराहरू निकै हुने गर्छ र वर्षौँदेखि हुने गरेको एउटा प्र्याक्टिस पनि हो। नेपाली सिनेमाको लागि चाहिँ एकदमै नयाँ प्लेटफर्म हो यो, नयाँ ठाउँ हो, एकदमै नयाँ इन्भाइरोमेन्ट हो होइन, जसमा चाहिँ आई थिङ्क अब यो जुन अवार्ड यो सिनेमाले लिइसकेपछि आउने दिनको वर्षहरू चाहिँ नेपाली फिल्म मेकर्सहरूको लागि पनि एउटा अवसर हुनेछ यहाँ पुग्ने, यहाँ गएर चाहिँ आफ्नो प्रेजेन्स चाहिँ फिल गराउने होइन। यो वर्षको कुरा गर्ने हो, 2026 कुरा गर्ने हो भने 2026 यसपल्ट क्यान्स फिल्म फेस्टिभलमा नेपालबाट आफ्नो प्रेजेन्टेसन दिने केही कलाकारहरू, केही होइन नाम चलेका व्यक्तित्वहरू, सेलिब्रिटिजहरूको कुरा गर्ने हो भने मलाई सेयर गर्नु मन लाग्यो कि यस वर्ष नेपालबाट फिल्म इन्डस्ट्रीबाट स्पेसली अभिनेता प्रदीप खड्का, त्यस्तै गरी निर्देशक प्रचण्ड बाणश्रेष्ठ, फिल्मका निर्देशक प्रदीप शाही, त्यस्तै गरिकन निर्माता अनुप पौडेल लगायतकाहरूले चाहिँ यो पल्ट क्यान्स फिल्म फेस्टिभलमा चाहिँ आफ्नो प्रेजेन्स जनाए। त्यसबाहेक यसपल्ट काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोल पनि यो क्यान्स फिल्म फेस्टिभलमा आफ्नो उपस्थिति जनाउँदै त्यहाँ प्रस्तुत भए। र यो वर्षदेखि एउटा अर्को नयाँ सुरुवात के भयो भने चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्ड दुवैको सहकार्यमा चाहिँ नेपाली फिल्मको प्रवर्धन गर्ने एउटा उद्देश्य राखेर चाहिँ स्टल पनि राख्न सुरु गरियो। हुन त स्टललाई लिएर अलिकति विवाद भएको कुरा मैले योभन्दा अगाडिको एपिसोडमा पनि तपाईँलाई बताइसकेको थिएँ कि कसरी स्टलमा जुन सिनेमाहरूको एक्चुअली पोस्टर्स हुनुपर्ने त्यो बाहेक अन्य सिनेमाहरूको केही इन्टेन्सनले चाहिँ पोस्टरहरू राखियो जुन त्यति धेरै रिलेटेड थिएन, त्यो पनि मैले तपाईँसँग सेयर गरेँ। तर एनिवेज सुरुवात चाहिँ एउटा स्टल राख्ने कुराबाट पनि सुरुवात भयो। त्यो बाहेक अर्को एउटा कुरा के भने यो पल्टको क्यान्स फिल्म फेस्टिभलमा नेपालबाट चाहिँ नेपाली एक्ट्रेसको रूपमा चाहिँ अदिति बुढाथोकीले पनि सहभागिता जनाइन्। अदिति बुढाथोकी जसको त्यस्तो धेरै चिनिएको सिनेमाहरू केही पनि छैन, साँच्चै कुरा गर्नुपर्दाखेरि त्यस्तो धेरै सिनेमाको लागि, उनको प्रस्तुतिको लागि, उनको अभिनयको लागि त्यस्तो धेरै कुनै पनि उनको कुरा गर्नुपर्ने कुराहरू छैन। उनलाई हामीले मोडलको रूपमा चिन्यौँ होइन, तर 2074 कुरा गर्ने हो भने क्री नाम गरेको सिनेमाबाट उनले सिनेमामा डेब्यू गरिन्, नेपाली सिनेमामा डेब्यू गरिन्। उनलाई हामीले कतिपय भारतीय म्युजिक भिडियोमा पनि देख्यौँ, विज्ञापनमा पनि देख्यौँ, तर नेपाली सिनेमामा चाहिँ त्यस्तो धेरै उनले छाप छोडेकी छैन। पछिल्लो उनको सिनेमा बाबरीको कुरा गर्ने हो भने बाबरीले पनि त्यस्तो सोचेको जस्तो कुनै पनि चमत्कार देखाउन सकेन, त्यस्तो सक्सेस पाउन सकेन। तर पनि उनको अनुभव यसो हेर्ने हो भने क्यान्स फिल्म फेस्टिभलमा उनको अनुभव चाहिँ गजब थियो। र उनले आफैले पनि के लेखेकी थिइन् भने पहिलोपल्ट क्यान्सको रेड कार्पेटमा हिँड्नु मेरो लागि साँच्चै नै अविश्वसनीय अनुभूति रह्यो, एउटा अनबिलिभेबल मोमेन्ट उनको लाइफको भनेर पनि राखिन्। सो यसो हेर्दाखेरि सायद अबको वर्षदेखि झन् क्यान्स फिल्म फेस्टिभलमा नेपाली टिम, नेपाली फिल्म होइन चाहिँ त्यहाँ पुग्ने, त्यो मोमेन्टलाई बाँच्ने, त्यो मोमेन्टलाई अनुभव गर्ने क्रम चाहिँ अझै सुरु होला कि जस्तो चाहिँ देखिएको छ। एनिवेज यो नयाँ सुरुवात जुन भयो नेपाली सिनेमालाई लिएर मैले तपाईँहरूसँग सेयर गरेँ हाम्रो मुभी एन्ड मोरमा।

0: ಎಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS Gorkha Radio. Movie and more.
4: आउनुहोस् आजको कार्यक्रममा. सिनेमाको कुरा गर्ने क्रममा अब मलाई एकैछिन चाहिँ काजीको कुरा गर्न मन लाग्यो. काजी सिनेमाको बारेमा धेरै थोरै इन्फर्मेसन मैले तपाईँलाई योभन्दा अगाडि पनि दिइसकेको थिएँ, होइन? काजीको बारेमा कुरा गर्नुपर्दा, पछिल्लो हप्ता रिलिज भयो यो सिनेमा. एउटा लभ स्टोरी हस्बेन्ड वाइफ बिचको एकअर्कालाई माया प्रेमलाई लिएर बनाइएको सिनेमा काजी, जुन प्रदर्शनमा आयो, होइन? एक्लै प्रदर्शनमा आउन त पाएन यो सिनेमाले, तर पनि जे होस् प्रदर्शनमा आइसकेपछि भने दर्शकहरूको साथ चाहिँ राम्रै भएको जस्तो देखिन्छ. अहिले नै यति भयो यस्तो भयो भनेर भनिहाले अवस्था त होइन, तर पनि दर्शकहरूको यो सिनेमाप्रतिको रुचि, विशेष गरी विपिन कार्की अनि त्यसमाथि के अधिकारीको जोडी, सिनेमाको ट्रेलर बाहिर आयो मन परायो, सिनेमाको केही भिडियोहरू बाहिर आयो मन परायो, र सिनेमा नै बाहिर आइसकेपछि पनि दर्शकहरूले एक किसिमले सिनेमालाई चाहिँ मन छुने कथा भनेर चाहिँ डिस्क्राइब गरेको पनि देखियो, उत्कृष्ट लभ स्टोरी भनिएको पनि सुन्यो, होइन? सो हेर्दाखेरि एकदमै हामीले कथा नै पढिरहेका छौँ, होइन? आफ्नो मनमा बसेर किताब पढिरहेको छ, एउटा नलेज दिइरहेको छौँ, नलेज ग्यादरिङ गरिरहेको छौँ भन्ने जस्तो कुराहरू पनि दर्शकहरूबाट आयो भने, कतिले चाहिँ यो सिनेमाको कथालाई चाहिँ एकदमै ओरिजिनल स्टोरी, एकदमै अर्ग्यानिक कथा, नेपालको एउटा यस्तो अर्ग्यानिक लभ स्टोरी जसलाई चाहिँ हामीले योभन्दा अगाडि यस्तो वेमा चाहिँ देखेका थिएनौँ भनेर पनि यो सिनेमालाई चाहिँ लिएको देखियो, त्यसरी पनि यो सिनेमाको बारेमा कुरा गरेको देखियो. सो लक्ष्मण रिजालको निर्देशनमा बनेको सिनेमा हो यो काजी. विपिन कार्की र केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहाडी, होइन, अनुराग कुवर जस्ता कलाकारहरू रहेको छ यो सिनेमामा. प्योर लभ स्टोरी फिल्म हो यो. नर्मली विवाह अगाडि एकअर्काप्रतिको जुन माया प्रेम स्नेह हुन्छ त्यो विवाहपछि चाहिँ हराएर जान्छ भनेर पनि भनिन्छ, होइन? तर यो सिनेमा हेर्दाखेरि सबै दर्शकहरूको अनुभवमा चाहिँ यो एउटा म्यारिड कपलको, एउटा दम्पतिको चाहिँ एउटा आदर्श प्रेम कथा हो भनेर पनि उनीहरूले लिएका छन्, सबै दर्शकले लिएका छन् भनौँ. सो त्यो हिसाबले हामीले के भन्न सक्छौँ भने, विपिन कार्कीले योभन्दा अगाडि दिएको उनको स्वेटर, जसमा चाहिँ एउटा लभ स्टोरी फिल्म नै थियो, त्यो आफ्नै किसिमको कथा थियो, आफ्नै किसिमको मायाप्रेम थियो भने, यो एउटा म्यारिड कपलको बिचमा रहेको मायाप्रेमलाई दर्शाउने फिल्म जसलाई असाध्यै मन पराइएको छ यति बेला, र हामी पनि धेरै धेरै बधाई दिन चाहन्छौँ लक्ष्मण रिजाल र उनको टिमलाई.

आउँछ एकैछिन हामी कुरा गरौँ कलाकार निर्माता निर्देशकको रूपमा जसलाई हामी चिन्दछौँ र नेपाली सिनेमा इन्डस्ट्रीको लागि एउटा पिल्लरको रूपमा पनि जसलाई हामी चिन्दछौँ, अग्रज कलाकारको रूपमा चिन्दछौँ, एउटा गार्जियनको रूपमा चिन्दछौँ, होइन, यति धेरै परिचय बोक्नुभएका निर शाहको बारेमा एकैछिन कुरा गरौँ। निर शाह जसलाई हामीले कलाकारको रूपमा कुनै बेला देख्यौँ, चिन्यौँ, त्यसपछि निर्देशकको रूपमा, निर्माताको रूपमा पनि चिन्यौँ, होइन, उहाँले आफैले अभिनय गर्नुभएको सिनेमाको सङ्ख्या त निकै लामो छ। निर्देशकको रूपमा कुरा गर्ने हो भने उहाँले आफूले निर्देशन गरेर बनाउनु भएको सिनेमाहरू पनि एक सय एक छ। हामी वासुदेवको कुरा गर्छौँ, 25 वसन्तको कुरा गर्छौँ, या हामी राजमतीको कुरा गर्छौँ, या बसन्ती सिनेमाको कुरा गर्छौँ, या मसानको सिनेमाको कुरा गर्छौँ भने पनि यी सबै सिनेमाहरू प्राय जसो चाहिँ कुनै उपन्यासमा आधारित थियो, नेपालको इतिहास बोकेको बारेमा थियो, होइन, यी सिनेमाहरू र एक सहायक सिनेमाहरू नै बने जसले चाहिँ नेपाली सिनेमालाई आजको दिनमा फर्केर हेर्दा यस्तो यस्तो सिनेमा पनि बनेको थियो है भनेर जुन एउटा हामी लिस्ट तयार गर्छौँ, त्यो लिस्टमा पढ्ने सिनेमाहरू नै उहाँले निर्देशन गर्नुभएको थियो। र पछिल्लो समय हेर्ने हो भने परान सिनेमा जसलाई चाहिँ एउटा रेकर्ड होल्डर सिनेमा भन्दा पनि फरक पर्दैन, र विशेष गरी यो सिनेमामा निर शाहज्यूले जुन एउटा बुवाको क्यारेक्टर निभाउनु भएको थियो, जसले धेरैको मन छोएको थियो, होइन, त्यो सिनेमापछि चाहिँ उहाँको अझ धेरै चर्चा चुलिएको छ यति बेला। र कुरा गर्नु मन लाग्यो यति बेला उहाँको कलाकारिता भन्दा पनि निर्देशनको बारेमा, जुन निर्देशनमा एउटा अर्को नयाँ सिनेमा

जसमध्ये चाहिँ निशाज्यूले पनि एउटा कथा रोज्नुभयो जुन कथाले चाहिँ चाइल्ड साइकोलोजीको बारेमा केही कुराहरू गर्छ। साउनको 22 गते यो सिनेमा प्रदर्शनमा आउने तयारीमा छ। सायद त्यसैले यसको टिजर, यसको पब्लिसिटी टुल्सहरू बिस्तारै बिस्तारै बाहिर आउने तयारीमा छ। यति बेला बाहिर आउन थालेको छ। र विशेष गरी विजय मल्ल स्मृति प्रतिष्ठानका लागि चाहिँ उमा मल्लज्यूले निर्माण गर्नुभएको सिनेमा हो यो, जसलाई निरशाहले निर्देशन गर्नुभएको छ। यो सिनेमाको मुख्य भूमिकामा को को छन् भनेर हेर्ने हो भने रमेश पुडाथोकी, वासना तिमल सिन्हा, शिवम सराफ, छेत्री, अरब दाहाल, भावना मगर होइन, यस्ता कलाकारहरूले भरिएको छ यो सिनेमा। र मैले भनिहालेँ चाइल्ड साइकोलोजीमा कमै मात्र बन्ने सिनेमाहरूमध्येको एउटा सिनेमा यो पनि बनेको छ भने जब यो सिनेमा श्रावणको 22 गते रिलिज भएर आउँछ तब हामीले थाहा पाउनेछौँ कि कलाकारितामा अनुभव राम्रो बटुलिसक्नुभएका होइन निर्माता निर्देशक निर शाहले बनाउनुभयो यो एउटा अर्को नयाँ सिनेमाको छाप तपाईँहरूमा आज कस्तो रह्यो अनि त्योबारेमा हामी कुराकानी गर्नेछौँ आगामी।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

अनुस्कुरा गरौँ यति बेला हामीले असाध्यै माया गर्ने, हामीले असाध्यै सम्मान गर्ने होइन कलाकार अभिनेता जी भनौँ हरिवंश आचार्यजीको बारेमा। अभिनेता हरिवंश आचार्यले युधिष्ठिरको भूमिकामा अभिनय गरेको एउटा सिनेमा हो, त्यो सिनेमाको नाम पाँच पाण्डव। पाँच पाण्डवको सुटिङ सुरु हुँदैछ है भनेर मैले तपाईँलाई इन्फर्म पनि गरेकी थिएँ, त्यो बारेमा हामीले कुरा पनि गरेकी थिएँ। यति बेला तपाईँलाई म जानकारी दिन चाहन्छु कि हरिवंश आचार्यले युधिष्ठिरको भूमिका निभाउनु भएको यो सिनेमा पाँच पाण्डवको सुटिङ सकिएको छ। लास्ट टाइम हेऱ्यौँ भने चैतको 2 गतेबाट सुरु भएको थियो यो सिनेमाको सुटिङ, करिब 66 दिन लाग्यो सुटिङ पुऱ्याउनको लागि। र काठमाडौँमा नै यो सिनेमाको क्लाइमेक्स सुट गरिसकेपछि, एउटा अन्तिम दृश्य सुट गरिसकेपछि सिनेमाको ब्याकअप भएको छ सुटिङको, होइन? विशेष गरी योभन्दा अगाडि चाहिँ सिनेमाको सुटिङ चाहिँ पूर्वमा झापामा चाहिँ खिचिएको थियो। सिनेमामा 101 कलाकारहरू देखेको छ, केही सिनेमाको सुटिङ स्पटबाट आएको फोटोहरू देखेर पनि धेरै दर्शकहरू एक्साइटेड भएका छन् कि सिनेमा रिलिज कहिले हुन्छ, कहिले हामीले हेर्न पाउँछौँ भनेर। किनभने यस सिनेमामा हरिवंश आचार्य मात्र होइन, हरिवंश आचार्यको साथमा जितु नेपाल अनि तपाईँले एकदमै माया गर्नुभएको कलाकार एक्टर आर्यन सिग्देल, त्यस्तै गरिकन महेश त्रिपाठी भयो, सुशील सिटौला भयो, दिपाश्री निरौला भयो, सरिता गिरी भयो, होइन, रमा थपलिया भयो, विनोद नेपाने भयो, प्रशान्त अमकार भयो र इभा गिरी पनि, र यति धेरै आफ्नो आफ्नै किसिमको एउटा परिचय बोकेका राम्रा राम्रा कलाकारहरू होइन इन्फ्लुएन्सर्सहरूको कुरा गर्ने हो भने सबैलाई लिएर समेटिएर बनाइएको एउटा कथा सिनेमा हो पाँच पाण्डव। लास्ट शरणम सिनेमा तपाईँले सम्झिनु भएको छ भने यही सिनेमाको निर्माता नवीन श्रेष्ठले चाहिँ यो अहिलेको सिनेमा पाँच पाण्डव चाहिँ निर्माण गरेका हुन्। तर एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के भने, सिनेमाको नाम पाँच पाण्डव, मैले भनिहालेँ युधिष्ठिरको भूमिका हरिवंश आचार्यले निभाएका छन्, तर त्यो हुँदाहुँदै पनि यो सिनेमालाई चाहिँ फिल्मको टिमले के भनेको छ भने यो सिनेमा कुनै पनि धार्मिक या कुनै पनि पौराणिक कथामा आधारित चाहिँ होइन, एकदमै क्लियर। यो आफ्नै किसिमको हाम्रो आफ्नो समाजको कथा हो, जुन समाजको कथामा चाहिँ आधारित भएको सिनेमा हो यो, यसलाई चाहिँ धार्मिक या पौराणिक सिनेमा हो भनेर कम्पेयर चाहिँ नगरिदिनुहोस् भनेर पनि भनेका छन्। हुन त यो सिनेमामा मैले अघि युधिष्ठिरको भूमिका हरिवंश आचार्य भनेको जस्तै अरू क्यारेक्टरहरू पनि, जस्तो युधिष्ठिर क्यारेक्टर भयो भीमको, अर्जुनको, नकुलको र सहदेवको, त्यो क्यारेक्टरहरू जुन महाभारतमा हामीले पढ्छौँ होइन, हाम्रो धर्म धार्मिक या हाम्रो पौराणिक कथासँग रिलेटेड छ, त्यो क्यारेक्टर्सहरू जुन छ त्यो क्यारेक्टरबाट इन्फ्लुएन्स चाहिँ भएर जुन अहिलेको समाजको कथालाई उठाएका छन् त्यसमा केही न केही इन्फ्लुएन्स भएको छ, तर यो कुनै पनि किसिमले धार्मिक या पौराणिक कथा चाहिँ होइन भनेर फिल्मले बताएका छन्, फिल्मको टिमले बताएका छन् भनौँ। सो फिल्म आइसकेपछि हामीले धेरै कुराहरू क्लियर हुन्छौँ, धेरै कुराहरू बुझ्छौँ कि कस्तो आधारमा बनाएको सिनेमा हो यो भनेर। अहिलेलाई भने मैले तपाईँलाई यति इन्फर्म गरेँ कि तपाईँहरूले एकदमै प्रतीक्षा गर्नुभयो, यो सिनेमाको सुट सकेको छ, अब यो सिनेमा पोस्ट प्रोडक्सनमा गएको छ भने चाँडीभन्दा चाँडी यो सिनेमा तपाईँहरूमा आज अब आउनेछ, प्रतीक्षा चाहिँ गर्नुपर्नेछ।

मुभी एन्ड मोर तपाईँहरूको साथमा छु, म सङ्गीता श्रेष्ठ। आजको कार्यक्रममा केही विशेष जानकारीहरू, होइन, नेसनल इन्टरनेसनल केही जानकारीहरू मैले तपाईँहरूसँग सेयर गरेँ र ती सेयर गरिएको कुराहरूसँगै आजको लागि मैले कार्यक्रमबाट विदा माग्नुपर्ने समय भइसकेको छ। नेक्स्ट विक आउँदा म तपाईँहरूको लागि अन्य कलेक्सनहरू लिएर आउने प्रमिस गर्दै आजको लागि तपाईँहरूसँग विदा माग्न चाहन्छु। तपाईँहरूको समय शुभ रहोस्। नमस्ते।

0: प्रधानमन्त्री बालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तिकरणलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको बताउनुभयो। बाल विवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलक लगायत कुप्रथा तथा लैङ्गिक, घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानूनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ। नागरिकको उठीवास लगाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पनि सरकारमाथि खनिनु भएको छ। आज भक्तपुरको आफ्नै निवासमा पत्रकार सम्मेलनमा बोल्दै प्रसाई,
1: पहिला मेयर हुँदाखेरि फुटपाथका मान्छे जम्मै खेदिएर सहकारीको हालत त्यो भयो। ए बाबा, मैले के भनेको थिएँ एभरेस्ट होटलमा, भने यो चुनाव भनेको बालनलाई प्रधानमन्त्री बनाउन हो। बालनलाई प्रधानमन्त्री बनाइसकेपछि सबैभन्दा पहिला खोला किनारमा बसेका सुकुम्बासी छन् नि, भूमिविहीन। सुकुम्बासी भनेर नाम दियो तर भूमिविहीन हो, जसको भूमि छैन त्यसलाई भूमिविहीन भन्ने हो। भूमिविहीनहरूलाई लात हान्छ भनेको मैले भने त 15 दिनभित्रमा भनेको थियो भाइ, 15 दिन पनि परेन। केपीओलीलाई पनि मैले भनेको थियो, बालेन आएको शपथ खाएको भोलिपल्ट तपाईँलाई पक्रिन्छ भनेको थियो, भोलिपल्टै पक्रियो। अब अहिले यहीँ सुकुम्बासीहरू हुनुहुन्छ, तपाईँहरूले इन्टरभ्यू लिनु होला, अहिले सोध्नु होला उहाँहरूको पीडा। जहीँ मात्रै भत्काएको देखिन्छ, जता पनि उत्तानो मात्रै परेको छ घरहरू नि। भनेपछि मेरो भनाइ के छ भने यहाँबाट गरिबी खेद्नु पर्ने, तर गरिब जनतालाई नै खेद्ने काम भयो।
0: आफू दुर्गा माताको दर्शन गर्न वीरगंज जाँदा पक्रेर साइबर मुद्दा लगाइएको भन्दै प्रसाईले सरकारको आलोचना गर्नुभएको छ। उहाँले सरकारले निजी अस्पताल र निजी विद्यालयमा भ्याट लगाउने व्यवस्थाले सर्वसाधारणलाई थप आर्थिक भार पर्ने पनि बताउनु भएको छ। यसैबीच नेकपा एमाले सरकारले ल्याएको बजेट अपरिपक्व रहेको निष्कर्ष निकालेको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले बजेट निमुखा वर्गको हितमा नरहेको निष्कर्ष निकालेको प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभएको छ। दुई तिहाई बहुमतको सरकारबाट रूपान्तरणकारी बजेट आउन नसकेको एमालेको ठहर छ। एमाले संसदीय दलले मानवाधिकार आयोगले भदौ 23 र 24 घटनामा सार्वजनिक गरेको प्रतिवेदनका विषयमा पनि समीक्षा गरेको छ। नेपाली काँग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा 100 स्थानीय तहका प्रमुखमा महिलालाई उम्मेद्वार बनाउने भएको छ। सानेपामा आयोजित नेपाल थारू संघको अधिवेशनमा बोल्दै काँग्रेस सभापति गगन थापाले पार्टीले महिलाको राजनैतिक प्रतिनिधित्व बढाउने तयारी थालेको बताउनुभयो। उम्मेद्वार छनौट र तयारीलाई व्यवस्थित बनाउन पार्टीले निर्वाचन ब्यूरो गठन गरेको थापाको भनाइ छ। नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेमीले काँग्रेसले बिर्सिएको मार्गमा अब फर्काउने अभियान शुरू भएको बताउनु भएको छ। नेपाल थारू संघको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै आङदेम्बे,
2: सत्ता प्राप्ति गर्नका निम्ति शुरू गरिएको यात्राले कहिले एमालेको चालमा ढल्किन पुग्यो, कहिले माओवादीको चालमा हामीहरू मिसिन पुग्यौँ। यी दुइटैको चालमा मिसिँदाखेरि हामीले हाम्रो चाल बिर्स्यौँ भनेर मैले अघि भने। नेपाली कङ्ग्रेसको चाल भनेको यही हो, बहुजाति, भाषा, धर्म, संस्कृतिको, हिमाल, पहाड, तराई, मधेसभित्रको संवेदनाको, यी सम्पूर्ण संवेदनाहरूको एकीकृत भावना हो नेपाली कङ्ग्रेस भनेको। नेपाली कङ्ग्रेस हिजो खल्तीको जस्तो भयो, यो मैले भन्नुपर्छ, तर आज खल्तीबाट बाहिर निस्किएर हेर्दाखेरि सुन्दर संसार छ। यो संसार नेपाली कङ्ग्रेसको भूमि हो, यसभित्रबाट हामीले हाम्रो पहिचानको खोजी गर्नुपर्छ। पहिचान हराएको छैन, खोज्ने सोचहरू हराएको हो, खोज्ने हातहरू हराएको हो। आज त्यो हात र सोच हामीहरूले पाएका छौँ।
0: काङ्ग्रेस पार्टी र संसदीय दल एउटै सोच र ट्र्याकमा अघि बढिरहेको उहाँको जिकिर छ। सरकारले अहिलेसम्मकै ठूलो आकारको बजेट ल्याएको छ। राष्ट्रिय योजना आयोगले तोकेको सीमा नाघेर आएको सरकारको बजेटका लागि रकम जुटाउन भने चुनौती देखिने विज्ञहरू बताउँछन्। हामीले यसै विषयमा त्रिवी राजर्षि जनक विश्वविद्यालय जनकपुरधामका निर्देशक विश्लेषक डाक्टर प्राध्यापक डाक्टर आरके शाहसँग कुरा गरेका छौँ।
3: सबभन्दा पहिला त लक्ष्य अनुसारको बजेट जुटाउन यही सरकारले 69 अर्ब रुपियाँ ऋण लिएछ र त्यो ऋणलाई समावेश गरेर यो बजेटलाई बनाएको छ। अब यसलाई सफल पार्नको लागि सबले त्यही भन्छन्, यसको कार्यान्वयन कसरी होला, होइन? योजना आयोगले विकास बजेट र मिनिस्ट्री अफ फाइनान्सले चाहिँ तपाईँको रेगुलर बजेट बनाएर यसलाई लक्ष्य अनुसार गयो भने त धेरै राम्रो छ। तर यो बजेटको एउटा छोटो हेडलाइन के हो भने कर्मचारीहरूलाई 21% तलबमा वृद्धि, तर कर्मचारी नभएकोलाई के सुविधा त, वाट क्वेश्चन लाग्यो। यसले यसको लक्ष्य प्राप्त गर्न गाह्रै गाह्रै छ। किनभने यो असारसम्म यो ग्रे लिस्टको नाममा चाहिँ हाम्रो नेपालको 69% हाम्रो जिडिपीको आकार हो र असारसम्म ग्रे इकोनोमिक्समा छ। यदि असारसम्म ग्रेलाई ठिक पारेन भने दशैँसम्म हाम्रो इकोनोमी ब्ल्याक लिस्टमा जान्छ वर्ल्ड ब्याङ्कको अगाडि आइएमएफको अगाडि। यसले यो बजेटलाई कार्यान्वयन गर्न गाह्रो छ।
4: सरकारले थुप्रै क्षेत्रमा कर खारेज गर्ने चाहिँ भनेको छ, तर फेरि बिजुली लगायतमा चाहिँ कर लगाउने जस्ता कुराहरू पनि छन्। कतै यो सरकारले नागरिकको आँखामा छारो हालेको त होइन भन्ने कुरा पनि प्रश्न पनि छ नि।
3: नागरिकको आँखामा छारो त जुन पनि सरकारले हाल्ने कोसिस गर्छ, किनभने अब यसले अहिलेको सरकारले जुन एक्साइज छन् अन्तर्शुल्क धेरै छुट गर्छ आफ्नो देशको प्रोडक्सनमा र भ्याट पनि धेरै छुट गर्ने हो। तर छ के भने जुन एउटा स्लोगन दिएको छ नि हरेक चिजमा चाहिँ ट्याक्स लगाइदिने, त्यो ट्याक्स चाहिँ अलिकति अप्ठ्यारो भयो होइन। अब विदेशबाट ल्याउनेमा त धेरै ट्याक्स छुट गरिदियो, तर कर चाहिँ ठ्याक्कै 15% रह्यो। करको दायरा एउटा व्यक्तिलाई 10,00,000 र उसको फ्यामिली सहित छ भने 12,00,000 छुट दियो। त्यो कर्मचारीको हक हितको लागि राम्रो हो। महँगाई भत्ता 5,000 दियो, 10% तलब बढायो, 10% प्रोत्साहन भत्ता दियो। तर एउटा चिज जुन 5,000 जुन बुढाबुढीको पेन्सन भने थियो त्यसमा अब उसको वार्डले वा गाउँपालिकाले छुट्याउँछ कि यसको खाने हुने जति सम्पत्ति छ भने त्यो छोडिदेऊ 5,000 सरकारलाई फाइदा गरौँ र जो गरिब गुरुवा छन् त्यसलाई चाहिँ 5,000 दिँदै गरौँ भनेर कुरा छ। र यसमा अलिकता निजामती कर्मचारीलाई जुन 58 वर्ष थियो त्यसलाई घटाएर 55 वर्ष र 55 वर्षको उमेर र 30 वर्षको जागिर दुइटै मध्ये जे भयो भने त्यसलाई चाहिँ अवकाश दिने पेन्सन सहित अवकाश। यो कुरा अलिकता राम्रो भयो कि नयाँ जुन जेनेरेसन छन् त्यो जेनेरेसनले धेरै ठाउँ पाउँछ।
4: सरकारले तोके अनुसारको बजेट चाहिँ जुन किसिमले ल्याएको छ त्यो कार्यान्वयन भयो भने चाहिँ मुलुकको अबको पिक्चर चाहिँ कस्तो बन्ला?
3: हजुरको दुई थरीको उठ्यो, एउटा 48 सालको संविधानबाट बनेका सरकारहरू 61-62 सम्मको त्यो एक थरी थियो। 62-63 जुन एउटा 75 सम्मको संविधानले त्यो बनायो, 75 पछिको संविधानले जुन चाहिँ बजेट बनाएको छ त्यो भन्दा यसमा अलिकता जरुर राम्रो कुरा राम्रो पक्षहरू पनि छन्। के छ भने यसले कृषिलाई पनि समात्या छ, मल खादलाई पनि समात्या छ र जुन 10 फ्याक्ट्रीहरू छन् त्यसलाई पुनः सञ्चालन गर्नु पनि खोज्या छन् र विदेशमा गएका कामदारहरू श्रमिकहरूलाई यही चाहिँ धेरै काम दिने त्यो पनि भनिया छ। तर यसको चाहिँ ऋण हजुरको करिब करिब एउटा डेट ट्र्याप हुन्छ, ऋणको जालो त्यसको नजिक पुग्न थालेछ। किनभने यो के फर्मुला छ भने नेपालको जिडिपी 69 अर्ब र त्यसको 60% पुग्यो भने अर्थात् पुरानो ऋण र ब्याजको भुक्तानी गर्नको लागि नयाँ ऋणले गर्छ भने त्यो अवस्थालाई चाहिँ डेट ट्र्याप हुन्छ, ऋणको जालो भन्छ। त्यो नेपाल ऋणको जालोमा फेसिसकेका छ, त्यस कारण ग्रे इकोनोमिक्स हो। अब यदि गर्न सकेन भने र दशैँसम्म ब्ल्याक इकोनोमीमा घोषित हुन्छ, त्यसमा कुनै कुरा हुन्छ।
0: अब खबर फटाफट।
4: गर्मी बढेसँगै चितवनका बजारमा मोहीको माग बढ्दै जिल्लामा दैनिक 2,000 लिटर मोही बिक्री हुने गरेको जिल्ला दुग्ध उत्पादक सहकारी संघको भनाई। हाल जिल्लाभर सहकारी र निजी क्षेत्र गरी 14 उत्पादकले मोही उत्पादन गरेर बिक्री गर्दै। म्याग्दीको धौलागिरी गाउँपालिका एक ऊर्जाका रेशम छन्त्याल भेडा पालन छाडेर व्यावसायिक मौरी पालनमा रमाउँदै हाल 80 घार मौरी पालेका छन्त्यालले प्रति लिटर 2,000 का दरले वार्षिक 300 लिटर मह उत्पादन गरेर घरबाटै बिक्री गर्दै। नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा 121 समूहले कबुलियती वन मार्फत अम्रिसो खेती गर्दै किसानले यो याममा 301 मेट्रिक टन अम्रिसो उत्पादन गरेर 1,65,72,000 आमदानी गरे।
0: इरानसँगको सम्झौताबारे अन्तिम धारणा बनाउने भनिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बैठक निष्कर्षविहीन भएको छ। ट्रम्पले इरानसँग युद्धविराम लम्ब्याउने ढाँचालाई लिएर अन्तिम धारणा बनाउन आफ्ना मुख्य सहयोगीहरूसँग बैठक गरे पनि निष्कर्षविनै बैठक सकिएको बीबीसीले जनाएको छ। व्हाइट हाउसको सिचुएसन रूममा बैठक बसेको थियो। यसैबीच रक्षा मन्त्री पीट हेक्सेथले ट्रम्पले उत्तम परिणामका लागि मात्रै सम्झौता गर्ने बताउनु भएको छ।
5: He's only going to get a great deal, and I know we'll get a great deal. That's not any deal, that's a great deal. And he's resolute in that, which I think is what the world would want the President of the United States to be.
0: Namaskar.
6: BFBS, Gorkha Radio.

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारी आइपुगेको छ, आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ भनौँ, तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा। र सदा चाहिँ आज पनि एकजना विशेष नारी, एकजना विशेष पाहुनालाई लिएर आएको छ आजको नारी। र कार्यक्रमको थालनीमा एउटा मिठो गीत हामीले सुनिहाल्यौँ श्रोताहरू। आजको नारीमा हामी सधैँ विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूसँग कुराकानी गर्ने गर्छौँ र साथसाथै गीत सङ्गीत पनि सुन्ने गर्छौँ कार्यक्रममा। र आजको नारीमा आज हामीसँग एकजना गेस्ट स्टुडियोमा आइपुग्नु भएको छ र उहाँ हुनुहुन्छ कल्पना महर्जन। उहाँ माउन्टेनियर हुनुहुन्छ र समाजसेवी हुनुहुन्छ। उहाँ ह्युमन ट्राफिकिङमा उहाँ काम गर्दै हुनुहुन्छ भनौँ, रेस्क्यु टिममा उहाँ एसोसिएट भएर काम गर्दै हुनुहुन्छ र उहाँ एगेन्स्ट चाइल्ड म्यारेजमा पनि काम गर्दै हुनुहुन्छ र उहाँले धेरै चोटि हिमाल पनि चढिसक्नु भएको छ, माउन्ट एभरेस्ट। र आज हामीसँग उहाँ कल्पना महर्जन हुनुहुन्छ श्रोताहरू। आजको नारीमा आउनुहोस् अब हामी अवेर नगरौँ, आजको नारीमा हाम्रो पर्वतारोही हाम्रो कल्पना महर्जनलाई स्वागत गरौँ। नमस्ते कल्पनाजी।
1: नमस्ते दी।
0: सन्चै हुनुहुन्छ?
1: एकदमै सन्चै। हजुरलाई कस्तो छ?
0: मलाई पनि ठिकठाकै छ है, सन्चै छु भनौँ। अनि आज भोलि केमा व्यस्त हुनुहुन्छ? म त तपाईँ त हिमालतिरै हुनुहुन्छ होला सोचेको थिएँ।
1: हजुर, अहिले चाहिँ म विशेष गरी चाहिँ हाम्रो नेपालमा भइरहेको बाल विवाह रोकथाम र एन्टी ह्युमन ट्राफिकिङ मानव बेचबिखन विरुद्धको अभियान र रेस्क्युसँग सम्बन्धित रहेर कामहरू गरिरहेको छु। यो ह्युमन ट्राफिकिङको लागि चाहिँ म आजको दिनमा किन इन्डिया, जो दिल्लीमा रहेको अर्गनाइजेसन छ, यो अर्गनाइजेसनको एज अ ग्लोबल एम्बेसडरको रूपमा मैले चाहिँ एउटा अवेरनेसको काम गरिरहेछु। उहाँसँग मिलेर रेस्क्युहरूमा पनि इन्भल्भ भएर काम गरिरहेछु। अगेन्स्ट चाइल्ड म्यारेजको प्रोग्रामलाई पनि स्कुल मार्फत यो कामहरू चाहिँ गरिरहेछु।
0: हजुर, कुन चाहिँ संस्था भन्नुभयो?
1: केआइएन, किन इन्डिया दिल्ली भनेर चाहिँ हाम्रो यो चाहिँ दिल्लीमा रहेको छ, यो विशेष गरी नेपालीहरूले खोलेको एउटा अर्गनाइजेसन हो। विगत धेरै लामो समयदेखि नेपाली महिला बालबालिका दाजुभाइहरू जो इन्डियामा अलपत्र परेर बस्नुभएको छ, बेचबिखनमा पर्नुभएको छ, उहाँहरूलाई चाहिँ उद्धार गर्ने कार्य चाहिँ किन इन्डियाले गरिरहेको छ।
0: हजुर, भनेपछि यो संस्था चाहिँ दिल्लीमा बेस भएर,
1: हजुर, दिल्लीमा बेस हुनुहुन्छ
0: होइन? अस्ति भर्खर आउनु भएको थियो उहाँ,
1: हजुर, भर्खरै एउटा हजुरहरू सबैजनाले न्युजमा पनि थाहा पाउनु भयो होला, संसदमा पनि कुरा उठेको थियो, ज्ञानु पौडेल म्यामले कुरा उठाउनु भएको थियो कि दुईजना ब्रसलबाट 16 वर्ष र 17 वर्षको नानीहरूलाई चाहिँ रेस्क्यु गरेर नेपाल ल्याइएको थियो र ह्यान्ड ओभर पनि भयो। त्यसको लगत्तै हिजो अस्ति भर्खरै 2 दिन अगाडि मात्र पनि 6 जना नानीहरूलाई चाहिँ रेस्क्यु गरेको छ बिहारबाट। सो यस्तै कामहरूमा,
0: भनेपछि धेरै धेरै राम्रो राम्रो कामहरूमा व्यस्त हुनुहुँदो रहेछ होइन? अब राम्रै राम्रो काम सगरमाथाको चुच्चोमा होइन पुग्ने काम धेरै धेरै धेरै राम्रो, त्यति उच्चमा पुगेर आउनुहुन्छ, त्यो पनि एउटा मिसनको साथमै जानुहुन्छ, त्यसमा पनि एउटा थिम हुन्छ होइन? के गर्दै हुनुहुन्छ, त्यो उचाइमा गएर चाहिँ के सङ्कल्प गर्नु भएको छ, के कामहरू गर्दै हुनुहुन्छ?
1: विशेष गरी मैले अब सानैदेखि सङ्घर्ष गरेको नै एउटा महिला, एउटा छोरी मान्छे भएर छोरीले गर्न सक्छ भन्ने एउटा त्यो थिम नै हो, किनभने आजको नारी कार्यक्रममा हामी छौँ। एउटा महिलाले चाह्यो भने जे पनि गर्न सम्भव छ भन्ने आफूले प्रमाणित गर्नको लागि नै सानैदेखि लागि परे र सगरमाथाको यात्रा पनि एउटा छोरी मान्छेले चाह्यो भने जे पनि गर्न सक्छ भन्ने एउटा प्रमाणित गर्ने अन्तिम गन्तव्य नै सगरमाथाको शिखर पुग्यो, जसमा मैले कल्पना ब्याक टु एभरेस्ट अ क्याम्पेन अगेन्स्ट चाइल्ड म्यारेज थ्रु एजुकेसन भनेर लिएको थिएँ। त्यसको साथसाथै किन इन्डियासँग मिलेर चाहिँ यो एन्टी ह्युमन ट्राफिकिङमा काम गर्छु भन्ने सङ्कल्प भन्दा पनि सगरमाथाको चाहिँ आशीर्वाद लिएर आएँ भनेर भनौँ। र अहिलेको थिम भनेको चाहिँ क्लाइम्बिङ फर ह्युम्यानिटिज भनेर चाहिँ गरेको छु, जसमा चाहिँ हामीले दोलखा जिल्लाको यालुङरी जो मेलबर्न जोनको नाममा चाहिँ आरोहण गरेको थियो, यसमा पनि मैले यही क्लाइम्बिङ फर ह्युम्यानिटिज भनेर नै गरेको छु। र ह्युम्यानिटिजमा हामीले अब सगरमाथा हिमाल भनेको चाहिँ इन्टरनेसनली मान्छेहरूको चाहिँ एउटा नजर पर्ने भनौँ, सबैको इन्ट्रेस्ट भएको जो एडभेन्चर लभर्सहरू हुनुहुन्छ उहाँहरूको माझमा पनि हाम्रो सोसियल इस्युलाई चाहिँ हामी उजागर गर्न सकिन्छ भनेर चाहिँ यसरी मैले चाहिँ सोसियल कजलाई चाहिँ हाई अल्टिट्युडबाट चाहिँ अनाउन्स गर्ने र हिमालको आशीर्वाद लिएर काम गर्ने गरिरहेछु।
0: हजुर हजुर, अब हाई अल्टिट्युडमा गएर भनौँ, सगरमाथाको चुचुरोमा गएर, अन्य अग्ला अग्ला हिमालहरूको चुचुरोमा गएर तपाईँ एउटा सङ्कल्प गर्नुहुन्छ, त्यहाँको आशीर्वाद लिएर आउनुहुन्छ, काम गर्नुहुन्छ, होइन? तर हल्लाखल्ला थोरै जस्तो लाग्दैन तपाईँलाई? यस्तो ठुलो काम त सबैले थाहा पाउनु, बच्चा बच्चाले थाहा पाउनुपर्छ नि।
1: यस्तो हुँदो रहेछ, यो इन्ट्रेस्टमा पनि भर पर्छ, होइन? कसलाई इन्ट्रेस्ट हुन्छ त्यो मान्छेले चाहिँ खोजी खोजी परिन्छ, जसलाई इन्ट्रेस्ट हुँदैन त्यो हुँदैन। अनि मिडिया कभरेजको कुरा गर्दाखेरि पनि हजुरको कसलाई केमा इन्ट्रेस्ट छ त्यसमा चाहिँ डिपेन्ड हुन्छ, तर मिडिया साथीहरूले मजाले सहयोग गरिरहनु भएको छ, कभरेज पनि मजाले नै भइरहेको छ। इच एन्ड एभ्री रेस्क्युको चाहिँ मजाले कभरेजहरू भइरहेको छ, इच एन्ड एभ्री एक्टिभिटिजलाई चाहिँ मिडियाको साथीहरूले साथ दिइरहनु भएको छ।
0: धेरै राम्रो, होइन? अघि तपाईँले भन्नुभयो नि एउटा छोरी मान्छेले पनि हिमाल चढ्नु सक्छ, एउटा छोरी मान्छे पनि यति स्ट्रङ चाहिँ हुन सक्छ है भन्ने हिसाबले चाहिँ खासमा मेरो सुरुवात भयो भने जस्तो कुरा गर्नुभयो अघि, होइन? के को रिस थियो त्यति साह्रो?
1: रिस त समाजप्रतिको रिस हुन्छ नि, एउटा जसलाई पनि खालि छोरा चाहिएको छ कि
0: त्यो उकालोमा भनौँ न है, चढ्दाखेरि दात किटिटिटिटिटिटि परेर है,
1: भने रिस समाजप्रति र समाजको धारणाप्रति र समाजले गरिने व्यवहारप्रतिको रिस भनौँ। आजको दिनमा अहिले 2026 छौँ, आजको दिनमा चाहिँ सायद केही हदसम्म हाम्रो सोचाइ, हाम्रो भोगाइ, हाम्रो व्यवहारहरू परिवर्तन पक्कै भएको छ। तर हामीले म 13 वर्षको उमेरको सम्झिँदाखेरि त जतिखेर पनि जसलाई पनि छोरा चाहिएको छ हौ, खालि छोरा, जसलाई पनि छोरा चाहिएको छ। मेरो मामुको म पछि अर्को एकजना छोरी भएको थियो, जो सुटकेरी बस्न जाँदाखेरि बित्नु भयो, त्यसपछि फेरि अर्को छोरी नै भयो, त्यसपछि मामु प्रेग्नेन्ट छ भन्ने कुरा मैले छिमेकीको कुरा गराइले थाहा पाएँ पछि, होइन? 13 वर्षको उमेरमा त्यो ल है इन्द्र, मेरो मामुको नाम चाहिँ इन्द्र कमल हो, ल है इन्द्र अब चाहिँ तिम्रो छोरा चाहिन्छ हौ भन्न थाल्यो कि सबले। अनि के साह्रो हो, सबलाई छोरै चाहिएको, छोरी मान्छेले पनि त परिवार हेर्न सकिहाल्छ, छोरीले पनि समाजको लागि गर्न सकिहाल्छ, छोरीले पनि देशको लागि गर्न सकिहाल्छ, के साह्रो खालि छोरा छोरा भन्ने गरेको भन्ने रिस चाहिँ त्यतिखेर थियो कि, होइन? त्यसलाई नै अब बिस्तारै अब आफू पनि अब अगाडि बढ्दै गयो, उमेर पनि हुँदै गयो, तर पनि यो 13 वर्षको उमेरमा एउटा दिमागमा बलेको सानो आगोको जुन छिल्को, छोरी मान्छे भएर मैले गर्न सक्छु, म प्रमाणित गर्छु भन्ने जुन त्यो त्यो हुटुटी चाहिँ मर्दैन
0: क्या।
1: अब हेर्नु न, सुरुमा मैले छोरीले सक्छ भन्ने भयो, होइन? अब बि भयो, होइन है? अब बिहे भइसकेपछि छोरीले मात्र होइन, बुहारीले पनि गर्न सक्छ। हामी अब काठमाडौँ उपत्यकाको एउटा नेवार कम्युनिटीको बुहारी, होइन? अब जेठी बुहारी, त्यसमा पनि कल्चर, होइन?
0: तपाईँ त छोरा भइसके पश्चात पहिलोचोटि पढ्नुभयो?
1: हजुर हजुर, मेरो चाहिँ छोरा जन्मेपछि यस्तै, अब छोरीले सक्छ, अब बुहारीले सक्छ, अनि बुहारी भएको, बिहा भएको 3 वर्षपछि छोरा जन्मियो, अब बच्चाको आमाले सक्छ भन्ने भयो के, होइन? त्यसरी चाहिँ हुँदाखेरि बाबु जन्मेको 2.5 महिनापछि इन्टरमिडिया रक क्लाइम्बिङ कम्पिटिसन, वाल क्लाइम्बिङ कम्पिटिसन भएको, त्यसमा मैले भाग लिएँ। त्यसपछि बल्ल एउटा अब नेवार कम्युनिटीको मान्छेले पनि अपर्च्युनिटी पायो भने त्यो वालमा त फर्स्ट हुँदो सक्दो रहेछ नि त, होइन? सुटकेरी त्यो पनि हेर्नु, 2.5 महिनाको सुटकेरी हाम्रो कम्युनिटीमा हामी कसरी बस्छौँ, होइन? हेल्थको टेक केयर गरेर यता सुटकेरी भनेर स्याहार सुसार गरेर बस्ने हामी, त्यसपछि सुरु भयो एडभेन्चर लाइफ।
0: रिस मरेको छ कि छैन?
1: रिस त एउटा चाहिँ प्रमाणित भइसक्दाखेरि पनि रिस त नमर्दो रहेछ हौ दिदी।
0: अब त टेस्ट आयो नि त फेरि, त्यो चाख्नु भयो नि त, त्यो माथि हिमाल चढ्दाको आनन्द त्यो चाख्नु भयो, अब त रिस त होइन, अब आफ्नै आनन्दको लागि जानु पर्यो।
1: होइन, त्यसरी चाहिँ गएको छैन, सायद त्यसरी म जानिने पनि होला, किन मैले जुन पहिलोचोटिको मेरो सगरमाथाको यात्रामा प्रिपेसनको दौरानमा मेरापिक हिमालमा जुन क्लाइम्बिङ गर्दाखेरि 7 डे कोमामा परे, हाई अल्टिट्युड सिकनेस भएर, होइन? सो त्यसपछि आई जस्ट फिल लाइक गड गिभ मी अ सेकेन्ड लाइफ, सो आई सुड गिभ ब्याक फर सोसाइटी, होइन? त्यो कारणले गर्दाखेरि अबको मेरो बाँकी जीवनको केही पार्ट चाहिँ मैले, मेरो समय चाहिँ मैले समाजको लागि नै दिन्छु भनेर अगेन्स्ट चाइल्ड म्यारिज र एन्टी ह्युमन ट्राफिकिङलाई नै फोकस गरिरहेको छु। सो योसँग रिलेटेड कहीँ कतै माउन्टेन जाने भयो भने चाहिँ पक्कै जान्छु, तर त्यस्तो हिमाल चढ्ने नै सोखै भन्दा पनि
0: भन्नाले एउटा फर अ गुड कज, कुनै एउटा गुड कजको लागि तपाईँ जान सक्नुहुन्छ होइन, किनभने क्लाइम्बिङ फर ह्युम्यानिटी तपाईँको यो छँदैछ होइन, र अर्को अब तपाईँको यो ग्लोबल एम्बासेडर नै हुनुहुन्छ ह्युमन ट्राफिकिङको होइन, अनि एगेन्स्ट चाइल्ड म्यारेज पनि काम गर्दै हुनुहुन्छ। मलाई लाग्छ तपाईँको विशेष आशीर्वाद तपाईँलाई ब्लेसिङ चाहिँ त्यहीँबाट हुन्छ हिमालको चुचुराबाट भनौँ होइन। कतिचोटि चाहिँ चढिसक्नु भयो सगरमाथा?
1: मैले म चाहिँ सगरमाथा चढ्ने नेपाल र चाइना बोथ साइड क्लाइम्ब गर्ने वर्ल्डको फर्स्ट फिमेल जर्नलिस्टको वर्ल्ड रेकर्ड होल्डर भएँ। त्यसपछि म यसैमा लागिरहेको छु एन्टी ह्युमन ट्राफिकिङ र चाइल्ड म्यारेजकै इस्युमा, र यसमा लाग्दै गर्दाखेरि अलिकति फरक ढङ्गमा कसरी काम गरिरहेको छु भन्दाखेरि, हामीले जुन जुन स्कुलमा गएर चाहिँ बालविवाह गर्नु हुँदैन अनि यो तरिकाले चाहिँ मान्छेले फकाएर चाहिँ बेचबिखनमा पर्न सक्छ अथवा यो खालको हुनसक्छ भनेर अवेरनेस प्रोग्राम गर्दै गर्दाखेरि चाहिँ हामीले सामुदायिक स्कुलको बच्चाहरूलाई चाहिँ स्पोर्ट्स क्लाइम्बिङ सिकाउँछौँ, र स्पोर्ट्स क्लाइम्बिङ चाहिँ एउटा ओलम्पिक लेभलको गेम हो, जहाँ चाहिँ हामीले ललितपुर जिल्लाभरिमा अहिले हामीसँग 150 स्टुडेन्ट छ, र त्यसमध्येमा हामीले 24 चाहिँ नेसनल प्लेयरको रूपमा प्रमोट गर्न सकेका छौँ। सो विद्यार्थीहरूलाई एउटा करियर बनाउने क्षेत्रमा चाहिँ स्पोर्ट्स क्लाइम्बिङमा पनि हामीले करियर बनाउन सक्छौँ है भन्ने खालको त्यो मल्टी डाइमेन्सनमा बसेर काम गरिरहेको छौँ। र अब यता चाहिँ मोटिभेसनल स्पिकर विभिन्न अर्गनाइजेसनमा गएर आफ्नो एक्सपिरियन्स सेयरिङ गर्ने त्यो त छँदैछ।
0: तपाईँको यो पहिलो हिमाल चढ्दाको एक्सपिरियन्स छोटोमा सुनाउन अलिकति छोटकरीमा।
1: उपत्यकामा जन्मिएको कारणले गर्दा मेरो लागि बेस क्याम्पसम्म पुग्नु नै एकदमै उत्साहजनक थियो होइन, किनभने अब यहाँ त त्यो खालको इन्भाइरोमेन्ट त्यो खालको भौगोलिक बनावट पनि होइन, त्यही कारणले एकदमै धेरै उत्साहित थिएँ म। र बेस क्याम्प पुगिसकेपछि त्यहाँको त्यो टेन्टहरू लगाएको देखाएर कस्तो सानो छुट्टै अर्कै गाउँमा पुगेको टेन्टै टेन्टको यता गाउँ जस्तो यता छुट्टै सहर जस्तो होइन। र सुरुवाती दिनमा जब हामी क्लाइम्बिङको लागि निस्क्यौँ र बेस क्याम्पमा बसेर पूजापाठ सकेपछि अब चाहिँ हामी एक्लोमेटाइजेसन क्लाइम्बिङ प्रोसेस भनेर गऱ्यौँ, ठुल्ठुलो हिउँको जुन खुम्बु आइसफल ग्लेसियरमा क्रस गर्दाखेरि चाहिँ पातनको गल्लीहरूमा हिँडेको म होइन, हिमालको गल्लीहरूमा हिँड्दैछु त्यो खालको फिलिङ थियो कि। अब पातनको गल्लीहरू असनको गल्लीहरू भनेको चाहिँ मानव निर्मित भयो, तर हिमालको गल्लीहरू भनेको चाहिँ प्रकृतिले निर्माण गरेको गल्लीहरू होइन। सो एकदमै धेरै उत्साहित थिएँ र इच एन्ड एभ्री पाइलाहरूमा मैले भगवान्लाई भनौँ नेचर भनौँ र हिमालमा अवस्थित सम्पूर्ण शक्तिहरूलाई पुकारिरहेको थिएँ, मैले प्रार्थना गरिरहेको थिएँ कि तपाईँको आशीर्वाद लिएर मलाई मेरो देशको लागि मेरो समाजको लागि केही गर्नु छ, मलाई आशीर्वाद दिनुहोस्, म एउटा गुड कजमा आएको छु भन्ने हिसाबमा मैले पालै पछि चाहिँ गर्दै गएँ। र जब तपाईँको भनौँ न गाह्रो चाहिँ फिजिकल अलिक धेरै गाह्रो चाहिँ उपत्यकामा जन्मेको कारणले पनि एक्लोमेटाइजेसनमा चाहिँ अलिक धेरै टाइम चाहिँ लिँदो रहेछ चाहिँदो रहेछ भन्ने कुरा आफ्नो बडीलाई पनि बुझ्दै गएँ, र बिस्तारै मेन्टली यति धेरै कुराहरू थियो होइन, किनभने यता बुवाको आफ्नै कुरा थियो नजाऊ भनेर रिसाइरहनु भएको थियो, परिवारहरू रिसाइरहनु भएको थियो नजाऊ भनेर, तै पनि एउटा जितिपनले गर्दाखेरि गइरहेको थिएँ। सो मिक्स म्याक्सको हालको मेन्टालिटी थियो, तर पनि म सक्छु मलाई जसरी भए पनि सफल भएर जान्छु भन्ने थियो। र अर्को यता कतै कतै चाहिँ हाम्रो मान्छेहरूले चाहिँ यति सानो बच्चालाई छोडेर गएको 4.5 वर्षको बच्चालाई छोडा कस्तो निर्दय आमा पनि भन्ने शब्दहरू सुनेको थिएँ, तर मेरो लागि चाहिँ मेरो बच्चा नै तपाईँको चाहिँ पावर थियो, मेरो बच्चा नै मेरो लागि शक्ति थियो। एउटा के बिलिभ थियो भने भगवान् म प्रति यति धेरै निर्दय पनि हुन सक्दैन होला नहोला, कि बच्चाको भाग्यले गर्दाखेरि पनि म हिमालमा मर्दिनँ म झुन्डो फर्किन्छु भन्ने खालको चाहिँ त्यो चाहिँ थियो, त्यो खालको मिक्स खालको चाहिँ मेरो अनुभूति थियो।
0: त्यसपछि तपाईँ कुन कुन हिमाल चढ्नुभयो?
1: मैले यालुङ्री रामदुङ दोलखा जिल्लाको रोलवालिङ भ्यालीमा रहेको पिक क्लाइम्बिङ गरेको छु, र यसपालि भर्खरै पनि यालुङ्री चाहिँ हामीले लायन्स क्लबको फाउन्डर प्रेसिडेन्ट इन्टरनेसनल फाउन्डर प्रेसिडेन्ट मेल्भिन जोनको नाममा चाहिँ पिक क्लाइम्बिङ भएको छ। यसको नामाङ्करण चाहिँ यालुङ्रीलाई अहिले चाहिँ हामीले मेल्भिन जोनको नाम दिएका छौँ, र यो चाहिँ विशेष गरी हाम्रो इन्टरनेसनल जो लायन्सहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ नेपालको दोलखा जिल्ला भिजिट गर्न र दोलखाको यालुङ्री पिक लाई चाहिँ प्रमोट गर्ने टार्गेटमा नै यो काम भएको छ, जुन लायन्स क्लब अफ चावेल सिटीले चाहिँ अर्गनाइज गरेर चावेल सिटीको मेम्बरहरू जिम्बा जाम्बु शेर्पा लगायतको टिम नै गएर चाहिँ त्यहाँनिर चाहिँ पार्टिसिपेट भएका छौँ, जसमा चाहिँ दावा छिरी शेर्पा, फुर्वा शेर्पा, भाइ दाई छिरिङ शेर्पा दाई उहाँहरूले चाहिँ माथि चाहिँ हाम्रो पिकमा चाहिँ लायन्सको चाहिँ झन्डालाई फरफराएर होइन हामीले चाहिँ यसलाई चाहिँ सक्सेसफुल्ली चाहिँ क्लाइम गरेका छौँ।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: हजुर, अब लायन्स क्लबहरूले अर्गनाइज गर्दाखेरि त उनीहरूकै भइहाल्यो खर्चहरू सायद है, तब आफ्नो खर्चमा होइन भनौँ क्लाइम्बिङ फर ह्युमेनिटी भयो होइन, अरू कुनै आफ्नो भनौँ न आफूले यसो सोचेर फर गुड कज तपाईँ चढ्दाखेरि चाहिँ कुनै पनि हिमाल चढ्दाखेरि चाहिँ के छ तपाईँको खर्च चाहिँ आफै बेहोर्नुहुन्छ कि
1: आफै भन्दा पनि विदेशीहरू पनि स्पोन्सर खोजेरै आउने हो होइन?
0: हजुर,
1: कुनै पनि गुड कजमा चाहिँ यदि हामी यस्तो गर्दैछौँ भन्दाखेरि चाहिँ सोसाइटीले पनि साथ चाहिँ दिन्छ, अर्गनाइजेसनहरूले पनि साथ दिन्छ। म चाहिँ आफूले आफूले लक्की मान्छु, किनभने ललितपुर महानगरपालिका स्ट्याब्लिस भएको 100 इयर्सको सेलिब्रेसनमा चाहिँ तिब्बत साइडबाट क्लाइम्बिङ गर्ने बेलामा मेरो फाइनेन्सियल ब्याकबोन ललितपुर महानगरपालिका हुनुभयो। सो अहिले पनि म आभारी छु ललितपुर महानगरपालिकाको अहिलेको टिम, चिरबाउ दाई, रविन्द्र महर्जन दाई लगायतको नगरपालिका सम्पूर्ण परिवारप्रति म आभारी छु। उहाँहरूले चाहिँ मलाई अपर्च्युनिटी दिनुभयो कि ललितपुर महानगरपालिकाको लोगोलाई चाहिँ एभरेस्टको टपमा पुर्याउने, साथी सत्यमन जोशी बाजी वाङ्वे शताब्दी पुरुष उहाँको फोटोलाई पनि एभरेस्टको टपमा पुर्याउने एउटा गौरवशाली योजना अन्तर्गत रहेर मलाई सहयोग गर्नुभयो। सो यसरी डिफ्रेन्ट कजहरूमा काम गर्दाखेरि चाहिँ स्पोन्सर खोज्न सकिन्छ। अब यसमा चाहिँ डिपेन्ड हुन्छ हामी केमा इन्ट्रेस्ट छौँ र को मान्छेलाई केमा इन्ट्रेस्ट छ भनेर, त्यसरी चाहिँ हुन्छ अर्गनाइजेसनहरूले सपोर्ट चाहिँ।
0: अब तपाईँलाई त हिमाल चढ्नुमा इन्ट्रेस्ट छ होइन, तापनि मैले यसो सोच्दाखेरि होइन मान्छेको लाटा विचार भन्छ नि होइन, अनि लाटा सोच भन्छ नि होइन, त्यत्रो पैसा खर्च गरेर कुनै एउटा गुड कजको लागि हिमाल चढ्नुहुन्छ तपाईँ, त्यहाँ त काम हुँदैन होइन, त्यो त्यत्रो खर्चले त तपाईँले यहीँ कुनै एउटा ठुलो काम सल्ट्याउनु सक्नुहुन्छ, एउटा गुड भनौँ न काम भनौँ न,
1: त्यो आफ्नो इच्छा आफ्नो सोचाइ र आफ्नो उद्देश्यमा पनि भर पर्ने भयो होइन। मैले त्यत्रो पैसा खर्च गरेर त्यत्रो काम गरेर नै मैले वर्ल्ड रेकर्ड बनाएँ नि त, आज यही वर्ल्ड रेकर्डले हो नि त सुशान्त बाला राई दिदीले मलाई यहाँ बोलाएर इन्टरभ्यू लिइरहनु भएको छ होइन। सो आज मेरो वर्ल्ड रेकर्ड नभइदिएको भए म समाजमा चाहिँ आफूले आफूलाई म यो हो अथवा समाजमा यो पनि काम गर्न सकिन्छ भनेर मैले काम गर्नु, अहिले जसरी मैले सजिलैसँग ह्युमन ट्राफिकिङमा काम गरिरहेको छु अथवा अगेन्स्ट चाइल्ड म्यारेजमा काम गरिरहेको छु, अझ कुनै पनि होइन सोसाइटीमा चाहिँ ल हामीले टुरिज्मको यो एउटा काम गर्दा चाहिँ हाम्रो सोसाइटीलाई फाइदा हुन्छ भनेर भन्दै गर्दाखेरि त्यो सुन्ने इन्भाइरोमेन्ट क्रिएट गरेको भनेको त यही वर्ल्ड रेकर्डले हो नि। त्यो कारणले गर्दाखेरि त्यो कज अनि त्यो पैसा र आजको हाम्रो चाहिँ त्यो एसिड होइन, यो सबै कुरा चाहिँ सोसाइटीमा मैले कसरी मैले व्यक्तिगत रूपमा आफ्नो लागि मात्र काम गरिरहेको छु र मैले व्यक्तिगत फाइदाको लागि मात्र हिँडिरहेको छु भने चाहिँ पक्कै हजुरले भन्नुभएको एकदमै राइट हो, यति पैसा यो त व्यक्तिको लागि किन खर्च गर्ने भन्ने कुरा राइट हो। अब जो जो अर्गनाइजेसनले मलाई पैसा सहयोग गरेर मलाई एभरेस्ट चढाउन सपोर्ट गर्नुभयो उहाँहरूले मसँग ब्याक टु मैले कसरी उहाँहरूसँग काम गर्ने त्यो त उहाँहरूमा डिपेन्ड हुन्छ। फर इक्जाम्पल हजुरको ललितपुर महानगरपालिकाले चाहिँ एभरेस्टबाट फर्किसकेपछि ललितपुरको टुरिज्म प्रमोसन भनेर गुडविल एम्बेसडर भनेर 2 इयर्स भिजिट नेपाल 2020 एम्बेसडर बनाएर मलाई चाहिँ ललितपुरको प्रमोसनको लागि ठाउँ दिनुभयो, काम गर्न दिनुभयो होइन। त्यसपछि मैले युरोपहरूमा गएर ललितपुर र नेपालको टुरिज्मको प्रमोसनको कामहरू गरेँ। सो यो चाहिँ हामीले कसरी लिन्छ त्यसमा डिपेन्ड हुन्छ।
0: मैले एकछिनसम्म त्यसरी नै लिएँ, त्यत्रो
4: पैसा खर्च गरेर त्यहाँ चढ्नु भन्दा त त्यो पैसाले यहाँनिर कुनै एउटा संस्थालाई कुनै अनाथ बाल बालिकालाई एक वर्षको खर्च राखिदिएको भए भन्ने खालको सोच मेरो मनमा तपाईँ बोल्दा बोल्दै आयो क्या। हुनु तपाईँको कुरा ठिक हो, तपाईँले सुरुवातमा दुःख गरेर चढ्नु भयो, नाम कमाउनु भयो, अहिले त्यही नामलाई क्यास गर्दै हुनुहुन्छ, त्यही नामलाई क्यास गर्दै तपाईँले अरूलाई सहयोग गर्दै हुनुहुन्छ, होइन? ठिक छ।

0: रेडियो अनि अब ह्युमन ट्राफिकिङमा पनि हुनुहुन्छ तपाईँ, एउटा दिल्लीको एउटा संस्था किन इन्डियामा उहाँहरूसँग एसोसिएट भएर काम गर्दै हुनुहुन्छ होइन, कतिवटा काम गरिसक्नु भयो उहाँहरूसँग?
1: म 1 year भयो उहाँहरूसँग डाइरेक्ट फिल्डमा चाहिँ इन्भल्भ भएको, तर किन इन्डियाले चाहिँ हाम्रो रेकर्डहरू हेर्ने हो भने 2025 मात्र 200 बेसी नेपालीहरूको उद्धार गरेको हामीसँग रेकर्ड छ, त्यो डाटा छ। हजुरहरूले पनि किन इन्डिया दिल्लीको अनलाइनमा गयो र अथवा फेसबुक पेजमा गएर हेर्नुभयो भने किन इन्डियाले अहिलेसम्म कति रेस्क्युहरू गरिसक्यो भन्ने कुरा त्यो त्यहाँनिर फोटो भिडियो न्युजहरू पाउनुहुन्छ। जस्तै अस्ति न नेपालमा 57 नेपाली दाजुभाइहरूलाई चाहिँ रेस्क्यु गर्यो होइन, जुन हाम्रो परराष्ट्र मन्त्री त्यतिखेर तत्कालीन हाम्रो मन्त्री जो हुनुहुन्थ्यो आरजु देवराना, उहाँले संसदमा पनि उठाउनु भयो यो ग्रुपलाई पनि हामीले किन इन्डियाले नै गरेको। त्यसपछि हामीले 40 महिलाहरूको गर्यौँ, थुप्रै हामीसँग चाहिँ त्यो रेकर्डहरू छ जुन हजुरले किन इन्डिया दिल्लीको वेबसाइट अथवा फेसबुक पेजमा गएर हेर्नुभयो भने धेरै कुराहरू अझ जानकारी हासिल गर्न सक्नुहुन्छ।
0: जुन चाहिँ रेस्क्यु गर्नेहरू धेरै हुनुहुन्छ तपाईँहरू जस्तो मान्छेहरू धेरै हुनुहुन्छ है, जति रेस्क्यु गरेर नेपालमा फर्काएर ल्याउनुहुन्छ तपाईँहरू जस्तो मान्छेहरूले त्यति नै फेरि पुगिरहेको हुन्छ। यो बिचको यो जुन चाहिँ खेल्ने मान्छे छ, ओसार्ने मान्छे छ, तपाईँहरूबाट केही हुँदैन उनीहरूलाई पहिला त्यो चाहिँ रोक्ने,
1: त्यो रोक्नको लागि एउटा अर्गनाइजेसनले मात्र सक्दैन। यहाँनिर थुप्रै अर्गनाइजेसन हुनुहुन्छ हजुरले भन्नुभयो जस्तै होइन, तर यसमा सरकार सम्बन्धित निकाय ब्युरो आफै पनि लागिरहनु भएको छ होइन, तर हाम्रो नेपालको चाहिँ एउटा जुन ठाउँबाट चाहिँ मधेस प्रदेशबाट बेसी हुन्छ यो तपाईँको भनौँ न खुल्ला बोर्डर एरियाको कारणले गर्दाखेरि पनि, र कतिपय अवस्थामा हजुरले भनेको जस्तै फर्केर गएको पनि छ, कतिपय अवस्थामा उहाँहरू फर्किसकेपछि नेपालमै एउटा व्यवसाय गरेर बसेको पनि हुनुहुन्छ होइन। कति हामीसँग भएको यो भनौँ न सक्सेस स्टोरीहरूलाई किन इन्डियाको सक्सेस स्टोरीहरूलाई हेर्ने हो भने धेरै नानी बाबुहरूले चाहिँ पढिरहनु भएको छ। जस्तै लास्ट टाइम 6 नानी थियो जो भैरवाबाट चाहिँ एउटा किडन्याप भएर बिहार पुगेको थियो, ऊ अहिले स्कुलमा पढिरहेछ, पढ्नको लागि किन

0: इन्डियाले सपोर्ट पनि जुराइदिएको छ होइन. त्यसै गरी किन इन्डियाले चाहिँ डिफ्रेन्ट अर्गनाइजेसनहरूसँग मिलेर काम गर्ने गरेछ. इच एन्ड एभ्री ग्रुप रेस्क्युमा चाहिँ एउटै अर्गनाइजेसन भन्ने हुँदैन, डिफ्रेन्ट टाइममा डिफ्रेन्ट ग्रुपसँग डिफ्रेन्ट अर्गनाइजेसन रहेको हुन्छ. जस्तै शान्ति एजुकेसन इनिसिएटिभ नेपाल, शान्ति शिक्षा अभियान नेपालले पनि सहकार्य गरिरहेछ. र यस्तै गर्दै गर्दाखेरि हामीसँग एकजना किन इन्डियाको अर्को यता स्टोरी भनेको चाहिँ जो तपाईँको बलि दिनलाई लगेको एकजना नानी लाई चाहिँ मेन टाइममा रेस्क्यु गर्न सक्सेस भएको र त्यो उहाँ जो नानी हुनुहुन्छ अहिले ल परेर बस्नु भएको छ होइन. सो यस्तो स्टोरीहरू पनि छ. तर धेरैजनाको कन्सेप्ट चाहिँ त्यो अलिकति फेरि रेस्क्यु गरेर ल्याइसकेपछि फर्केर उतै जान्छ भन्ने खालको त्यो मिसकन्सेप्ट पनि रहेको छ.
1: तपाईँ त अब एज अ ग्लोबल एम्बासेडर होइन पुरै खट्नुपर्ने हुन्छ, चारैतिर हेर्नुपर्ने हुन्छ, जानुपर्ने हुन्छ, एटेन्ड गर्नुपर्ने हुन्छ होइन, लिएर आएको भाइ बहिनीहरूलाई ठिक ठाउँमा कता कता छ त्यो पनि हेर्दै गर्नुपर्ने हुन्छ होला सायद. किनभने
0: सकेसम्म केस फलोहरूमा पनि इन्भल्भमेन्ट चाहिँ गर्नु खोजिरहेछु, गरिरहेको हुन्छु. किनभने के भइरहेछ नानीहरूको अथवा के भइरहेछ त भन्ने कुराहरूमा कसैको त मुद्दा पनि चलाउनु पर्ने हुन्छ, मुद्दामा सपोर्ट गरिदिनु पर्ने हुन्छ. हेर्दाखेरि एउटै मात्र काम जस्तो देखिन्छ. अनि फ्यामिली ह्यान्डओभर गरिसकेपछि पनि हामी चाहिँ फलोअपमा चाहिँ बस्छौँ,
1: ठिक छ कि छैन, घरमै छ कि छैन होइन, त्यो पनि हेर्नु पर्यो. ठिक हो, एज अ ग्लोबल एम्बासेडर तपाईँले त सबै डिटेलमै हेर्नुपर्ने हुन्छ जस्तो लाग्छ है. अन्त अब भ्याउनु नभ्याउनु पनि छ, आफ्नो साथमा अन्य भनौँ सपोर्टरहरू हुन्छन् है. एक वर्ष भयो तपाईँ होइन, अहिलेसम्म चाहिँ कस्तो लाग्छ?
0: मलाई चाहिँ कस्तो लाग्छ भने एउटा चाहिँ मैले मात्रै सबै गर्ने भन्ने कुरा त होइन. यहाँ चाहिँ आफ्नो ड्युटी आफ्नो जिम्मेवारी त छँदैछ. तर जुन केस मलाई किन इन्डियाले यो चाहिँ तिमीले गर्ने काम हो है, यो चाहिँ तिम्रो जिम्मेवारी हो है भने जुन दिनुहुन्छ त्यसमा चाहिँ मैले सकेसम्म 100% नै मैले चाहिँ सबै कुरा लगाएर चाहिँ मैले खत्ने मेरो प्रयास चाहिँ जहिले पनि रहिरहेको छ र त्यो पछिसम्म पनि रहनेछ. र नेपालमा हाम्रो इन्द्र भट्टराई सर हुनुहुन्छ होइन, अरू पनि हुनुहुन्छ. सो हामीले चाहिँ टिममा कसले के गर्ने भन्ने हिसाबमा एउटा उसमै जान्छौँ हामी.
1: एगेन्स्ट चाइल्ड म्यारेज चाहिँ कस्तो प्रकारले चल्दैछ तपाईँ?
0: अगेन्स्ट चाइल्ड म्यारेजको एडभोकेसी अवेरनेस प्रोग्राम र एन्टी ह्युमन ट्राफिकिङको त्यो सँगसँगै जस्तै नै लगिरहेछौँ. किनभने कतिपय अवस्थामा चाहिँ बाल विवाह गरेर लगेर आफ्नै श्रीमानले बेचेको घटनाहरू पनि हामीसँग छ. त्यो कारणले गर्दाखेरि चाहिँ चाइल्ड म्यारेज र अगेन्स्ट ह्युमन ट्राफिकिङ चाहिँ एउटै सिक्काका दुई पाता जस्तो मलाई लाग्छ होइन. दुवै अवेरनेस त्यति नै जरुरी छ र त्यही हिसाबमा चाहिँ अवेरनेसको कामहरू अगाडि बढिरहेको छ. र विगत केही समयदेखि यो राष्ट्रिय बाल अधिकार परिषदमा पनि एउटा चाइल्ड राइट प्रोटेक्सन कमिटीमा पनि भएको कारणले गर्दाखेरि चाहिँ अलिकति मोर हुन्छ नि मेन्टली इमोसनली चाहिँ महिला बालबालिका क्षेत्रको काममा चाहिँ अझ एट्याचमेन्ट चाहिँ फिल हुन्छ. र यो सँगसँगै जस्तै हामीले किनभने नीति निर्माणको कामको लागि यता राष्ट्रिय बाल अधिकार परिषदसँग पनि समन्वय गरेर मैले फिल्डमा काम गर्दाखेरि यस्तो भेटाएँ, यस्तो भारैछ भन्ने कुरा आफ्नो स्योरिङ एक्सपिरियन्स स्योरिङ म्यामहरू सरहरूसँग बसेर गर्नु, मन्त्रालयमा मन्त्रीज्यूहरूसँग स्योर गर्नु होइन डिफ्रेन्ट टाइममा, त्यो हुँदाखेरि चाहिँ एउटा आत्मसन्तुष्टि चाहिँ मैले जुन मेरो जीवनको केही समय समाज र यो महिला बालबालिकाको क्षेत्रमा दिन्छु भनेर लागिरहेको छु, आत्मसन्तुष्टि चाहिँ हुन्छ. मैले जे गरिरहेछु सोसाइटीमा एटलिस्ट मेरो कारण कसैको लागि राम्रो भएको छ भन्ने त्यो चाहिँ फिलिङ्स चाहिँ आउँछ.
1: एकदमै राम्रो. तर अब यस्तो छ नि, तपाईँले अघि जुन चाहिँ भन्नुभयो एउटा महिला भएको कारणले महिला बालबालिकासँगको उहाँहरूको बारेमा काम गर्दाखेरि त्यो छुट्टै आनन्द होइन. र अब भनौँ न तपाईँ जस्तो मान्छेहरू भनौँ, तपाईँ जस्तो यो क्षेत्रमा लागेको मान्छेहरूले भनौँ न तपाईँको एक्सपिरियन्स पनि त सेयर गर्दै जानुपर्छ सबैसँग होइन, अरूले पनि त सिक्नु पर्यो. किनभने हाम्रो छरछिमेकी हाम्रो परिवारहरूलाई पनि त अवेरनेस चाहिन्छ नि. अनि महिलाहरू समुदायलाई महिला समुदायलाई बटुलेर आमा समुदायलाई बटुलेर
0: गरिरहेछु महिला समूहहरूसँग पनि गरिरहेको. यो त इन्सिडेन्ट सियर गर्नु मलाई त्यो यो चाहिँ हामीले अब त्यही छ वर्षको बिहारको छ वर्षको नानीलाई चाहिँ ह्यान्ड ओभर गराउने बेलामा जेएनजी आन्दोलनको टाइममा थियौँ हामी र पहिरावामा तत्कालीन प्रधानमन्त्री केपी ओली पहिरावा आउने भन्ने कुरा भएपछि पहिरावा एयरपोर्ट पनि जलाउने कि के भने त्यो दाङडुङ हुलदङ्गा जस्तो कन्डिसनमा हामी त्यो नानीलाई चाहिँ ह्यान्ड ओभर प्रोग्राम हाम्रो चलिरहेको थियो. हामीलाई प्रहरीले पनि सुरक्षा दिइरहनु भएको थियो. तर त्यहाँनिर जुन गाउँमा जो एउटा 6-7 महिनादेखि हराइरहेको 12-13 वर्षको नानी गाउँ फर्किँदाखेरि होल गाउँ नै खुसी भएर गाउँ नै बाहिर आएर जुन खालको एउटा त्यो आत्मीयता देखाउनु भयो त्यो बच्चा पाएको खुसियालीमा समाजमा त्यो छिमेकीमा परिवारमा देखेको खुसियाली त्यो आमा बुवाको परिवार मिलन गर्दाखेरिको त्यो इमोसनल अट्याचमेन्ट त्यो रुवाई हामी पनि सँगसँगै रोइरह हुन्छौँ कि होइन त्यो परिवारले भेट्दाखेरि अब 6-7 महिनादेखि भनौँ न नानी हराएको अब पाउँदैन भने एक किसिमको आशा मारिसकेको थियो तर किन इन्डियाको पहलमा जब छोरीलाई लिएर हामी गाउँमा गयौँ त्यो होल गाउँ नै एउटा उत्साह एउटा हुन्छ नि पर्व मनाइरहेको जस्तो फिल भयो क्या उहाँको नानीको आमा बुवा जुन बच्चालाई अँगालो हारेर रुँदै गर्दाखेरि हाम्रो आँखाबाट आँसु रस आएको थियो होइन सो यो हालको कुराले एकदमै छुट्टै हालको हुन्छ नि त्यो जुन पैसाले किन्न सक्ने आनन्द त पक्कै होइन होइन यो हालको अनुभूति चाहिँ हुन्छ त्यो एउटा खुसी भनौँ न
1: हजुर हजुर हजुर
2: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो केही छैन कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन् तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस् यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ
1: हामीलाई सुन्दा पनि सुन्दा मात्रै पनि त कस्तो आनन्द लाग्छ होइन तपाईँहरू त झन् आफ्नै हातले भनौँ आफै गएर रेस्क्यु गर्नुहुन्छ आफै गएर आफन्तसँग भेटाउनुहुन्छ त्यो तपाईँको भित्रको खुसी सायद त्यो चाहिँ हामी अनुमान लाउन सक्दैनौँ होइन हामी महसुस मात्र गर्न सक्छौँ र अब अरू के छ तपाईँको अब हिमाल चढ्ने अब अरू आउँदो दिनहरूमा प्लानहरू के छ
0: हिमालसँग सम्बन्धित अघि भने म अब गुड कज मा हो भने आफ्नै भइहाल्यो नभए चाहिँ मैले खासै हिमाल चढ्नको लागि मात्र हिमाल चाहिँ मैले गरेको छैन तर यस अफकोर्स कोही अब छ म जान्छु कल्पना मलाई सहयोग गरिदिनु पर्यो भन्दाखेरि चाहिँ हामीले सपोर्ट चाहिँ गरिरहेको हुन्छौँ गेस्टहरू आउँदाखेरि हामीले ग्रुप जोइनिङ गराएर पनि हामीले काम चाहिँ गरिरहेको हुन्छौँ कोही गेस्टहरू मेरो थ्रु अथवा कसैको थ्रु आउँछ भने हामीले चाहिँ ग्रुप जोइनिङ गरेर हिमाल चढाउने काम पनि हामीले गरिरहेछौँ र यसमा पनि फेरि यही कज छ अगेन्स्ट चाइल्ड म्यारिज र अगेन्स्ट ह्युमन ट्राफिकिङकै सपोर्टको लागि नै हामीले काम गरिरहेछौँ जे जस्तो गरिरहेछौँ घुमी फेरि यसैमा जोडेर नै काम गरिरहेछौँ र किनभने यो त फेरि ह्युज बजेट पनि हुँदो रहेछ नानीलाई रेस्क्यु गर्दाखेरिको अपरेसन खर्च एकातिर हुन्छ भने फ्यामिलीसँग पुर्याउँदाखेरि अर्को खर्च हुन्छ सो यो हुँदाखेरि संस्थाको आफ्नै बजेट भनेर छैन इन्टरनेसनल डोनरहरूसँग हामीले काम गरिरहेको छैनौँ र यो के इन्टरनल अर्गनाइजेसनहरूको सिएसआरबाट नै हामीले कामहरू गरिरहेछौँ जसले गर्दाखेरि कतिपय अवस्थामा हामीले फन्ड रेजिङको कामहरू पनि गरिरहेको हुन्छौँ सो यसरी पनि काम गरिरहेछौँ
1: हजुर हजुर एउटा कुरा सोध्नु मन लाग्यो कल्पनाजी हिमाल चढ्दाखेरि विशेष गरेर सगरमाथा चढ्दाखेरि त्यहाँनिर थुप्रै बडीहरू भेटिन्छ अरे भन्छ नि हो
0: लासहरू पक्कै पनि छ तर यस्तो पनि होइन कि लासै लासमाथि टेकेर जाने त्यो तरिका पनि होइन किनभने लास हुन्छ जुन क्लाइम्बिङ गर्ने रुट हो त्यसको दायाँ बायाँ हुन्छ र कसैले अब रातिमा जाँदाखेरि त देखिँदैन फर्किँदाखेरि चाहिँ देख्न सक्छौँ हामी ग्रिन बुट्स अनि माउन्टेन ब्युटी भनेर यस्तो नाम गरेको लासहरू चाहिँ छ होइन नभएको होइन टिबेट साइडमा पनि मसरुम रकमा मैले चाहिँ मेरो अक्सिजन चेन्ज गरेँ रातिमा मलाई त्यहाँ लास भन्ने कुरा थाहा थिएन. फर्केर आउँदाखेरि म जुन ठाउँमा बसेको थिएँ त्यसकै नजिक लास रहेछ, लाससँगै बसेको रहेछ. अनि पछि शेर्पा साथीले चाहिँ यो चाहिँ नेपालीको लास हो भनेर चाहिँ भनेको थियो कि. त्यस्तो चाहिँ हुन्छ
1: कल्पना पनि अलिकति सरल
0: त्यस्तो चाहिँ भनेर सायद लागेन थियो कि लागेन कि.
1: त्यही त है, कुनै पनि चिजमा अब रमाइलो पनि छ, कहिले काहीँ दुःख लाग्दो कुराहरू पनि देखिन्छ भनौँ, सुनिन्छ भनौँ, होइन. हामी त अब त्यो हिमाल चढ्नु त कल्पना महर्जन बहिनी कल्पनाकै कुरा मात्र हो. जे होस्, राम्रो कामको लागि फर अ गुड कज तपाईँ हिमाल चढ्ने काम पनि गर्दै हुनुहुन्छ, होइन, ह्युमन ट्राफिकिङमा पनि काम गर्दै हुनुहुन्छ, किन इन्डिया दिल्लीसँग मिलेर गर्दै हुनुहुन्छ, राम्रोसँग गर्दै जानुहोला, होइन. अनि एगेन्स्ट चाइल्ड म्यारिज पनि काम गर्दै हुनुहुन्छ. यो त अहिले धेरै हट्यो भनौँ है, यो
0: हाम्रो सस्टेनेबल गोल अनुसार हाम्रो 2030 चाहिँ नेपालबाट चाहिँ यो सबै इरेडिकेट गर्नुपर्ने हो, होइन. तर हामीले कति लक्ष्य प्राप्त गर्यौँ र यो लक्ष्य प्राप्त गर्नुको लागि सबै अर्गनाइजेसन अनि स्थानीय निकाय प्रदेश र सबैजना मिलेर चाहिँ एक एक किसिमको सहकार्यमा चाहिँ अगाडि बढ्न सक्यौँ भने पक्कै पनि हामीले हाम्रो गोल मिट गर्छौँ जस्तो मलाई लाग्छ, लागिरहेछौँ.
1: जे होस् तपाईँ जे गर्दै हुनुहुन्छ राम्रोसँग भनौँ न, किप गोइङ,
0: थ्याङ्क यू
1: भन्न चाहन्छौँ हामी, होइन. र विश्वभरि छरिएर बस्नुभएका सम्पूर्ण श्रोताहरूको तर्फबाट मेरो तर्फबाट अल द बेस्ट पनि भन्न चाहन्छौँ.
0: थ्याङ्क यू सो मच.
1: र अब भनौँ अन्य के गर्नुहुन्छ तपाईँ, अरू चाहिँ अब यो तपाईँको सेवै सेवाको कुरा भयो,
0: होइन,
1: अरू आफूलाई खुसी पार्नलाई, आफूलाई फुर्सद हुँदा आफ्नो लागि,
0: आफूलाई फुर्सद हुँदा आफ्नो लागि भन्दाखेरि चाहिँ खेतबारीमा काम गरिन्छ, होइन, तेलको फ्याक्ट्री छ, तेल श्रीमानलाई सहयोग गर्छु. त्यसको साथसाथै यो अघि पनि भने स्पोर्ट्स क्लाइम्बिङलाई चाहिँ अलिकति ट्रेनिङहरू दिलाउनुको लागि चाहिँ लागि परेको छु. मलाई चाहिँ के लाग्छ भने हामी नेवारहरू खासै बाहिर निस्किँदैनौँ, यसको बारेमा नलेज छैन, र मलाई जे नलेज छ त्यो चाहिँ स्योर गर्नुपर्छ भन्ने हिसाबमा चाहिँ स्पोर्ट्स क्लाइम्बिङ एउटा चाहिँ ओलम्पिक लेभलको गेम हो. यसमा चाहिँ हामीले हाम्रो बच्चाहरूलाई सिकायौँ भने चाहिँ एकदमै छिटो एउटा नेसनल प्लेयर अथवा इन्टरनेसनल प्लेयर बनाउन सकिन्छ, किनभने अहिले यो सेक्टरमा चाहिँ नेपालमा धेरैजना खेलाडी नै छैन, गन्ने मात्रै छ, होइन. इन्टरनेसनल कम्पिटिसन र एसियन गेमहरू भइरहेछ तर हामीबाट जाने खेलाडी एकजना दुईजना मात्र छ, होइन. अलिकति हामीसँग अलिक खेलाडी भएको भए अथवा फेरि ओलम्पिक लेभलको मेडल ल्याउन सक्ने गेम पनि फेरि यो वाल क्लाइम्बिङ पनि हो.
1: हजुर हजुर. अनि एउटा कुरा मलाई सोध्नु मन पर्यो, तपाईँको वाल क्लाइम्बिङ गर्ने ठाउँ छ, होइन,
0: हजुर,
1: तपाईँ ट्रेनिङ गर्नुहुन्छ, बच्चाहरू इन्टरटेनमेन्टको लागि पनि आउँछन्, होइन. हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ आजको नारीमा, होइन, एउटा तपाईँ एउटा पर्वतारोही हुनुहुन्छ, तपाईँको आफ्नै ट्रेनिङ गराउने ठाउँ छ, रक क्लाइम्बिङ गराउने ठाउँ छ. सपोज छुट्टी आउँदाखेरि, होइन, बच्चाहरूलाई यसो रक क्लाइम्बिङ लैजाउँ न त भन्ने उहाँहरूको सोचाइ भयो भने तपाईँलाई कन्ट्याक्ट गर्दा हुन्छ है?
0: अफकोर्स, कल्पना ब्याक टु एभरेस्ट भनेर फेसबुक पेज छ, त्यहाँनिर इनबक्स गर्नुभयो भने मबाट कनेक्सन हुन्छ र यसमा हामी काम गर्न सक्छौँ, सहयोग गर्न सक्छौँ. र यो ह्युमन ट्राफिकिङ र अगेन्स्ट चाइल्ड म्यारिजमा पनि कसैले हामी पनि सहयोग गर्न चाहन्छौँ, हामी पनि सहकार्य गर्न चाहन्छौँ भन्नुहुन्छ भने पनि कल्पना ब्याक टु एभरेस्ट पेज मार्फत पनि गर्न सक्नुहुन्छ, नभए किन इन्डिया को फेसबुक पेजमा गएर पनि डाइरेक्ट कन्ट्याक्ट गर्न सकिन्छ.
1: हजुर श्रोताहरू, कल्पना ब्याक टु एभरेस्ट यो पेजमा चाहिँ आउनुहोला, त्यहाँ जोइन गर्नुहोला. त्यहाँ तपाईँहरू आउनुभयो भने चाहिँ कल्पनाजीसँग भेट गर्न सक्नुहुन्छ र उहाँबाट धेरै इन्फर्मेसनहरू लिन सक्नुहुन्छ र क्लाइम्बिङको बारेमा नानीहरूलाई यसो छुट्टी आउँदाखेरि यसो एउटा एक्सपिरियन्स हुन्छ, होइन, न्यू एक्सपिरियन्स हुन्छ भन्न चाहनुहुन्छ भने त्यहाँ लगेर यसो विकेन्डमा तपाईँ जान सक्नुहुन्छ र तपाईँहरू पनि रक क्लाइम्बिङको एउटा एक्सपिरियन्स लिएर फर्किनुहोला र हिमाल चढ्ने इच्छा छ भने नि यसो उहाँलाई कन्ट्याक्ट गर्नुहोला, माउन्ट एभरेस्टतिर जानु इच्छा छ भने, होइन. र यसो भन्दै अब आजको नारीलाई बिट मार्ने बेला भइसक्यो. कल्पना बहिनी, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
0: सबैजनालाई धन्यवाद, मलाई सुनिदिनु भयो, सुशान बाला राई दिदीलाई धेरै धन्यवाद. र त्यसको साथसाथै विश्वभरि छरिएर बसेका सम्पूर्ण व्यक्तिहरूलाई सहकार्य गरौँ एउटा सोसियल काममा, तपाईँहरूको पनि साथ सहयोग रहोस् यही अपेक्षाका साथ धन्यवाद दिन चाहन्छु।
1: हस् कल्पना बहिनी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद, आउनुभयो, समय दिनुभयो, होइन, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद दिदी।
1: हजुर श्रोताहरू, हाम्रो कल्पना बहिनीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति आजको नारीलाई बिट मार्ने बेला भइसकेको छ र अर्को साथ फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु। आजलाई भने म सुसन बालालाई आँकिदिनुहोस्। नमस्ते, बाई।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतमा नेपालीहरूसँग भेटघाट तथा अन्तर्क्रिया गर्नुहुने भएको छ भारत भ्रमणमा जान लागेका सभापति लामिछानेले जेठ 21 गते नेपालीहरूसँग अन्तर्क्रिया गर्न लाग्नु भएको हो नेपाली सम्पर्क मञ्च भारतको आयोजनामा कार्यक्रम 3 बजे लाजपतमा सुरु हुने जनाइएको छ सभापति लामिछाने यही जेठ 18 गते भारत जाँदै हुनुहुन्छ भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विदेश मन्त्री एस जयशंकर लगायत उच्चस्तरीय भेट गर्ने कार्यक्रम छ काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका 1,186 संस्था सम्पर्क बाहिर रहेका महानगर सहकारी विभागले जनाएको छ विभागका अनुसार दर्ता भएका मध्ये 726 सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेश गरेका छन् विभागका प्रमुख ध्रुव कुमार काफ्ले सम्पर्कमा नरहेका सहकारीलाई कानून अनुसार कार्यवाही गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभएको छ नियमनका लागि वडा महिला सञ्जाललाई विभागबाट जिम्मेवारी दिइएको उहाँले बताउनुभयो भारतमा नेटवर्किङ स्क्याममा फँसेका 400 नेपालीको उद्धार गरिएको छ रोजगारीको आकर्षक प्रलोभन देखाएर भारतका विभिन्न सीमावर्ती सहरमा पुर्याइएका 453 नेपाली नागरिकलाई संयुक्त उद्धार अभियान मार्फत नेपाल ल्याइएको हो उद्धार गरिएका मध्ये 150 महिला छन् भारतमा रहेको नेपाली दूतावास नेपाल सरकार तथा नेपाली संस्था किन इन्डिया लगायतको समन्वयमा सञ्चालित विशेष अभियानबाट नेपालीहरूलाई उद्धार गरिएको प्रहरीको भनाइ छ भारतमा रहेको नेपाली दूतावासका काउन्सिलर तथा वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्ल
4: केही समयदेखि नेपाल एम्बेसीलाई नेपाली नागरिकहरूलाई झुटा आश्वासन दिएर विभिन्न प्रलोभनमा पारेर भारतीय ओहरूमा विशेष गरेर सीमावर्ती क्षेत्रहरूमा चाहिँ गैर कानुनी कम्पनी खोलेर नेपालीहरूलाई जागिर ल्याइदिन्छु भनेर बोलाउने त्यसपछि त्यहाँ चाहिँ एउटा नेटवर्कको रूपमा चाहिँ फ्रड व्यवसायमा चाहिँ जबरजस्त संलग्न गराउने र हामीहरूलाई चाहिँ पैसा मान लगाउने अरू 10 फन्द लगाउने र त्यो भएन भने शारीरिक र मानसिक यातना दिने हामी निकै दुःख पायौँ त्यो कारणले गर्दाखेरि हाम्रो चाहिँ उद्धार गरिदिनु पर्यो भनेर नेपाल एम्बेसीलाई पटक पटक विगत 6-7 महिना पछाडिदेखि नै चाहिँ सूचनाहरू आइरहेको अवस्था थियो र त्यसमध्येमा पछिल्लो एकजना हाम्रो सर्भाइभर पनि हामीहरूको सम्पर्कमा पुग्नु त्यहाँबाट भागेर निक्लियो कोही सर्भाइभर अहिले नाम भनौँ हजुरले उहाँ पनि हाम्रो सम्पर्कमा पुग्नुभयो त्यसपछि एम्बेसीले जो हाम्रो यहाँ अहिले मिनिस्टर काउन्सिलर हुनुहुन्छ अम्बिका सर उहाँसहित हालको एम्बेसडर सँगसँग बसेर यसलाई चाहिँ अब जसरी भए पनि उद्धारमा कतिजना हुनुहुन्छ के छ कस्तो छ ग्राउन्ड इन्फर्मेसन बुझ्नुहोस् र कसरी काम गर्ने अगाडि भनेर चाहिँ यसलाई तयारी गर्नुहोस् भनेर हामी दुईजनालाई जिम्मेवारी दिनुभयो
3: दूतावासका मिनिस्टर काउन्सिलर अम्बिका जोशीका अनुसार कूटनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै भारतीय प्रहरीलाई अग्रपंक्तिमा राखेर अभियान सञ्चालन गरिएको थियो उत्तर प्रदेश प्रहरी मुख्यालयको निर्देशनमा कुशीनगर सहितका जिल्लामा एकैपल्ट छापा मारिएको थियो अनुसन्धानका क्रममा यो ठगी धन्दा तहगत नेटवर्किङ प्रणालीमा आधारित रहेको खुलेको जोशीले बताउनुभयो
5: एक किसिमको नेटवर्किङ स्क्याम भनौँ नेटवर्किङ स्क्याम जस्तो थियो मान्छेहरू थोरै 10,500 देऊ तिमीलाई राम्रो काम लगाइदिन्छु भन्ने किसिमले बोलाउने त्यो नेटवर्क अनि त्यहाँ पसिसकेपछि उहाँहरूले ट्रेनिङ दिने रहेछ उहाँहरूसँग कुरा गर्दाखेरि ट्रेनिङ दिँदाखेरि पनि कस्तो किसिमले ट्रेनिङ दिने भन्दाखेरि यो हुन्छ तिम्रो ड्रिम के हो के गर्छौ कसो गर्छौ तिमीले यति मान्छे बनाउन सक्यौ भने जस्तै मलाई 50,000 तिमीले पाउँछौ 10 मान्छे बनाउन सक्यौ भने यो मैले ऱ्यान्डमली भने ठ्याक्कै त्यो फिक्स डेटा त होइन 10 माथि बनाउन सक्यो भने त्योभन्दा माथि बढ्छ त्यहाँभित्रको पद पनि बनाइदिए हुँदो रहेछ यो भयो भने 10 मान्छे तिमीले बनायो तिम्रो पद यो तिमीले 20 मान्छे बनायो यो 100 मान्छे बनायो भने त्यो एकदम माथि भयो त्यसपछि तिमीले 1,00,000 तल पाउँछु भन्ने किसिमले आउँ त्यो भएपछि उनीहरूले बनाउन सक्यो त्यसपछि बनाउनु कोही मान्छे सक्छ होला उनीहरूले बनाउन सक्यो भने उसले त्यति धेरै टर्चर पाएन जसले बनाउन सकेन भने त्यसपछि चाहिँ फेरि उनीहरूलाई टर्चर हुने एकदम मानसिक टर्चर हुने सर्भाइभरहरूले हामीले भनेअनुसार चाहिँ फोन गर्न लगाएर म अब आत्महत्या गर्छु मलाई पैसा दिउँ भनेर घरको मान्छेलाई पनि भन्न पनि लगाउने मलाई एकदम राम्रो छ भन्न पनि लगाउने नेगेटिभ कुरा गर्नु मलाई यति पैसा पठाइदिउँ भनेर पनि भन्ने के छ त्यहाँ दुःख छ तिमीलाई भन्दाखेरि होइन दुःख छैन अरूसँग ठिकै छ यति भयो भने मेरो यति धेरै आउँछ भनेर पनि भन्न लगाउने विभिन्न च्यानलबाट चाहिँ शोषण गरिआएको हो भनेर उनीहरूले नेटवर्क बनाउन सके भन्ने भयो उनीहरूले कसै कसै पैसा पनि पाए होलान् त्यो एक्जाम्पल देखाएर पनि शोषण गराइदिएको
3: उद्धारपछि उनीहरूलाई स्क्रिनिङ गरी 8 भारतीय बस मार्फत बेलहिया हुँदै भैरहवा ल्याइएको थियो। हाल उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय रूपन्देहीको समन्वयमा प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको छ। उद्धार गरिएका व्यक्तिको बयानका आधारमा ठगी सञ्जालका सदस्यहरूको पहिचान गर्ने काम भइरहेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

पीएफपी स्कोरकार्ड रेडियो कार्यक्रम घर संसारमा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सेनेको तर्फबाट र कार्यक्रम घर संसारमा हामी घर सम्बन्धी विभिन्न जानकारी राख्ने गर्दछु। अब घरको वातावरणलाई हामी कसरी सुन्दर बनाउन सक्छौँ तिनवटा क्षेत्रमा, जस्तै हाम्रो आत्मिकी जीवन, हाम्रो मानसिक जीवन, शारीरिक जीवन, हेल्थी रहन एकदमै महत्त्वपूर्ण हुन्छ र यसैमा रिलेटेड टपिक्सहरू आज म राख्ने नै छु। र विशेष गरी घरको वातावरण राम्रो बनाउन यो एयर प्युरिफायरको पनि अहिले एकदमै प्रचलनहरू रहेको छ, होइन? विशेष गरी अब डस्टहरू हुन्छ घरमा र त्यसो डस्टले पनि एकदमै एयर पोल्युसन हुन्छ घरमा, त्यसै कारणले एयर प्युरिफायरहरू किन्ने अहिले यो समय चाहिँ एकदमै मानिसहरूले गरिरहेको छ, होइन? र एयर प्युरिफायर किन अघि चाहिँ अवश्य जान्नुपर्ने पाँचवटा महत्त्वपूर्ण कुरा पनि हुन्छ, जसबारेमा अवश्य पनि म जानकारी राख्दै नै गर्नेछु। सुन्दै गर्नुहोस् पिएफपिएस गोर्खा रेडियो र कार्यक्रममा हामी मिठो गीतको साथमा अहिलेको लागि अगाडि बढाउँ।

BFB सरकार भिडियो सुन्दै हुनुहुन्छ, कार्यक्रम घर संसारमा हुनुहुन्छ, म सेनेको साथमा। र अहिले हामी एयर प्युरिफायर किनकि अवश्य जान्नुपर्ने पाँच महत्त्वपूर्ण कुराको बारेमा गर्नेछौँ। एयर प्युरिफायर एक पटकको खरिद मात्र होइन, त्यसमा नियमित रूपमा फिल्टर बदल्नु र सफाई गर्नुपर्छ। बदलो यो अहिलेको समयमा चाहिँ सहरीकरण र प्रदूषण, जलवायु परिवर्तन जस्ता समस्याले अहिले हाम्रो वरपरको वातावरण निकै अस्वस्थ हुन थालेको छ। विशेष गरी सहरी क्षेत्रमा अहिले सास फेर्ने हावा पनि खरा हुने गर्छ। हामीलाई लाग्छ घरको हावा त सफा हुन्छ, तर साँच्चै यो सफा हुन्छ त? यसैमा चाहिँ यो बढ्दो प्रदूषणका कारण घरभित्रको हावा पनि अब प्रदूषित भइरहेको छ। यस्तो अवस्थामा धेरै मानिसहरू आफू र आफ्नो परिवारको स्वास्थ्य जोगाउन एयर प्युरिफायर किन्न थालेका छन्। तर एयर प्युरिफायर किन्नु अघि केही महत्त्वपूर्ण कुराहरू जान्नु जरुरी छ। सही जानकारी बिना गलत वा महँगो उत्पाद किन्नमा हामी बाध्य भइरहेका हुन्छौँ। एयर प्युरिफायर किन्दा केही कुरामा विशेष ध्यान दिनुपर्छ, जस्तै फिल्टर कस्तो छ, कोठाको साइज अनुसार मसिन कस्तो लिने र कुन फिचर्सहरू आवश्यक हुन्छ। सही उत्पादन छान्दा पैसा र स्वास्थ्य दुवै बचाउन मद्दत हुँदछ। र पहिलो रहेको छ हाई एफिसियन्सी भएको चाहिँ पर्टिकुलर एयर यो चाहिँ फिल्टर महत्त्वपूर्ण छ। AHEPA यो फिल्टर जस्ता यस्तो प्रविधि हो जसले हावामा रहेका 0.6 माइक्रोन्ससम्मका धुलो, पराकण, ब्याक्टेरिया र अन्य सूक्ष्म कणहरू प्रभावकारी रूपमा सफा गर्छ। एयर प्युरिफायर किन्न जाँदा सबैभन्दा पहिले हेर्नुपर्छ त्यसमा असली AHEPA फिल्टर छ कि छैन भनेर। बजारमा धेरै उत्पादनले AHEPA टाइप मात्र लेखेर ग्राहकहरूलाई भ्रमित गर्छ, जुन असली AHEPA जतिको चाहिँ प्रभावकारी हुँदैन। यदि घरमा एलर्जीबाट पीडित कोही सदस्य छ वा साना बच्चाहरू छन् भने AHEPA यो फिल्टर भएको चाहिँ प्युरिफायर सबैभन्दा बढी फाइदाजनक हुन्छ, जसले स्वास्थ्य सुधारमा ठुलो भूमिका खेल्छ। र यसैले गर्दाखेरि चाहिँ यो खालको फिल्टर भएको एयर प्युरिफायर नै किन्नु राम्रो हुँदछ। र त्यसपश्चात हामीले कोठाको साइज अनुसार छान्नुपर्छ, यो बारेमा जानकारी राख्नेछु। अनिलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio.

पिएफपी गोर्खा रेडियो सुनिरहनु भएको छ र कार्यक्रम घर संसारमा अहिले केही समय हामी छौँ र म चर्चा गरिरहेको छ तपाईँको समक्षमा भने अहिले हामीले यो एयर प्युरिफायर किन अघि अवश्य जानुपर्ने पाँच महत्त्वपूर्ण कुराहरू बारेमा रहेको छ र दोस्रोमा भनिरहेको छ कोठाको साइज अनुसार छान्ने. हरेक एयर प्युरिफायरको आफ्नै क्षमता हुन्छ जसलाई CADR यानि कि क्लिन एयर डेलिभरी रेट भनिन्छ. यस मसिनले कति छिटो हावा सफा गर्न सक्छ भन्ने देखाउँछ. यदि कोठा ठुलो छ र सानो प्युरिफायर किन्यो भने त्यसले राम्रोसँग काम गर्दैन. त्यसैले सधैँ आफ्नो कोठाको यो स्वाकार अनुसार चाहिँ तपाईँले फिट अनुसार मोडल छान्नुपर्छ. कुन प्युरिफायर कतिसम्मको कोठामा उपयुक्त हुन्छ भनेर उत्पादनमै लेख उल्लेख गरिएको हुन्छ. यो कुरालाई व्यवस्था गरियो भने पैसा खर्च हुन्छ तर हावा सफा हुँदैन. र यसै गरी तेस्रो रहेको छ आवाज र बिजुली खपतमा पनि ध्यान दिनुपर्छ. यो बारेमा पनि जानकारी रहने नै छ श्रोता. अहिलेलाई आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: BFB is going to have videos in the end of the day. Karikram Karsan Sarma, Sound Rabba, and Air Purifier, Kino Gari, Hamili, Janubani, Pass Motopurna, Kurabari, Jankara, Hirakusu, and at this room, Arakosa, hours of Bijuli, Copper Mapani, Tandino Barsam, Tiripotok Hami, Air Purifier, Kino, the Kinso, Tarabas, Esco, hours, while Bijul go, Billy Satansa, Verati Sudna, Nadini, hours, Paiko, while Mongo Bijuli, Copper Gurney, Salmon, Terry, Pantasana Kudena, Kinoagi, Machine Co. Decimal level, hours ko matra kuti sa hirnu parsa. Sathi isma energy saving features haki chayna bani jas garnu parsa. Ahile bazar ma dheri model aru palapta san jun kam bijuli ma chalsan ra ektam santa hunsa. Isle nidra ma bada na puraune ra bijuli ko paisa bachat hune jasta fayda milda sa. Ra chautho maraiko sa features boostna avashya kurama matra dhyan dine yo bare ma jankari rahne sa aile lai lagau yo mitho geet sunne kram tarfa
1: Fauji daira bhanda bahira kahile kaam ko bare ma sochnu bhacha jo mahatwapurna ebam chunautipurna hos sathai vividhatale bharipurna pani hos yadi sochnu bhacha bhane euta subarna avsar yesto cha the defense science and technology laboratory DSTL le ahile byapar byavasthapan artha banijya tatha anya thuprai byavsayik kshetra ma bibhinna bhumika ma rahera kaam garna ikshuk naya wa anubhavi byakti haruko khoji gariraheko cha MOD ko ek pramukh hissa ho DSTL जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डीएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डीएसटीएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो BFBS गोर्खा रेडियो हो

बिएफबिएसको घर रेडियो सुनि रहनुभएको छ श्रोता. कार्यक्रम घर संसारमा हुनुहुन्छ अहिलेको समय म सुनेको साथमा, र यो समय हामी चर्चा गरिरहेका छौँ एयर प्युरिफायर किन अगाडि जानुपर्ने पाँच महत्त्वपूर्ण कुरा. चौथोमा फिचर्स बुझ्न आवश्यक कुरामा मात्र ध्यान दिने. आजका स्मार्ट एयर प्युरिफायरमा वाइफाई कनेक्टिभिटी, मोबाइल एपबाट कन्ट्रोल, अटो मोड, नाइट मोड जस्ता धेरै फिचर्सहरू हुन्छन्. तर सबै फिचर्स सबैलाई आवश्यक पर्दैनन्. बजेट सीमित छ भने आधारभूत तर महत्त्वपूर्ण फिचर जस्तै HAPA फिल्टर र फिल्टर चेन्ज, इन्डिकेटर, अटो स्पिड कन्ट्रोलमालाई चाहिँ प्राथमिकता दिनुपर्छ. स्मार्ट फिचर्स राम्रा छन् तर अनिवार्य होइनन्. त्यसैले आफूलाई नचाहिने कुरामा बढी खर्च गर्नु हुँदैन. मुख्य कुरा हावासफा हुनुपर्छ. बढी फिचर्स पछि हेर्दा हुन्छ. र पाँचोमा फिल्टर बदल्ने खर्च पनि हेर्नुपर्छ. यो बारेमा जानकारी रहनेछ. अहिलेलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

पीएफपी गोर्खा रेडियो सुन्नुहुन्छ। कार्यक्रममा हामी छौँ श्रोता घर संसारमा र चर्चा गरिरहेको छु एयर प्युरिफायर किन अगाडि जानुपर्ने पाँच महत्त्वपूर्ण कुरा र पाँचौँ यानि कि अन्त रहेको छ फिल्टर बदल्ने खर्च पनि हेर्नुपर्छ। एयर प्युरिफायर एकपटकको खरिद मात्र होइन, यसमा नियमित रूपमा फिल्टर बदल्नु र सफाई गर्नुपर्छ। फिल्टर कति महिनासम्म चल्छ र नयाँ फिल्टरको मूल्य कति पर्छ भन्ने कुरा किन्नु अगाडि यकिन गर्नुपर्छ। धेरै सस्ता प्युरिफायरको फिल्टर चाँडै बिग्रन्छन् र नयाँ किन महँगो पर्छ, जसले फुल कुलमा चाहिँ यो खर्च बढाउँछ। साथै फिल्टर सजिलै बजारमा उपलब्ध हुन्छ कि हुँदैन भन्ने पनि हेर्नुपर्छ। ब्रो एयर यो प्युरिफायर यही हो जसले कम मर्मत लागतमा लामो समयसम्म चाहिँ काम गर्दछ। र अवश्य पनि श्रोता कार्यक्रम घर संसारमा म जानकारी राखिसकेको छु तपाईँको माझमा एयर प्युरिफायर हामीले किन अगाडि र जान्नुपर्ने यी पाँचवटा महत्त्वपूर्ण कुरा अवश्य फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु। यस्तै जानकारीमूलक कुरा म अर्को हप्ता पनि लिनेछु भन्दै म सिनिया पनि आजको लागि बिदा लिनेछु र मिठो गीत एन्जोय गर्नुहोला। नमस्ते, बाई बाई।

0: AM FM online apps तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो BFBS गोर्खा रेडियो हो।
1: सभामुख टोल प्रसाद हरियालले सरकार गलत दिशामा गएमा घण्टी बजाएर सचेत गराउन आग्रह गर्नुभएको छ। आज लायन्स क्लब काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै सभामुख हरियाल,
2: मैले मेरो ठाउँबाट कानुन निर्माणमा यहाँहरू यति धेरै अग्रज व्यक्तित्वहरू हुनुहुन्छ कि यो देशको कानुन संविधान आइसके पछाडि यहाँहरूले महसुस गरिरहनु भएको छ। कस्तो बनाउनु पर्ने हो, के बनाउनु पर्ने हो, कहाँ संशोधन गर्नुपर्ने हो, कहाँ सुधार गर्नुपर्ने हो, यहाँहरू सबैजनालाई थाहा छ। त्यस कारणले त्यसलाई चाहिँ यहाँहरूले अब चुप लाएर बसेर कस्तो बनाउँदो रहेछ हेरौँला भनेर बस्ने होइन। आदरणीय अग्रज व्यक्तित्वहरूलाई म यहीँबाट अपिल गर्न चाहन्छु, त्यस कारणले तपाईँहरूले अब कार्यपालिकामा सम्माननीय प्रधानमन्त्रीज्यूले नेतृत्व गरेको सरकारलाई सघाउने पनि तपाईँहरूको जिम्मेवारी छ, तपाईँहरूको कर्तव्य छ। र कानुन निर्माणमा व्यवस्थापिकालाई सघाउने, सुझाउने, बुझाउने र कहाँ कस्तो कानुन यो देशलाई चाहिन्छ र कस्तो कानुन बनायो भने यो देशको जनता खुसी हुन सक्छन्, सुखी हुन सक्छन्, यो देश समृद्ध हुन सक्छ, त्यो तपाईँहरूले देखाउनु पर्ने छ त्यो बाटो।
1: बालिन शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटबाट मधेसले अपेक्षा कम र उपेक्षित बढी भएको महसुस गरेको छ। जनकपुरबाट लक्ष्मण यादव।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम बाग्लेले आगामी आर्थिक वर्षको बजेट वाचन गर्दै जाँदा मधेस प्रदेशको राजधानी जनकपुर धाममै कयौं वर्षदेखि अल्पत्र अवस्थामा रहेको राम जानकी बहुद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि बजेट विनियोजन गरिने अपेक्षा थियो। सायद त्यही विश्वासले मधेसमा खास गरेर जनकपुर धामका युवा जमात आगामी आर्थिक वर्षको बजेटलाई बडो महत्वका साथ हेरेका थिए। तर साँझ हुँदाहुँदै त्यो अपेक्षा र विश्वासमा वर्तमान सरकार खरा उत्रिएन। परिणाम स्वरूप जनकपुरका युवाहरूमा राम जानकी बहुउद्देश्य राष्ट्रिय रंगशाला निर्माण नहुने चिन्ता बढ्न थालेको छ। सम्भावना र विश्वासमै दुनिया टिकेकाले जनकपुरका युवाहरू पनि बालिन शाह नेतृत्वको सरकार प्रति आशावादी छन्। राम जानकी बहुद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माण कार्य चाँडै सुरु हुनेमा पूर्व क्रिकेटर समेत रहनुभएका धनुषा क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डे विश्वस्त हुनुहुन्छ।
4: अब यसो त हामी आशावादी हुनुपर्छ, किनभने हामीले नचाहेसम्म त केही पनि हुँदैन। सरकारले चाहनु पर्यो त हामी हरेक कालो हुँदैन। अहिले यो चर्चा परिचर्चाको विषय त बनेको छ नि, त्यो ठुलो कुरा दुःख हुन्छ।
3: सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलले केही दिन अघि मात्र राम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माण स्थलको स्थलगत निरीक्षण गरेर जानु भएको थियो। खेलकुद पूर्वाधार तर्फ सरकारले 4.3 करोड रुपियाँ बजेट विनियोजन गरे पनि त्यसमा रंगशालाको लागि बजेट छुट्याएको सुनिएन। रंगशाला निर्माण कार्य प्राथमिकतामा नपरेपछि निराश मधेसलाई बजेटले खासै सम्बोधन गर्न नसकेको अर्थविदहरूको बुझाइ छ। नयाँ सरकारबाट अपेक्षा गरिए पनि मधेस उपेक्षित भएको रामस्वरूप राम सागर बहुमुखी क्याम्पसमा अर्थशास्त्रका प्राध्यापक ज्ञानेन्द्र मल्लिकले तर्क गर्नुभयो।
5: देखिन्छ बजेटको न्यून हिस्सा चाहिँ मधेसमा परेको हामी पाउँछौँ। यसै केही छाटफुट मात्रै हामी पायौँ। मधेसमा जुन छ त्यो कृषिको लागि बढी चाहिँ अपेक्षा छ, हामी तर त्यस्तो पाएनौँ। हामी
3: जनकपुर धामलाई वैवाहिक गन्तव्य तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने विषय भने आएको छ। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गत वर्ष आफ्नो बजेट वक्तव्यमा पनि यो दुवै विषय समेट्नु भएको थियो।
1: भोजपुरको ऐसेलु खोलामा पक्की पुल निर्माणको काम सुरु भएको छ। आमसुक गाउँपालिका 7 र 8 जोड्ने उद्देश्यले पुल निर्माण थालिएको हो। कोशी प्रदेश सरकारको करिब 6.69 करोड लागतमा पुल निर्माण सुरु गरिएको हो। ऐसेलु खोलामा पक्की पुल निर्माण भएसँगै भएपछि आमचुक गाउँपालिकाका विभिन्न वडाका साथै रामप्रसाद राई गाउँपालिकाका 2 वडाका स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुग्ने आमचुक 7 का वडाध्यक्ष नवीन राईले बताउनु भयो।
6: पुल बन्दाखेरि चाहिँ समग्र यी स्थानीय आमचोकलाई नै लाभित हुने हो, साथसाथै तराई जानको लागि विशेष गरेर आमचोक गाउँपालिकाको वार्ड नम्बर 2, 3, 5, 6 र 7 को लागि चाहिँ यो अति लाभित हुने हो। र छिमेकी गाउँपालिका यसले रामप्रसाद गाउँपालिकाको केही वार्डहरूले पनि समग्रमा यो पुलले चाहिँ लाभित हुने देखिन्छ। सामान्य दैनिक दिमाग दुबा गर्नलाई तराईसँग जानको लागि हिँडेर जानुपर्ने, यसरी बर्खाको सिजन नुन सामान्य नुन तेल लिनको लागि पनि यही बाटो हिँड्ने जानुपर्ने भएकोले कारणले गर्दाखेरिमा कतिपय मान्छेहरू अब यो खोलाले बगाएर पनि एकाधि मृत्यु हुनु भएको छ। त्यही कारणले गर्दाखेरि समग्रमा यो पुल भन्दाखेरि चाहिँ धेरै नै राम्रो हुन्छ देखिन्छ।
1: स्पानमा निर्माण हुने पुलको लम्बाइ 52 मिटर रहनेछ। पुल निर्माणको जिम्मा युडिलाइट जेभीले लिएको छ। अमेरिकाका रक्षा मन्त्री पिट हेक्सेथले एसियाली राष्ट्रहरूलाई चीनको बढ्दो शक्ति र क्षेत्रीय प्रभुत्वलाई रोक्न आफ्नो सैन्य खर्च बढाउन आग्रह गर्नुभएको छ। सिङ्गापुरमा आयोजित साङ्ग्रीला डायलगलाई सम्बोधन गर्दै रक्षा मन्त्री हेक्सेथले चीनको तीव्र सैन्य विस्तारप्रति आफ्नो धारणा राख्नु भएको हो। सम्भावित आक्रमण रोक्न र शक्तिको सन्तुलन कायम राख्न मित्र राष्ट्रहरूको आत्मनिर्भर सञ्जाल आवश्यक रहेको
7: Cool Car Radio.

0: परदेशीको सन्देश कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु म सञ्चालक विनोद खड्का समस्त आदरणीय श्रोतामा नमस्कार कार्यक्रममा हार्दिक स्वागत छ
1: साथमा छु म निशा गुरुङ यहाँहरू सबै सबैलाई स्वागत छ र अभिवादन पनि तपाईँहरू करिब एक हप्ताको अन्तरालपछि तपाईँहरूको घर आँगनमा हामी आइसकेका छौँ कस्तो हुनुहुन्छ हाम्रो श्रोताहरू भनेर सोध्न चाहन्छु
0: मतलब हाउ आर यु भनेको ओके रिप्लाई त दिनुहुन्छ होला नि हाम्रो श्रोताले होइन कुराकानीमा प्रश्न सोधेपछि जवाफ अब पत्रैमा दिनु पर्यो होइन त कि आजकल पत्र नै मा होइन विभिन्न माध्यम छन् त्यो माध्यममा वी आर ऑल फिट एन्ड फाइन भन्नुहुन्छ होला होइन तपाईँले ओके परदेश सन्देश कार्यक्रमलाई लिएर श्रोता समक्ष यो हप्ता हामी आएका छौँ तपाईँहरूकै पत्रहरू नैले नै स्थान पाउने कार्यक्रम हो भन्दाखेरि तपाईँलाई सोधिहालौँ आज को को हुनुहुन्छ होला त अहिले नै खुलस्त पार्ने कि बिस्तारै बिस्तारै
1: हुन्छ अहिले नै खुलस्त पार्नु भए पनि हुन्छ होइन हामीले अब खुलस्त पार्नु पर्दाखेरि आज पनि हाम्रा श्रोताले हामीलाई पत्र मार्फत पनि साथ दिनु भएको छ दाजु हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ है उहाँ पनि यहाँ स्टुडियोमा आउनु भएको थियो दाजु त्यो बेलामा भने हामीसँग छोटो कुराकानी गर्नु भएको छ त्यो सदस्य पनि हामी राख्नेछौँ
0: मतलब त चिया खुवाउनु भयो तपाईँले
1: हजुर हजुर एकदमै उहाँले चिया खान अलिकति मन नपराउनु हुँदो रहेछ दाजु त्यो भएको कारणले गर्दा मैले पानी मात्रै खुवाएँ उहाँलाई
0: कि उहाँलाई अलिकति हाम्रो ममै खुवाउनु पर्ने थियो
1: उहाँले खाना नै नभन्नु हुने रहेछ एकदमै आफ्नो हेल्थको चाहिँ एकदम ख्याल राख्नु हुँदो रहेछ बाहिरको त्यति खाना नखानु हुँदो रहेछ दाजु
0: त्यो पनि राम्रो कुरा हो एनिवे यस स्टुडियोमा तपाईँहरू सबै सबलाई स्वागत छ युक्तजी आउनुभयो मैले पनि भेटेँ सुख दुःख कुराहरू गरियो होइन कोहलपुर बाँकेको गर्मीको कुरा गरियो होइन अनि त्यहाँको अहिले चाहिँ खराब बस्तीको कुरा गरियो अरू
1: एकदमै थुप्रै कुरा गऱ्यौँ र यता चिसो मौसममा चाहिँ कोहलपुर बाँकीतिर घुम्न आउनुहोस् पनि भन्नुभएको थियो अब गर्मीमा त अलिकति सकिँदैन 43 डिग्री सेल्सियस रहेछ अहिले चाहिँ
0: यसलाई भन्छ हामीले के भन्छ उखरमाउलो गर्मी भनिन्छ होइन
1: र
0: पहिला पहिला चाहिँ त्यो त्यस्तो गर्मीमा नि बहिनी त्यो त्यो टिनको ट्याङ्क हुँदाखेरि वाटर ट्याङ्क हुँदाखेरि त्यहाँको पानी आयो भने त पोल्ने के बहिनी
1: यहाँ
0: चिया पकाउन सक्ने पानी भनेर हामीले कुरा पनि गर्यौँ नि होइन त्यस्तो पनि ठाउँमा चाहिँ हाम्रो भनौँ न धेरै दाजुभाइ दिदीबहिनीहरू बस्नुपर्ने छ आफू आफ्नो बाध्यता पनि हो भन्नु पर्यो होइन त तर पनि वी आर अल ह्याप्पी होइन जे जस्तो मौसमले हामीलाई च्यालेन्ज गरे पनि हामी खुसीसाथ परिवारसँग बसेका छौँ काम गरेका छौँ त्यहाँ चाहिँ मलाई जहिले पनि के लाग्थ्यो भने त्यस्तो बेलामा यस्तो ठाउँमा यति गर्मीमा पनि रिक्सा चालक दाजुभाइहरू होइन रिक्सा मजाले चलाउनु हुन्थ्यो आजकल पो ई रिक्सा आयो होइन त्यो प्याडल चलाउने रिक्सा त गजब हुन्छ नि होइन एउटा कालो छाता होइन चस्मा पनि हुँदैन थियो अनि त्यसमा पनि मजाले चाहिँ उहाँले आफ्नो सवारीलाई लगेको देख्दाखेरि म अचम्मित हुन्थेँ कि बहिनी
1: होइन
0: त्यहाँदेखि यी कुराहरूलाई चाहिँ हामीले एड्याप्ट गर्ने त्यसलाई सहन सक्ने हाम्रो क्षमता त्यसमा बाँच्न सक्ने क्षमतालाई हामीले मान्नै पर्छ होइन
1: मान्नै पर्छ दाजु र उहाँहरूको मेहनत होइन पसिना चुहाई चुहाएको मेहनत गर्नुहुन्थ्यो
0: त्यसमा पनि सवारी भाडामा चाहिँ अलि फेरि वाद विवाद
1: होइन एकदम विशेष गर्छन् हजुर पहिला पहिलाको कुरा गर्नुपर्दा दाजु हाम्रो बाजेले एउटा स्टोरी सुनाउनुहुन्थ्यो कि है बाजेको बुवाहरू किन माथि सरेको किन पहाडतिर लागेको भन्दाखेरि बुवाहरूको दाजुभाइमा चाहिँ एउटा के सल्लाह भयो अरे कि होइन जस्तै पेसीमा बस्दाखेरि त्यो बेला बिफोरको डर थियो है दाजु त्यो भन्ने थियो अरे होइन अनि धेरै त्यो बेला उपचार नपाएर मानिसहरूको मृत्यु भएको रहेछ होइन अनि बाजेहरूले बाजेको बुवाहरूले चाहिँ के डिसिजन गर्नुभयो अरे तराईतिर बस्दाखेरि यस्तो अब धेरै बिफोरले मान्छे बिते होइन अब हामी माथि लेकतिर लागौँ भनेर चाहिँ हाम्रो ग्रेट ग्रान्ड फादरहरू चाहिँ लेक लाग्नु भएको रहेछ लेकतिर जानु भएको रहेछ
0: बराजुहरू
1: हजुर दाजु अनि त्यहाँदेखि चाहिँ अहिले त्यो बेलादेखि नै हामी चाहिँ के त पहाडतिर गएको
0: यो कुरा गर्दै गर्दा हाम्रो आजको श्रोतालाई पनि स्थान दिनुपर्छ कार्यक्रमको मुख्य उद्देश्य यही हो होइन हामीले कोहलपुर बासीको कुरा गर्दाखेरि हामी पहाडतिर पनि पुग्यो होइन त. ओके, आजको लागि ठेगाना दिइहाल्नुहोस् त.
1: हजुर, ठेगाना यस प्रकार छ श्रोता. कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल. बिएफयु ठेगाना छ बिएफबिएस नेपाल, एचक्यू बिजिएन बिएफयु 4. इमेल आइडी छ बिएफबिएस गोर्खा @bfbs.com. फेसबुक रहेको छ बिएफबिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक. हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 37 364 र 54 33 930.
0: ठेगाना अनि विभिन्न तरिकाले हामीलाई कन्ट्याक्ट गर्ने द वेजहरू बहिनीले भनिदिनु भयो, तपाईँलाई धन्यवाद छ. भन्दै अब हामी आजको बसाइमा पहिलो श्रोतालाई ल्याउँ है त.
1: हजुर दाजु, हजुर.
0: को हुनुहुन्छ?
1: पासीकोट निवासी हुनुहुन्छ हाम्रा नियमित श्रोता अरुणादी खत्री.
0: खत्रीजी के लेख्नुहुन्छ त? उहाँको लामो पत्र रहेछ. लेख्नुहुन्छ, बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम परदेशको सन्देशको म नियमित श्रोता हुँ. यो कार्यक्रम मार्फत निशा गुरुङ, सुजन बाला, विनोद दोष खड्का, आरती लम्साल अनि निरा राणा भाट, मिना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नर्जङ गुरुङमा बडानिल कण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार भन्नुभएको छ बहिनी.
1: हजुर हजुर. अरुणादीजी यसपालि युक्त प्रसाद श्रेष्ठजीसँग भेट्नु भयो नै होला. उहाँले चाहिँ म घरमा एक्लै हुन्छु युक्तजी, घरमै आउनुहोस् भनेर बोलाउनु भएको रहेछ. सायद दुवैजनाको भेट भयो होला.
0: त्यसले गर्दा खालि पेटै यहाँ बस्नु भए जस्तो लाग्यो.
1: पानी
0: मात्रै खाएर जानुभयो. मेजबानी चाहिँ हाम्रो अरुणादी खत्रीले अल द वे फ्रम उहाँको रेडियोको साथी होइन मित्र
1: पत्रमित्रलाई
0: चाहिँ उहाँले मजाले मिठा मिठा व्यञ्जन बनाएर खुवाउनु होला भन्ने आशा गरौँ. काठमाडौँको आफ्नै प्रकारको एउटा चाहिँ खातेदारी हुन्छ होइन. फेरि गाउँघरको मधेसतिरको अर्कै हुन्छ के बहिनी. कुनै दिन सबै मिलेमा मैले चाहिँ मधेसमा मेरो बुवा काकाहरूको मिच्यु होइन को घरमा मधेसमा स्वागत गरेको चाहिँ देखेको छु, भोगेको छु होइन, इन्जोय गरेको छु. त्यो कुरा चाहिँ गरौँला है. मधेसतिरको खातेदारी यस्तो हुन्छ भनेर भन्नै सकिँदैन होइन.
1: होइन
0: त्यो चाहिँ गजबै हुँदो रहेछ के बहिनी होइन. यो चाहिँ मैले सिरा जिल्लाको कुरा गर्दैछु है. त्यतिखेर चाहिँ जयनगरबाट सिरा आउनलाई चाहिँ बैलगाडा चढ्न आउनु पर्थ्यो भने बाटो थिएन. हामी सानसाना केटाकेटीहरू काठमाडौँबाट बिरगन्ज हुँदै रक्सोल, रक्सोलबाट जयनगर, जयनगरबाट फेरि नेपाल छिर्नु पर्ने अवस्थाको कुरा कुनै दिन गर्नुलाई है.
1: अनि
0: बिच बाटोमा हामीले पनि मेजबानी खाएको कुरा चाहिँ गरौँला है. ओके, अब अगाडि बढौँ. पासीकोट वडा नम्बर 4 मेरो घर पर्दछ. पासीकोटको श्री रामचोकको उत्तरतर्फको शिव मन्दिरदेखि ओह्रालो लागेपछि बायाँतर्फ मेरो घर छ. मेरो घरको रङ चाहिँ हरियो छ. किन लेख्नुभयो भने मैले सोधेको थिएँ कहाँ होला, म पनि अस्ति पुगेको थिएँ होइन भनेर भन्दाखेरि उहाँले यो ट्याक्सी ड्राइभरलाई भन्ने स्टाइलले दिनुभयो होइन त.
1: लोकेसन बताइहाल्नु भयो, घरको रङ पनि बताउनु भयो, फेरि सेक्युरिटीको हिसाबमा त
0: त्यसै कारणले हामीले चाहिँ घरको नम्बर दिँदैनौँ होइन. अनि लेख्नुहुन्छ, जेठ 2 शनिबारको दिन पोतली सडकको ग्रिन लिफ रेस्टुरेन्टमा साहित्यकार दाजु रामप्रसाद पन्तको 2 नियात्रा सङ्ग्रहको विमोचनमा पुग्न म सफल भएको थिएँ. उक्त कार्यक्रममा मलाई सरप्राइज भनेर दायित्व समीक्षा सम्मान पहिलोपटक प्रथम पुष्पम सहित गरियो भन्नुभएको छ बहिनी.
1: पुरस्कारको नाम त एकदमै गजबको रहेछ दाजु.
0: ल, हाम्रो तर्फबाट पनि यहाँलाई बधाई छ. साहित्यिक कार्यक्रममा बेला बेलामा म पुग्ने गर्दछु. जेठ 9 शनिबारको दिन म वडा कार्यालयले ज्येष्ठ नागरिकहरूलाई नुवाकोट तीर्थयात्रामा लैजाँदा म पनि पुगेको थिएँ भन्नु भएको छ. प्रश्न गर्न मन लाग्यो उहाँलाई, क्वेसन, ज्येष्ठ नागरिकमा दर्ता भइ भएको छैन भने त तपाईँ त्यो हुलालमा कसरी छिर्नुभयो होइन. नहुनु पर्ने जस्तो लाग्छ. एनी भए ज्येष्ठ नागरिक भनेपछि त होइन 65+ जस्तो लाग्छ मलाई. एनी भए उहाँले चाहिँ मौकामा चौका हान्नु भएछ जस्तो लाग्यो मलाई. अनि भन्नुहुन्छ, वडा अध्यक्षजीले सोध्नु भएको प्रश्न, काठमाडौँदेखि नुवाकोटसम्मको बिच बिच बाटोमा पर्ने ठाउँहरूको नाम मैले मिलाएर पुरस्कार पाएँ भन्नुभएको. ओके, जाँदा जाँदै प्रश्न उत्तरी कार्यक्रम यानि कि क्विज कन्टेस्ट पनि भएको रहेछ. लेख्नु छ, बिरगन्ज गहवामा बस्नुहुने मेरो पुरानो मित्र कुर्बान हवारी कोलपुर बाँके बस्नुहुने युक्त प्रसाद श्रेष्ठ फेरि पनि उहाँको नाम आयो महानन्द ढकाल जुम्ला बस्नुहुने पुरानो पत्र मित्र पत्रकार साथी नवराज शाही इलाम बस्ने स्टार अमृत लिम्बू बेलायतमा बस्नुहुने मेरो पहिलो पत्र मित्र साथी किरण भट्टराई सानु काजी र ठालुमान माबो बर्दिया बस्नुहुने पुरानो पत्र मित्र साथी प्रभात सुवेदी अनि पालुङ शिखरकोटको मित्र राजा राम रायमाजी गीता कार्की हुनुहुन्छ अर्को उहाँको साथी अनि उमेश रेग्मी सरस्वती राई प्रभा महत रामबहादुर खड्का उम्मनी सापकोटा सिमला चिम्सी राई हामीले प्रश्न पनि गऱ्यौँ नि होइन अस्ति अनि बिमला याम्फु पञ्चा खुजुम पारखरी सुनिल निर्दोष पारखरी नानु करुणा सामना तामाङ अनि सामना तामाङ अनि दर्पण देविका राई द्रौतर बस्नुहुने राबुका रायजी र बेलायत बस्नुहुने राजेन्द्र मान्तव राई छबी थापा धनवीर पुन सबिना मगर सबैमा मिठो मिठो सम्झना सुनाइदिनु होला भनेर भन्नुभएको छ बहिनी.
1: हजुर, उहाँले सबै सबैजनाको नाम लिनु भएको छ होइन दाजु. र अन्तमा यहाँ मैले मुक्तक भनेर पनि देखेँ, एकदमै मुक्त पनि लेखेर पठाउँदा रहेछ.
0: तपाईँले अघि नै हेर्नु भएको छ भने तपाईँ पढ्ने हो कि पढ्ने जिम्मेवारी मलाई दिनुभयो.
1: होइन, आज त दाजुकै आवाजबाट पढ्नुपर्छ यो मुक्तक चाहिँ.
0: मैले भर्खरै देखेँ, अब यसलाई न्याय दिन सक्छु सक्दिनँ मलाई थाहा भएन, तर कोसिस चाहिँ गर्छु है. त उहाँको लेखाइ त फेरि मान्नु पर्नेछ, पुरस्कृत भइरहनु भएको छ होइन. उहाँले लेख्नु भएको मुक्तक यस्तो छ: नफसुँ भन्दा भन्दै म त फसिहाले हाँसोमा. कुटिल हाँसो रहेछ बहिनी. नफसुँ भन्दा भन्दै म त फसिहाले हाँसोमा, छोड्न गाह्रो भएर ख्याल ख्यालमै परियो पासोमा. नफसुँ भन्दा भन्दै म त फसिहाले हाँसोमा, छोड्न गाह्रो भएर ख्याल ख्यालमै परियो पासोमा. जोस र जाँगरको बेला होस् सबै, जोस र जाँगरको बेला होस् सबै गुमाएछु, झसङ्ग भएको छु म त परिएछ अर्काको नासु. किन सुनाउँछौ प्रिय, किन सुनाउँछौ प्रिय सबैलाई मनभित्रको घाउ, फेरि शत्रुहरूको लाग्न सक्छ त्यसैमै दाउ. किन सुनाउँछौ प्रिय सबैलाई मनभित्रको घाउ, फेरि शत्रुहरूको लाग्न सक्छ त्यसैमा दाउ. यो समाजको कति अन्याय सहेर बस्छौ प्रिय, यो समाजको कति अन्याय सहेर बस्छौ प्रिय, न्याय पाउनको लागि तिमीले अब कलम समाऊ. न्याय पाउनको लागि तिमीले अब कलम समाऊ.
1: राम्रो
0: कुरा लेख्नु भएको छ. अरू चिज नसमाऊ, कलम समाऊ भन्नु भएको छ. नभए चाहिँ फेरि उठाइहाल न भन्ने चाहिँ रहेनछ होइन. एग्रेसिभनेस एउटै पनि रहेछ. थ्याङ्क यू सो मच. यस्तो यस्तो अर्थी बुद्धि दिनै पर्नुपर्छ होइन. तर कुटिल हाँसोमा चाहिँ फस्नु भएन नि. कस्तो खाले हाँसो भने त थाहा भइहाल्छ नि होइन बहिनी. त्यो हाँसो, त्यो मुस्कान, त्यो हेराई माछा कथा कथा के उद्देश्य, अन्तर्निहित लुकेको उद्देश्य के छ बुझ्न त सक्नु पर्यो नि. के कसो
1: ओके.
0: ल त यो उहाँको आजको कोसेली मैले पढ सुनाएँ. बोलान बुढा लिनकण्ठ बासीकोटवासी हाम्रा मित्र पत्र पठाउने रहने साथी हुनुहुन्छ अरुण नदेखती. थ्याङ्क यू सो मच.
1: धन्यवाद छ अरुणजी कार्यक्रममा आउँदै गर्नुहोला. र अब भने तपाईँ लगायत सम्पूर्ण श्रोताको निम्ति हामी एउटा नयाँ गीत सुनाउँदैछौँ. बतासे सर सर अनु चौधरी र शक्ति चन्दले गाउनु भएको छ.
0: तपाईँले उहाँले नमागेको गीतहरू एउटा राखिदिनु भयो, किन होला सोधौँ.
1: उहाँले त धेरै धेरै पुराना पुराना गीतहरू सुन्न चाहनुहुन्छ र आज भने हामी नयाँ गीत सुन्छौँ दाजु.
0: नयाँ मैले राखिदिएको आज उसमे तपाईँले गीतको कुरा गर्दाखेरि आज प्रश्न भन्ने ठाउँमा चाहिँ एउटा पुरानो गीत राखेर गीतै प्रश्न बनाऊ कि क्या हो.
1: हुन्छ हुन्छ.
0: ओके, अर्को चरण यानि कि हाफ टाइममा भनौँ न होइन, विश्रामपछि तपाईँले सुन्नुहोला श्रोताहरू. आज चाहिँ गीतै प्रश्न हुने वाला छ. कुन गीत मलाई थाहा छैन. विल फाइन्ड आउट. ओके, गीत सुनाऊ.

0: हजुर, शक्ति चन्द्र अनु चौधरीले गाउनुभएको यो गीत हामीले सुनायौँ हाम्रा मित्र र यसपालिको यस कार्यक्रममा भाग लिने साथी हुनुहुन्छ अरुण नदी खत्रीजी। उहाँलाई पनि मन पर्यो होला र देश विदेशमा सुन्ने श्रोताहरूलाई पनि मन पर्यो होला यो गीत। अनु चौधरीको मिठो स्वर छ नि, होइन त? आजकल त के लोकगीत पनि गाउन थाल्नुभयो भन्दै हुनुहुन्छ तपाईँ, होइन?
1: हजुर हजुर दाजु, लोक फ्लेभर गीत पनि उहाँले रोज्नु भएको रहेछ, एकदमै राम्रो, होइन? उहाँको आवाज त एकदमै मिठो छ र जुनै पनि गीतमा चाहिँ सुट हुन्छ उहाँको आवाज।
0: ओके
1: हजुर,
0: पहिला एकताली हाम्रो स्टुडियो आउनुभएको थियो, आजकल नआएको, धेरै भयो, निमन्त्रणा दिनु पर्ला।
1: हजुर हजुर,
0: अब कसको पालो भन्नुहोस् त?
1: हजुर दाजु, एकदमै नियमित श्रोताको कुरा गर्नुपर्दा राजेन्द्र बान्तवा राई दाजुले आज पनि पत्र लेख्नु भएको छ। गत हप्ता पनि छोटो पत्र लेख्नु भएको थियो। यो पालि चाहिँ के लेख्नु भएको छ भन्दाखेरि, बिएफएस गोर्खा रेडियो नेपालका प्रमुख सदय दाजु विनोद दोष खड्काज्यूमा सलाम छ भनेर भन्नुभएको छ।
0: यहाँलाई पनि सलाम, कार्यक्रममा हार्दिक स्वागत छ।
1: साथसाथै परदेशीको सन्देश कार्यक्रमका मुख्य सञ्चालिका बहिनी निशा गुरुङ, प्रस्तुता सुजन बालाज्यू र मीना थापा लगायत विभिन्न कार्यक्रमका सबै प्रमुख सञ्चालक सञ्चालिकाहरूप्रति हार्दिक अभिवादन भन्नुभएको छ। नमस्कार छ दाजुलाई अनि कार्यक्रममा स्वागत छ। सेवा हौवा अनि दर्शन नमस्ते, यो राजेन्द्र बान्तवा पोखरी कान्छा अनि परिवारको तर्फबाट पनि भन्नुभएको छ है।
0: ओके, अब हामीले उहाँलाई स्वागत गरिसक्यौँ र उहाँले के लेख्नु भएको छ त?
1: हजुर, फेल्थम लन्डनबाट हामीलाई उहाँ के लेख्नुहुन्छ भन्दाखेरि, अति आदरणीय मैले मान्नुपर्ने मान्यजन आफन्तजन अनि मेरा परिवार र साथीहरूमा पनि फेरि पनि हामी किराँत जाति मध्ये पनि विशेष गरी राईहरूको महान उभौली पर्वको किराँत राई मात्र नभई सम्पूर्ण नेपाल भाषीहरूलाई हार्दिक शुभकामनाको साथमा हामी सबैलाई सुम्निमा पारुहाङ तथा शिव पार्वतीले रक्षा गरून् भनेर भन्न चाहन्छु।
0: साँच्चै हामीलाई, होइन, अब धेरै यो हाम्रो देशको डाइभर्सिटी छ, हामी कति धनी छौँ, होइन, अनि यति धेरै देवी देवताहरू मान्छौँ हामी, र आज उहाँले आफ्नो देवी देवतालाई पुकारेर नै सबैमा चाहिँ भलो होस् राम्रो होस् भन्दा खुसी लाग्यो, होइन बहिनी?
1: उहाँलाई
0: धेरै धन्यवाद भनौँ, र साँच्चै कहिले कहिले त आशीर्वाद पनि चाहिन्छ कि बहिनी, सुदृष्टि चाहिन्छ कि, होइन,
1: कुदृष्टि
0: भन्दा सुदृष्टि चाहिन्छ, र आशीर्वाद यसो टाउकोमा हात दिने मान्छे त चाहिन्छ चाहिन्छ, अथवा चाहिँ भगवान्को यो चाहिँ माथि हामीले आस्था राख्यो भने फल चाहिँ सधैँ राम्रो हुन्छ भन्ने भनाइ छ। यो भनाइको लागि उहाँलाई धन्यवाद छ। अगाडि बढौँ, के लेख्नुहुन्छ?
1: हजुर, उहाँले जेठ 15 गते भन्ने लेख्नु भएको छ यसमा चाहिँ, तर हाम्रो कार्यक्रम प्रसारण हुन्जेल हामीले यो दिवस मनाइसकेका हुन्छौँ, होइन, रिपब्लिकन डे अथवा भनौँ गणतन्त्र दिवसको शुभकामना छ भनेर उहाँले सबैलाई शुभकामना दिनुभएको छ।
0: ओके,
1: है, साकेलाको माहौल छ, त्यस कारण साकेला गीतले नै सम्मान सहित सम्झना गर्न चाहन्छु भन्नुभएको छ। र गीत रोज्नु भएको छ मेरिना राई र सुनिल राईको आवाजमा, साकेला थानमा उभौली पूजा गरौँ है नाचेर, यो गीत सुनाउन चाहन्छु भन्नुभएको छ है। अनि गीत मार्फत पनि सम्झनु भएको छ कसलाई भन्दाखेरि, मेरो प्यारो धर्मपत्नी रमा कुमार राई लगायत सबैलाई आशीर्वाद सहित माया छ। त्यस्तै गरी वासिङ थर्पु भोजपुरदेखि सुनसरी झुम्कामा बस्नुहुने दाजु र भाउजूहरूलाई पनि सेवा, मेरा आफन्तजनहरू गाउँले जिल्ला वासीहरू धरानवासीहरू जो जहाँ हुनुहुन्छ सबै सबैलाई मेरो सम्झना छ। बिएफएसका सम्पूर्ण स्टाफहरू र रेडियो नेपालका स्टाफहरूलाई पनि मेरो नमस्कार छ। अन्तमा मैले कहिले पनि नछुटाउने नामहरू छन्, शर्मिला राई, सुशीला बान्तवा, अनिता बान्तवा, निला चामलिङ राई, दर्पण देविका दुदुङ, सङ्गीता बायुङ राई, सुनिता पुन, त्यसै गरी सरिता राई, रमिला बान्तवा, सुम्निमा राई, गौतम बान्तवा, छवि थापा, प्रेमधोज गुरुङ, युक्त प्रसाद श्रेष्ठ, सेर्पिनी कान्छी, विनिता सुनवार, सिसम बान्तवा, कृति योञ्जन, अरुणी खत्री, ओम मणि सापकोटा, मान लिम्बु, अमर निर्दोष, राजाराम रायमाझी र कालीबहादुर तामाङ भनेर उहाँले पत्र पुग्नु भएको छ। भवदीय राजेन्द्र बान्तवा राई पोखरी कान्छा, हाल पनि फेल्थम लन्डन भनेर लेख्नु भएको छ दाजु।
0: ओके, धेरैलाई सम्झना पूर्ण भयो, उहाँले सबैलाई आफन्त लाई कति सम्झना गर्नुहुन्छ, मिठो प्रकार लेख्नुहुन्छ, होइन बहिनी? आदर सत्कार छ, माया छ, होइन, प्रेम भाव दर्शाउनुहुन्छ। लेखाइ त्यस्तै बेजोडको छ उहाँको, हाम्रो मित्रको, उहाँले बेला बेलामा ठ्याक्कै ठ्याक्कै पत्र पठाउनुहुन्छ नि, होइन,
1: एकदमै
0: हिसाबै गरेर पठाउनुहुन्छ। थ्याङ्क यू सो मच। अब बेलातिरका एक्टिभिटिजहरू पनि केही पठाउनु भएको छ कि कतै?
1: हजुर, अब अर्कोचोटि उहाँले कसरी मनाउनु भयो साकेला, होइन दाजु, एकदमै भव्यताको साथमा उहाँले मनाउनु भएको रहेछ। मैले फेसबुकमा हेरेँ, एकदमै रमाइलोको साथमा हावा पनि चलिरहेको रहेछ, घाम पनि लागिरहेको थियो त्यो दिन होइन, 23 तारिकको दिन भन्नुपर्छ, एकदमै रमाइलोसँग उहाँले मनाउनु भएको रहेछ दाजु।
0: ओके ल त त्यति भए पनि रमाइलो त के भने नि बहिनी, पुराना पुराना आफन्त मित्रहरू पल्टनका साथीभाइहरूलाई अग्रजलाई भेट्ने मौका हो के बहिनी, अनि एकछिन भेट्दाखेरि पनि हामी त्यही समयमा जान्छौँ फर्किन्छौँ होइन, जहाँ हामीले दुःख गरेका थियौँ पसिना बगाएका थियौँ, त्यो हङकङको ब्रुनाईको चाहिँ चर्को घाममा काम गरेका थियौँ होइन, जङ्गल ट्रेनिङ गरेका थियौँ रात दिन नभरिकन खाई नखाई होइन, अब सर्पो बिच्छीदेखि लिएर जुगाको टोकाईबाट हामी बरु आजित भएका दिनहरू सम्झना गर्दाखेरि अर्कै मजा आउँछ कि बहिनी
1: होइन,
0: गर्दाखेरि ती कुराहरू भेट्नको लागि यस्तो ठाउँमा जानु पनि पर्छ बहिनी, त्यो कुराहरूलाई यसो रिमेम्बर गर्न रिवाइन्ड गर्न भनौँ होइन।
1: हजुर अनि उहाँले चाहिँ एउटा गीत रोज्नु भएको छ दाजु, साकेला थानमा उभोली पूजा गरौँ है भन्नुभएको छ, मेलिना राई र सुनिल राईको आवाजमा रहेको गीत छ, हामी यो गीत राखिदिन्छौँ।
0: ओके यो गीत राखिहालौँ है त।
1: हजुर

0: प्रदेश गोर्खा रेडियो, गोर्खा रेडियो।
1: हजुर, बिएबिएस गोर्खा रेडियोको कार्यक्रम परदेशको सन्देश सुन्दै हुन्छ। रेडियो नेपालको माध्यमबाट देशभरि र संसारभरि नै फेरि पनि हामी दुवै सञ्चालक सञ्चालकको तर्फबाट र श्रोताहरूलाई नमस्कार भन्दै स्वागत गर्नु होइन भने के तपाईँ विशेष तरिकाले स्वागत गर्ने विचार गर्नुभएको
2: थियो? खासै विशेष छैन दाजु, पुनः स्वागत त अभिवादन गर्छौँ। र हामीले आज चाहिँ प्रश्न राख्ने भनेर भनेका छौँ दाजु, साङ्गीतिक प्रश्न नै रहनेछ र त्यसको लागि त तपाईँले फेरि फोन गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिला म फोन नम्बर दिन्छु। हाम्रा फोन नम्बर छन् 54 28 055 54 37 364 र 54 33 933 तपाईँले फोन गर्न सक्नुहुन्छ। पत्र लेख्नुहुन्छ भने कार्यक्रम परदेशीको सन्देश, पोस्ट बक्स नम्बर 50 95 काठमाडौँ नेपाल भनेर पत्र लेख्नुहोला।
1: ओके, यही हो ठेगाना। कोही कोही त बुझाएर हातेरी म आफै डेलिभर गर्छु भन्ने खालको पनि स्वागत छ नि होइन बहिनी?
2: स्वागत छ
1: दाजु। यसो भेटघाट पनि गरौँ, खुब चिया र कफीको गफ दिनुहुन्छ, खाइहालौँ भन्ने तपाईँलाई लागेको छ भने कहाँ आउनुपर्छ अरे बहिनी भन्नुहोस् त?
2: तपाईँहरू आउनुपर्ने हुन्छ मान भवन चोक, जहाँ चाहिँ हाम्रो ब्रिटिस गोर्खाज नेपालको हेड अफिस छ, होइन, हेड क्वार्टर भनौँ। र त्यहाँबाट अलिकति अगाडि मात्र देब्रे लाग्नुपर्ने हुन्छ। तपाईँले त्यहाँ आएर हाम्रा दाजुभाइहरूलाई सोध्नुभयो भने गेट अगाडि
1: तपाईँले ठ्याक्क स्टुडियोमा ल्याएर रेकर्ड गरिहाल्नुहुन्छ होइन? किन लेख्न दुःख, एकदमै लाभै बोलिने जस्तो हाम्रो साथी युक्त प्रसाद सेठले गर्नुभयो होइन? ओके, अब हामी आजको यो विषयमा के गर्ने त भने छिनोफाना छैन आज होइन
2: दाजु, आज चाहिँ हामी नयाँ प्रश्न राख्छौँ।
1: हो र,
2: हजुर,
1: पुरानो गीत मैले भेटिसकेँ बहिनी, लगाऊ है त?
2: हुन्छ।
1: सिर्फ हामीलाई चाहियो गाउने कलाकार को हुनुहुन्छ, उहाँको बारेमा जति लेखे पनि हुन्छ होइन, तर गायिकाको स्वरमा छ यो गीत, उहाँको बारेमा लेख्नुहोस्। नाम चाहियो होइन त? गीत सुरु गरौँ त?
2: हुन्छ।
1: ओके,

0: हजुरआ काँडाको खेकुरा होइन, कति मिठो स्वर, कति मिठो सङ्गीत होइन त बहिनी?
1: हजुर, एकदमै शब्द पनि कति मिठो,
0: कति राम्रो भन्नु पर्यो, नखाएको बिस लाग्दा होइन। श्रोताहरू, यो बुलन्द स्वर कसको हो त्यति मात्रै हो, उहाँको बारेमा जति लेखे पनि हुन्छ होइन। उहाँका अरू थुप्रै गीतहरू छन्, अहिले त आजको यो बसाइमा हामी छनक त एउटा पनि नदिने है बहिनी, है अलिकति छन दियो भने थाहा भइहाल्नुहुन्छ, गर्दा खोज्ने कोसिस गर्नुहोस्। यति भन्दै अब आजको लागि हाम्रो गीती प्रश्नको कुरा यति राखौँ र अब पत्रतर्फ लागौँ त बहिनी।
1: हजुर दाजु, हजुर, मेरो हातमा कुमबहादुर गुरुङ दाजुले छोटो पत्र लेख्नु भएको छ। नेपालको ठेगाना लमजुङ भाचुक बेसी कुप्लिङ हो, हाल पनि उहाँ युकेमा बसोबास गर्नुहुन्छ दाजु है।
0: तर उहाँले बसाइ सराई गर्नुभयो नि बेलायतमा होइन, गिलफोर्ड भन्ने ठाउँ बस्नुहुन्थ्यो, अहिले अल्लो सर्टै कता हाम्रो केबी दाईको घर यतैतिर कतातिर होला भन्ने अन्दाज गर्थे। अब त्यो घर पुग्न नपाउँदै चिन्न नपाउँदै उहाँ त अर्को ठाउँमा सर्नु भएको छ बहिनी होइन। पत्रमा के लेख्नु भएको छ त?
1: उहाँ भन्नुहुन्छ, नमस्ते सञ्चालक विनोद दाजु, सञ्चालिकाहरूमा नानी मास्यो, निशा बहिनी र मिना बहिनी, सुसन बाला दिदी, साथै बिएफपिएस गोर्खा रेडियो काठमाडौँ, युके, ब्रुनाई अनि रेडियो नेपालका सम्पूर्ण सदस्यज्यूहरू लगायत यति बेला परदेशीको सन्देश सुनेर बस्नुहुने सम्पूर्णलाई म केबी गुरुङ अथवा भनौँ कुमबहादुर गुरुङको तर्फबाट दुई हात जोडेर नमस्कार
0: भन्नुभएको छ।
1: केही साथीभाइ र नाताहरूलाई सम्झन चाहन्छु भन्नुभएको छ। सम्झनामा हजुरहरू चारैजना, त्यस्तै गरी बिएफपिएस गोर्खा रेडियो नेपाल, युके, ब्रुनाई अनि रेडियो नेपालका सम्पूर्ण सदस्यज्यूहरू लगायत निमा सेलियर दिदी क्यालिफोर्निया, गीतकारहरू हुनुहुन्छ रञ्जना राई र उहाँको श्रीमान सन्तोष राई, संगीता राई सम्झिनीज्यू, त्यस्तै गरी निर्मला राई बहिनी, निलम बहिनी, साधुराम दाई, विजय भाउजू र चन्द्र दाई, जुम्लेहा दाजुभाइ राम लक्ष्मण भनेर लेख्नु भएको छ, त्यस्तै गरी विशा गुरुङ, गङ्गा सोल्टी, मनु राई बहिनी र विश्व भाइ, त्यस्तै गरी ज्ञान बहादुर सोल्टी, बुद्धि प्रसाद गुरुङ दाई क्याम्बरली, चन्द्र प्रसाद दाई र इन्दु भाउजू फार्ब्रो, यामदास मुलिछा दाई र प्रेमध्वज गुरुङ दाई, दामिनी गुरुङ उहाँ चाहिँ अहिले नेपालमा हुनुहुन्छ, त्यस्तै गरी शिव गुरुङ दिदी, क्याप्टेन देव खले दाई र तुलसी भाउजू, महेन्द्र गुरुङ सोल्टी अस्ट्रेलिया, तर्पण देविका रुदुङ बहिनी युके र विनिता सुनवार परदेशी घिमिरे माहिलो, र यति बेला कार्यक्रम सुनेर बस्नुहुने सबै सबैलाई यो अब आउने अब बस्ने गीत समर्पण गर्न चाहन्छु। अन्तमा तपाईँहरूकै रुचाइमा कुनै एउटा गीत सुनाउन पाए अथवा सुनाइदिनु भए आभारी हुने थिएँ, हवस् त धन्यवाद भन्नुभएको छ कुमबहादुर गुरुङ दाजुले। उहाँले हामीलाई युकेबाट यो पत्र लेख्नु भएको छ दाजु।
0: मिठो गीत, उहाँले कुनै गीत भन्नुभएको छ नि होइन, कुनै गीतमा तपाईँले कुन चाहिँ छान दिनु भएको छ भन्नुहोस् त।
1: ज्यानको तिर्खालाई भन्दै हुनुहुन्छ अब प्रशान्त शिवाकोटी र रचना रिमाल।
0: ओके, तपाईँले यस्तो मौका पाउँदाखेरि नि मान्छेको आनी बानी लेखाइ होइन, उहाँको चोइस बुझ्नु होइन, बुझेर नै छानिदिनुहुन्छ कि म चलेको छ यही सजिलो छ भनेर राखिदिनुहुन्छ गीत भन्नुहोस् त।
1: अहिले केबी गुरुङ दाजु पनि आफै पनि गीतकार हुनुहुन्छ दाजु, उहाँले पनि यस्तै गीतहरू रच्नुहुन्छ होइन, जहाँ चाहिँ माया प्रेम होइन यस्तै हुन्छ, र यो गीतमा पनि एकदमै माया प्रेम झल्किएको छ, त्यसैले मैले यो गीत राखिदिएको छु।
0: उहाँलाई मनपर्छ होला भन्दै यो गीततर्फ जाउँ है त।

0: אוקיי, KBG, זה סטי טופרי טופרי, אמרה גיטקר מונשה, ואולי, אז זה גיט, לקני פרנאמי לוס,
1: היינה?
0: גאי, גאי כמונשה, ואולי פרי גיט, רקורד גרני, זה בנג'מר כוחוס, אמרה שובה כמנה.
1: תודה שובה כמנה, צהזר.
0: בנדה אבא המי, עד שכו יובשי מה, एउटा आवाज राखौँ त्यो आवाज हाम्रै श्रोताको हो क्या अरे होइन त अल द वे फ्रम गर्मी ठाउँ होइन अब उहाँ चाहिँ युक्त प्रसाद श्रेष्ठ हुनुहुन्छ कोहलपुर बाँकेको आजको प्रश्न एकताले फेरि दोहोऱ्याइदिने हो
1: हुन्छ हुन्छ दाजु
0: ओके गीती प्रश्न छ श्रोता राम्रोसँग सुन्नुहोला गाउने कलाकार को हुन्छ भनेर मात्रै हामीले प्रश्न राखेका छौँ तर चिन्नु भएको छ भने डिटेल जति दिए पनि More than welcome. अब गीत तर्फ लागू यो चाहिँ गीती प्रश्न हो

0: ओके गीते प्रसन्नकै लामो भो किन होला भन्नुस् तपाईले
1: हामीले सुनेर मन्त्रमुग्ध भएका थियौ
0: यसमा खासियत के छ गीतमा भने नितान्त यो चाहिँ सुगम संगीत हो धेरै बाजा गाजा सिन्थेसाइजरहरु इलेक्ट्रोनिक इक्विपमेन्ट केही छैन हैन पहिले बेला गाय गायकहरु यसमा गाउन पोख्त पनि थिए बहिनी
1: हैन
0: हमेशा मैले म त गीत संगीततिर त्यतिको मोर दखल छैन तर पनि खुबै भयसमा हार्मोनियम होला तबला होला ढोलक अलिअलि होला कता कता सेक्सफोन होला के जस्तो लाग्छ तपाईँलाई के लाग्छ यसमा यो गीतमा आज हामीले गीति प्रश्न राखेका छौँ नि कति बाजा तपाईँले चिन्नुभयो होला भन्नुहोस् त
1: मैले चारदेखि पाँचवटा बाजा चाहिँ चिने दाजु तपाईँले भने जस्तै होइन र यसमा त सबैभन्दा एकदमै भनेको चाहिँ के त आवाज नै छ के
0: आवाज नै छ होइन गीतलाई चाहिँ आवाजले डोमिनेट गरेको छ कि बहिनी त्यस कारण त माझेका परस्कृत गायक गायिका भनेर हामी भन्छौँ होइन यस्तो हुनको लागि सबैले प्रयास गरून्
1: होइन
0: बहिनी त्यो अरूले छोप्ने होइन कि बहिनी गीतले जितोस् के स्वरले जितोस्
1: होइन त बहिनी
0: ल त अब हामीले प्रश्न गीतको बयान गर्नलाई राख्यो होइन यो स्वर कसको मात्रै हो भन्दै अब हामी आजको बसाइमा मित्रको यो कुराकानी राख्दै म चाहिँ बिदा लिएँ है बहिनी तपाईँको कुराकानी हुन्छ होइन म चाहिँ धेरै टाढा जानुपर्छ कि बहिनी बाटो चिप्लो छ अलि ओह्रालो उकालो पनि छ घाम लाग्या छ त्यस कारण म चाहिँ हिँडेँ है त आदर श्रोताहरू सञ्चालक विनोद यो कार्यक्रमबाट यसपालिको लागि यो हप्ताको लागि बिदा चाहन्छ अर्को हप्ता म त हुन्न बहिनीहरूले कार्यक्रम सञ्चालन गर्नुहुन्छ होला भन्ने आशा गर्दै मलाई बिदा दिनुहोस् नमस्ते शुभ दिन बाइ बाइ
2: आज हाम्रो स्टुडियोमा युक्त प्रसाद श्रेष्ठ दाजु आउनुभएको छ र दाजु कोहलपुर बाँकेबाट हामीलाई भेट्नको लागि आज मान भवनको यो स्टुडियोमा आइसक्नु भएको छ कार्यक्रममा स्वागत गरौँ युक्त दाई नमस्ते
3: नमस्कार बहिनी
2: सन्चै हुनुहुन्छ
3: म एकदम सन्चै छु हजुर सन्चै हुनुहुन्छ
2: हजुर दाजु हामी एकदमै सन्चै छौँ के कामले आउनुभयो त यसो भन्न मिल्छ दाजु काठमाडौँ
3: म अलिकति घरियासी कामहरू र भेटघाटले आएको थिएँ
2: भनेपछि काम पनि सकियो अब जाने तर्खरमा हुनुहुन्छ
3: म जाने तर्खरमा छु भोलि जान्छु होला
2: कार्यक्रम प्रसारण हुन्छ तपाईँ उता पुगिसक्नुहुनेछ
3: घर पुगिसक्छ होला
2: ओके कार्यक्रम पर्दैछको सन्देशमा पत्र मार्फत त धेरै भाग लिइसक्नु भएको छ कस्तो लागिरहेको छ आज पहिलोचोटि स्टुडियोमा आएर बोल्दाखेरि
3: मलाई एकदम खुसी लागिरहेछ स्टुडियोमा बोल्न पाएँ खुसी लागिरहेछ
2: हजुर हजुर भनेपछि स्टुडियोमा आएर बोल्दाखेरि अलिकति फरक पाउनुभयो होला होइन
3: अलिकति केही फरक त भइहाल्छ नि चिठी पत्रहरू लेखेर उस गरोस् रेडियोबाट सुन्नुभन्दा स्टुडियोमा आउँदा केही फरक हुन्छ
2: तपाईँले लेख्नुभएको हाते पत्र हामीलाई छ सात महिना पछि मात्र प्राप्त भयो र हामीले दुई तिन हप्ता अगाडि प्रसारण गरेका थियौँ होइन त्यो बेला तपाईँलाई कस्तो लागेको थियो जस्तै पुरानो भयो पनि वाचन भयो भनेर खुसी लागेको थियो कि
3: खुसी लाग्यो मैले पठाएको पत्र जसरी पुग्यो अनि वाचन गरिदिनु भयो धेरै खुसी लाग्यो
2: दुईटा पत्र थिए होइन र एउटा चाहिँ मङ्सिर महिनामा एउटा पुष महिनामा लेख्नु भएको रहेछ
3: हजुर होइन
2: एउटा पत्र पुगेन भनेर अर्को पनि लेखिहाल्नु भएको रहेछ
3: यताबाट मैले सोधेको थिएँ अनि पत्र आएको छैन भन्नुभयो
2: हजुर
3: अनि मैले ढिलो भयो भनेर फेरि अर्को लेखिहालेको थिएँ सँगसँगै भएछ दुइटै
2: हामीलाई पत्र मार्फत साथ दिइराख्नु भएको थियो आज हामीलाई स्टुडियोमा आएर पनि साथ दिनु भएको छ होइन दाजु
3: हजुर
2: अब स्टुडियोबाट तपाईँ अब साथीभाइहरूलाई सम्झाउनुहुन्छ होला आफन्तजनलाई सम्झाउनुहुन्छ होला होइन र आफ्ना परिवारलाई पनि सम्झनुहुन्छ होला उहाँहरूलाई के भन्न चाहनुहुन्छ
3: बिएबिएस रेडियो मार्फत मैले आफ्नो घर परिवार इष्टमित्र सबैलाई सम्झिन्छु अनि अहिले यो कार्यक्रम सुनेर बस्नुहुने सबै सबैलाई मेरो मसँग परिचित सबैलाई सम्झिन्छु अनि रेडियो नेपालका सबै स्टाफहरूलाई सम्झिन्छु बिएबिएसका सबै स्टाफहरूलाई पनि सम्झिन्छु
2: हजुर अब काठमाडौँ आएर कतिजना साथीहरूलाई भेट्न पाउनुभयो त हजुरले
3: मैले अब यहाँ आएर म रेडियो नेपालमा पनि गएँ त्यहाँ पनि घुमघाम भयो अनि त्यहाँ स्टुडियोहरू यताउता हेरेँ सबै सबै देखाइदिनु भयो शोभा भट्टराईले अनि आज मैले एउटा साथी प्रकाश लिटे सुशीलसँग भेट गरेँ बिहान तिमीसँग एकचोटि फेरि म कान्तिपुर एफएम पनि जान्छु होला टाइम मिलाएर त्यसपछि हाम्रो अरुण नदी खत्रीज्यू मेरो पुरानो पत्रमित्र साथी हुनुहुन्छ
2: ओहो
3: पहिला पनि भेटेको अब एकचोटि फेरि भेट्छु भन्ने विचार भएको छ उहाँसँग
2: ए हाम्रो अरुणजीलाई त भेट्नै पऱ्यो नि होइन
3: हजुर
2: एकदम नियमित श्रोता र तपाईँको पत्रमित्र साथी पनि हुनुहुन्छ भनेपछि त उहाँ नारायण थान उज्यालो बस्तीमा बस्नुहुन्छ होइन सो उहाँलाई पनि भेट्नु होला काठमाडौँ त धेरै पछि आउनु भएको छ दाई कतिको परिवर्तन लाग्यो त पहिला भन्दा अहिले
3: धेरै परिवर्तन छ नि त अहिले त समय अनुसार पनि परिवर्तन हुँदै जाने भयो परिवर्तन छ विकास भएको छ
2: हो नि अब अहिले बिएबिएस आउँदाखेरि पनि तपाईँलाई कति सजिलो भयो होइन?
3: सजिलो भयो एकदम. अघिल्लो पटक आउँदा मलाई अलिकति अप्ठ्यारो भएको थियो.
2: हजुर.
3: अब अहिले भनौँ हर चिजको सुविधाले गर्दा पनि गेटैमा आइपुगेँ म एकदम.
2: अब त्यो बेला इन्ड्राइभ पठाओ याङ्गु थिएन होइन, अब अहिले हामी जहाँ बसेर पनि बुक गर्न सक्यौँ होइन दाजु.
3: हजुर.
2: इ कमर्सले एकदमै प्लेटफर्म लिएको छ भन्नुपर्छ. हजुर. र यहाँसम्म आएर हामीलाई साथ दिनुभयो, धेरै धेरै खुसी लागेको छ हामीलाई आज. र अब काठमाडौँ फेरि फेरि पनि आइरहनु होला भन्छु म चाहिँ. तपाईँ चाहिँ फेरि अलिकति टाइम मिले मात्र आउँछु भन्ने कुरा गर्दिनुहुन्छ, तर अकस्मात आउँदाखेरि मलाई एकदम खुसी लाग्यो के.
3: त्यो त्यस्तै भने जस्तो सधैँ हुँदैन, टाइम मिलाएर आउनुपर्छ. कहिले कहिले अकस्मात पनि हुन्छ, भेट्न पाएँ एकदम खुसी लागेछ मलाई त.
2: हजुर दाजु, तपाईँभन्दा बढी खुसी त हामीलाई लागेको छ होइन. योभन्दा अगाडि बिएबिएस पुरानो बिल्डिङ हुँदाखेरि आउनु भएको थियो होइन, त्यो बेला चाहिँ मैले भेट्न पाएको थिइनँ तपाईँलाई. हजुर. सो आज चाहिँ भेट्न पाएँ, एकदमै खुसी लाग्यो. कार्यक्रम मार्फत अब भाउजूलाई पनि सम्झाउनु पर्यो, भाउजूले उतै बसेर सुन्नुहुन्छ होइन, यो प्रसारण हुँदैछ, तपाईँ पनि पुग्नुहुन्छ. तर रेडियो मार्फत भाउजूलाई के भन्न चाहनुहुन्छ एकदम विशेष विशेष?
3: विशेष त ठिकै छ, आफ्नो त्यहाँ स्वास्थ्य खेल गर्नु.
2: हजुर.
3: अब अहिले बिएसबिएसमा यहाँ सबैसँग भेटघाट भइरहेछ, ठिकै छ भन्न चाहन्छु.
2: अर्कोचोटि आउँदाखेरि भाउजूले पनि ल्याउनु पर्छ है दाजु.
3: हुन्छ हुन्छ,
2: एकदमै. अब भाउजू तपाईँ होइन घुम्न आउनु पर्यो, अब गर्मी मौसममा चाहिँ गर्मी छल्नु पर्यो
3: होइन.
2: अब अहिले जसरी तपाईँ आएर चार पाँच दिन छल्नु भयो नि त होइन, कहाँको 43 डिग्री सेल्सियस एन्ड कहाँको 26 डिग्री सेल्सियस होइन दाजु, एकदमै आकाश जमिनको फरक भयो नि त. हजुर. सो गर्मी मौसममा चाहिँ यता घुम्न आउनु पर्यो, अनि जाडो मौसममा फेरि उता जानु पर्यो,
3: टाइम मिलाउनु पर्यो
2: एकदमै. हजुर हजुर. अब त यसो घुमघाम पनि गर्नु पर्यो, कति काम काम गर्ने होइन. हजुर. अब भाउजूलाई पनि लिएर आउनु होला होइन, अब भक्तपुर जानुपर्छ. अब काठमाडौँ र ललितपुर त तपाईँले देखिहाल्नु भयो होइन, भक्तपुर पनि घुम्नु पर्यो नि त एकदमै. र अब विभिन्न हाम्रा मन्दिरहरू छन् होइन,
3: हाम्रो पुरानो धार्मिकहरू छ नि, पुरानो हाम्रो ऐतिहासिक चिजहरू छ
2: एकदमै,
3: हेर्नुपर्छ.
2: हजुर. धार्मिक स्थलहरूमा पनि जानुपर्छ होइन दाजु. अर्कोचोटि अलि लामो बिदा लिएर आउनु होला
3: हुन्छ
2: है, भाउजूलाई पनि लिएर आउनु होला, अनि हामी फेरि सँगै भेटौँला, अनि घुमौँला पनि है. ओके. कार्यक्रम पर्दैछको सन्देशमा आउनु भएको छ. अब अन्तमा त हामी गीत त सुन्छौँ नै होइन दाजु. अब तपाईँले कस्तो खालको गीत सुन्न रुचाउनुहुन्छ?
3: मलाई सबै खालको गीत त मनैपर्छ. अब यो अन्जु पन्तको एउटा गीत राखिदिनुहोस् न जुन भाइले. हुन्छ
2: ल हुन्छ. अन्जु पन्तको गीत विशेष विशेष डेडिकेसन कसलाई?
3: मेरो विशेष जीवन सङ्गिनी, अनि अहिले कार्यक्रम सुनेर जो बस्नु भएको छ सबै सबैलाई मेरो मेरो नामसँग पछि सबैलाई भन्न चाहन्छु मैले.
2: हजुर हुन्छ. युक्त दाइ, तपाईँले सुन्न चाहनुभएको गीत हामी राख्छौँ, र यो गीत सुन्दै हामी तपाईँबाट भने बिदा माग्छौँ.
3: हजुर ल, नमस्कार.
2: हजुर नमस्कार. कार्यक्रम सुन्दै गर्नु होला.
3: हुन्छ.
2: हस् धन्यवाद. हजुर. कार्यक्रम सुनेर अनि भाग लिएर साथ दिनुभयो यहाँहरू सबै सबैलाई धन्यवाद भन्दै निशा गुरुङ आज्ञा चाहन्छु. नमस्ते, शुभ दिन, बाई.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: बजेटबाट मधेसले अपेक्षा कम र उपेक्षित बढी भएको महसुस गरेको छ। जनकपुरबाट लक्ष्मण यादव।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम बागलेले आगामी आर्थिक वर्षको बजेट वाचन गर्दै जाँदा मधेस प्रदेशको राजधानी जनकपुर धाममै कयौं वर्षदेखि अल्पत्र अवस्थामा रहेको राम जानकी बहुद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि बजेट विनियोजन गरिने अपेक्षा थियो। सायद त्यही विश्वासले मधेसमा खास गरेर जनकपुर धामका युवा जमात आगामी आर्थिक वर्षको बजेटलाई बडो महत्वको साथ हेरेका थिए। तर साँझ हुँदाहुँदै त्यो अपेक्षा र विश्वासमा वर्तमान सरकार खरा उत्रिएन। परिणाम स्वरूप जनकपुरका युवाहरूमा राम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माण नहुने चिन्ता बढ्न थालेको छ। सम्भावना र विश्वासमै दुनियाँ टिकेकाले जनकपुरका युवाहरू पनि बालिन शाह नेतृत्वको सरकार प्रति आशावादी छन्। राम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माण कार्य चाँडै सुरु हुनेमा पूर्व क्रिकेटर समेत रहनुभएका धनुषा क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डे विश्वस्त हुनुहुन्छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलले केही दिन अघि मात्र राम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माण स्थलको स्थलगत निरीक्षण गरेर जानुभएको थियो। खेलकुद पूर्वाधार तर्फ सरकारले 4.3 करोड रुपियाँ बजेट विनियोजन गरे पनि त्यसमा रंगशालाको लागि बजेट छुट्याएको सुनिएन। रंगशाला निर्माण कार्य प्राथमिकतामा नपरेपछि निराश मधेसलाई बजेटले खासै सम्बोधन गर्न नसकेको अर्थविदहरूको बुझाइ छ। नयाँ सरकारबाट अपेक्षा गरिए पनि मधेस उपेक्षित भएको राम स्वरूप राम सागर बहुमुखी क्याम्पसमा अर्थशास्त्रका प्राध्यापक ज्ञानेन्द्र मल्लिकले तर्क गर्नुभयो।
5: मधेसलाई उपेक्षित गरिएको जस्तो देखिन्छ। बजेटको न्यून हिस्सा चाहिँ मधेसमा परेको हामी पाउँछौँ। त्यसै केही छटफट मात्रै हामी पायौँ। मधेसमा जुन छ त्यो कृषिको लागि बढी चाहिँ अपेक्षा छ हामी, तर त्यस्तो पाएनौँ हामी।
4: जनकपुर धामलाई वैवाहिक गन्तव्य तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने विषय भने आएको छ। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गत वर्ष आफ्नो बजेट वक्तव्यमा पनि यो दुवै विषय समेट्नु भएको थियो।
3: भारतमा नेटवर्किङ स्क्याममा फँसेका 400 बढी नेपालीको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 150 भन्दा बढी महिला छन्।
6: रोजगारीको आकर्षक प्रलोभन देखाएर भारतका विभिन्न सीमावर्ती शहरमा पुर्याइएका 453 जना नेपाली नागरिकलाई संयुक्त उद्धार अभियान मार्फत नेपाल ल्याइएको हो। भारतमा रहेको नेपाली दूतावास, नेपाल सरकार तथा नेपाली संस्था खिन इन्डिया लगायतको समन्वयमा सञ्चालित विशेष अभियानबाट नेपालीहरूलाई उद्धार गरिएको प्रहरीको भनाइ छ। भारतमा रहेको नेपाली दूतावासका काउन्सिलर तथा वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्ल
7: नेपालीहरूलाई जागिरलाई दिन्छौँ भनेर बोलाउने, त्यसपछि त्यहाँ चाहिँ एउटा नेटवर्कको रूपमा चाहिँ फ्रड व्यवसायमा चाहिँ जबरजस्त संलग्न गराउने र हामीहरूलाई चाहिँ पैसा मान लगाउने, अरू 10 जना खोज्न लगाउने र त्यो भएन भने शारीरिक मानसिक यातना दिने, हामी निकै दुःख पायौँ। त्यो कारणले गर्दाखेरि हाम्रो चाहिँ उद्धार गरिदिनु पर्यो भनेर नेपाली एम्बेसीलाई पटक पटक विगत 6-7 महिना पछाडिदेखि नै चाहिँ त्यो सूचनाहरू आइरहेको अवस्था थियो। र त्यसमध्येमा पछिल्लो एकजना हाम्रो सर्भाइभर पनि हामीहरूको सम्पर्कमा पुग्नु, त्यहाँबाट भागेर निक्लियो कोही सर्भाइभर, अहिले नाम भनौँ हजुरले, उहाँ पनि हाम्रो सम्पर्कमा पुग्नुभयो। त्यसपछि एम्बेसीले जो हाम्रो यहाँ अहिले मिनिस्टर काउन्सिलर हुनुहुन्छ अम्बिका सर, उहाँसहित हालको एम्बेसडरसँग बसेर यसलाई चाहिँ अब जसरी भए पनि उद्धारमा कतिजना हुनुहुन्छ, के छ, कस्तो छ, कसरी काम गर्ने अगाडि भनेर चाहिँ यसलाई तयारी गर्नु छ भनेर हामी दुईजनालाई जिम्मेवारी दिनुभयो।
6: दूतावासका मिनिस्टर काउन्सिलर अम्बिका जोशीका अनुसार कूटनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै भारतीय प्रहरीलाई अग्रपङ्क्तिमा राखेर अभियान सञ्चालन गरिएको थियो। उत्तर प्रदेश प्रहरी मुख्यालयको निर्देशनमा कुशीनगर सहितका जिल्लामा एकैपल्ट छापा मारिएको थियो। अनुसन्धानका क्रममा यो ठगी धन्दा तहगत नेटवर्किङ प्रणालीमा आधारित रहेको खुलेको जोशीले बताउनु भयो।
8: नेटवर्किङ स्क्याम जस्तो मान्छेहरू थोरै 10,500 देऊ, तिमीलाई राम्रो काम लगाइदिन्छु भन्ने किसिमले बोलाउने त्यो नेटवर्क, अनि त्यहाँ पसिसकेपछि ट्रेनिङ दिने रहेछ उहाँहरूसँग कुरा गर्दाखेरि। ट्रेनिङ दिँदाखेरि पनि कस्तो किसिमले ट्रेनिङ दिने भन्दाखेरि, यो हुन्छ तिम्रो ड्रिम के हो, के गर्छौ, कसो गर्छौ, तिमीले यति मान्छे बनाउन सक्यौ भने जस्तै मलाई 50,000 तिमीले पाउँछौ, 10 जना मान्छे बनाउन सक्यौ भने, यो मैले ऱ्यान्डमली भने ठ्याक्कै त्यो फिक्स डेट त होइन, 10 भन्दा माथि बनाउन सक्यो भने त्योभन्दा माथि बढ्छ, त्यहाँभित्रको पद पनि बनाइदिउँदो रहेछ। तिमीले 20 जना मान्छे बनायो यो, 100 जना मान्छे बनायो भने त्यो एकदम माथि भयो, त्यसपछि तिमीले 1,00,000 तल पाउँछौ भन्ने किसिमले आउँछ। त्यो भएपछि उनीहरूले बनाउन सक्यो, उसले त्यति धेरै टर्चर पाएन, जसले बनाउन सकेन भने त्यसपछि चाहिँ फेरि उनीहरूलाई एकदम मानसिक टर्चर हुने। सर्भाइभरहरूले हामीले भनेअनुसार चाहिँ फोन गर्न लगाएर म अब आत्महत्या गर्छु मलाई पैसा दिउँ भनेर घरको मान्छेलाई पनि भन्न पनि लगाउने, मलाई एकदम राम्रो छ भन्न पनि लगाउने, नेगेटिभ कुरा गर्न मलाई यति पैसा पठाइदिऊ भनेर पनि भन्ने, के छ त्यहाँ दुःख छ तिमीलाई भन्दाखेरि, होइन दुःख छैन अरूसँग ठिकै छ, यति भयो भने मेरो यति धेरै आउँछ भनेर नि भन्न लाग्यो भने विभिन्न च्यानलबाट चाहिँ शोषण गरिआएको हो भनेर उनीहरूले नेटवर्क बनाउन सके भने भयो उनीहरूले कसै कसै पैसा पनि पायो भने एक्जाम्पल देखाएर पनि शोषण गरे।

बीएफपीएस गोर्खा रेडियो सुनेर संगीत सागरको पर्खाइमा बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, संगीत सागरको निम्ति समय सुरु भइसकेको छ। तपाईँको घर आँगनमा आइपुगिसकेको छ। आफ्नो निर्धारित समयमा भनौँ, होइन, आफ्नो तोकिएको समयमा भनौँ, र कार्यक्रमको थालनी पनि एउटा मिठो गीतबाट भइसकेको छ। श्रोताहरू, गायिका निशा देशार भन्दै हुनुहुन्थ्यो, म त अजनबी भएछु। हजुर, आनन्द रत्न भट्टाचार्यले लेख्नु भएको शब्दहरू थिए भने संगीत यसमा हरिशरण सायमीको रहेको थियो। र यस्तै मिठा मिठा गीत संगीत लिएर आइपुगेको छ आजको संगीत सागर। संगीत सागरको छालहरूमा, संगीत सागरको किनारामा बसेर हामी रमाऊ आज पनि सदा झै। र आउनुहोस् श्रोताहरू, अघि बढाउ, आजको संगीत सागरलाई पनि अघि बढाऊ, होइन। र आजको संगीत सागरलाई अघि बढाउने क्रममा अर्को गीत मैले प्रस्तुत गर्न लागेकी छु। कर्णदास, हजुर, चर्चित गायक कर्णदासको आवाजमा रहेको छ माया दुई दिनको यो जिन्दगी भनेर कर्णदास जी भन्दै हुनुहुन्छ, चर्चित गायक कर्णदास। हजुर श्रोताहरू, दुई दिनको जिन्दगी मायाको जाल नै हो भन्नु पर्दाखेरि, होइन त? र हाँसो पनि यही छ, खुसी पनि यही छन्, र आँसु पनि यही छन्, होइन, मुस्कानहरू पनि यही छन्। जे होस्, गीत अबको प्रस्तुतिमा कर्णदासको आवाजमा रहेको छ।

कर्णदास ले गाउनु भएको यो गीत पश्चात श्रोताहरू जीवनको किनारालाई खोज्दै एउटा चर्चित गायिका यहाँ आइपुग्नु भएको छ। उहाँ जीवनको किनारा कहीँ कतै भेटिन्छ कि भनेर भनौँ होइन, सिन्धुमल्ल, हजुर, गायिका सिन्धुमल्ल आउनु भएको छ। उहाँको आफ्नो एल्बम कहानीको यो गीत हो। गीतको बोल छ, कहाँ हो कहाँ जीवनको किनारा।

0: BFBS Gorkha Radio.
1: तपाईं लाई फोर्सेस डिस्काउंट्स को बारे में था सा था सही ना बने सुनी हाल होस यो विशेष करी फौजी सेवा में सेवारत सेवा निवृत्त एवं फौजी समुदाय का सदस्य और को लागी बने तैयार करिए को विशेष छूट को व्यवस्था हो यो संग 9000 भन्दा धेरै डिस्काउंट पार्टनर जोड़िए का सन जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रीट का दुकान का साथे थुप्रे रेस्टुरेंट देखि लिएर सिनेमा का टिकट सम्बन्धमा छूट पाउन सक्छ अनलाइन को लागि निशुल्क यो सेवा हाई स्ट्रीट को लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरुको फाइदा उठाउनुहोस्
0: BFBS गोरखा रेडियो गोरखा रेडियो
2: छोटो विश्राम पश्चात यहाँहरू सबै सबै सबैलाई स्वागत गर्न चाहन्छु म सुसन बाला गीत सङ्गीतमा छौँ सङ्गीत सागरमा छौँ सङ्गीत सागर भनेपछि गीत सङ्गीत प्रशस्तै हुनु पर्यो होइन त श्रोताहरू त्यसै कारणले अबेर नगरिकन अब अर्को गीततर्फ जाउँ राज सागर आउनुभएको छ आजको सङ्गीत सागरको यी छालहरूमा आजको सङ्गीत सागरको यी लहरहरूमा खेम रिजालले लेख्नु भएको शब्दहरू बोकेर आउनु भएको छ र ती शब्दहरूलाई आफ्नै सङ्गीतले सजाउनु भएको गायक राज सागरले निदाएको थिए रातमा जगाएर गयो भनेर उहाँ भन्दै हुनुहुन्छ

एसबीएस गोर्खा रेडियो यो छोटो विश्राम पश्चात भनौ यहाँहरू सबै सबैलाई स्वागत गर्न चाहन्छु म संगीत सागरमा र प्रत्येक सत्ता आउने गर्दछ यो कार्यक्रम तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा आजको दिनमा भनौँ यसै समय भनौँ होइन र अब यहाँ आजको संगीत सागरलाई हामी अघि बढाउँ र आजको संगीत सागरलाई अघि बढाउँदाखेरि गायक नरेन्द्र प्यासी हुनुहुन्छ अबको प्रस्तुतिमा आउनु भएको छ भनौँ होइन सरला शेरचनले लेख्नु भएको शब्दहरू बोकेर आउनु भएको छ नरेन्द्र प्यासीजीले आफ्नै संगीतले सजाउनु भएको छ ती शब्दहरूलाई र गीतको बोली यस प्रकार छ श्रोताहरू बादल लागेको थियो झरी परेको थियो तिमी थिएनौ त्यहाँ केवल सम्झना थियो

0: ಸೀರಿಯಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ. तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS गोर्खा रेडियो.

गायक देवनारायण प्रधानले गाउनु भएको यो मिठो गीत पश्चात यहाँ गायिका मेनुका पौडेल आउनु भएको छ। श्रोताहरू, प्रमोद स्नेहीको शब्दहरू छन् भने संगीत यसमा वरिष्ठ गायिका तथा संगीतकार मीरा राणाले दिनुभएको छ। गीतको बोल छ, कलेजीमा फुलुकीमा परेलीमा फुलु।

मिठा मिठा गीत संगीत सुन्दा सुन्दा आजको संगीत सागरको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ श्रोताहरू. अर्को साता फेरि यस्तै मिठा मिठा गीत संगीतमा हामी रमाउनेछौ. आजलाई भने म सुसन बालालाई आज्ञा दिनुहोस्. नमस्ते, बाई.

0: Pilain Buddy. On air. Appmaa. Ani smart speaker ma bunhos. Play BFBS. You, BFBS Gorkha Radio Ho. Gorkha Radio Ho. सरकारले अहिलेसम्मकै ठूलो आकारको बजेट ल्याएको छ। राष्ट्रिय योजना आयोगले तोकेको सीमा नाघेर आएको सरकारको बजेटका लागि रकम जुटाउन भने चुनौती देखिने विज्ञहरू बताउँछन्। हामीले यस विषयमा त्रिवी राजर्षि जनक विश्वविद्यालय जनकपुरधामका निर्देशक विश्लेषक प्राध्यापक डाक्टर आरके शाहसँग कुरा गरेका छौँ।
1: सबभन्दा पहिला त लक्ष्य अनुसारको बजेट जुटाउन यही सरकारले 69 अर्ब रुपियाँ ऋण लिएछ र त्यो ऋणलाई समावेश गरेर यो बजेटलाई बनाएको छ। अब यसलाई सफल पार्नको लागि सबले त्यही भन्छन् यसको कार्यान्वयन कसरी होला, होइन योजना आयोगले विकास बजेट र मिनिस्ट्री अफ फाइनान्सले चाहिँ तपाईँको रेगुलर बजेट बनाएर यसलाई लक्ष्य अनुसार गयो भने त धेरै राम्रो छ। तर यो बजेटको एउटा छोटो हेडलाइन के हो भने कर्मचारीहरूलाई 21% तलबमा वृद्धि, तर कर्मचारी नभएकोलाई के सुविधा त वाट क्वेश्चन लाग्यो। यसको लक्ष्य प्राप्त गर्न गाह्रै गाह्रै छ, किनभने यो असारसम्म यो ग्रे लिस्टको नाममा चाहिँ हाम्रो नेपालको 69 अर्ब हाम्रो जिडिपीको आकार हो र असारसम्म ग्रे इकोनोमिक्समा छ। यदि असारसम्म ग्रेलाई ठिक पारेन भने दशैँसम्म हाम्रो इकोनोमी ब्ल्याक लिस्टमा जान्छ वर्ल्ड ब्याङ्कको अगाडि, IMF को अगाडि। त्यसले यो बजेटलाई कार्यान्वयन गर्न गाह्रो छ।
2: सरकारले थुप्रै क्षेत्रमा कर खारेज गर्ने चाहिँ भनेको छ, तर फेरि बिजुली लगायतमा चाहिँ कर लगाउने जस्ता कुराहरू पनि छन्। कतै यो सरकारले नागरिकको आँखामा छारो हालेको त होइन भन्ने कुरा पनि प्रश्न पनि छ नि।
1: नागरिकको आँखामा छारो त जुन पनि सरकारले हाल्ने कोसिस गर्छ, किनभने अब यसले अहिलेको सरकारले जुन एक्साइज छन् अन्तर्शुल्क धेरै छुट गर्छ आफ्नो देशको प्रडक्सनमा, र भ्याट पनि धेरै छुट गर्ने हो। तर छ के भने जुन एउटा स्लोगन दिया छ नि हरेक चिजमा चाहिँ ट्याक्स लगाइदिने, त्यो ट्याक्स चाहिँ अलिकति अप्ठ्यारो भयो, होइन। अब विदेशबाट ल्याउनेमा त धेरै ट्याक्स छुट गरिदियो, तर कर चाहिँ ठ्याक्कै 15% रह्यो। करको दायरा एउटा व्यक्तिलाई 10 लाख र उसको फ्यामिली सहित छ भने 12 लाख छुट दियो। त्यो कर्मचारीको हक हितको लागि राम्रो हो। महँगाई भत्ता 5000 दियो, 10% तलब बढायो, 10% प्रोत्साहन भत्ता दियो। तर एउटा चिज जुन 5000 जुन बुढाबुढीको पेन्सन भन्ने थियो त्यसमा अब उसको वार्डले वा गाउँपालिकाले छुट्याउँछ कि यसको खाने हुने जति सम्पत्ति छ भने त्यो छोड देऊ 5000 सरकारलाई फाइदा गरौँ, र जो गरिब गुरुवा छन् त्यसलाई चाहिँ 5000 दिँदै गरौँ भनेर कुरा छ। र यसमा अलिकता निजामती कर्मचारीलाई जुन 58 र 60 वर्ष थियो त्यसलाई घटाएर 55 वर्ष र 55 वर्षको उमेर र 30 वर्षको जागिर दुइटै मध्ये जे भयो भने त्यसलाई चाहिँ अवकाश दिने पेन्सन चाहिँ अवकाश। यो कुरा अलिकता राम्रो भयो कि नयाँ जुन जेनेरेसन छन् त्यो जेनेरेसनले धेरै ठाउँ पाउँछ।
2: सरकारले तोके अनुसारको बजेट चाहिँ जुन किसिमले ल्याएको छ त्यो कार्यान्वयन भयो भने चाहिँ मुलुक को अबको पिक्चर चाहिँ कस्तो बन्ला?
1: हजुरको दुई थरीको उठ्यो, एउटा 48 सालको संविधानबाट बनेका सरकारहरू 61-62 सम्मको त्यो एक थरी थियो। 62-63 सालदेखि जुन एउटा 75 सम्मको संविधानले त्यो बनायो, 75 पछिको संविधानले जुन चाहिँ बजेट बनाएको छ त्योभन्दा यसमा अलिकता जरुर राम्रो कुरा राम्रो पक्षहरू पनि छन्। के छ भने यसले कृषिलाई पनि समात्या छ, माल खाद्यलाई पनि समात्या छ, र जुन 10 वटा फ्याक्ट्रीहरू छन् त्यसलाई पुनः सञ्चालन गर्ने पनि खोज्या छन्, र विदेशमा गएका कामदारहरू श्रमिकहरूलाई यहीँ चाहिँ धेरैलाई काम दिने त्यो पनि भनिया छ। तर तर यसको चाहिँ ऋण हजुरको करिब करिब एउटा डेट ट्र्याप हुन्छ, ऋणको जालो त्यसको नजिक नजिक पुग्न थालेको छ। किनभने यो के फर्मुला छ भने नेपालको जिडिपी 69 अर्ब र त्यसको 60% पुग्यो भने अर्थात् पुरानो ऋण र ब्याजको भुक्तानी गर्नको लागि नयाँ ऋणले गर्छ भने त्यो अवस्थालाई चाहिँ डेट ट्र्याप हुन्छ, ऋणको जालो भन्छ। त्यो नेपाल ऋणको जालोमा फेसिसकेका छ, त्यस कारण ग्रे इकोनोमिक्स हो। अब यदि गर्न सकेन भने त दसैँसम्म ब्ल्याक इकोनोमीमा घोषित हुन्छ, त्यसमा कुनै कुरा हुँदैन। हो यो सरकारले इमानदारीपूर्वक जुन भनिया छ 1 रुपियाँ पनि कोही यता न मतलब इलिगल एक्टिभिटिज नगर्ने, ट्याक्समा धेरै छुट दियो, अन्तर्शुल्कमा अरू चिजहरूमा यो ट्याक्सको दायरालाई बढाइदियो, अब जनता चाहिँ सुध्रियो भने त यो यसलाई चाहिँ लागू गर्न राम्रो हुन्छ।
0: काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका 1186 स्वस्ता सम्पर्क बाहिर रहेको महानगर सहकारी विभागले
3: यो PFBS गोर्खा रेडियो हो।

तपाईँले कहिलेकाहीँ याद गर्नु भएको छ, जति जति रात छिपिँदै जान्छ नि अनि चकमन्न हुन्छ नि, त्यतिखेर चाहिँ यो मनले ठुल्ठुलो आवाजले जोड जोडले बोल्न थाल्छ तपाईँलाई। तपाईँको मनले नै थुप्रै कुरा सुनाउन थाल्छ, यो भएन, यो गर्नु थियो, यसो गर्नु हुन्न थियो, आज यसो भयो, तैँले यसो गरिस्, तैँले उसो गरिस्, उसले यसो भन्यो, तैँले किन यसो गरेको, आदि इत्यादि। कुनै राम्रो कुरा होला, कुनै ठिकै कुरा होला, कुनै नराम्रो पनि कुरा होला, तर कहिलेकाहीँ यो मनले पाप पनि चिताउँछ। त्यस्ता विचार आए भने चाहिँ मन शान्त शान्त शान्त, जीवनमा यो भइरहन्छ, ठिकै छ, मबाट गल्ती भयो, अब आइन्दा गर्दिन भनेर आफूले आफैलाई सम्झाउनु पर्छ। यो मन त चकचके छ नि त। तपाईँ सुन्दै हुनुहुन्छ मनको आवाज, रेडियो स्टेसन BFBS गोर्खा रेडियोमा। अनि तपाईँको छेउमा मन्दिरा छु र तपाईँलाई थुप्रै थुप्रै मायाका साथ स्वागत तथा अभिनन्दन गर्छु।

र यो चकचके मनको कुरा अलिकति तपाईँले सुनिहाल्नु भयो होइन, तपाईँको मनले चाहिँ के भन्दैछ? अब कहिलेकाहीँ हँसाउँछ होला, कहिलेकाहीँ रुन्छ होला, कहिलेकाहीँ ठिकै छ भन्छ होला, कहिलेकाहीँ उत्साहित हुन्छ होला, कहिलेकाहीँ हत्तेरी भन्छ होला, कहिलेकाहीँ कसैलाई सम्झिन्छ होला, कहिलेकाहीँ कसैप्रति रिस देखाउँछ होला। अचम्मको मन छ, यो मनले के के गराउँछ गराउँछ, कहिलेकाहीँ कसैको मिठो सम्झना याद पनि बोकिल्याउँछ। ओके नि भन्नुहोस् त। र यति बेला मनको आवाजमा थुप्रै मिठा मिठा सम्झनाहरू, राम्रा राम्रा गीतहरूको साथमा म तपाईँलाई भेट्न आएकी छु। तपाईँको हालखबर के छ, के गर्दै हुनुहुन्छ, सन्चो बिसन्चो कस्तो छ, जे जस्तो भए पनि मनै हो, मनले जिते जित, मनले हारे हार। तपाईँले आ यस्ता कुरा त आउँछ जान्छ, तत् अगाडि बढ्नुपर्छ भनेर यो मनलाई थामथाम थुमथुम पारेर अगाडि बढ्नुभयो भने बढ्या बढे हो। ला मलाई त यस्तो भयो, गल्यो, म त सक्दिनँ, म त अब गर्नै सक्दिनँ, म त अगाडि बढ्नै सक्दिनँ भनेर तपाईँ गल्नुभयो भने यो मनले तपाईँलाई अगाडि बढ्नै दिँदैन। ए तँलाई त सन्चो छैन, तँ त सुत, तैँले यो गर्न सक्दैनस्, तैँले ऊ गर्न सक्दैनस् भनेर यो मनले हामीलाई झन गलाउने काम गर्छ। त्यसै कारणले मनले जिते जित होइन, गर्नुपर्छ, सकिन्छ, सबैले गरेको काम हो किन नसक्ने भन्ने कुरा चाहिँ हाम्रो मनमा अठोट चाहिँ हुनैपर्छ। ल हजुर, धेरै कुराहरू छन्, धेरै कुरा गरौँला मनको आवाजमा। आज पनि खुसी खुसी थुप्रै थुप्रै रमाइला कुराहरूको साथमा म हाजिर भएको छु र तपाईँको नाममा यो सुन्दर गीत राख्दछु, सुन्नुहोला।

नेपालको हिसाबले क्यालकुलेसन गर्ने हो भने यो तथ्य अब सत्य नहुन पनि सक्छ होइन, तर विदेशहरूको कुरा गर्ने हो भने चाहिँ औसतमा यस्तो मानिँदो रहेछ होइन, जसले मलाई अचम्ममा पनि पार्यो, तपाईँलाई पनि छक्क पार्न सक्छ यो कुराले। कुरा के भन्दाखेरि चाहिँ एउटा मानिसले आफ्नो जीवनको लगभग 6 महिना चाहिँ ट्राफिक सिग्नलमा अड्किएर त्यो ग्रिन लाइटको प्रतीक्षा गर्दाखेरि चाहिँ बिताउने गर्छ अरे, यस्तो एउटा अनुमान गरिएको छ। हो होइन, तपाईँ आफै अनुमान लगाउन सक्नुहुन्छ। त्यसै कारणले अब यो ट्राफिक लाइटले हामीलाई वेट त गराउँछ, प्रतीक्षा गराउँछ, कहिलेकाहीँ यस्ता कुराले हाम्रो मनमा निराशा पनि उत्पन्न गराउँछ। किन भन्दाखेरि आफूलाई हतार्छ, काम सिध्याउनु पर्ने हुन्छ, समयमा पुग्नु पर्ने हुन्छ, ट्राफिक जामले गर्दाखेरि हामी समयमा पुग्न सक्दैनौँ अनि निराशा त आउँछ। अब निराशालाई भगाउनु पनि पर्यो, आफ्नो मनलाई प्रेरित गरेर अगाडि हामीले

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFPS Gorkha Radio।
3: BFBS गोरखा रेडियोमा मनको आवाज।

होइन के गरिरहेको होइन के गरिरहेको होइन के गरिरहेको होइन के गरिरहेको होइन के गरिरहेको होइन के गरिरहेको होइन के गरिरहेको एउटै कुरालाई कतिवटा तरिकाले टोनले हामीले बोल्न सक्छौँ। डेली क्रियाकलापमा हामी यस्ता कुरा पनि बोल्छौँ होइन, बच्चाहरूलाई हप्काउन पनि बोल्छौँ, मन नपरेका मान्छेहरूसँग पनि बोल्छौँ, रिस उठ्यो भने पनि बोल्छौँ, तर यही हो हाम्रो रिलेसनलाई हाम्रो सम्बन्धलाई बचाउनलाई चाहिँ धेरै शब्दहरूको आवश्यकता पर्दैन, टोनको आवश्यकता पर्छ। होइन के गरिरहेको यता आऊ न, अथवा भोक लाग्यो केही छैन, कस्तो मिठो पकाएको, यसरी भन्नु र छ्या के गरेको, कस्तो नमिठो, मिठो पकाउन सकिँदैन, के गरेको यो। अब यस्तो भनिदियो भने मान्छे त्यसै थर र कामेर आँसु झार्न बेर लाउँदैन, तर त्यही शब्दलाई त्यो बोल्ने तरिकामा तपाईँले कसरी व्यक्त गर्नुहुन्छ भन्ने कुराले कति ठुलो महत्त्व राख्छ भन्नुहोस् त। मान्छेको मनलाई पगाल्ने कि मान्छेको मनलाई ढुङ्गा जस्तो बनाउने हाम्रै हातको कुरा हो। कहिलेकाहीँ मानिसलाई सल्युसन भन्दा पनि सफ्ट बिहेभियर, हाम्रो सफ्ट मधुर मिठो बोली वचनको आवश्यकता पर्दछ। उसको मनले उसको कानले यस्ता कुरा सुन्न चाहन्छ, मनमा माया होला तर कठोर बोल्नाले मान्छेको मन छिया छिया हुन्छ। त्यसैले रेस्पेक्ट भनेको सधैँभरि चाहिन्छ, सधैँभरि त्यो रेस्पेक्टले नै हो हाम्रो आफ्नो रेस्पेक्ट बढ्ने। मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मान्दिरा छु र एउटा सानो कथा छ, म तपाईँलाई यो गीतपछि सुनाउँछु।

धेरै वर्ष अगाडिको कुरा हो होइन, एउटा गाउँमा एकजना असाध्यै रिसाउने मान्छे बस्दथ्यो होइन, अनि उसलाई चाहिँ सानो कुरा मन परेन भने पनि सबैसँग झगडा गर्दै हिँड्थ्यो, उसको बानी नै त्यस्तो। अनि एक दिन चाहिँ उसको साथीले के भनेछन् भने, हेर साथी, हाम्रो गाउँको त्यो नजिकैको जङ्गल छ नि, हो त्यो जङ्गलमा एउटा जादुको ऐना छ अरे, त्यो ऐनाले मानिसको असली रूप देखाउँछ अरे, हामी जाऊँ न हेर्न। त्यो रिसाउने मान्छेको साथीले भनेछ, अनि उसलाई पनि आफ्नो असली स्वरूप हेर्न मन लागेछ, अनि उसले भनेछ ल जाउँ तुरुन्तै जाउँ। उनीहरू दुवैजना तुरुन्तै जङ्गलमा गएछन्। जसै जङ्गलमा पुगे उनीहरूले ठुलो एउटा ऐना देखेछन्। ऐनामा गएर त्यो रिसाउने साथीले चाहिँ आफ्नो अनुहार हेरेछ, त्यहाँ उसले रिसाएको अनुहार देख्यो, अनि त्यो देखेपछि त ऊ झन् रिसायो, यो ऐना त कामै नलाग्ने रहेछ, यो बिग्रेको ऐना ल्याएर राखेर यस्तो खराब यस्तो नराम्रो रिसाको अनुहार आयो भनेर ऊ झन् रिसाउन थालेछ। त्यही गाउँको एउटा सानो बच्चा त्यहीँ पुगेछ, अनि उसले मुस्कुराउँदै ऐनामा हेर्यो, त्यसपछि ऐनाले पनि मुस्कुराइदियो। हेर्नुहोस् त, साधारण कुरा हो, कहिलेकाहीँ मानिसको जीवनमा पनि यस्तै ससाना घटनाहरूले अर्थ उपदेश दिइरहेको हुन्छ, हामीलाई पाठ पढाइरहेको हुन्छ, हामीलाई सिकाइरहेको हुन्छ। अनि त्यति बेला त्यो रिसालु मान्छेलाई चाहिँ रियलाइजेसन भएछ, ओहो यो त ऐना हो, जे यसको अगाडि पर्छ यसले त्यही नै देखाउँछ। यो बालक मुस्कुरायो, उसमा निश्चल भावना थियो, ऊ मुस्कुरायो, ऐनामा पनि उसको मुस्कान देखियो। म रिसाएँ अनि मेरो रिस ऐनामा पनि देखियो, मेरो रिसले चुर भएको अनुहार ऐनामा देखियो, म त्यस्तै थिएँ त्यस्तै देखायो। यो संसारमा पनि त्यही हो, संसारले हामीलाई धेरै जसो त्यही चिज फर्काउँछ जुन हामीले अरूलाई दिइरहेका हुन्छौँ, अथवा हामी आफूले जस्तो व्यवहार गर्छौँ। जे रोप्यो त्यही फल्छ भने जस्तै हो। सानो कथा हो, रोचक कथा हो, रमाइलो लाग्यो, त्यही भएर कथा त सुनाएँ, तर कथाले केही सन्देश पनि दियो होला। अब ऐना त घरमा होला, हेर्न पनि सकिन्छ, महसुस गर्न पनि सकिन्छ, ऐना नभएको बेलाको आफ्नो व्यवहारलाई पनि अवलोकन गर्न सकिन्छ।

मिठो मुस्कानका साथमा सबैलाई विनम्रताका साथ व्यवहार गर्छन् अनि चुपचाप लागेर बेला बेलामा गाउँमा पुगेर सहयोग पनि गर्छन्। उनी सामाजिक कार्यमा हात पनि अघि बढाउँछन्। कसैलाई भन्नु पर्छ होइन, सुटुक्क भए पनि उनी वर्षमा एकचोटि दुईचोटि आफूले सकेको सहयोग गर्छन्। कहिले बालबालिकाहरूलाई किताब दिएर हुन्छ कि, कहिले पुल बनाएर हुन्छ कि, कहिले गाउँका व्यक्तिहरूलाई सहयोग गरेर हुन्छ कि, उनी सहयोगी भावना मनमा राख्ने गर्दछन् र सबैसँग मिठो व्यवहार गर्छन् अनि मधुर आवाजले गीत गाएर सबैको मनलाई जितिरहेका छन्। धेरै वर्षदेखि उनी निरन्तर अगाडि बढिरहेका छन्। हजुर, म कुरा गर्दैछु मंगोलियन हार्टका वोकलिस्ट राजु लामाको। मंगोलियन हार्टका राजु लामा अहिले पनि कहिले विदेश त कहिले स्वदेश गरिरहेका छन् अनि फाट्टाफुट्टा गीतहरू पनि निकालिरहेका छन् र उनका गीतहरूलाई प्रशंसक

समयको कुरा भनौँ, हाम्रो सम्बन्धमा, हाम्रो रिलेसनसिपमा चाहिँ सबैभन्दा डेन्जर कुरा, एकदम खतरा कुरा चाहिँ के होला थाहा छ तपाईँलाई? रिसाउने होइन, मनभित्र चाहिँ गुम्सिने कुराहरू तन्न, अनि मरिसाएको छैन भनेर त्यो सेन्टेन्स बोलिदिने. मरिसाएको छैन भन्ने सेन्टेन्स चाहिँ हामी धेरै बोल्छौँ, र यो हामीले के गर्छौँ, मनभरि रिस थुपारेका हुन्छौँ, ईर्ष्या थुपारेका हुन्छौँ, मनमनी उकुस मुकुस भएका हुन्छौँ. अब भित्रभित्र माया पनि छ, रिस पनि छ, अनि रिसाएको हो भन्दा होइन म रिसाएको छैन भनेर त्यो सेन्टेन्स चाहिँ भन्छौँ भन्छौँ. किनकि त्यो सेन्टेन्स पछि अनि के निस्किन्छ, 5 वर्ष 10 वर्ष अगाडिका कुराहरू पनि अनि ठ्याक्क ओपन भइदिन्छ. र तैँले यसो गरे होइन त्यति बेला, आजभन्दा अगाडि यति बेला पनि तैँले यस्तो भनेको थिइस्, अथवा तपाईँले यस्तो भन्नुभएको थियो, अथवा यस्तो यस्तो भएको थियो भनेर हामी त्यो भित्र मनभित्र गुम्सेको त्यो कहिले कहिले गुम्सेर कुहिसकेका कुरा पनि निकाल्छौँ. अनि मुखले के भन्छ, मरिसा छैन. अनि अर्को रोचक कुरा के भन्नुहोस् न, अनि यो चाहिँ अलि केटा र केटीहरूको कुरा है, सुटुक्क भन्छु है. केटाहरूले चाहिँ के भन्छन् रे भने, म 5 मिनट है, म आइहाल्छु भन्छन् रे. अनि केटीहरूले जे मन लाग्छ त्यही गर भन्छन् रे. यो दुवैको चाहिँ वास्तविक मिनिङ, रियल मिनिङ चाहिँ फरक हुन्छ अरे के. अब तपाईँले कहिले काहीँ भन्नुभएको होला, र तपाईँले कहिले काहीँ यसो सुन्नु पनि भएको होला. अब के लाग्छ तपाईँ आफै मनन गर्नुहोस्, म चाहिँ तपाईँको लागि गीत सुनाउँछु.

0: एमबीबीएस गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियोमा मनको आवाज।

एक युवक थियो, उसले चाहिँ हरेक राति आफूलाई मन परेको एक युवती रहेछिन् र तिनलाई चाहिँ सधैँ गुड नाइट मेसेज पठाउँदो रहेछ होइन। केटीलाई पनि थाहा थियो उसले मन पराउँछ भनेर, तर केटीले उसलाई मन पराएको छु भनेर कहिले पनि त्यस्तो हिन्ट पनि दिइन र मन पनि पराइन। अनि उसले जहिले पनि त्यो केटीलाई चाहिँ गुड नाइट मेसेज पठाउँदो रहेछ, केटीले चाहिँ कहिले पनि रिप्लाई गर्दिरहेनछ। उसले चाहिँ यो क्रमलाई छोडेनछ, हरेक दिन जति व्यस्त भए पनि केटीलाई गुड नाइट मेसेज पठाइरह्यो। अनि त्यसपछि उसले लामो रिप्लाई नगरिकन ओके, ठिकै छु अथवा ठिक छ, धन्यवाद यस्ता शब्दहरू मात्रै प्रयोग गर्न थाली। यति भए पनि उनीहरूको यो क्रम चलिरहेको थियो। थुप्रै दिन यसरी उसले गुड नाइट मेसेज पठाउने, केटीले ओके यस्तो खालको एन्सर गरिरहे। त्यो भन्दा अगाडि उनीहरूको सम्बन्ध बढ्न सकेन। त्यसपछि एक दिन केटाले अचानक मेसेज पठाउन छोड्यो। ऊ अनलाइनमै छ तर मेसेज आएन। धेरै पटक उसले फोन चेक गरिरहे, अनलाइनमै भएर पनि किन मेसेज पठाएन ऊ सोच्न बाध्य भई। त्यति बेला उसले बुझी बानी हेबिट कस्तो अचम्मको चिज रहेछ। उसलाई अब सदैव सुत्नुभन्दा अगाडि त्यो गुड नाइट मेसेज हेर्ने बानी परेको थियो। त्यो दिनदेखि उसले मेसेज पाइन, तर उसलाई धेरै छटपटी भयो किनकि उसलाई उसको मेसेजको हेबिट भइसकेको थियो, बानी परिसकेको थियो। साँच्चै नै कहिलेकाहीँ त्यही हेबिटले गर्दा गर्दै प्रेम बस्छ, कहिलेकाहीँ त्यस्तै साना साना कुराहरूमा मन बस्दा बस्दै त्यसले एउटा गहिरो प्रेमको जन्म पनि लिन्छ, जस्तो यी युवकले एकहोरो प्रेम दर्शाइरहे। युवती मौन बसिरहिन् जब उसले लेख्न छोड्यो, युवतीलाई छटपटी भयो। पछि उसले रियलाइज गरे उसलाई उससँग प्रेम बसिसकेको रहेछ। माया यस्तै हुन्छ, मिठो अत्तो पत्तो नभइकन तपाईँको मनले महसुस गरिदिन्छ।

जीवनमा केही मानिसहरू धेरै समयका लागि आउँदैनन्, थोरै समयका लागि आउँछन् र थोरै समयमा नै छोडेर पनि जान्छन्। र कहिलेकाहीँ हामीलाई धेरै सम्झिने मानिसहरू नै तिनीहरू नै हुन्छन् जस्तो हुन्छ, जसलाई हामीले खुलेर कहिले भन्न सक्दैनौँ, तिमी कति राम्रो छौ, तिमी कति असल छौ, तिमी कति व्यवहारिक छौ, अथवा तिमी कति राम्रो मनको दानी हौ। बस यति भनिदिएको भए के जान्थ्यो र, तर यति पनि भन्न सक्दैनौ, मनको कुरा मनमै लुकाएर राख्छौ। यदि तपाईँको जीवनमा कोही यस्ता राम्रा व्यक्तिहरू छन् र तपाईँले यस्ता कुरा भन्नै पर्नेछ भने मनको कुरालाई बाँधि नराख, गाँठो परिजाला चट्टै सुनाइदेऊ। गीत पनि छ नि होइन, त्यस कारणले समय हेरेर मनका कुराहरू खोल्नु पनि पर्छ, कहिलेकाहीँ लुकाउँदा राम्रो, कहिलेकाहीँ खोल्दा राम्रो। विचार पुर्याउनु होला तपाईँको मनले के भन्दैछ।

कहिलेकाहीँ रातमा, कहिलेकाहीँ दिनमा, कहिलेकाहीँ यसो एकान्तमा आफै टोलाउँदा पनि, यदि त्यस्तो समयमा तपाईँले कसैलाई सम्झिरहनु भएको छ भने सायद त्यो मान्छेले पनि तपाईँलाई कतै सम्झिरहेको हुनसक्छ। कहिलेकाहीँ हामी भन्छौँ नि, ओहो ठ्याक्कै मैले तपाईँलाई सम्झेको थिएँ, तपाईँको फोन आयो भन्छौँ नि, त्यो साँच्चीकै हुने गर्दछ के। अनि त्यति बेला चाहिँ एउटा मिठो मुस्कान हाम्रो ओठमा छल्किने गर्दछ। साँच्ची नै त्यही हो मिठो सम्झना, त्यही हो मिठो माया। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला, आफ्नो मनको ख्याल राख्नुहोला। यही मनले नै हामीलाई दुःख सुख हरेक ठाउँमा अगाडि बढ्नको लागि प्रेरणा दिन्छ। कहिलेकाहीँ यो मनले बदमासी पनि गर्छ, तर उयो बाँदरलाई सम्झाए जस्तै, बच्चालाई सम्झाए जस्तै यो मनलाई पनि सम्झाएर यसको पनि रेखदेख गर्नुपर्दछ। लौ तपाईँको त्यो मनको कुरा पनि सुन्नुहोला, मनको आवाज पनि सुन्नुहोला। म फेरि अर्को साता थुप्रै कोसिलेहरू लिएर तपाईँलाई भेट्न अवश्य आउनेछु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँच्छौँ। हवस् त, आजलाई मन्दिरालाई बिदा दिनुहोस्। तपाईँको हरेक पल सुखद रहोस्, शुभ रहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: लुटपाटमा संलग्नलाई समात्न प्रहरीले जडीबुटीमा गोली चलाएको छ। प्रहरीमाथि जाई लागेपछि एक राउण्ड गोली प्रहार गरी घाइते अवस्थामा गणेश कार्कीलाई पक्राउ गरिएको काठमाडौँ प्रहरीका एसपी पवन भट्टराईले जानकारी दिनुभएको छ। बालिन शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटबाट मधेसले अपेक्षा कम र उपेक्षित बढ़ी भएको महसुस गरेको छ।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम बाग्लेले आगामी आर्थिक वर्षको बजेट वाचन गर्दै जाँदा मध्य प्रदेशको राजधानी जनकपुर धाममै कयौं वर्षदेखि अल्पत्र अवस्थामा रहेको राम जानकी बहुद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि बजेट विनियोजन गरिने अपेक्षा थियो। सायद त्यही विश्वासले मधेसमा खास गरेर जनकपुर धामका युवा जमात आगामी आर्थिक वर्षको बजेटलाई बडो महत्वका साथ हेरेका थिए। तर साँझ हुँदाहुँदै त्यो अपेक्षा र विश्वासमा वर्तमान सरकार खरा उत्रिएन। परिणाम स्वरूप जनकपुरका युवाहरूमा राम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुने चिन्ता बढ्न थालेको छ। सम्भावना र विश्वासमै दुनियाँ टिकेकाले जनकपुरका युवाहरू पनि बालिन शाह नेतृत्वको सरकारप्रति आशावादी छन्। राम जानकी बहुद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माण कार्य चाँडै सुरु हुनेमा पूर्व क्रिकेटर समेत रहनुभएका धनुषा क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डे विश्वस्त हुनुहुन्छ।
5: अब यसको हामी आशावादी हुनुपर्छ, किनभने हामीले नचाहेसम्म त केही पनि हुँदैन। सरकारले चाहनु पर्यो त हामी हरेक कालो हुँदैन। अहिले यो चर्चा पर्यटकको विषय त बनेको छ नि, त्यो ठुलो कुरा दुःख हुन्छ।
4: सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री स्मित पोखरेलले केही दिन अघि मात्र राम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माण स्थलको स्थलगत निरीक्षण गरेर जानु भएको थियो। खेलकुद पूर्वाधार तर्फ सरकारले 4.3 करोड रुपियाँ बजेट विनियोजन गरे पनि त्यसमा रंगशालाको लागि बजेट छुट्याएको सुनिएन। रंगशाला निर्माण कार्य प्राथमिकतामा नपरेपछि निराश मधेसलाई बजेटले खासै सम्बोधन गर्न नसकेको अर्थविदहरूको बुझाइ छ। नयाँ सरकारबाट अपेक्षा गरिए पनि मधेस उपेक्षित भएको राम स्वरूप राम सागर बहुमुखी क्याम्पसमा अर्थशास्त्रका प्राध्यापक ज्ञानेन्द्र मल्लिकले तर्क गर्नुभयो।
6: मधेसलाई उपेक्षित गर्नेको जस्तो देखिन्छ, बजेटको न्यून हिस्सा चाहिँ मधेसमा परेको हामी पाउँछ। त्यसै केही छाटफुट मात्रै हामी पायौँ। मधेसमा जुन छ त्यो कृषिको लागि बढी चाहिँ अपेक्षा छ, हामी तर त्यस्तो पाएनौँ। हामी
4: जनकपुर धामलाई वैवाहिक गन्तव्य तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने विषय भने आएको छ। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गत वर्ष आफ्नो बजेट वक्तव्यमा पनि यो दुवै विषय समेट्नु भएको थियो।
3: नेपाली काँग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा 100 स्थानीय तहका प्रमुखमा महिलालाई उम्मेद्वार बनाउने भएको छ। सानेपामा आयोजित नेपाल थारू संघको अधिवेशनमा बोल्दै काँग्रेस सभापति गगन थापाले पार्टीले महिलाको राजनैतिक प्रतिनिधित्व बढ़ाउने तयारी थालेको बताउनु भएको हो। उम्मेद्वार छनौट र तयारीलाई व्यवस्थित बनाउन पार्टीले निर्वाचन ब्यूरो गठन गरेको थापाको भनाइ छ। साथै नेतृत्व विकासका लागि लिडरशिप एकाडेमी नामको छुट्टै संरचना स्थापना गरिएको र देशको लागि छिट्टै खुल्ला आह्वान गरिने उहाँले बताउनुभयो। काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका 1,186 संस्था सम्पर्क बाहिर रहेको महानगर सहकारी विभागले जनाएको छ।
7: विभागका अनुसार दर्ता भएका मध्ये 726 सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेश गरेका छन्। विभागका प्रमुख ध्रुव कुमार काफ्लेले सम्पर्कमा नरहेका सहकारीलाई कानून अनुसार कार्यवाही गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभएको छ। नियमनका लागि वडा महिला सञ्जाललाई विभागबाट जिम्मेवारी दिइएको महानगर सहकारी विभागले जनाएको छ।
3: अब खबर फटाफट।
8: गर्मी बढेसँगै चितवनका बजारमा महीको माग बढ्दै जिल्लामा दैनिक 2,000 मही बिक्री हुने गरेको जिल्ला दुग्ध उत्पादक सहकारी संघको भनाई। हाल जिल्लाभर सहकारी र निजी क्षेत्र गरी 14 उत्पादकले मही उत्पादन गरेर बिक्री गर्दै म्याग्दीको धौलागिरी गाउँपालिका एक ऊर्जाका रेशम छन्त्याल भेडा पालन छाडेर व्यावसायिक मौरी पालनमा रमाउँदै हाल 80 मौरी पालेका छन्त्यालले प्रति लिटर 2,000 दरले वार्षिक 300 मह उत्पादन गरेर घरबाटै बिक्री गर्दै नवलपरासी बर्दगाट सुस्ता पूर्व नवलपुरमा 121 समूहले कबुलियती वन मार्फत अम्रिसो खेती गर्दै किसानले यो याममा 301 मेट्रिक टन अम्रिसो उत्पादन गरेर 1,65,72,000 आमदानी गरे। पर्यटकले बागलुङ ढोरपाटनका होटल भरिभराउ। एकै दिन 100 संख्यामा आन्तरिक पर्यटक पुग्न थालेपछि होटलमा बस्ने ठाउँ नपाउँदा पर्यटक घर फर्किन बाध्य। चापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखाना खेती सुरु गरियो। केचनाका 39 कृषक चन्द्र राजवंशीले भारतको बिहारबाट प्रविधि सिकेर 20 क्षेत्रफलमा मखाना खेती गर्दै
7: पछिल्लो एक सातामा नेपाल चीन उत्तरी कोरलनाका हुँदै चिनिया कम्पनीका 614 विद्युतीय सवारी साधन नेपाल भित्रिए। र कञ्चनपुरको
2: गोर्खा।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले भर्खरै गीत सुनिसक्नुभयो। अब कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम

हेलो अ वेरी गुड आफ्टरनून एन्ड नमस्ते पूर्ण श्रोता यहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रम चिल्ड्रन्स क्लबमा यस दिस इज चिल्ड्रन्स क्लब र म प्रियङ्का तपाईँको माझमा रहनेछु ठिक एक घन्टासम्म एभ्री स्याटरडे फ्रम 4 to 5 PM तपाईँले यो कार्यक्रम सुन्न सक्नुहुन्छ जहाँ हामी बालबालिकाको सर्वाङ्गीण विकासलाई लिएर वी टक अबाउट मेनी मेनी मेनी थिङ होलिस्टिक डेभलपमेन्टका कुराहरू यस कार्यक्रममा हामीले तपाईँ माझ प्रस्तुत गर्ने गरेका छौँ मेन्टल फिजिकल इमोसनल सबै कुरा र ओभरअल हामीले बालबालिकालाई हुर्काउनको लागि कस्तो वातावरण दिइरहेका छौँ यी कुराहरूलाई पनि हामीले समावेश गर्ने गरेका छौँ वेल यो कुरा गर्दै गर्दाखेरि आज पनि आई हेभ कम अप विथ समथिङ भेरी कन्सर्न थिङ पेरेन्ट्सहरूले धेरै भनेको सुन्ने गर्छौँ खै नानी बाबुहरू त त्यति बोल्दै बोल्दैन हामीले आएको कुराहरू सेयर गर्दैन आजकलको केटाकेटीहरू यस्तै हो भनेको सुनिरहेका हुन्छौँ बट त्यो कुरा हामीहरूले भन्नुभन्दा अगाडि उनीहरूले किन आजकलको केटाकेटी तपाईँ हाम्रो पालामा चाहिँ भन्थ्यौँ त अथवा लेट्स त्योभन्दा अगाडि हाम्रो हजुरबुवा हजुरबुवाहरूको पालामा मम्मी बाबाको पालामा हामीले चाहिँ हाम्रो एल्डर्सहरूसँग खुलेर बोल्थ्यौँ अथवा अहिलेको नानी बाबुहरू अलिकति खुलेर बोल्न थालेको हो या कम बोल्न थालेको हो होइन किन चाहिँ पेरेन्ट्सहरूसँग सबैजना त नभनौँ सब प्रायः धेरै पेरेन्ट्सहरूले भनेको सुनिन्छ अलिकति कम बोल्छ उनीहरू हामी उनीहरूको कुराहरू सेयर गर्न कम सेयर गर्छ भनेको सुनिरहेका हुन्छौँ यही कुरालाई विचार गर्दै आजको कार्यक्रममा भने कसरी चाहिँ हामीले नानी बाबुहरूलाई बोलेन भनेर कम्प्लेन गरिरहने भन्दा पनि के कारणले किनभने हाफ अफ दि प्रब्लम्सको सल्युसन भनेको त्यो समस्या के हो भन्ने कुरा हामीले पत्ता लगाउने बित्तिकै नै हामीलाई थाहा भइसकेको हुन्छ त्यो हुँदाखेरि हाफ अफ दि प्रब्लम हामीले त्यसरी सल्भ गर्न सक्छौँ भने वाइ नट होइन सो हामीले के कुरा विचार गऱ्यौँ भने अथवा भनौँ के कारणले चाहिँ चिल्ड्रेन्सहरूले नानी बाबुहरूले बालबालिकाहरूले चाहिँ कम बोल्ने गर्छ पेरेन्ट्सहरूसँग आफ्नो कुराहरू कम सेयर गर्ने गर्छ भन्ने कुरा चाहिँ आज सेयर गर्नेछु सो इट्स अल अबाउट फाइन्डिङ दि प्रब्लम आज के समस्या हुनसक्छ त के कारण हुनसक्छ त त्यो कारण चाहिँ हामी पत्ता लगाउनेछौँ

सुरुमा हामीले बालबालिकाको नेचर भनिहाल्न मिल्दैन कि जब बालबालिका जन्मिन्छ नि एकैपटकमा उनीहरू यस्तो यस्तो भनेर जजमेन्टल हुने गर्छौँ नि त्यस्तो जजमेन्टल भइहाल्न मिल्दैन होइन इन्डिपेन्डेन्स खोज्नुपर्छ उनीहरूले पनि इन्डिपेन्डेन्स खोजिरहेको हुन्छ होइन बिस्तारै बिस्तारै जब उनीहरू हुर्कदै जान्छन् तब उनीहरूले एउटा आफू मच्योर हुँदै गइसकेपछि नेचुरली अलिकति आफ्नो प्राइभेसीहरू अटोनोमीहरू अलिकति आफैले केही गर्न सक्ने खालका कुराहरू चाहिँ उनीहरूले खोजिरहेका हुन्छन् हो सो टकिङ लेस भनेको चाहिँ उनीहरूको त्यो पार्ट अफ त्यो आइडेन्टिटी हुनसक्छ क्या उनीहरूलाई भनौँ न अब त्यो एउटा भनौँ न कम बोलिसकिसकिसकेपछि चाहिँ अलिकति आफ्नो आइडेन्टिटी हुन्छ ओर लाइक लेस आफ्नो लागि एउटा स्पेस हुन्छ भन्ने खालको एउटा सोच पनि हुनसक्छ अब कोही कोही बालबालिकाको नेचर चाहिँ सानै बेलादेखि नै कम बोल्ने खालको पनि हुन्छ अब सानै बेलादेखि नै कम बोल्ने खालको नेचर छ भने चाहिँ त्यो नेचर हो या कुनै प्रब्लम पो छ कि अहिले विभिन्न खालका डायग्नोसिसहरू गर्दाखेरि विभिन्न खालका रोगहरू पनि देखा परेको छ होइन सो ल्याङ्ग्वेज डिलेको प्रब्लम हो अथवा त्यो बालबालिकासँग अहिले धेरैजना पेरेन्ट्सहरूले चाहिँ मोबाइल फोन दिएर अनि उनीहरूलाई त्यसमा इङ्गेज गराइराख्दाखेरि डेफिनेटली उनीहरूले त्यति साह्रो इन्टरेक्टिभ हुँदैन नि त त्यो पनि एउटा रिजन हुनसक्छ होइन तर वान थिङ इज तपाईँले सुरुमा चाहिँ बालबालिका तपाईँको आफ्नो छोरा या छोरीलाई चाहिँ स्टडी गर्न चाहिँ जरुरी छ क्या उनीहरूलाई केही फिजिकल अथवा मेन्टल प्रब्लम भएर पो कम बोलिरहेको हो कि अथवा होइन उनीहरू बोल्दै कम गरेको हो भन्ने कुरा चाहिँ तपाईँले एनालाइसिस गर्नु जरुरी छ त्यस पछाडि अघि मैले भने जस्तै उनीहरूले अलिकति आफ्नो इन्डिपेन्डेन्सी खोजिरहेको हो भने अर्को भनेको हामीले सानै बेलादेखि बालबालिकालाई हुर्काउँदाखेरि मोबाइलमा टेलिफोनमा टेलिभिजनमा चाहिँ एकदमै धेरै इङ्गेज गराइरहने अनि त्यो हुँदाखेरि उनीहरूको ल्याङ्ग्वेज डेभलपमेन्ट भाषाको कुरा भयो हरेक कुराहरूमा चाहिँ उनीहरूको कमी हुन थाल्छ क्या अनि जब त्यस्तो खालको कमी आइसकिसकिसकेपछि तपाईँले एकैतालमा चाहिँ मेरो अब ठुलो हुँदै गइसकेपछि चाहिँ धेरै बोलोस् भनिरहने होइन सुरुदेखि नै तपाईँले एउटा बानी पार्न चाहिँ जरुरी छ यसमा तपाईँ हाम्रो पनि केही गल्ती पो हुनसक्छ कि अनि एउटा एज हुँदै गइसकेपछि अटोमेटिकली कस्तो खालको एउटा उनीहरूमा भनौँ न एउटा फिल आउन थाल्छ भने पेरेन्ट्सहरूभन्दा पनि उनीहरू सिमिलर एज जस्तो तपाईँ हामी हाम्रो जुन एज छ अथवा हजुरबा हजुरआमाहरू जो हुनुहुन्छ होइन ग्रेन्ड पेरेन्ट्सहरू उहाँहरू आफ्नै एज ग्रुपमा चाहिँ रमाउनु मन गर्नुहुन्छ नि त त्यो हुँदाखेरि चाहिँ पर्टिकुलर एज ग्रुप होइन एउटा फोकस एज ग्रुप अथवा आफ्नो पेयर्स आफ्नो फ्रेन्ड्सहरूसँग चाहिँ एकदमै इम्पोर्टेन्ट टाइम बिताउँ भन्ने खालको हुन्छ क्या सो त्यो किनभने उनीहरूको एज पनि मिल्ने थट्स पनि मिल्ने एक्सपिरियन्स पनि मिल्ने भएको कारणले गर्दाखेरि चाहिँ यसले पनि उनीहरूलाई अलिकति पेरेन्ट्ससँग भन्दा आफ्नो फ्रेन्ड सर्कलहरूसँग चाहिँ राम्रो इन्ट्याक्ट भइरहन मद्दत गर्छ है दिस इज अल्सो वान अफ द रिजन

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

म प्रियंका प्रसाई तपाईँलाई साथ दिइरहेकी छु. वेल, अर्को कुरा के पनि हो भन्दाखेरि बालबालिकाहरू किन चाहिँ हामीसँग कमकम बोलिरहेका हुन्छन् अथवा पेरेन्ट्ससँग भन्दाखेरि चाहिँ क्रिटिसाइज हुन्छ कि उनीहरूले गरेको कुरा मैले यस्तो गरेँ है आज अथवा यस्तो भने है आज भन्दाखेरि चाहिँ क्रिटिसाइज पो हुन्छ कि अथवा मैले यो कुरा भने अब लेक्चर दिन थाल्छ है भाषण दिन थाल्छ अथवा आफूले गरेको कुराहरूलाई पेरेन्ट्सहरूले नबुझेर उनीहरूले अर्कै इन्टरप्रिट गरिदिन्छ कि अथवा मिसअन्डरस्टुड गरिदिन्छ कि भन्ने खालको चाहिँ एउटा छाप उनीहरूमा पर्न सक्छ थाल्छ के. सो दे बिकम लाइक मोर लेस विलिङ टु ओपन. जति खुल्न खोजे पनि ला म जजमेन्ट पो भन्छु कि अब मैले मेरो पेरेन्ट्सलाई यो कुरा भने पनि उनीहरूले मलाई के सोध्छ होला यी यस्ता खालका कुराले गर्दाखेरि पनि चाहिँ अलिकति समस्या पर्ने हुन्छ. र साथसाथै बिजी स्केड्युल अनि एक्टिभिटिज हुन्छ नि हो त्यसले पनि अब तपाईँ हामी आफै सोध्छौँ होइन उठ्ने बिहान अफिस जाने अब आफ्नो व्यापार बिजनेस गर्ने ओर्ने अनि त्यस पछाडि घरमा आए थाकिन्छ त्यो थकानको कारणले गर्दाखेरि वी डोन्ट फिल लाइक टकिङ होइन त्यो हुँदाखेरि उनीहरूको नि स्कुल एक्टिभिटिज अनि सोसियल मिडिया गेम्स वगेरा उनीहरूको इन्ट्रेस्टको कुराहरू भयो त्यो सबै कुराले गर्दा उनीहरूको एनर्जी नै लास्टमा घर आइसकेपछि एनर्जी नै अभाइलेबल हुँदैन क्या फ्यामिलीसँग बसेर यसो गफ गरौँ फ्यामिलीसँग केही कुराहरू टाइम स्पेन्ड गरौँ भन्ने खालको चाहिँ त्यो टाइमिङ हुँदैन. त्यो टाइमिङ नभएकोले गर्दाखेरि बिजी स्केड्युल अनि डिस्ट्र्याक्सन्सहरूले गर्दाखेरि पनि उनीहरू फ्यामिलीसँग कुरा नसेयर गर्ने पनि हुन्छ. सो यो कुरालाई पनि अलिकति चाहिँ तपाईँ हामीले विचार गर्नुपर्छ कि यो कारणले पो भइरहेको हो कि भनेर.

आज हामीले कार्यक्रममा किन बालबालिकाहरू चाहिँ पेरेन्ट्सहरूसँग अथवा आफूभन्दा एल्डर्सहरूसँग अलिकति कम बोल्ने कम खुल्ने गर्छन् त भन्ने कुरा सेयर गर्दैछौँ. इमोसनल चेन्ज कहिलेकाहीँ कस्तो हुन्छ भने हरेक टाइममा बालबालिकाहरूले आफू अलिक अलिकति एज वाइज उनीहरू चेन्ज हुँदै गइरहेको हुन्छन्. जब एडोलेसन्सतिर जान्छन् उनीहरू स्ट्रङ इमोसन्स सेल्फ कन्साइसनेस हुने भएकोले गर्दाखेरि आफ्नो पर्सनल फिलिङ्सहरू प्राइभेटै राखौँ है भन्ने खालको उनीहरूमा त्यो एउटा भावना आउन थाल्छ क्या. हो त्यसले गर्दाखेरि पनि दिस इज नर्मल. जस्तै तपाईँको छोरा या छोरी अब टिन एजमा पुग्न थाल्नुभयो 12-13-14 हो त्यस पछाडि उनीहरूले अलिकति कम चाहिँ आफ्नो कुराहरू सेयर गर्ने पनि हुन्छन्. र घरमा कस्तो खालको छ कम्युनिकेसनको माध्यम कस्तो छ क्या हो त्यसले पनि धेरै भाइटल रोल खेल्छ है. यदि तपाईँको घरमा कम्युनिकेसन अलिकति कम गर्ने अलिकति भनौँ न रेस्पेक्ट गर्ने एकदमै इन्टरप्रिटेसन गर्ने आर्गुमेन्ट हुने त्यो एउटा आफ्नो कुरा राख्ने खालको माहौल छैन भने त्यसले पछिसम्मलाई पनि तपाईँको छोरा या छोरीलाई चाहिँ उनीहरूले इजिली कम्युनिकेट गर्ने चाहिँ हुँदैन. यस्ता यस्ता खालका कुराहरूले घरको इन्भाइरोमेन्टले पनि पेरेन्ट्सहरूसँग सेयर गरौँ कि नगरौँ भन्ने एउटा क्वेसनमा चाहिँ उनीहरूको मनमा हुन्छ.

के कारणले हुन सक्छ भन्ने कुरा त मैले शेयर गरे अब यसलाई अलिकति हामीले सुधार पनि गरौँ कसरी चाहिँ इन्करेज गर्न सकिन्छ सुरुमा तपाईँले पेरेन्ट्स हुँदाहुँदै एउटा थिन लाइनमा उनीहरूसँग फ्रेन्ड पनि हुनुपर्छ कि भन्यो यो फ्रेन्ड हुने र पेरेन्ट्स चाहिँ साथी बन्ने र अभिभावक बन्ने बिचमा एउटा डोरी हुन्छ त्यो डोरीलाई कायम पनि राख्नु पऱ्यो किन धेरै साथी बनिराख्दाखेरि उनीहरूले पेरेन्ट्सहरूले भनेकै कुरा नमान्ने पनि हुनु भएन अभिभावकको रोल र साथीको रोल दुइटै गर्नु पऱ्यो रेगुलर टाइम के वान टु वान टाइम टुगेदर विदाउट प्रेसर है बालबालिकासँग चाहिँ तपाईँले वान टु वान वान टाइम टुगेदर एउटा भनौँ न एक एकजना बसेर चाहिँ एउटा टाइम स्पेन्ड गर्न थाल्नुभयो भने त्यसले उनीहरूलाई मोर ओपन अप हुन मद्दत गर्छ अनि लिसन मोर देन यु स्पिक तपाईँले उनीहरूको कुरा चाहिँ धेरै सुन्ने प्रयास गर्नुहोस् होइन त्यसले गर्दाखेरि पनि दे फिल लाइक सेयरिङ तपाईँको आफ्नै कुरा मात्र राखिरहनु भयो भने अनि उनीहरूले किन चाहिँ भनेन भन्ने कुरा त हामीले जजमेन्ट भएर भएन नि त होइन सो यो कुरालाई पनि अलिकति विचार गर्न जरुरी हुन्छ

कसरी चाहिँ अब हामी पेरेन्ट्स भएर चाहिँ बालबालिकाको कुराहरू भन्ने बनाउन सक्छौँ भन्दाखेरि, कुनै पनि कुरा उनीहरूले भनिसकिसकेपछि इट इज भेरी नेसेसरी कि त्यो कुरामा इमिडिएट एडभाइस दिनु हुँदैन क्या, त्यो कुरालाई लिएर अलिकति पछाडि चाहिँ एडभाइस दिन सकिन्छ, अथवा उनीहरूले एडभाइस नमागुन् जसमा एडभाइस नदिने, होइन, वाइ सुड वी गिभ एडभाइस, किन दिने, होइन? अनि उनीहरूको हबिजहरू, फ्रेन्ड्सहरू, डेली एक्सपिरियन्सहरू जुन हुन्छ नि, हो त्यसमा चाहिँ अलिकति इन्ट्रेस्ट देखाउनु के, अनि लाइक उनीहरूको प्राइभेसीलाई पनि रेस्पेक्ट गर्नुहोस्। यदि उनीहरूलाई प्राइभेसी कुनै कुरामा खोजिरहेको छ भने त्यो पनि प्रोभाइड गरिदिनुहोस्। इट्स नट द्याट तपाईँ हामीले भनेकै कुरा हुनुपर्छ, हामीले भनेकै कुरामा चल्नुपर्छ भनेर चाहिँ मेरो गोरुको बारे टक्का जस्तो पनि गर्नु भएन। यसले पनि उनीहरूलाई डिस्टेन्स मेन्टेन गर्नको लागि मद्दत गर्छ। एन्ड इट इज भेरी इम्पोर्टेन्ट तपाईँले उनीहरूले भनेका कुरा, जस्तै कुनै कुरा तपाईँलाई सेयर गरेको हुनसक्छ, बाबालाई सेयर नगरेको हुनसक्छ, कुनै कुरा बाबालाई सेयर गरेको हुनसक्छ, तपाईँलाई नभनेको हुनसक्छ, मेक स्योर त्यो कुरा चाहिँ उनीहरूले प्राइभेटली एकदमै वान टु वान सेयर गरेको छ भने अरूलाई भन्नु भएन क्या। त्यसले गर्दाखेरि मैले भनेको कुरा त सबै मेरो पेरेन्ट्सले भनिदिनुहुन्छ भन्ने खालको फिल उनीहरूलाई हुनसक्छ।

BFBS Gorkha Radio. फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। BFBS Gorkha Radio।

वेल श्रोता कार्यक्रममा आज हामीले कसरी चाहिँ बालबालिकालाई हामी ओपन अप बनाउन सक्छौँ, घरमा पेरेन्ट्सहरूसँग, अभिभावकहरूसँग, एल्डर्सहरूसँग कसरी ओपन अप गराउन सक्छौँ, उनीहरूको कुराहरू राख्ने कसरी बनाउन सक्छौँ त भन्ने केही पेरेन्टिङ टिप्सहरू हामीले सेयर गऱ्यौँ। होपफुल्ली तपाईँलाई युजफुल पनि हुन्छ होला भन्ने मलाई लागेको छ। यो भन्दै आजको कार्यक्रम चिल्ड्रन्स क्लबबाट म प्रियङ्का प्रसाईले पनि बिदा माग्ने बेला भइसकेको छ। थ्याङ्क यू सो मच फर लिसनिङ एन्ड ट्युनिङ टु अस। बाई बाई।

0: સમુદાયમાં
1: લાઈવ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: लुटपाटमा संलग्नलाई समात्न प्रहरीले जडीबुटीमा गोली चलाएको छ. प्रहरीमाथि जाई लागेपछि एक राउण्ड गोली प्रहार गरी घाइते अवस्थामा गणेश कार्कीलाई पक्राउ गरिएको काठमाडौँ प्रहरीका एसपी पवन भट्टराईले जानकारी दिनुभएको छ. उहाँका अनुसार कार्की भदौ 24 गते केन्द्रीय कारागारबाट फरार भएका थिए. डाका मुद्दाका आरोपित कार्कीको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ. नेपाली काँग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा 100 स्थानीय तहका प्रमुखमा महिलालाई उम्मेद्वार बनाउने भएको छ. सानेपामा आयोजित नेपाल थारू संघको अधिवेशनमा बोल्दै काँग्रेस सभापति गगन थापाले पार्टीले महिलाको राजनीतिक प्रतिनिधित्व बढाउने तयारी थालेको बताउनुभयो. उम्मेद्वार छनौट र तयारीलाई व्यवस्थित बनाउन पार्टीले निर्वाचन ब्यूरो गठन गरेको थापाको भनाइ छ. साथै नेतृत्व विकासका लागि लिडरशिप एकाडेमी नामको छुट्टै संरचना स्थापना गरिएको र त्यसको लागि छिटै खुल्ला आह्वान गरिने उहाँले बताउनुभयो. भारतमा नेटवर्किङ स्क्याममा फँसेका 400 बढी नेपालीको उद्धार गरिएको छ. उद्धार गरेका मध्ये 150 भन्दा बढी महिला छन्.
4: रोजगारीको आकर्षक प्रलोभन देखाएर भारतका विभिन्न सीमावर्ती शहरमा पुर्याइएका 453 जना नेपाली नागरिकलाई संयुक्त उद्धार अभियान मार्फत नेपाल ल्याइएको हो. भारतमा रहेको नेपाली दूतावास, नेपाल सरकार तथा नेपाली संस्था खिन इन्डिया लगायतको समन्वयमा सञ्चालित विशेष अभियानबाट नेपालीहरूलाई उद्धार गरिएको प्रहरीको भनाइ छ. भारतमा रहेको नेपाली दूतावासका काउन्सिलर तथा वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्ल
5: नेपालीहरूलाई जागिर लगाइदिन्छ भनेर बोलाउने, त्यसपछि त्यहाँ चाहिँ एउटा नेटवर्कको रूपमा चाहिँ फ्रड व्यवसायमा चाहिँ जबरजस्त संलग्न गराउने र हामीहरूलाई चाहिँ पैसा माग्न लगाउने, अरू 10 खोज्न लगाउने र त्यो भएन भने शारीरिक मानसिक यातना दिने. हामी निकै दुःख पायौँ. त्यो कारणले गर्दाखेरि हाम्रो चाहिँ उद्धार गरिदिनु पर्ने भनेर नेपाली एमएससीलाई पटक पटक विगत 6-7 महिना पछाडिदेखि नै चाहिँ त्यो सूचनाहरू आइरहेको अवस्था थियो. र त्यसमध्येमा पछिल्लो एकजना हाम्रो सर्भाइभर पनि हामीहरूको सम्पर्कमा पुग्नु, त्यहाँबाट भागेर निक्लियो कोही सर्भाइभर, अहिले नाम भनौँ हजुरले, उहाँ पनि हाम्रो सम्पर्कमा पुग्नुभयो. त्यसपछि एमएससीले जो हाम्रो यहाँ अहिले मिनिस्टर काउन्सिलर हुनुहुन्छ अम्बिका सर, उहाँसहित हालको एम्बेसडर सँग बसेर यसलाई चाहिँ अब जसरी भए पनि उद्धारमा कतिजना हुनुहुन्छ, के छ, कस्तो छ, कसरी काम गर्ने अगाडि भनेर चाहिँ यसलाई तयारी गर्नु छ भनेर हामी दुईजनालाई जिम्मेवारी दिनुभयो.
4: दूतावासका मिनिस्टर काउन्सिलर अम्बिका जोशीका अनुसार कूटनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै भारतीय प्रहरीलाई अग्रपङ्क्तिमा राखेर अभियान सञ्चालन गरिएको थियो. उत्तर प्रदेश प्रहरी मुख्यालयको निर्देशनमा कुशीनगर सहितका जिल्लामा एकैपल्ट छापा मारिएको थियो. अनुसन्धानका क्रममा यो ठगी धन्दा तहगत नेटवर्किङ प्रणालीमा आधारित रहेको खुलेको जोशीले बताउनु भयो.
6: नेटवर्किङ स्क्याम जस्तो मान्छेहरू थोरै 10,500 देऊ तिमीलाई राम्रो काम लगाइदिन्छु भन्ने किसिमले बोलाउने त्यहाँ पसिसकेपछि ट्रेनिङ दिने रहेछ उहाँहरूसँग कुरा गर्दाखेरि. ट्रेनिङ दिँदाखेरि पनि कस्तो किसिमले ट्रेनिङ दिने भन्दाखेरि यो हुन्छ, तिम्रो ड्रिम के हो, के गर्छौ, कसो गर्छौ, तिमीले यति मान्छे बनाउन सक्यौ भने जस्तै मलाई 50,000 तिमीले पाउँछौ, 10 मान्छे बनाउन सक्यौ भने यो मैले ऱ्यान्डमली भने ठ्याक्कै त्यो फिक्स डेट अब होइन, 10 माथि बनाउन सक्यो भने त्योभन्दा माथि बढ्छ, त्यहाँभित्रको पद पनि बनाइदिनु रहेछ. तिमीले 20 मान्छे बनायो यो, 100 मान्छे बनायो भने त्यो एकदम माथि भयो, त्यसपछि तिमीले 1,00,000 तल पाउँछौ भन्ने किसिमले आउँछ. त्यो भएपछि उनीहरूले बनाउन सक्यो, उसले त्यति धेरै टर्चर पाएन. जसले बनाउन सकेन भने त्यसपछि चाहिँ फेरि उनीहरूलाई एकदम मानसिक टर्चर हुने. सर्भाइभरहरूले हामीले भने अनुसार चाहिँ फोन गर्न लगाएर म अब आत्महत्या गर्छु मलाई पैसा दिउँ भनेर घरको मान्छेलाई पनि भन्न पनि लगाउने, मलाई एकदम राम्रो छ भन्न पनि लगाउने, नेगेटिभ कुरा गर्न मलाई यति पैसा पठाइदिऊ भनेर पनि भन्ने. के छ त्यहाँ दुःख छ तिमीलाई भन्दाखेरि होइन दुःख छैन अरूसँग ठिकै छ, यति भयो भने मेरो यति धेरै आउँछ भनेर पनि भन्न लगाउने. विभिन्न च्यानलबाट चाहिँ शोषण गरिआएको हो भनेर उनीहरूले नेटवर्क बनाउन सके भने भयो, उनीहरूले कसै कसै पैसा पनि पाए होला.
4: उद्धारपछि उनीहरूलाई स्क्रिनिङ गरी 8 भारतीय बस मार्फत बेलहिया हुँदै भैरहवा ल्याइएको थियो. हाल उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय रूपन्देहीको समन्वयमा प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको छ. उद्धार गरिएका व्यक्तिको बयानका आधारमा ठगी सञ्जालका सदस्यहरूको पहिचान गर्ने काम भइरहेको छ.
3: काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका 1,186 संस्था सम्पर्क बाहिर रहेको महानगर सहकारी विभागले जनाएको छ.
4: विभागका अनुसार दर्ता भएका मध्ये 726 सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेश गरेका छन्। विभागका प्रमुख ध्रुव कुमार काफ्लेले सम्पर्कमा नरहेका सहकारीलाई कानून अनुसार कार्यवाही गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभएको छ। नियमनका लागि वडा महिला सञ्जाललाई विभागबाट जिम्मेवारी दिइएको महानगर सहकारी विभागले जनाएको छ।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्गसँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार बीएबीएस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छडाबीलाई सुनिराख्नु नै सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोतामा सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको साथी म तुलसीको हार्दिक नमन।

आदर श्रोताहरू गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेटाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा पनि मान्छेका जीवनसँग हाम्रो सामाजिक परिवेशसँग कतिको मेल खान्छ भनेर हामी खोजिरहन्छौँ निहालिरहन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत संगीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको सुखमा संगीत अनि दुःखमा संगीत यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा साङ्गीतिक बसाइमा छौँ हामी यो क्षण यो बेला बिएबिएस गोर्खा रेडियोको यो रेडियो तरङ्गमा र आज पनि श्रोताहरू सधैँ जस्तै म यहाँहरू माझमा नेपाली सुमधुर गीत सङ्गीत राख्नेछु र पक्कै पनि तपाईँ आदरणीय श्रोताहरूले सुनेर साथ दिनुहुनेछ हजुर यही आशाको साथ। अब नि कार्यक्रमको उठानमा सधैँ जस्तै एउटा देशभक्ति गीत राख्न चाहन्छु देश बोलेको गीत राख्न चाहन्छु र आज भने चाहिँ म माधव प्रसाद घिमिरेले लेख्नुभएको एउटा देशभक्ति गीत राख्न चाहन्छु नाटिकाजीको स्वर सङ्गीतमा नेपाली हामी रहौँला कहाँ नेपालै नरहे अहिलेलाई भने यही देशभक्ति गीत यहाँहरू माझमा कार्यक्रम सङ्गीत गङ्गाको उठानमा

नेपाली हामी रहौला कहाँ, नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ, हिमालय नरहे। आदरणीय श्रोताहरू, एउटा अग्लो अनि दरिलो स्वाभिमान बोलेको गीत जसले यो मेची महाकालीलाई बाँधेको छ, हिमाल पहाड र तराई मधेसलाई बुनेको छ। हामी हाम्रा यी अग्ला हिमाल छ र नै त यो ब्रह्माण्ड यो विश्वमा अग्लिएका छौँ। त्यसैमाथि हाम्रा हरा भरा तराई सुनका टुक्रा जस्तै हो भने हिमाल हिरा हो। अनि यो धरतीको यो पावन भूमिको पहिलो धन भनेको यही देशको माटो हो। यति कुरा यस धरतीमा जन्मेका सबै सबै नेपालीहरूले बुझ्नु छ। मेची र महाकालीका हरेक नेपाली मन मनले यो कुरालाई मनन गर्नु छ र यसैको सम्झना नरहने हो भने संसार कतैबाट देखिने छैन। त्यसैमाथि हाम्रा चाड पर्व दसैँ तिहार लोछार छठ उदौली उभौलीमा बज्ने चुड्का होस् ख्याली होस् या झ्याउरे रोदी हाकपारी साकेला सबै सबैले यसको रौनकता थपेको छ। त्यसैमाथि आदरणीय श्रोताहरू, हाम्रो बहादुरी र जितसँगै हाम्रा हृदय जुर्मुराइरहेका हुन्छन्। यहाँका मादलको तालमा हामी तालमा ताल मिलाउँछौँ। त्यसैले यसैलाई बचाउनु छ अनि सभ्यता फुलाउने हाम्रो हिमाल र हाम्रो पूर्वबाट विश्वमा उज्यालो छर्ने यी शाश्वत सत्यलाई पनि जोगाइराख्नु छ भन्ने एउटा देशभक्ति गीतबाट मैले कार्यक्रम सङ्गीत गङ्गाको उठान गरे र गीतमा स्वर रहेको थियो नातिकाजीको, सङ्गीत पनि नातिकाजीकै रहेको थियो भने यसमा शब्द भने राष्ट्रकवि माधव प्रसाद घिमिरेको रहेको थियो। सङ्गीतको लय अनि गीतको भाव बोल्ने यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि अर्को एउटा साङ्गीतिक सुस्केरा।

आदरणीय श्रोताहरू, एउटा वाद्य त अर्को जीवनको सहजता स्वीकार्नु पर्दा माया गर्ने मुटुभित्र कसरी गाँठो पर्दछ भन्ने एउटा स्वीकारोक्ति। अझ भन्नु श्रोताहरू, एउटा परदेशी जसले आफ्नो प्रिय मान्छेसँगको त्यो न्यानो साथ छोडेर त्यो प्रियको का घर परिवारको लाख सम्झनाको ठुलो भारी बोकेर जन्मेको ठाउँ हुर्केको गाउँ छोडेर जाँदै गर्दा मन अमिलो पर्दाको बिम्ब समय र परिस्थितिसँगै एकैचोटि सम्झौता गर्नु पर्दाको एउटा प्रतिबिम्ब प्रस्तुत गीत थियो। गीतकार लीलाराज काम्बाङको गीत, रचना शङ्कर थापा इस्माइलको सङ्गीत अनि साईराज खाती र मुना ठटालको स्वरमा। वास्तवमा आदरणीय श्रोताहरू, यसरी छुटिएर टाढा जाने क्षण नै हो प्रेमी मनहरू झन गाढा हुने। जहाँ मन बुझाउने माध्यम समेत नभइदिँदा छिट्टै फर्किने आग्रह भइदिन सक्दछ।

0: CFBS गोर्खा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL-ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD-को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK-को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL-को हिस्सा बनेर UK-को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL-को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
0: BFBS गोर्खा रेडियो।
2: हजुर आदरणीय श्रोताहरू, BFBS गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो BFBS गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगा तपाईँ यो क्षण बेला तपाईँकै प्रिय रेडियो तरङ्ग BFBS गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ, जहाँ म गीतको भाव बोलिरहेको छु, सङ्गीतको झन्कार राखिरहेको छु अनि स्वरको लय पनि यहाँहरू माझमा सुनाइरहेको छु। र यसै क्रममा भर्खरै मैले गीतकार पारस थापाको गीत रचना, गणेश पराजुलीको सङ्गीत अनि गणेश पराजुली र यशोदा पराजुलीको स्वरमा रहेको एउटा युगल गीत राखे, जुन गीतले श्रोताहरू जहाँ घरदेशको माया बोकेर परदेश जाँदै गर्दा माया झनै धेरै गाडा बन्न पुगेपछि, सम्झनाको तरेली अग्लेर निधै हराउन पुग्दा, जानवारी अनि मन साथ समुद्र पारी बन्न पुग्दाको एउटा प्रेमिल भाव बोलेको थियो। आदरणीय श्रोताहरू, वास्तवमा साँचो माया गर्नेहरूले आफूलाई नम्बरी सुन जस्तै प्रमाणित गर्ने गर्दछन् र आफूलाई कहिले पनि मायामा आदि राख्न पटक कै चाहदैनन्, किमार्थ चाहदैनन्, जस्तो कि यहाँ हेमन्त शर्मा र शान्तिश्री परियार यस्तै कुरा गुनगुनाउनु हुँदैछ।

हजुर आदर श्रोताहरू, मायाले सुटुक्कै तानेपछि हेराइमा माया, बोलीमा माया, अनि टोलाइमा समेत माया नै भएपछि त्यहाँ प्रेम गर्ने प्रेमीहरूले, माया गर्ने मायालु मनहरूले माया पनि खुलेरै गर्दछ, अनि प्रत्युत्तरमा पनि त्यस्तै पुरै मायाको अपेक्षा राख्ने गर्दछ भन्ने एउटा सत्य बोलेको गीत हेमन्त शर्मा र शान्तिश्री परियारको स्वरमा राखे। हेमन्त शर्माकै शब्द अनि सङ्गीत रहेको थियो प्रस्तुत गीतमा। हुन पनि आदरणीय श्रोता, माया जालमा परेको समाजले नबुझे पनि स्वयंमा माया गर्नेहरूले भने बुझेकै हुने गर्दछन्। त्यही भएर त प्रेमी मनहरूले आफ्नो प्रिय मान्छेहरूलाई सके सुनकै कचौरीमा गाईको बिगौती दिने हतारो गरिहाल्दछन्।

0: TFBS Gorkha Radio.
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
3: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम

गंगा तपाईं यो क्षण यो बेला तपाईंकै प्रिय रेडियो तरंग बीएबएस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ र यसै क्रममा मैले यहाँहरु माझमा नेपाली सुमधुर गीत संगीतको भावहरू बलिरहेको छु संगीतका झन्कारहरू राखिरहेको छु र गीतका लयहरूलाई समेटिरहेको छु र भर्खरै मैले यहाँहरु माझमा गीतकार बीएम गुरुङ बालुले लेख्नुभएको एउटा गीत राखे राजेश थापा मगरको संगीत अनि राजेश पायल राई र अमृता लिम्बुको स्वरमा जुन गीतले आदरणीय श्रोताहरू मायाले मनभित्र हलचल मचाउन पुग्दा ओठ टोकेर मायाको मोहनी छर्ने लुकेर हेर्ने बाट मन भुतुक केही भएपछि के भएको हो किन भएको हो कसरी भएको हो त्यसैको पत्तो नपाउँदाको एउटा छटपटी र मायाको कौतूहलता बोलेको थियो सायद आदरणीय श्रोता हो यस्तै र यसरी लुकेर लागेको माया नै त कहिले पुरानो नहुने होला

पुरानो हुँदैन माया जुनी जुनी सम्म पनि। आदरणीय श्रोताहरू, मायाभित्र विश्वास, समर्पण, त्याग, आँट, भरोसा भइदिएमा र यस्तै बिचमा माया फक्रिएमा त्यस्तो माया किमार्थ पुरानो हुँदैन। मायाको खातिर दसी प्रमाण केही जुटाइरहनु पनि पर्दैन, त्यस्तो माया पुरानो पनि हुँदैन भन्ने भावको यो प्रेमिल गीत राखे मैले यहाँहरू माझमा। गीतकार नारी हस्ताक्षर निलम अङ्गुहाङ राईको गीत रचना, सुरेश अधिकारीको संगीत अनि कुमार सानु र सञ्जीवनीको स्वरमा। आदरणीय श्रोताहरू, अब नै बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गङ्गाको व्यवसायको पुछारतिर आइपुगेको छु र बिसौनीमा यहाँहरू माझमा सत्यराज आचार्य, स्वरूपराज आचार्य र जिना र शैलीको स्वरमा रहेको एउटा गीत छाड्दै बिदा हुन चाहन्छु। यो गीतमा शब्द संगीत श्रीकृष्ण बम मल्लको रहेको छ। यही गीतको साथ म भने ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। सुखमा संगीत, दुःखमा संगीत अनि संगीतकै यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण श्रोतालाई खुसी बनाइराख्न सकोस्। नमस्ते।

0: नेकपा एमालेले सरकारले ल्याएको बजेट अपरिपक्व रहेको निष्कर्ष निकालेको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले बजेट निमुखा वर्गको हितमा नरहेको निष्कर्ष निकालेको प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभएको छ। दुई तिहाई बहुमतको सरकारबाट रूपान्तरणकारी बजेट आउन नसकेको एमालेको ठहर छ। एमाले संसदीय दलले मानवाधिकार आयोगले भदौ 23 र 24 घटनामा सार्वजनिक गरेको प्रतिवेदनका विषयमा पनि समीक्षा गरेको छ। मुलुकभित्र दुईवटा सुरुङ मार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले अरू ठाउँमा पनि सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ। नागढुङ्गा र उबिसे सुरुङ मार्ग निर्माण सम्पन्न भएर सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ। सिद्धबाबा सुरुङ मार्ग पनि निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। काठमाडौँ तराई मधेस द्रुत मार्गमा पनि 6 सुरुङ निर्माणको क्रममा छ। सहज यातायात सञ्चालनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेको छ। आगामी आर्थिक वर्षको बजेटमा सरकारले टोखा छहरी सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ। सुरुङ मार्गको चिनिया पक्षले प्रारम्भिक तहको सबै अध्ययन गरिसकेको छ। कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूल मासदेखि जुम्लाको टोप्लासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ। खुरकोट चियाबारी थानकोट चितलाङ मझिम चार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्ने उल्लेख छ। नागढुङ्गा र उबिसे सिस्ने खोला सुरुङ मार्गको कुल लम्बाई 2688 मिटर रहेको छ। सो सुरुङ मार्ग निकट भविष्यमा नै सञ्चालनमा ल्याउने तयारी छ। मुलुकभित्र सडक सुरुङ मार्ग निर्माणले गति लिइरहेको बेला अर्थमन्त्री डाक्टर सोनी मुवाले पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा थप नयाँ परियोजना अगाडि बढाउने उल्लेख गर्नुभएको छ। सडक विभागका अनुसार सम्भाव्यता देखिएका 17 सुरुङ मार्गको पहिचान गरी भौगोलिक अध्ययनको कार्य अगाडि बढाइएको छ। नेपालमा चन्द्र शमशेरको समयमा नै मकवानपुरको चुरियामा 761 मिटर लामो सुरुङ मार्ग निर्माण गरिएको इतिहास छ। नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले काङ्ग्रेसले बिर्सिएको मार्गमा अब फर्काउने अभियान शुरू भएको बताउनु भएको छ। नेपाल थारू संघको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै आङदेम्बे,
1: सत्ता प्राप्ति गर्नका निम्ति शुरू गरिएको यात्राले कहिले एमालेको चालमा ढल्किन पुग्यो, कहिले माओवादीको चालमा हामीहरू मिसिन पुग्यौं। यी दुइटैको चालमा मिसिँदाखेरि हामीले हाम्रो चाल बिर्स्यौँ भनेर मैले अघि भने, नेपाली कङ्ग्रेसको चाल भनेको यही हो, बहुजाति भाषा धर्म संस्कृतिको हिमाल पहाड तराई मधेसभित्रको संवेदनाको यी सम्पूर्ण संवेदनाहरूको एकीकृत भावना हो नेपाली कङ्ग्रेस भनेको। नेपाली कङ्ग्रेस हिजो खल्तीको जस्तो भयो यो मैले भन्नुपर्छ, तर आज खल्तीबाट बाहिर निस्किएर हेर्दाखेरि सुन्दर संसार छ। यो संसार नेपाली कङ्ग्रेसको भूमि हो, यसभित्रबाट हामीले हाम्रो पहिचानको खोजी गर्नुपर्छ। पहिचान हराएको छैन, खोज्ने सोचहरू हराएको हो, खोज्ने हातहरू हराएको हो। आज त्यो हात र सोच हामीहरूले पाएका छौँ।
0: काङ्ग्रेस पार्टी र संसदीय दल एउटै सोच र ट्र्याकमा अघि बढिरहेको उहाँको जिकिर छ। नागरिकको ठिपास लगाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पनि सरकारमाथि खनिनु भएको छ। भक्तपुरको आफ्नै निवासमै पत्रकार सम्मेलनमा बोल्दै प्रसाई,
2: ए बाबा पहिला मेयर हुँदाखेरि फुटपाथका मान्छे जम्मै खेदिएर सहकारीको हालत त्यो भयो। ए बाबा मैले के भनेको थिएँ एभरेस्ट होटलमा भने यो चुनाव भनेको बालनलाई प्रधानमन्त्री बनाउन हो। बालनलाई प्रधानमन्त्री बनाइसकेपछि सबैभन्दा पहिला खोला किनारमा बसेका सुकुम्बासी छन् नि भूमिविहीन, सुकुम्बासी भनेर नाम दियो तर भूमिविहीन हो, जसको भूमि छैन त्यसलाई भूमिविहीन भन्ने हो। भूमिविहीनहरूलाई लात हान्छ भनेको मैले भने त 15 दिनभित्रमा भनेको थियो भाइ, 15 दिन पनि परेन। केपी ओलीलाई पनि मैले भनेको थियो बालेन आएको शपथ खाएको भोलिपल्ट तपाईँलाई पक्रिन्छ भनेको थियो, भोलिपल्टै पक्रियो। अब अहिले यहीँ सुकुम्बासीहरू हुनुहुन्छ, तपाईँहरूले इन्टरभ्यू लिनु होला, अहिले सोध्नु होला उहाँहरूको पीडा। जहीँ मात्रै भत्काएको देखिन्छ, जता पनि उत्तानो मात्रै परेको छ घरहरू नि। भनेपछि मेरो भनाइ के छ भने यहाँबाट गरिबी खेद्नुपर्ने तर गरिब जनतालाई नै खेद्ने काम हो।
0: आफू दुर्गा माताको दर्शन गर्न बिरगंज जाँदा पक्री र साइबर मुद्दा लगाइएको भन्दै प्रसाईले सरकारको आलोचना गर्नु भएको छ।
2: मैले आन्दोलन गरेदेखि यता झन्डै 14-15 पल्ट थुन्ने, यता गजबको कुरा के छ भने म गहमाई माताको दर्शन गर्न जाँदाखेरि म माताको दर्शन दुर्गा माताको दर्शन गर्न बिरगंज गएको, राति 9 बजी पक्रेर लान्छ पुलिस, लगाउँछ साइबर मुद्दा। हेर्नुहोस् है, म भगवान्को दर्शन गर्न जानलाई साइबर मुद्दा लाग्छ, अब म केही दिनमा सीता माताको दर्शन गर्न जान्छु त्यहाँ पनि मलाई पक्रिने तयारी होला।
0: खबर यति नै, नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

0: Yes, Gorkha Radio हो.
1: Sanya Samudai ma.
0: Bilayan Bhari.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio ho.
3: बाढी पहिरोले बगाएका काभ्रे पलाञ्चोकका छवटा झोलुङ्गी पुल पुननिर्माण गरिने भएका छन्। विशेष गरी रोशी खोलाको बाढी पहिरोले बगाएका पुलको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको हो। 2081 असोजमा वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण क्षति पुगेको पक्की पुलसहित क्षतिग्रस्त झोलुङ्गी पुल झण्डै दुई वर्षपछि पुननिर्माण हुने भएका छन्। बाढीका कारण काभ्रेको नमोबुद्ध नगरपालिका रोशी र तेमाल गाउँपालिका जोड्ने झोलुङ्गी पुल पनि क्षति पुगेको थियो। रोशी गाउँपालिका तीन नमोबुद्ध रोशी पिपलटार सुंगुरे डाँडा झोलुङ्गे पुल खाक्सी झोलुङ्गे पुल रोशी गाउँपालिका एघार माम्ती पिप्ले लोकसाङ कालढुङ्गा झोलुङ्गे पुल र पिप्ले दोभान झोलुङ्गे पुल पुननिर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको शहरी विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनका सूचना अधिकारी प्रेम नारायण बस्यालले जानकारी दिनुभयो। बस्यालका अनुसार बाढीले क्षतिग्रस्त रोशी नौ स्थित नारके झोलुङ्गे पुल र रोशी सात स्थित कटुन्जे बेसी एक युएस झोलुङ्गे पुल पुननिर्माणका कटुन्जे बेसी युएस झोलुङ्गे पुल पुननिर्माणका लागि 3 करोड़देखि 5 करोड़ 50 लाखसम्म स्रोत सुनिश्चित गरिएको छ। त्यसै गरी बागमती नदीमा आएको बाढीले क्षति पुर्याएको काभ्रे प्लाञ्चोको खानेखोला गाउँपालिका र मकवानपुर जोड्ने फारसा झोलुङ्गे पुल पुननिर्माणको लागि पनि स्रोत सुनिश्चित भएको छ। सूचना अधिकारी बस्यालका अनुसार स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुननिर्माणका लागि चालु आर्थिक वर्षमा ठेक्का आह्वान गर्ने र बहुवर्षीय योजना भएकाले आगामी आर्थिक वर्षबाट पुल निर्माणको काम शुरू गरिनेछ। मुलुकभित्र दुईवटा सुरुङ मार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले अरू ठाउँमा पनि सुरुङ निर्माण गर्ने योजना अघि सारेको छ। नागढुङ्गा नौबिसे सुरुङ मार्ग निर्माण सम्पन्न भएर सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ। सिद्धबाबा सुरुङ मार्ग पनि निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। काठमाडौँ तराई मधेश द्रुत मार्गमा पनि 6 सुरुङ निर्माणको क्रममा छ। सहज यातायात सञ्चालनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेको छ। आगामी आर्थिक वर्षको बजेटमा सरकारले टोखा छहरी सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ। सो सुरुङ मार्गको चिनिया पक्षले प्रारम्भिक तहको सबै अध्ययन गरिसकेको छ। कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूल मासदेखि जुम्लाको टोप्लासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ। खुरकोट चियाबारी थानकोट चितलाङ माझीटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्ने उल्लेख छ। नागढुङ्गा नौबिसे सिस्ने खोला सुरुङ मार्गको कुल लम्बाई 2688 मिटर रहेको छ। सो सुरुङ मार्ग निकट भविष्यमा नै सञ्चालनमा ल्याउने तयारी छ। मुलुकभित्र सडक सुरुङ मार्ग निर्माणले गति लिइरहेको बेला अर्थमन्त्री डाक्टर सोनी मुवाकले पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा थप नयाँ परियोजना अगाडि बढाउने उल्लेख गर्नुभएको छ। सड़क विभागका अनुसार सम्भाव्यता देखिएका 17 सुरुङ मार्गको पहिचान गरी भौगोलिक अध्ययनको कार्य अघि बढाइएको छ। नेपालमा चन्द्र शमशेरको समयमा नै मकवानपुरको चुरियामा 761 मिटर लामो सुरुङ मार्ग निर्माण गरिएको इतिहास छ। अब खबर फटाफट।
4: गर्मी बढेसँगै चितवनका बजारमा महीको माग बढ्दै जिल्लामा दैनिक 2000 लिटर मही बिक्री हुने गरेको जिल्ला दुग्ध उत्पादक सहकारी संघको भनाई। हाल जिल्लाभर सहकारी र निजी क्षेत्र गरी 14 उत्पादकले मही उत्पादन गरेर बिक्री गर्दै म्यागदीको धौलागिरी गाउँपालिका एक ऊर्जाका रेशम छन्त्याल भेडा पालन छाडेर व्यावसायिक मौरी पालनमा रमाउँदै हाल 80 घार मौरी पालेका छन्त्यालले प्रति लिटर 2000 का दरले वार्षिक 300 लिटर मह उत्पादन गरेर घरबाटै बिक्री गर्दै नवलपरासी बर्दगाट सुस्ता पूर्व नवलपुरमा 121 समूहले कबुलियती वन मार्फत अम्रिसो खेती गर्दै किसानले यो याममा 301 मेट्रिक टन अम्रिसो उत्पादन गरेर 1,65,72,000 आमदानी गरे। पर्यटकले बागलुङ ढोरपाटनका होटल भरिभराउ। एकै दिन 100 को संख्यामा आन्तरिक पर्यटक पुग्न थालेपछि होटलमा बस्ने ठाउँ नपाउँदा पर्यटक घर फर्किन बाध्य। झापाको दक्षिणी सीमावर्ती क्षेत्र कञ्चनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखाना खेती सुरु गरियो। केचनाका 39 वर्षीय कृषक चन्द्र राजवंशीले भारतको बिहारबाट प्रविधि सिकेर 20 बिघा क्षेत्रफलमा मखाना खेती गर्दै पछिल्लो एक सातामा नेपाल चीन उत्तरी कोरला नाका हुँदै चिनिया कम्पनीका 614 विद्युतीय सवारी साधन नेपाल भित्रिए।
3: खबर यति नै। नमस्कार।

0: Arsenal fans who watched the game at the Emirates Stadium started leaving shortly afterwards. This Gunners supporter from New York came to London for the game.
1: That was tough. When it comes to penalty shootout,
2: got hot zolunge pool punanirman garine bhayeka chan. Bishesh gari Rosi khola ko bari pahirole bagayeka pool ko lagi artha mantralaya bacha srot sunishchit bhayeko ho. 2081 asoj ma barsha sange Rosi khola ma aayeko bari ka karan kheti pugeko pakki pool sahit zolunge pool jhandai 2 barsha pachi punanirman hune bhayeko बाढीका कारण काभ्रेको नमोबुद्ध नगरपालिका रोसी र तिमाल गाउँपालिका जोड्ने झोलुङ्गे पुलमा पनि क्षति पुगेको थियो. रोसी गाउँपालिका 3, नमोबुद्ध, रोसी, पिपलटार, सुंगुरे डाँडा झोलुङ्गे पुल, खाक्सी झोलुङ्गे पुल, रोसी गाउँपालिका 11, माम्ती, पिप्ले, लोकसाङ, कालढुङ्गा झोलुङ्गे पुल र पिप्ले दोभान झोलुङ्गे पुल पुननिर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको शहरी विकास मन्त्रालय अन्तर्गतको ब्रिज डिभिजनका सूचना अधिकारी प्रेम नारायण बस्याल जानकारी दिनुभयो. बस्यालका अनुसार बाढीले क्षतिग्रस्त रोसी 9 स्थित नारके झोलुङ्गे पुल र रोसी 7 कटुन्जे बेसी युएस झोलुङ्गे पुल पुननिर्माणका लागि 3 करोडदेखि 5 करोड 50 लाखसम्म स्रोत सुनिश्चित गरिएको छ. त्यसै गरी बागमती नदीमा आएको बाढीले क्षति पुर्याएको काभ्रे प्लान्चोको खानेखोला गाउँपालिका र मकवानपुर जोड्ने फारसा झोलुङ्गे पुल पुननिर्माणको लागि पनि स्रोत सुनिश्चित भएको छ. सूचना अधिकारी बस्यालका अनुसार स्रोत सुनिश्चित झोलुङ्गे पुल पुननिर्माणका लागि चालू आर्थिक वर्षमा ठेक्का आह्वान गर्ने र बहुवर्षीय योजना भएकाले आगामी आर्थिक वर्षबाट पुल निर्माणको काम सुरु गरिनेछ. सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत सुदूरपश्चिम प्रदेशका अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिएको छ भने केही नयाँ योजना पनि घोषणा गरेको छ.
3: बजेटमा धनगढीको फाफला क्रिकेट रंगशालामा 2000 दर्शक अट्ने इन्डोर मल्टीपर्पोज स्टेडियम निर्माण, दलित बस्ती, लक्षित नमूना होमस्टे सञ्चालन तथा गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस सहित चिकित्सा शिक्षाका 4 कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ. सड़क पूर्वाधारतर्फ पूर्व पश्चिम राजमार्गलाई 5 वर्षभित्र 4 लेनमा स्तरोन्नति गर्ने, महाकाली करिडोरको दार्चुला तिंकर खण्डलाई प्राथमिकता दिने तथा सेती करिडोर र खुटिया दिपायल सड़क स्तरोन्नति गर्ने योजना अघि सारिएको छ. यसअघि 2082-83 बजेटमा चालू आर्थिक वर्षभित्रै स्तर उन्नतिको काम शुरू हुने बताइएको थियो. गड्डा चौकी अतरिया खण्ड स्तर उन्नतिका लागि चालू आर्थिक वर्षमा 21.19 अर्ब रूपियाँ विनियोजन गरिएको थियो. अहिलेको बजेट मार्फत अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 1028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई 4 लेनमा स्तरोन्नति गर्ने काम 5 वर्षभित्र सम्पन्न गर्ने र यसका लागि 37.46 अर्ब रूपियाँ विनियोजन गरिएको घोषणा गर्नुभएको छ. ऊर्जा क्षेत्रमा वेतन कर्णाली, चैनपुर सेती र बुढी गंगा जलविद्युत आयोजनालाई अघि बढाइने भएको छ. साथै महाकाली सिंचाई आयोजना विस्तार, रानी जमरा सिंचाई पूर्वाधार विकास तथा महाकाली नदी व्यवस्थापन कार्यक्रमलाई पनि बजेटमा समेटिएको छ. सूचना तथा संचारतर्फ सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोनको सेवा र नेटवर्क विस्तार गरिने बताइएको छ. कञ्चनपुरको बेलौरी र टाउनमा बजार ढल प्रशोधन केन्द्र निर्माण गरिने कुरा बजेटमा छ. पर्यटनतर्फ खप्तट, रामारोशन, बढी मालिका, शैलेश्वरी, उग्रतारा र मालिका अर्जुनलाई जोड्ने पर्यटन विकास कार्यक्रम सञ्चालन गरिने भएको छ. तर कञ्चनपुरको मझगाउँ विमानस्थल र दैजी छेला औद्योगिक क्षेत्र भने बजेटमा समावेश भएका छैनन्.
2: नेपाल भूतपूर्व सैनिक तथा प्रहरी महासंघले भारतीय सेनामा बन्द रहेको गोर्खा भर्ती खुलाउन माग गरेको छ. महासंघले रासोपाका सभापति रवि लामी छानेलाई ज्ञापन पत्र बुझाउँदै बन्द भएको भर्ती खुलाउन माग गरेको हो. भुटोलबाट छवि पाण्डे.
4: भारतले सन् 2022 अग्निवीर योजना लागू गरेपछि नेपालले भारतमा हुने गोर्खा भर्ती बन्द गरेको हो. अग्निवीर योजना अनुसार भारतीय सेनामा भर्ती भएका युवाहरूले सुरुमा 4 वर्ष मात्रै अग्निवीरका रूपमा सेवा गर्छन्. 4 वर्षपछि 25% मात्रै थायी रूपमा भारतीय सैनिक सेवामा समावेश गरिन्छ भने बाँकी 75% सेवा समाप्त हुन्छ. नेपाल सरकारले यसैमा असहमति जनाएको छ. तर नेपाल भूतपूर्व सैनिक तथा प्रहरी महासंघका केन्द्रीय सदस्य हरिप्रसाद घिमिरेले अग्निवीर योजना नेपालको हितमा रहेको दावी गर्नुहुन्छ. भर्ती भएका 25% थाई हुने र थाई नभएकाहरूले भारतकै अन्य अर्ध सरकारी सेवामा अवसर पाउने हुँदा यसले नेपालका हजारौं युवालाई रोजगारमा जोडेको उहाँको भनाइ छ.
5: सरकारले सुनेन के यो नेपालले चाहिँ बुझेन कि कुरै नबुझेर बिगारिदियो. अब त्यही रवि लामी छानेको मार्फत पठाएको के गर्छ त्यही भर्ती खुल्न.
2: खबर यति नै. नमस्कार.
6: BFBS, Gorkha Radio.

0: સાંભળશો સમુદાયમાં.
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: ફ્લાય બીએફબીએસ.
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો.
0: ગોઠા રેડિયો હો.
3: मुलुकभित्र दुईवटा सुरुङ मार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले अरू ठाउँमा पनि सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ. नागढुङ्गा नौबिसे सुरुङ मार्ग निर्माण सम्पन्न भएर सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ. सिद्ध बाबा सुरुङ मार्ग पनि निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ. काठमाडौँ तराई मधेस द्रुत मार्गमा पनि छवटा सुरुङ निर्माणको क्रममा छ. सहज यातायात सञ्चालनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राख्